0: सहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
1: हवस् त, खबर यति नै। नमस्कार।

0: SBS Gorkha Radio.
1: नमस्ते, प्रभातकालीन आवाज कार्यक्रममा पुनः स्वागत छ। ब्रुनाईको समय अहिले बिहानको 8:10 भएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा लम्क्यौं। एउटा मिठो गीत अविनाश घिसिङ र राजु लामाको स्वरमा भर्खरै सुन्नुभयो, लासाको चिसो भन्ने। यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा अगाडि बढिसकेको छ र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट हुनेछ आज बुधबार परेकाले युके विशेष। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहालेँ आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। सबैलाई समेटेर काम लिन नसकिए पनि केही महत्त्वपूर्ण काम सुरु गर्न सकिएला। विरोधीहरूले केही आलोचना भने गर्न सक्छन् अनि कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। वृष राशि, नयाँ काम थाल्ने र पछिका लागि सम्भावनाको खोजी गर्ने समय छ अनि मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिथुन राशि, स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला अनि रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। कर्कट राशि, परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ अनि व्यापारमा छोटो समयमा फाइदा उठाउन सकिएला। सिंह राशि, काममा केही चुनौतीहरू देखिनेछन् अनि सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्ला अनि प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। कन्या राशि, अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ अनि छोटो समयमा फाइदा लिन सकिएला। तुला राशि, आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् अनि हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ, सजग रहनुहोला। वृश्चिक राशि, आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ अनि सहयोगीहरूले विषयमा हात झिक्न सक्छन्, सचेत रहनुहोला। धनु राशि, अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ अनि पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। मकर राशि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ अनि विशेष अवसरले प्रसन्नता दिलाउनेछ। कुम्भ राशि, केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ अनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। मीन राशि, आमदानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हात लागि भए पनि तत्काल खर्च हुनुपर्ने स्थिति आउन सक्छ अनि श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ, मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ सारिका घिमिरेको, निकै यो चर्चित गीत हो, गुन भुल्यौ।

महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

मिठो याद नोर्बु छिरिङ र अञ्जली राईलाई सुन्दै हुनुहुन्थ्यो. बडो मिठो गीत सुनिरहँ लाग्ने गीत यहाँहरूले भर्खरै सुन्नुभयो. मिठो गीत. हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ.

ब्रुनाईको समय बिहानको 8:25 गएको छ। अब कार्यक्रममा आजको डेली सप्लिमेन्ट युके विशेष। आजको यो कार्यक्रममा हामी युके एयर ट्राभल डिस्रप्सन सम्बन्धी चर्चा गर्नेछौँ। 2 हप्ताभित्र नै फेरि पनि युकेमा एयर ट्राभल डिस्रप्सन हुन गयो। गत हप्ता धेरैभन्दा धेरै यात्रुहरू प्रभावित बने, फ्लाइटहरू कति रद्द गरिए, कति पोस्टपोन गरिए, र त्यो घटना हुन त त्यति ठुलो स्केलमा फिर्ता नभए पनि फेरि घट्यो। एयर ट्राभल डिस्रप्सन युकेको एयर ट्राफिक कन्ट्रोलर NATS NATS NATSले अर्को फेरि टेक्निकल फेलियर भोग्नु पर्यो सोमबारको दिन अस्ति, र ठुलो समस्या फेरि पनि आइलाग्यो 2 हप्ताभित्रै। भनेपछि 2 हप्ता अगाडि जुन समस्या भयो त्यसबाट पाठ अझै पनि नसिकिएको जस्तो अनुभूति भयो र धेरै यात्रुले त्यो अनुभूत गरे। झन्डै 250 फ्लाइटहरू रद्द गरिएका थिए, विशेष गरी म्यान्चेस्टर, एडिनबरा अनि बेलफास्ट एयरपोर्टहरू नराम्रोसित प्रभावित बने। र यो समस्या यसरी दोहोरिरहनु युकेको लागि पक्कै पनि राम्रो होइन, हुन त कसैको लागि पनि राम्रो होइन, तर यसरी दोहोरिन थाल्यो भने यात्रुहरूलाई एकदमै असुविधा हुने भयो र त्यसबाट पर्न सक्ने समस्या धेरै छन्। अब कुरो यहाँ आउँछ, यदि टेक्नोलोजीले धोका दियो भने के गर्ने, र टेक्नोलोजीले यसरी धोका दिँदाखेरि साधारण जनसाधारणलाई इन्कन्भिनियन्स हुने मात्र होइन, यसको नक अन इफेक्ट ठुलो पर्न सक्छ। र कुनै व्यक्ति एउटा त्यो फ्लाइट लिएर अर्को काम गर्न जानुपर्ने थियो र एकदमै टाइट डेडलाइनमा काम गरिराखेको थियो भने त्यसको असर कस्तो हुन्छ होला तपाईँ आफै अन्दाज गर्न सक्नुहुन्छ। र टेक्नोलोजीले हाम्रो ब्याकअप सिस्टमलाई धरि बिथोलिदिन्छ। अब केही वर्ष अगाडि हामी कहाँ यस्ता खालका समस्या हुन्थे भने त्यसलाई कसरी ट्याकल गरिन्थ्यो, र अहिले हामी टेक्नोलोजीमा पूर्ण रूपले निर्भर भएको हुँदाखेरि अर्को हाम्रो ब्याकअप प्लान खासै भन्ने हो भने हुँदैन भने पनि हुन्छ, किनभने ब्याकअप प्लान टेक्नोलोजीबाट नै आधारित हुने हुनाले त्यो पनि फेल हुन जान्छ र एकदमै अप्ठ्यारो अवस्थाबाट हामी गुज्रिरहेका छौँ। जति भाँडो उति चुबुर्को भनेर भन्छौँ हामी, त्यस्तै हुन गएको छ यहाँ। र यस्तो अवस्थामा के गर्ने, के छ त, केही उपाय लाग्छ त, ल भन्नुहोस्। उपाय छैन, किनभने सबै कुरो टेक्नोलोजीमा आधारित छ। एउटा केही समस्या भइगयो भने त्यो समस्या समाधान नभएसम्म अर्को उपाय नै हुँदैन, ब्याकअप प्लान भन्ने हुँदै हुँदैन। जस्तै अब फ्लाइटकै कुरा गरौँ, एयर ट्राफिक कन्ट्रोलमा टेक्नोलोजिकल प्रब्लम आयो भने अर्को के गर्ने त, उपाय छ छैन, पहिलेको जस्तो अब म्यानुअल कन्ट्रोल गरेर हुँदैन। अहिले अब हजारौँको संख्यामा फ्लाइटहरूलाई म्यानेज गर्नुपर्ने हुन्छ र त्यो सम्भव पनि भएन। त्यसर्थ एकदमै रोबस्ट टेक्नोलोजीलाई प्रयोग गरेर समस्या समाधान गर्ने हो,
तर त्यसका लागि अहिलेको अवस्थामा अर्को एउटा फेरि टेक्नोलोजी ब्याकअप प्लान नै गर्नुपर्ने हुन्छ। कुरा सुन्दाखेरि एकदमै ब्याक टु स्क्वायर वान जस्तो सुनिन्छ, तर त्यसका लागि उपायहरू सोचिएका होलान्, अवलम्बन गर्नको लागि के कुराहरूमा ध्यान दिनुपर्ने त्यो सबै निर्क्यौल गरिएको होला। तर यसरी जनसाधारणले शास्ति भोग्नुपर्ने अवस्था आएको छ, यो कतिन्जेलसम्म भन्ने कुरा हो। र अहिलेको यो समस्याले, यो डिस्रप्सनले फेरि एउटा प्रश्नलाई एकदमै स्पटलाइटमा ल्याएको छ। कम्प्युटर सिस्टम फेल भयो भने अब सयौँको संख्यामा, हजारौँको संख्यामा फ्लाइटहरू रद्द हुन जान्छ र त्यस्तो अवस्था आउँछ र मानिसहरूको योजना सबै चकनाचुर बनाइदिन्छ त्यसले। अब यस्तो अवस्थामा हामी टेक्नोलोजीमा परनिर्भरता जुन छ हाम्रो, त्यो त्यसबाट टाढा रहनको लागि के गर्ने त भनेर सल्युसन खोज्नुपर्ने अहिलेको तड्कारो अवस्था आइपरेको छ हामीलाई। हुन त अब अहिले टेक्नोलोजीकै कुरा गर्ने हो भने हुन त हामी अलिकति विषयवस्तुबाट बहकिँदैछौँ मलाई लाग्छ। हामीले बिहान उठेदेखि हाम्रो सबै काम स्मार्टफोनमा आजकल कैद गरिएको हुन्छ। तपाईँले केही म्याप हेर्न पऱ्यो, कतै जानु पऱ्यो भने गुगल म्याप्स खोज्नुहुन्छ। अब मोबाइल ब्याङ्किङ, वाट्सएप, डिजिटल बोर्डिङ पास, कन्ट्याक्टलेस पेमेन्ट, यी सबै यावत कुराहरू अहिले हामीलाई, अब टेक्नोलोजी छैन भने यो कुरो सम्भव नै हुने थिएन, तर अहिले हामीलाई त्यो के लाग्छ भने यो साधारण हो, किनभने डे टु डे गरिने काम हो र यसबाट कुनै यी कुराहरूमा केही समस्या आइलाग्यो भने के गर्ने भनेर त हाम्रो अरू अल्टरनेटिभ प्लानै हुँदैन भन्दा पनि हुन्छ। अब तपाईँले इन्टरनेट ब्याङ्किङ गर्दै हुनुहुन्थ्यो, टेक्निकल समस्या पऱ्यो, गर्न सक्नु भएन, अर्को उपाय के त केही पनि छैन। तपाईँको ब्याङ्क युकेमा होला, युकेको ब्याङ्क प्रयोग गरिराख्नु भएको होला, अब अहिले ग्लोबल भएको छ, जहाँबाट गरे पनि भयो, प्रयोग गर्नको लागि कुनै समस्या भएन। तर तपाईँको पक्का एक्चुअल अकाउन्ट त युकेमा हुन्छ, तर त्यसमा समस्या भयो भने के गर्ने? तपाईँसँग अर्को केही उपाय नै हुँदैन। भनेपछि यस्तो अवस्था कहिलेसम्म आइरहने हामीलाई भन्ने प्रश्न अहिले एकदमै हामीसम्म अगाडि आएको छ। हजुर, आजको लागि युके विशेष यति नै। अब हामी गीत सङ्गीततर्फ लाग्छौँ। अब गीत सुन्छौँ यो लामो बाटो, गाउने कलाकार प्राश्ना शाक्या।

0: ஐயோ ஸ்கோர் கார்டு வாங்கிட்டீங்க.
1: பச்சா அருக்கு கேள்விட்டாவும் பிங் சிப்லேட்டி அதிலே பரியேகு அனி ஜதாத்தை பச்சை பச்சாருலே உகட்டியேகு. तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्. त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.

B8 ko Onana. British forces Brunei basi ka lagi zaruri suchana. Planned power shutdown ani BFS radio ko 30 meter mast maintenance work hune bhayekale bholi 23 maaf garnuhola aaja 23 tarik ani bholi 24 tarik bihana 10 baje dekhi beluki 5:30 baje samma ko sewa avaruddha hune bhayeko cha. Local transmission seria ilakama BFS radio ani TV dubai sewa avaruddha hune bhayeko cha. आज अनि भोलि बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म. त्यसको मतलब बिहानको प्रभातकालीन आवाज कार्यक्रम 10 बजेसम्म सञ्चालन हुनेछ जस्तै आज अनि भोलि पनि. त्यसपछि भने पावर आउटेज हुने भएकाले हामी हाम्रो सेवा अगाडि बढाउन नसक्ने भएका छौँ. यसको लागि क्षमा प्रार्थी छौँ. स्मरण रहोस् आज अनि भोलि 23 र 24 सेप्टेम्बरका दिन बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म बिएफएस रेडियो सेवा अवरुद्ध हुने भएको छ यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि सेरिया इलाकामा. पिरतीको नशा अब सुनौ सिम्पल खरेल र अमन प्रधानलाई.

विरतिको नशामा सिम्पल खरेल र अमन प्रधानलाई सुन्दै हुनुहुन्थ्यो। बिएफपिएस रेडियोले हरेक वर्ष बिएफपिएस बिग सल्युट अन्तर्गत मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछ र त्यसैको सिलसिला प्रारम्भ भएको छ यहाँ ब्रुनाईमा पनि। र हामीले गत हप्ता टिम हाइक बुकित शाहबन्दार गरेका थियौँ भने अर्को एउटा बिग सल्युट इभेन्ट भोलि राखेका छौँ, लेडिज जुम्बा। हजुर, लेडिज जुम्बा सेसन हुने भएको छ बिहान 10 देखि 11 बजेसम्म ब्रिटिस फोर्सेस ब्रुनाईको जिम्नेजियममा। र यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने दिदीबहिनीहरूका लागि यो राम्रो मौका पनि छ जुम्बा क्लास अटेन्ड गर्ने, अनि $2 प्रति व्यक्ति बिएफपिएस बिग सल्युटलाई डोनेट गर्ने। र भोलिको यो जुम्बा क्लासमा हामीले इन्स्ट्रक्टर पनि बोलाएका छौँ, फनागा क्लबबाट कोर्न आउँदै हुनुहुन्छ जुम्बा इन्स्ट्रक्टरका रूपमा, र उहाँले सञ्चालन गर्नुहुनेछ भोलिको लेडिज जुम्बा। दिदीबहिनीहरूले नछुटाउनुहोला, भोलि बिहान 10 बजे सुरु हुनेछ ग्यारिसन जिम्नेजियममा लेडिज जुम्बा सेसन।

सधैँ सधैँ द यलो ह्यामरको गीत सुन्दै हुनुहुन्थ्यो. हुन त दुईटा ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. यसभन्दा अगाडि सुन्नुभएको गीत एकदेव लिम्बू र समीर श्रेष्ठको तिम्रो मुस्कान. यो प्रभातकालीन आवाज कार्यक्रम हो. कार्यक्रमको दोस्रो घण्टामा छौँ हामी र दोस्रो घण्टाको पनि अन्ततिर आइपुगेको अवस्था छ र मैले अब दोस्रो घण्टालाई समापन गर्ने तर्खर गर्दैछु सबिन राई एन्ड द फेरोको एउटा गीतबाट. सम्झन्छु भन्ने गीत छ, यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला. त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

0: आज देशैभर नेपाली कांग्रेसको पालिका अधिवेशन हुने भएको छ। असोज 3 गते वडा अधिवेशनबाट शुरू भएको महाधिवेशन प्रक्रिया स्थानीय तहसम्म नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। पहाडी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडा, मध्य प्रदेशका सिराहा सप्तरी सर्लाही र पर्साका केही बाँकी वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। यद्यपि रक्सौल जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राखेर केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। कार्यसमितिलाई पूर्ण समावेशी हुने र मनोनयन दर्ता निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ। सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार शहीदका छोराछोरी, सहोदर, दाजुभाइ, दिदीबहिनी तथा गम्भीर र अति गम्भीर घाइते परिचय पत्र वाहकले सुविधा पाउनेछन्। आधारभूत र माध्यमिक तहमा निशुल्क शिक्षासँगै पोशाक तथा पाठ्यक्रम पाठ्य सामग्रीका लागि नगद समेत उपलब्ध गराउने व्यवस्था छ। स्नातक तहमा भने विश्वविद्यालयका छात्रवृत्ति कोटामा निश्चित हिस्सा छुट्याइनेछ। सो कोटामा छनौट हुन नसक्नेलाई विश्वविद्यालय अनुदान आयोग मार्फत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ। लाभ लिन आधारभूत र माध्यमिक तहका विद्यार्थीले विद्यालय मार्फत स्थानीय तहमा तथा स्नातक तहका विद्यार्थीले सम्बन्धित क्याम्पस मार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि अनियमित दुबई उडान हुने भएको छ। फ्लाई दुबईले अबदेखि नियमित उडान भर्ने भएको हो। 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका बेला फ्लाई दुबईको नियमित उडानले पोखराका पर्यटन तथा व्यवसायीलाई उत्साह थपेको छ। उनीहरूले फ्लाई दुबईबाट पोखरा आउने र दुबई जाने यात्रु र पर्यटकलाई खादामालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छन्। जापानबाट सेटिङ गरेर भिजिट भिजामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।
1: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ। श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए। तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 प्रस्थान अनुमति दिइएको देखिएको छ। यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको पनि खुलेको छ। प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिश गरिएको छ। भिजिट भिजामा हुने सेटिङ नियन्त्रण गर्न अध्यागमन विभागले पछिल्लो समय आफ्नै कर्मचारीमाथि पनि छानबिन थालेको छ। गत साता मात्रै 5 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको थियो।
0: पिक सिजनमै नेपाल वायु सेवा निगमका दुवै व्हाइट बडी जहाज ग्राउन्डेड भएका छन्।
2: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ। निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सिचेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा अवार्ड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ौं रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
0: राति प्रधानमन्त्री एन्डी बर्नहमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेटमै राम्रो सम्बन्ध बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भएको भेटमा दुई नेताबीच व्यापार, फकल्यान्ड टापु र युक्रेन लगायतका विषयमा छलफल भएको छ।
3: We touched on Ukraine, and it's great to hear what you said today about the potential for progress there. You know that we're still ready to play our part in the Middle East in terms of helping you stop the conflict, but we're there.
0: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.
4: यो BFBS गोर्खा रेडियो हो.

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनु भएको बडो मिठो गीत घुमाउने घर पोखरामाबाट। कार्यक्रमको यो तेस्रो घण्टामा तपाईँ जोडिन चाहनुहुन्छ हामीसँग, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। यही हप्तादेखि लागू हुने गरिकन बिएफएस गोर्खा रेडियोमा क्विज कम्पिटिसन राखिएको छ। मझेरी कार्यक्रममा यहाँहरूले प्रश्नहरू सुन्दै आउनुभएको हो, किनभने हाम्रा सहकर्मी धनराज रायजीले सुरु गर्नुभएको यो प्रतियोगिता हो। हरेक हप्ता हुनेछ र यो हप्ताको लागि यो प्रतियोगिता, हुन त प्रतियोगिता भन्ने बित्तिकै के न होला भन्ने ठान्नुभएको होला, होइन, एकदमै छोटो क्विजको प्रश्न छ, त्यसको आन्सर हामीलाई पठाउनु पर्ने हुन्छ। प्रश्न मेरो, उत्तर तपाईँको। प्रश्न छ, विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? फेरि एकपल्ट म दोहोऱ्याउँछु, विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? हामीलाई उत्तर पठाउन सक्नुहुन्छ 3224167 वा 3220098 फोन गरेर टिपाउन सक्नुहुन्छ वा इमेलद्वारा पठाउन सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com हो र फेसबुक मेसेन्जरद्वारा पनि पठाउन सक्नुहुन्छ। बिएफपिएस गोर्खा खोज्नुहोस्, भेटाउनुहुन्छ। अब नौलो हुनुहुन्छ भने पहिला लाइक गर्नु पर्यो, त्यसपछि सम्पर्क स्थापित हुन्छ अनि हामीलाई पठाउन सक्नुहुन्छ उत्तर फेसबुक मेसेन्जरबाट पनि। र यो हप्ता शुक्रबारसम्म यो प्रतियोगिता जारी रहन्छ अनि त्यसपछि एक भाग्यशाली श्रोता जसले सहभागिता जनाउनुहुन्छ यो प्रतियोगितामा, प्रश्न मेरो उत्तर तपाईँकोमा, उहाँले जित्नुहुनेछ 25 ब्रुनाई डलरको नानयाङ सपिङ भाउचर। 25 ब्रुनाई डलरको नानयाङ सपिङ भाउचर जित्न सक्नुहुनेछ, तर जित त्यसै प्राप्त हुँदैन, सहभागिताको खाँचो छ। र प्रश्न म एकपटक फाइनली फेरि भन्छु, विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? हामीलाई उत्तर पठाउँदै गर्नुहोला। आज 23 अनि भोलि 24 तारिक दुवै दिन बिहान 10 बजेपछि हाम्रो रेडियो तथा टेलिभिजन सेवा अवरुद्ध हुने भएको छ। यहाँहरूले बारम्बार सुन्दै आउनु भएको छ, ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मात्रै हो यो जरुरी सूचना। स्मरण रहोस्, यहाँ पावर आउटेज, प्लान्ड पावर आउटेज, डिआइओ ब्रुनाईको प्लान्ड पावर आउटेज, अनि भोलिको दिन 24 तारिक 30 मिटर मास्ट मेन्टेनेन्स वर्क हुने भएकाले पावर हुँदैन अर्थात् बिजुली नहुने भएकाले हाम्रो सेवा अवरुद्ध हुने भएको छ बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म। सेरियावासीले बिएफएस रेडियोको प्रसारण अनि बिएफएस टिभीको सेवा प्राप्त गर्न सक्नुहुन्न आज 10 बजेपछि। त्यसको मतलब आज 10 बजेसम्म प्रभातकालीन आवाज कार्यक्रम सुन्नुहुनेछ, त्यसपछि हाम्रो सेवा अवरुद्ध हुनेछ। यसका लागि यहाँहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। अब हामी गीत सुन्छौँ मिलन नेवारको। हजुर, यो गीत छ हाम्रो साँचो पिरतीमा।

0: तेरे हवाले अरिजित सिंह र शिल्पा रावलाई सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्र लाल सिंह चड्ढाको गीत परमिशो गीत बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ यो प्रभातकालीन आवाज कार्यक्रम हो र आज ब्रुनाईको समय 10 बजेसम्म सञ्चालन हुनेछ 10 बजेपछि भने हाम्रो यहाँ विद्युत सेवा अवरुद्ध हुने भएकाले कार्यक्रम रोकिनेछ त्यसपछिका मझेरी कार्यक्रम यहाँहरूले सुन्न सक्नुहुने छैन आजको दिन र भोलि पनि त्यस्तै नै अवस्था छ यहाँ पावर आउटेज अनि बिएफएस रेडियोको 30 मिटर मास्ट मेन्टेनेन्स वर्क हुने भएकाले डिआइओबीका तर्फबाट यस्तो हुन गएको हो र यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस् त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस् त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ त्यसैले प्रयास जारी राख्नुहोला बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ
1: I think हामी सबैको लाइफमा चाहिँ देयर आर थिङ्स वी डोन्ट टक अबाउट अनि कसैले अचानक आएर के छ खबर भनेर सोधिदिँदा चाहिँ कि त यु स्माइल एन्ड से ठिकै छु

हजुर, अप्ठ्यारो अवस्था बेक्चाको गीत सुन्दै हुनुहुन्थ्यो। आज इन्टरनेसनल रेस्टलेस लेग्स अवेरनेस डे रहेछ। रेस्टलेस लेग भनेपछि के होला भन्ने तपाईँलाई लाग्न सक्छ। यो एउटा मेडिकल कन्डिसन हो, तपाईँको एकदमै खुट्टा सलबलाइरहने भनौँ, यसलाई झर्रो शब्दमा, नेपाली झर्रो शब्दमा खुट्टा सलबलाइरहने, एकदमै कस्तो अप्ठ्यारो हुने, एकदम अनकम्फर्टेबल र त्यस्तो अवस्थालाई आरएलएस रेस्टलेस लेग्स सिन्ड्रोम भनेर भनिँदो रहेछ। र त्यस्तो अवस्थाको अवेरनेस ल्याउने दिन रहेछ आज, रेस्टलेस लेग्स अवेरनेस डे आजको दिन।

मेरो मनमा मोहन राईले गाउनुभएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो प्रभातकालीन आवाज कार्यक्रममा। कार्यक्रमको यो तेस्रो घण्टा हो। यदि तपाईँ पनि यस्ता मिठा मिठा गीत सुन्न सुनाउन चाहनुहुन्छ, आफ्नो अनुभव सेयर गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। आज 10 बजेपछि हाम्रो रेडियो सेवा अवरुद्ध हुने भएको छ, किनभने यहाँ पावर आउटेज हुँदैछ। यो प्लान्ड पावर आउटेज हो डिआइओ ब्रुनाईको तर्फबाट, र यसबाट ब्रुनाईका स्थानीय श्रोता प्रभावित हुनेछन्। सेरिया इलाकामा बसोबास गर्नुहुनेहरूको लागि रेडियो सेवा अनि टेलिभिजन सेवा पनि अवरुद्ध हुने भएको छ बिएफपिएसको। हामीलाई यतिखेर केही मित्रहरूले सम्पर्क गरिराख्नु भएको छ फेसबुक मार्फत, र आजको यो क्विजको अर्थात् प्रश्न मेरो उत्तर तपाईँको यसमा सहभागिता जनाइराख्नु भएको छ। जस जसले हामीलाई सम्पर्क गर्दै हुनुहुन्छ म उहाँहरूको नाम टिप्दैछु, तर स्मरण रहोस् यो प्रश्न मेरो उत्तर तपाईँको ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मात्रै हो, किनभने पुरस्कारको प्रकृति हेर्दाखेरि हामीले विश्वव्यापी रूपमा समावेश गर्न सकेनौँ श्रोतालाई, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। किनभने हामीलाई लोकल बिजनेसेसबाट प्राप्त पुरस्कारको आधारमा हामीले यो प्रतियोगिता सञ्चालन गरेको हो, त्यही भएर पुरस्कारको प्रकृति हेर्दाखेरि उदाहरणको लागि अब एकजना युकेका श्रोताले यो जित्नुभयो भने उहाँले यहाँ लोकल बिजनेसले दिएको भाउचर युकेमा के काम चाहिँ, मेरो आशय बुझ्नुभयो होला। पुरस्कारको प्रकृतिले गर्दाखेरि यो स्थानीय श्रोताको लागि मात्रै हो। अब अभया एन्ड द स्टिम इन्जिन्सको गीत सुनौ, लैजाऊ मलाई।

0: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो।

कसले आई भरिदियो मेरो खाली कागत, बडो मिठो गीत गणेश पुनले गाउनु भएको सुन्दै हुनुहुन्थ्यो। र यो गीतको साथमा हामी कार्यक्रमको पुछार पुछारतिर आइपुगेका छौँ। ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 12 मिनट मात्रै बाँकी छ। यतिखेर प्रश्न मेरो, उत्तर तपाईँको। यो कम्पिटिसनमा, क्विज कम्पिटिसन हुन त कम्पिटिसनै के भन्ने, यसलाई हल्का क्विजको एउटा प्रश्न मात्रै राखिएको छ। हरेक हप्ता सञ्चालन हुनेछ मझेरी कार्यक्रममा, तर आज र भोलि मझेरी कार्यक्रम नहुने भएकाले मैले प्रभातकालीन आवाज कार्यक्रममै प्रश्न सोध्न थालेको छु। हाम्रा सहकर्मी धनराज राईजीले सुरु गर्नुभएको हो, र भोलि पनि मझेरी कार्यक्रम नहुने भएकाले म फेरि प्रश्न एकपटक दोहोऱ्याउन चाहेँ। र स्मरण गर्न के पर्यो भने, यो प्रतियोगिता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताको लागि मात्रै हो, किनभने पुरस्कारको प्रकृति हेर्दा हामीले ब्रुनाई बाहिरका श्रोतालाई प्रदान गर्न नमिल्ने भएकाले हो। त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। तर ब्रुनाई बाहिरका श्रोताले पनि त्यत्तिकै सहभागिता जनाइराख्नु भएको छ, उहाँहरूलाई थाहा भएको रहेछ यो प्रतियोगितामा सामेल नभए पनि त्यत्तिकै यसो सहभागिता मात्रै जनाएको भन्ने आशय व्यक्त गर्नुभएको छ। त्यसको लागि धेरै धन्यवाद छ। र प्रश्न एकपटक फेरि दोहोऱ्याउँछु, विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? र यसको उत्तर हामीलाई फोनद्वारा टिपाउन सक्नुहुन्छ 3224167 वा 3220098 वा इमेलद्वारा पठाउन सक्नुहुन्छ bfpsgorkha@bfps.com। त्यो पनि नभए हाम्रो बिएफएस गोर्खाको फेसबुक मेसेन्जर मार्फत पठाउन सक्नुहुनेछ। अब एउटा अनुरोध गीततर्फ लाग्छु। हामीलाई हर्क योन्जन तामाङजीले धरानबाट सम्पर्क गर्नुभएको छ। हुन त उहाँ युके भाषी नै हुनुहुन्छ, तर अहिले बिदाको समयमा धरानमा समय व्यतीत गर्दै हुनुहुन्छ र हामीलाई समय समयमा यसो झकझकाउने गर्नुहुन्छ र कार्यक्रममा सहभागिता पनि जनाउँदै आउनु भएको छ। र उहाँले आज एउटा गीत सुन्न चाहनु भएको छ, मोनिका लिम्बूको स्वरमा रहेको सायद, र बिएफएसका सम्पूर्ण श्रोतालाई समर्पित गर्नुभएको छ यो गीत उहाँले। र अब ढिलो नगरिकन हर्क योन्जन तामाङजीको अनुरोधको गीततर्फ म लागिहाल्छु। स्वीकार्नुहोस् मोनिका लिम्बूको सायद।

मनिका लिम्बूको शायद बडो मिठो गीत सुनेर इन्जोय गरिराख्नु भएको थियो। विशेष गरी हर्क योन्जन तामाङजी धरान नेपालबाट हामीलाई सम्पर्क गर्नुभएको थियो गीत सुन्नको लागि, पक्कै इन्जोय गर्नुभयो होला। हामी यो गीतको साथमा कार्यक्रमको अन्त अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँट्यो। स्मरण रहोस् 10 बजेपछि हाम्रो बिएफएस रेडियोको प्रसारण सेवा यहाँ स्थानीयवासीका लागि, सेरियावासीका लागि अवरुद्ध हुने भएको छ र ब्रुनाई बाहिरका श्रोताले 10 बजेदेखि मझेरी कार्यक्रमको साटोमा सम्मिश्रण अन्तर्गत मिठा मिठा गीत सङ्गीत मात्रै सुन्नुहुनेछ र लाइभ सो भने हुने छैन, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। र मैले अब बिदा लिनु पर्यो। जाँदा जाँदै समृद्धि राईको यो गीत तरेर कर्णाली यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। अब भोलिको दिन प्रभातकालीन आवाज कार्यक्रम सञ्चालन गर्नुहुनेछ हाम्रा सहकर्मी धनराज रायजीले। हाम्रो भेट अथवा मेरो भेट तपाईँसँग एकैचोटि शुक्रबार मात्रै हुनेछ, बिहान 7 बजे ब्रुनाईको समय। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે બીએફબીએસ
2: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
3: आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख टोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आज विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी मंगसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अगाडि बढाइएको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्य बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो। सुरुङ भित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाका काम सम्पन्न भएकाले आगामी मंगसिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तुलाले बताउनु भएको छ। मंगसिर 15 गतिभित्र सवारी सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। हाल सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। सुरुङ मार्गको हालसम्मको भौतिक प्रगति 69% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनु भएको छ। हालसम्म मुख्य सुरुङ सहित बायोवास सुरुङ खन्ने लाइनिङ 14 कलभर्ट टनल भित्रको पेमेन्टको काम सकिएको आनन्दले जानकारी दिनुभएको छ। 1126 मिटर लामो सुरुङ मार्ग 2078 फागुनमा ठेक्का सम्झौता भएर 2079 सालदेखि निर्माण शुरू भएको हो। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ। उहाँले गत वर्षको जेएनजी आन्दोलनका षड्यन्त्रकारीहरूले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको आरोप लगाउनुभयो। तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरूले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ।
4: एउटा बाहिरतिर भनौँ न एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओडे जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूलत नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले, जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जसरी सरकार फेरियो नि हो त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
5: त्यो अभियान हामीले चाहिँ केन्द्रदेखि गाउँ गाउँ, टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ। त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ, पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ, त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ। त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ। कमरेड देव गुरुङको संयोजकत्वमा म आफै, प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ 3 जनाको एउटा वार्ता समिति गठन गरेको छ।
3: अमेरिकाले नेपालको बाढीपछिको पुनर्स्थापना तथा पुननिर्माणका लागि थप 31 मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा यो घोषणा गर्नुभएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न 10 मिलियन अमेरिकी डलर बराबरको स्थायी तथा आवश्यकता अनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने भएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप $8 मिलियन उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। हवस् त, खबर यति नै।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा रूससँग ऊर्जा सम्बन्धी युद्धविरामका विषयमा छलफल भएको बताउनु भएको छ। जेलेन्स्कीले पत्रकारहरूलाई बताए अनुसार उहाँले मस्कोलाई वार्ताको टेबलमा ल्याउने उपाय अमेरिकाले खोज्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ।
5: Any kind of negotiations from Russian side will give a signal that they are ready to move, because I'm not sure that they're ready to move. But if all of us, if we all want to end this war, really, not just messages, or end this war, so we all have to work 24/7.
4: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आगामी मंगसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मंगसिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज वास्तुलाले बताउनु भएको छ। मंगसिर 15 गतेभित्र सवारी सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। हाल सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 69.70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौम्य आनन्दले जानकारी दिनुभएको छ। हालसम्म मुख्य सुरुङ सहित बाइवास सुरुङ खन्ने लाइनिङ 14 कल्भर्ट टनलभित्रको पेमेन्टको काम सकिएको आनन्दले जानकारी दिनुभएको छ। 1126 मिटर लामो सुरुङ मार्ग 2078 फागुनमा ठेक्का सम्झौता भएर 2079 सालदेखि निर्माण शुरू भएको हो। अमेरिकाले नेपालको बाढ़ीपछिको पुनस्थापना तथा पुननिर्माणका लागि थप 31 मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने क्रममा यो घोषणा गर्नुभएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ़ गर्न 10 मिलियन अमेरिकी डलर बराबरको स्थायी तथा आवश्यकता अनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप 8 मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। बाढ़ीपछिको विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन 13 मिलियन डलर खर्च गर्ने योजना पनि घोषणा गरिएको छ। यो घोषणासँगै नेपालको बाढ़ी प्रतिकार तथा पुनस्थापना प्रयासमा अमेरिकाले उपलब्ध गराउने जम्मा सहायता 36 मिलियन डलर भन्दा बढ़ी पुगेको अमेरिकी दूतावासले जनाएको छ। आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख टोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। बैठकमा विभिन्न मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। पिक सिजनमै नेपाल वायुसेवा निगमका 2 व्हाइट बडी जहाज ग्राउन्डेड भएका छन्।
6: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ। निगमको एउटा व्हाइट बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सी चेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले 2 न्यारो बडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा अवाइड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ौं रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमा यी जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
4: जापानबाट सेटिङ गरेर भिजिट भिसामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका 1 अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।
7: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ। श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए। तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 प्रस्थान अनुमति दिइएको देखिएको छ। यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको पनि खुलेको छ। प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान।
4: अब अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको वनिमण्डलको रामबाग पार्टी प्यालेसमा सोमबारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ। तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो प्रतिवेदनमाथि हिजोदेखि मात्र केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। हिजो 118 जना केन्द्रीय सदस्यले धारणा राखेको आचार्यले जानकारी दिनुभएको छ। बाँकी केन्द्रीय सदस्यहरूले आज धारणा राख्नेछन्। सबै केन्द्रीय सदस्यले धारणा राखेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ। आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा शुरू भएको छ। हनुमान ढोकामा स्थानीय भाषामा यसी भनिने लिङ्गो ठडाएर इन्द्रजात्राको शुरूआत गरिएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा ये यहाँ पुन्ही पनि भनिन्छ। हनुमान ढोका अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठडाएपछि शुरू हुने यो जात्रा विविध नाचगान रथयात्रा र देवी देवताको पूजा अर्चना साथ 8 दिनसम्म मनाइन्छ। काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। असोज 9 गते इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुखले गणेश भैरव र कुमारीको दर्शन गर्नुहुनेछ। वर्षासँगैको बाढ़ी पहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग कतै पूर्ण रूपमा अवरूद्ध छन् भने कतै एकतर्फी मात्र सञ्चालन भएका छन्। रसुवाको बोटीकोशी नदीमा आएको भदौ 10 गतेको बाढ़ीका कारण आज पनि रसुवा नुवाकोट र धादिङका विभिन्न राजमार्गमा यातायात चल्न सकेका छैनन्। बाढ़ीपछि रसुवाका सबै मुख्य राजमार्ग अहिले पनि पूर्ण रूपमा अवरूद्ध अवस्थामा रहेको प्रहरीले जनाएको छ। यसैगरी नुवाकोटको पासङ लामो सड़क खण्ड पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गमा पनि धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 को ज्वाङखोला र शीतल बजारमा राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ। यसैगरी आज पनि बीपी राजमार्गको खुरकोट नेपालथोक सड़क खण्डमा रातको समयमा मालवाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालनमा पालो मिलाइएको प्रहरीले जनाएको छ। आज यूएईबाट पोखरा आइपुग्ने फ्लाइ दुबईको विमानलाई सांस्कृतिक झाँकी र रयाली सहित स्वागत गर्ने कार्यक्रम रद्द गरिएको छ। यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रासिद अल मक्तुमका कान्छा भाइ शेख अहमद बिन रासिद अल मक्तुमको निधन भएका कारण त्यहाँ 10 दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो। त्यसको सम्झनामा झाँकी र रयालीको त्यसको सम्मानमा झाँकी र र्यालीको कार्यक्रम नगर्ने निर्णय गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। तर आज साँझ पोखरा अवतरण हुने फ्लाइ दुबईको पहिलो उडानलाई औपचारिक स्वागत पनि गरिनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
4: त्यो अभियान हामीले चाहिँ केन्द्रदेखि गाउँ गाउँ टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ। त्यसको विस्तृत कार्ययोजना अब दसैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ, पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ। त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ। त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ। कमरेड देव गुरुङको संयोजकत्वमा म आफै प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ 3 जनाको एउटा वार्ता समिति गठन गरेको छ।
3: नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ।
5: एउटा बाहिरतिर भनौँ न एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढे जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूलत नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर भनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले, जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेरियो नि हो त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
3: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया टोली ताइपेसँग प्रतिस्पर्धा गर्दैछ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: tässä mun äimää.
1: The Lime Buddy.
0: On air.
1: Appma.
0: Ani smart speaker mä panhos.
2: Play BFBS.
1: Juu, BFBS Gorkha Radio Home. Radio.
0: Gorkha Radio
3: आजतै सेबर नेपाली कांग्रेसको पालिका अधिवेशन हुँदैछ। असोज 3 गते वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। पहाडी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडा मधेस प्रदेशका 70 सिराहा सर्लाही र पर्साका केही बाँकी वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। तर रसुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। कार्यसमितिलाई पूर्ण समावेशी हुने र मनोनयन दर्ता निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरिनेछ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको वनमण्डल रामबाग पार्टी प्यालेसमा सोमबारदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठक आज पनि जारी रहनेछ। तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो प्रतिवेदनमाथि हिजोदेखि मात्र केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। हिजो 118 जना केन्द्रीय सदस्यहरूले धारणा राखेको आचार्यले जानकारी दिनुभएको छ। बाँकी केन्द्रीय सदस्यहरूले आज धारणा राख्नेछन्। सबै केन्द्रीय सदस्यले धारणा राखिसके पछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी गरिएको छ। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया खेलाड़ी ताइपेसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार अपरान्ह 4:30 बजे शुरू हुनेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाड़ीले पौड़ी, बक्सिङ, कराटे, स्क्वास, टेबल टेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता भने खोल्न सकेको छैन। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा रूससँग ऊर्जा सम्बन्धी युद्धविरामका विषयमा छलफल भएको बताउनु भएको छ। जेलेन्स्कीले पत्रकारहरूलाई बताए अनुसार उहाँले मस्कोलाई वार्ताको टेबलमा ल्याउने उपाय अमेरिकाले खोज्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ।
4: Any kind of negotiations from Russian side will give a signal that they are ready to move, because I'm not sure that they're ready to move. But if all of us, if we all want to end this war, really, not just messages, or end this war, so we all have to work 24/7.
3: जापानबाट सेटिङ गरेर भिजिट भिजामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।
5: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ। श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए। तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 बजेमा प्रस्थान अनुमति दिइएको देखिएको छ। यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको पनि खुलेको छ। प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ। भिजिट भिजामा हुने सेटिङ नियन्त्रण गर्न अध्यागमन विभागले पछिल्लो समय आफ्नै कर्मचारीमाथि पनि छानबिन थालेको छ। गत साता मात्रै 5 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको थियो।
3: पीक सिजनमै नेपाल वायु सेवा निगमका दुवै व्हाइट बडी जहाज ग्राउन्डेड भएका छन्।
6: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ रूपियाँ गुमाइरहेको छ। निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सी चेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा वाइड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
3: आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू भएको छ। हनुमान ढोकामा स्थानीय भाषामा यसरी नै लिङ्ग ठडाएर इन्द्र जात्राको शुरूआत गरिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो

हाम्रै एफबी स्कोरका रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपी स्कोरका रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपी स्कोरका रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी पालनकर्ता देवता भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हामी पालनकर्ता देवताको रूपमा पनि भगवान विष्णुको उपासना गर्ने गर्दछौँ र मुक्तिदाता देवताको रूपमा पनि उहाँकै उपासना गर्ने गरिन्छ। त्यस्ता लक्ष्मीपति भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा पालन रक्षण गर्नुहोस् र भगवत प्राप्तिको जो व्यवस्था छ, शान्तिको जो व्यवस्था छ, आनन्द प्राप्तिको जो महिमा छ, त्यतातर्फ अग्रसर हुने चित्तवृत्ति प्रदान गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी दैनिक रूपमा यस कार्यक्रममा प्रस्तुत हुने गर्दछौँ र विविध विषयहरूको हामी चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज यो भाद्र शुक्ल पक्ष द्वादशी तिथि हो र यस तिथिलाई वामन द्वादशी भनिन्छ, किनभने भगवान वामनले यस दिन अवतार ग्रहण गर्नुभएको हुनाले नै यसलाई वामन द्वादशी भनिएको हो। भगवानको कृपाबाट देवताहरूले दैत्यहरूमाथि विजय पाए। स्वर्गको सिंहासनमा इन्द्रलाई अभिषेक गरियो, तर आफ्नो विजयको गर्वमा देवताहरू भगवानलाई बिर्सिएर विषय परायण हुन थाले, अर्थात् विषय भोगमा लिप्त रहन थाले। यता देवताहरूसँग हारेका दैत्यहरू सावधानीपूर्वक आफ्नो बल बढाउन गुरु शुक्राचार्यका साथै भृगुवंशी ब्राह्मणहरूको सेवा गर्न थाले। दैत्यहरूको सेवाबाट प्रसन्न भएका भृगुवंशी ब्राह्मणहरूले दैत्यराज बलिका लागि विश्वजित यज्ञ गराए। ब्राह्मणहरूको कृपाबाट यज्ञमा स्वयं अग्निदेव प्रकट भएर रथ घोडा आदि सामग्रीहरू प्रदान गर्नुभयो। शुक्राचार्यले एउटा दिव्य शङ्ख र प्रह्लादजीले एउटा दिव्य माला पनि दैत्यहरूलाई प्रदान गर्नुभयो, अर्थात् बलिलाई प्रदान गर्नुभयो। यसरी शक्तिशाली भएका बलिले अमरावतीलाई घेरे, अर्थात् स्वर्गलाई घेरे। विश्वविजय भएपछि बलिले 100 अश्वमेध यज्ञ पनि गरे। यस्ता यज्ञहरूबाट बल प्राप्त गरेका दैत्यहरूका अगाडि आत्तिएका देवताहरू गुरु बृहस्पतिको आज्ञाबाट स्वर्ग छोडेर भागे। स्वर्ग, पृथ्वी र पाताल तिनै लोकका शासक भए दैत्यहरूका राजा बलि। आफ्ना पुत्रहरूको ऐश्वर्य राज्यादि खोसिएको देखेर देवमाता अदितिले पति कश्यपजीको उपदेशमा पयोव्रत गरिन्। भगवान प्रकट भएर ब्राह्मण र ईश्वर बलिको अनुकूल छन्, त्यसैले उनीहरूलाई जित्न सकिँदैन। म आफ्नो अंश रूपमा तिम्रो पुत्र बनेर तिम्रो सन्तानको रक्षा गर्नेछु भन्ने वरदान दिनुभयो। तत्पश्चात भाद्रपद शुक्ल द्वादशीको मध्याह्न कालमा अभिजित मुहूर्तमा भगवान विष्णु महर्षि कश्यपको अंशद्वारा अदितिको गर्भबाट प्रकट हुनुभयो र हेर्दा हेर्दै वामन ब्रह्मचारीको रूप लिनुभयो। वामन भगवानको रूपबाट मुग्ध भएका ऋषिहरूले कश्यपजीलाई अगाडि सारेर जात कर्म उपनयन आदि संस्कारहरू गरे। उपनयन संस्कार भएपछि सूर्यले गायत्री मन्त्र, बृहस्पतिले यज्ञोपवित अर्थात् जनै, कश्यपले मेखला, पृथ्वीले कृष्ण मृग चर्म, वनस्पतिका स्वामी चन्द्रमाले दण्ड, माता अदितिले कौपिन र उत्तरीय वस्त्र, आकाशका अभिमानी देवताले छत्र, ब्रह्माले कमण्डलु, सप्तर्षिले कुश, सरस्वतीले रुद्राक्षको माला, कुबेरले भिक्षापात्र र साक्षात् जगन्माता अन्नपूर्णाले भिक्षा समर्पित गर्नुभयो। यसरी उहाँको ब्रह्मचर्य दीक्षा पूर्ण भयो। यसै बेला भगवानले भृगुवंशी ब्राह्मणको आदेश अनुसार धेरै अश्वमेध यज्ञ गरिरहेको छ भनेर सुन्नुभयो र बलिको यज्ञस्थलतर्फ लाग्नुभयो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो मार्फत यो बलि राजा र भगवान वामन बीचको एउटा प्रसङ्ग छ। यो वामन द्वादशीको अवसरमा वामन भगवानको लीला श्रवण गरिरहेका छौँ र हामी भगवान विष्णुले वामन रूप धारण गरेर बलिको यज्ञतर्फ लाग्नु भएको यो प्रसङ्गमा चर्चा गरिरहेका छौँ र भगवान वामन नर्मदा नदीको उत्तर तटस्थित भृगुकच्छ नामक क्षेत्रमा पुग्नुभयो, जहाँ
भृगुवंशीहरूको आदेशमा यज्ञ गरिरहेका बलि थिए। राजा बलिले भगवान वामन अर्थात् एकजना ब्राह्मण वामन ब्राह्मणको आगमन भएको जानेर स्वागत अभिनन्दन गर्दै केही माग्न आएको जस्तो देखेर केही माग्न बिन्ती गरे। यसबाट प्रसन्न हुनुभएका भगवानले पूर्वजसहित बलिको प्रशंसा तथा यशोगान गर्दै पिता विरोचनको उदारता, पितामह प्रह्लादको भक्तिनिष्ठा, प्रपितामह हिरण्यकश्यपु र हिरण्याक्षको अमित पराक्रमको प्रशंसा गर्नुभयो र भन्नुभयो, म केवल आफ्ना पाइलाले तीन पाइला पृथ्वी चाहन्छु। बलिले हाँस्दै भने, जथा दरिद्र विबुधतरु पाई बहु सम्पत्ति मागत सकुचाई, जस्तो हाल भयो तपाईँको, अर्थात् दरिद्रले एउटा विबुधतरु भनेको स्वर्गको काम धेनु अर्थात् कामतरु कल्पतरु जो वृक्ष छ त्यसलाई प्राप्त गरो र धेरै सम्पत्ति माग्दाखेरि उसलाई लाज लाग्यो किनभने दरिद्रले धेरै सम्पत्तिको अपेक्षा गर्न सक्दैन र सकुचाएर अर्थात् सङ्कुचित भएर थोरै मागो भन्ने अर्थमा तपाईँको त्यस्तै हाल भयो भनेर भगवान्लाई खिसी गर्न पुगे। भगवान्ले पनि भन्नुभयो, होइन, थोरै माग्नमा दरिद्रता कारण होइन, सन्तोष कारण हो भनेर गोधन गज धन बाजी धन और रतन धन खान जब आवै सन्तोष धन सब धन धुरी समान भनेर गो गाईको धन गज भनेको हात्तीको धन घोडाको धन र रत्नहरूको जो धनको खानी छ त्यो सबै जब सन्तोष आउँछ सन्तोष रूपी धन हृदयमा आउँछ त्यो सबै धनहरू धुलो समान हुन्छ भन्दै भगवान्ले म दरिद्रताको कारणले नभएर सन्तोषको कारणले तीन पाइला पृथ्वी मात्रै मागिरहेको छु त्यो पनि आफ्नै पाइलाले भनेर बलिको उत्तर दिनुभयो। बलिले भने, ठिकै छ, मेरा दैत्यको पाइलाबाट लिनुहोस् जसको एक एक योजनको एउटा पाइला छ। भगवान्ले हठ गर्दै भन्नुभयो, एक योजनमा चार कोष हुन्छ र चार कोषमा 12 किलोमिटर हुन्छ, त्यसैले 12 किलोमिटरको जो एउटै पाइला हिँड्न सक्छन् मेरा दैत्यहरू ती नापबाट लिनुहोस् भन्नुभयो बलि राजाले। तर भगवान्ले हट गर्दै, मलाई त आफ्नै पाइलाको नापमा चाहिन्छ किनभने धनको त्यति नै सङ्ग्रह गर्नुपर्छ जति आवश्यकता हुन्छ। जो विप्र स्वयं प्राप्त वस्तुमा नै सन्तोष गर्छ त्यसको तेजको वृद्धि हुन्छ, होइन भने त्यो पतन हुन्छ भन्नुभयो। गुरु शुक्राचार्यको यो बटुक रूपधारी तिम्रो शत्रु भगवान विष्णु हुन्, यिनी तिम्रो सबै सम्पत्ति खोज्न आएका हुन्, आफ्नो जीविका लुटिन्छ भने असत्य बोलेर पनि त्यसको रक्षा गर्नु निन्दनीय हुँदैन भन्ने भनाइलाई अस्वीकार गर्दै दिन तयार हुँदा गुरुले श्राप दिए। तर त्यसको पनि पर्वाह नगरी महात्मा बलिले हातमा जल लिएर तीन पाइला पृथ्वी दिने सङ्कल्प गरे भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी वामन द्वादशीको अवसरमा भगवान वामनको चरित्रको चर्चा गरिरहेका छौँ र बलिले सङ्कल्प गर्न साथै भगवानको वामन रूप

बढ्दै बढ्दै भगवानको शरीरमा नै सम्पूर्ण चराचर जगत देखेर दैत्यहरू भयभीत भए। उहाँले एक पाइलाले पृथ्वी, अर्को पाइलाले स्वर्ग सहित ब्रह्मलोक, तपोलोक, सत्यलोक सबै ढाक्नुभयो र ब्रह्माजीले उहाँको चरणको अर्घ्य तथा पाद्यद्वारा पूजा गर्नुभयो र ब्रह्माजीको कमण्डलुको त्यही जल विश्वरूप भगवानको पद प्रक्षालनबाट पवित्र भएर गङ्गाजीको रूपमा परिणत भयो र राजा भगीरथको तपस्याबाट प्रसन्न भएकी माता गङ्गा शिव भगवानको शिरको जटा हुँदै पृथ्वीमा आउनुभयो भनेर उल्लेख गरिएको छ। यज्ञमा दीक्षित भएका बलिले भगवानको लीलालाई प्रेमपूर्वक हेरिरहेका थिए, तर उनका सेनाहरू दैत्यहरू भगवानसँग युद्ध गर्न तम्सिँदै थिए, तर भगवानका पार्षदहरूले उनीहरूलाई भगाइदिए। यसरी दुई पाइलाले समस्त सृष्टिको मापन गर्नुभएका भगवानले तेस्रो पाइला राख्ने ठाउँ दिन नसकेको हुनाले त नरकमा पर्छस् भन्नुभयो, तर बलि विचलित नभई धैर्यपूर्वक सोधे, प्रभु धन धनीको अधीनमा रहन्छ, त्यसैले धनी धनभन्दा ठुलो हुन्छ। तपाईँले मेरो धन दुई पाइलाले नापेर लिनुभयो, यद्यपि म एक पाइलाभन्दा धेरै छु, तर एकै पाइलामा म आफूलाई तपाईँ समक्ष समर्पण गर्छु भन्दै अर्को अर्थात् तेस्रो पाइला मेरो शिरमा राख्नुहोस् भने, आफ्नो आत्मालाई समर्पण गरेको हुनाले बलि नवदा भक्तिमा आत्मसमर्पण भक्तिको आचार्य भए भनेर पनि उल्लेख गरिएको छ। भगवानले ब्रह्माजीसँग भन्नुभयो, म जससँग धेरै प्रसन्न हुन्छु त्यसको धन हरण गर्छु। मैले बलिको धन हरण तथा राजपदबाट अलग गरेँ, विभिन्न प्रकारले आक्षेप लगाएँ, वरुण पासले बधाएँ, यसका भाइबन्धु गुरु आदि सबैले छाडे। यति हुँदा पनि दृढव्रतीले आफ्नो प्रतिज्ञा छाडेन। मैले छलकपटपूर्ण कुरा गरेँ, मनमा छल राखेर धर्मोपदेश गरेँ, तर यस सत्यवादीले आफ्नो धर्म छाडेन। यसपछि राजा बलिलाई स्वर्गभन्दा पनि ठुलो सुतल लोकको राजा बनाएर आफू बलिको द्वारपाल भन्नुभयो र अहिले पनि सुतल लोकमा बलिको दरबारको ढोकामा भगवान चौकीदारको रूपमा हुनुहुन्छ। यसरी भगवान वामनले बलिबाट स्वर्गको राज्य लिएर इन्द्रलाई दिनुभयो र माता अदितिको कामना पूर्ण गर्दै उपेन्द्र बनेर जगतको शासन गर्न लाग्नुभयो, किनभने इन्द्र पनि माता अदितिकै पुत्र हुनुहुन्थ्यो। त्यसैले इन्द्रको भाइ वामन भगवान हुनुभएको हुनाले इन्द्रलाई मद्दत गर्न उपेन्द्रको रूपमा शासन गरेर रहनुभयो भनेर उल्लेख गरिएको छ। यसरी वामन रूपमा भगवानले आफ्नो अवतार ग्रहण गरेर गर्नुभएको लीलाको श्रवणले हामी सबैलाई आज यस वामन द्वादशीको अवसरमा अवश्य पनि भगवत कृपाबाट लाभान्वित गर्नेछ। यही भगवानसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

हजुर, हामी नेपाली र नेपालीपनको कुरा यहाँ हुँदै थियो यस गीतमा, जुन गीतमा युवराज गुरुङको आवाज सुनाएँ मैले, र यही गीतको साथसाथमा आदरणीय श्रोताबिन आजको हाम्रो प्रस्तुति कार्यक्रम मर्निङ सो नमस्ते युकेको शुभारम्भ भएको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो युवादन टक्राउन चाहन्छु म शिरेश सनवार। आजको यो प्रस्तुति लिएर, आजको यो कार्यक्रम लिएर तपाईँको सेवामा हाजिर भएको छु। यहाँहरू सबजना पनि एकदमै आराम कुशल रहिकन हामीलाई साथ दिनको लागि तयार हुनुहुन्छ होला भन्ने आशा गर्दछु। यतिखेर आज भने विक्रमसम्म 2083 सालको पर्न गएको छ, असोज महिनाको 7 गते, तदनुसार सेप्टेम्बर 23 2026 को दिन हो आज, र आज बुधबार पर्न गएको छ पुरस्कार, र भाद्र शुक्ल द्वादशी तिथि परेको छ आज। त आजको यो प्रस्तुतिको साथमा तपाईँको सेवामा छु म, ठिक 9 बजीसम्मको लागि रहनेछु बेलायतको समयअनुसार। अहिले भने बिहानको बजेको छ 6:38, लगभग 39 मिनट जानै आँटेको छ। कार्यक्रममा अब अगाडि तपाईँलाई फेरि पनि म जोड्नेछु र त्यसतर्फ लानेछु, जहाँ चाहिँ हाम्रा विभिन्न प्रकारका सरसामग्रीहरूको बारेमा कुरा हुनेछ। तर त्योभन्दा पनि अगाडि एउटा छोटो विश्राम त लिनै पर्छ, यो विश्राम लिने बेला भएको हुनाले हामी विश्राममा जान्छौँ, त्यस पश्चात आएर बाँकी कुराकानी जोड्नेछौँ है। त अहिलेको लागि तृष्णा गुरुङ आउनुहुन्छ यो गीतलाई।

जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

एउटा मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर, हवाले फुलदानी जहाँ भयो। यो सुन्दर गीतको साथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम नमस्ते युके अगाडि बढिसकेको छ। सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले हाम्रो यो प्रभातकालीन प्रस्तुतिलाई, र सधैँ चाहिँ यो सप्ताहमा म आइरहेकी छु शिरीष सुनवार तपाईँको सेवामा। पक्कै पनि यहाँ सबैले साथ दिइरहनु भएको छ भन्ने आशा गरेको छु। बिहानको 6:50 गएको छ यतिखेर, ठिक 9 बजीसम्म म तपाईँको सेवामा रहनेछु र तपाईँको साथमा रहनेछु। र तपाईँहरू सबैले पनि आजको यो प्रस्तुतिलाई सुनेर अब भनौँ बिस्तारै बिस्तारै आफ्नो दिनलाई पनि सुरुवात गर्दै हुनुहुन्छ होला जस्तो मलाई लागेको छ। यहाँहरू सबैको आजको दिन सुखमय होस्, एकदमै सफल रहोस्, मेरो यही शुभकामना, ह्याभ अ गुड डे भनेर भन्न चाहन्छु। र आजको यो बिहानीको समयमा अब यो हाम्रो कार्यक्रम अन्तर्गत के कस्ता सरसामग्री छन् यिनको विषयमा कुरा गर्न चाहन्छु। अब अगाडि हामी 7 बजे समाचारतर्फ लागिहाल्छौँ र 7 बजेको समाचार पश्चात कार्यक्रमको दोस्रो चरण रहनेछ। कार्यक्रमको दोस्रो चरणमा तपाईँको लागि आज राख्नेछु जुन हाम्रो साविक झैँ प्रस्तुत गर्ने जुन सरसामग्रीहरू छन् नियमित रूपमा, तिनलाई नै तपाईँसँग सेयर गर्ने मेरो तयारी रहेको छ। र यस अन्तर्गत भने हाम्रो मौसमको विस्तृत जानकारी लिन्छौँ, अनि यसै गरी नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुन चाँदीको दरबाउ, तपाईँको राशि फल आदि इत्यादिको कुरा पनि हामी गर्नेछौँ। अनि साथसाथमा ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न पनि म तपाईँको लागि राख्नेछु। ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न तपाईँको लागि हामीले एकपटक चाहिँ एउटा सानो अडियो क्लिप राखेका छौँ, र तपाईँले चाहिँ आवाज कसको हो त्यो चिन्नुपर्ने हुन्छ। र यो चाहिँ प्रश्न तपाईँले सुन्न भ्याउनु भएको छैन भने आज सुन्न नछुटाउनु होला। अब आज त बुधबार भइसक्यो, पर्सि शुक्रबार यसको छिनोफानो हुन्छ। यस अर्थमा चाहिँ नि अब छिटो छिटो प्रश्न सुनेर उत्तर खोजेर पठाउने बेला भइसकेको छ है। त ब्रेकफास्ट ब्रेन्टिजरको प्रश्न पनि नेक्स्ट आवरमा हामी सुन्छौँ नै, अनि त्यस पश्चात पनि हामी कार्यक्रमको अन्तिम चरणमा लाग्नेछौँ बिहानको 8 बजेको हाम्रो समाचार सँगसँगै। र 8 बजेको समाचार पश्चात अन्तिम चरण अन्तर्गत भने तपाईँको लागि हिजोबाट मैले सुरु गरेकी छु QGS यानि कि क्वेन्स गर्खा सिग्नल्सको 77 जन्मोत्सवको अवसरमा तयार पारिएको सामग्री सुनाउनको लागि मैले हिजोबाट सुरु गरेकी छु। र अब आज यसको दोस्रो चरणको प्रस्तुति सुन्न सक्नुहुनेछ, अनि भोलि चाहिँ यसको तेस्रो चरणको प्रस्तुति सुन्न सक्नुहुन्छ। बडो धुमधामको साथमा उहाँहरूको यसपटकको 77 जन्मोत्सव मनाइएको थियो, र यो सिलसिलामा चाहिँ नि जे जस्ता भनौँ न त्यहाँको कार्यक्रमको स्थिति थियो त्यही सोही अनुरूप मैले तपाईँहरूको लागि यो सामग्री लिएर आएकी छु। सुन्दै गर्नुहोला, विभिन्न व्यक्तित्वहरूसँगको कुराकानीबाट उक्त कार्यक्रम कसरी सम्पन्न भएछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुनेछ। अनि फेसबुक पेजमा हामीले यसको बारेमा भिडियो अनि साथसाथमा यसको केही तस्विरहरू पनि अपलोड गरेका छौँ, र त्यसलाई पनि हेर्नुहोला भनेर भन्न चाहेँ मैले। अनि QGSका विभिन्न सब युनिट्सहरू, QGSका दिदीबहिनीहरू अनि विभिन्न व्यक्तिहरूले चाहिँ नि डोनेसन गरेर फ्लड भिक्टिम्सको लागि नेपालमा जुन गत केही समय अगाडि बाढी आयो त्यसको चपेटमा परेका थुप्रै भिक्टिम्सहरू हुनुहुन्छ, उहाँहरूको उद्धारको लागि, उहाँहरूको पुनर्स्थापनाको लागि चाहिँ नि अहिले चाहिँ प्रधानमन्त्री राहत कोषमा अहिले जम्मा भइरहेको छ विभिन्न तौरबाट चाहिँ डोनेसन्सहरू होइन, र त्यही डोनेसनको लागि उहाँहरूले चाहिँ नि केही रकम उठाउनु भएको छ। टु बी एक्ज्याक्ट उहाँहरूले चाहिँ 15,001 पाउन्ड उठाउनु भएको रहेछ। एकदमै थोरै समयमा नै यति धेरै पैसा उहाँहरूले चाहिँ उठाउनु भएको छ, र यसलाई चाहिँ उहाँले चाहिँ ब्रिगेड प्रकाश गौलबीजीलाई पनि दिइसक्नु भएको छ, हस्तान्तरण गरिसक्नु भएको छ आफ्नो 77 जन्मोत्सवको अवसरमा नै है। र यसको विषयमा पनि हामीले तस्विरहरू सहित पोस्ट गरेका छौँ फेसबुकमा, हेरेर तपाईँले चाहिँ त्यहाँबाट पनि केही भनौँ न होइन जानकारी लिन सक्नुहुन्छ। त्यो कारण गर्दाखेरि यी राम्रा कुराहरू जब हुन्छन् हामीले यस्ता कुराहरूको बारेमा चाहिँ नि कुरा गर्नुपर्छ, कुरा जानकारीहरू सम्प्रेषण गर्नुपर्छ जस्तो लाग्छ। हाम्रा विभिन्न हाम्रो रेजिमेन्टहरूले युनिटहरूले हामीलाई आफ्नो राम्रो कामहरूको बारेमा जानकारी गराउनुहुन्छ, अनि सोही अनुरूप हामीले पोस्टहरू पनि हाल्छौँ, र तपाईँहरूले हेरेर त्यसबाट जानकारी पनि लिइरहनु भएको छ होइन। राम्रो कुराहरूको सराहना गर्नु पनि पर्छ, र राम्रो कुराहरूको सराहना गर्दै हामीले पनि राम्रो काम गर्न सुरु गर्नुपर्छ भन्दा सायद फरक नपर्ला। यसर्थमा गत केही समय अगाडि चाहिँ नि हामीले यो QGLR-का दिदीबहिनीहरूले आफ्नो 30 कार्यक्रममा उठाउनु भएको रकम हस्तान्तरण गर्नुभएको पनि जानकारी गराएका थियौँ। फेसबुक पेजमा हामीले पोस्ट पनि गरेका थियौँ, QGS-को हाम्रो सदस्यहरूले गर्नुभएको राम्रो कामलाई पनि हामीले सराहना गर्दै पोस्ट गरेका छौँ। गतकैमा तपाईँहरूको पनि आफ्नो रेजिमेन्ट्समा युनिट्समा यस्तो चाहिँ राम्रो कामहरू भएका छन् भने बिहेबिसलाई पक्कै पनि सम्झनु होला। हामी थुप्रै हाम्रा श्रोताहरूमा आजसम्म पुर्याउने कोसिस पक्कै पनि गर्नेछौँ भनेर भन्न चाहे यतिखेर। अब यो कुरा गर्दा गर्दै कहाँदेखि कहाँ पुगिएछ
मेरो साधारण श्रोता पनि फर्केर आउँ. अब कार्यक्रममा हामी एउटा गीत सुन्छौँ र यसको साथसाथमा अगाडि बढ्छौँ. र गीतको कुरा गर्नुपर्दाखेरि अब अहिले एउटा पुरानो गीत मेरो प्लेलिस्टमा तयार रहेछ. यो गीत म तपाईँको लागि अहिले राख्न चाहन्छु. यस गीतमा स्वर सम्राट नारायणगोपालको आवाज रहेको छ. र अब स्वर सम्राट नारायणगोपाल भन्ने बित्तिकै यो आवाज मन नपराउने सायद तपाईँ हामीमध्ये कोही पनि छैन होला. र जतिसुकै पुरानो उहाँको गीत भए पनि सदाबहार गीतको रूपमा चाहिँ हामी ती गीतहरूलाई लिन्छौँ, सुन्छौँ, इन्जोय गर्छौँ. र बिहानीको समयमा यो एउटा अर्को एउटा मिठो गीत आइकोनिक नम्बर हो उहाँको, यो सुनाउँछु. र यसैको साथसाथमा तपाईँहरूलाई अब भने म 7 बजेको समाचारतर्फ लिएर जान्छु. समाचार पश्चात फेरि भेटौँला कार्यक्रमको दोस्रो चरणमा.

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्वीप अपरेशनमा 58 जना विदेशी नागरिक पक्राउ परेका छन्। तीमध्ये भिजा अवधि नागेका र अवैध काममा संलग्न नागरिक पक्राउ परेका हुन्। सीआईबीका प्रमुख एआईसी उमा प्रसाद चतुर्वेदीका अनुसार नेपालमा प्रवेश गरेर विभिन्न कार्यमा अवैध कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो। यसमध्ये व्यवसायिक यौन कर्मी सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्ने समूहहरू रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। तीमध्ये जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 जनालाई भिजा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। यसमध्ये बंगलादेशका नागरिकहरू भिजिट भिजामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिजा अवधि गुज्रिएर पनि अनलाइन सट्टेबाजीमा सक्रिय भएको पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला ठमेल दरबारमा क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय रहेको पाइएको छ। पक्राउ परेका मध्ये 41 जना प्रहरी वृत्त दरबार मार्ग र 17 जनालाई इन्चरको हिरासतमा राखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले 6 लघु वित्तीय संस्थालाई कार्यवाही गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले लघु वित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा 6 घ वर्गका लघु वित्तीय संस्था र तिनका संचालक पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कार्यवाही गरेको हो। राष्ट्र ब्याङ्कले सार्वजनिक सूचना जारी गरेर 6 लघु वित्तीय संस्था र तिनका पदाधिकारीलाई कार्यवाही गरिएको जनाएको छ। राष्ट्र ब्याङ्कले फरवार्ड लघु वित्तीय संस्था लिमिटेड, धौलागी लघु वित्तीय संस्था, मातृभूमि लघु वित्तीय संस्था, एनआईसी लघु वित्तीय संस्था, विन नेपाल लघु वित्तीय संस्था र सञ्जीवनी लघु वित्तीय संस्थालाई कार्यवाही गरेको जनाएको छ। झापामा आमरण अनसन बसिरहेका जेन्जी घाइते विवेक दनुवारलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। पटक पटक भएको वार्तामा पनि अनसन तोड्न नमानेपछि उपचारका लागि भन्दै दनुवारलाई काठमाडौँ ल्याइएको झापाका सिडिओ श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ। दनुवारलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ। भदौ 30 गतेबाट विभिन्न माग राख्दै दनुवार आमरण अनसन बस्नु भएको हो। दनुवारले घाइतेको निशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राख्नु भएको छ। अनसनमा बसेका दनुवारलाई अन्य घाइतेहरूले पनि सहयोग गरेका छन्। नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा 100 रुपियाँ तथा चाँदी 40 रुपियाँले बढेको छ। आज सुनको मूल्य तोलामा 3,02,300 कायम भएको छ भने हिजो सुन प्रतितोला 3,02,200 थियो। यस्तै चाँदीको भाव आज तोलामा 40 रुपियाँले बढेर 4,815 रुपियाँ कायम भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएको भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका छन्। एडम गिलक्रिस्टको यो रिपोर्ट।
4: Iranian media claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
5: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
4: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
5: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world? Or do I annihilate the Islamic Republic?
4: The U.S. leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Eyre from the Middle East Institute thinks the U.S. needs to be more proactive.
6: What it hasn't been willing or able to do is actually negotiate, to do diplomacy. So a President Trump meeting, I think, would probably set things backwards because he tends to say things that hurt the diplomatic process.
4: Although Donald Trump has now signed a landmark Denmark-Greenland security deal, it allows the U.S. to build 2 new military bases in the Arctic territory.
3: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया टोली ताइपेसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार अपरान्ह 4:30 बजे शुरू हुनेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाड़ीले पौडी, बक्सिङ, कराटे, स्क्वास, टेबल टेनिस र ओसुमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता भने खोल्न सकेको छैन। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, मार्यो पिरतीले पानीतिरतिर सुन्दै हुनुहुन्थ्यो नेपथ्यको प्रस्तुतिमा यो मिठो गीत. आइकोनिक नम्बर हो यो सुनेर आजको दिनको यो कार्यक्रमको हाम्रो दोस्रो चरणको यात्राको शुभारम्भ हामीले गरेका छौँ. र यहाँहरू सबै सबैलाई वन्स अगेन गुड मर्निङ भन्दै कार्यक्रममा मैले एकपटक फेरि पनि स्वागत अभिवादन टक्राउन चाहे. सुन्दै हुनुहुन्छ हाम्रो मर्निङको सो, बिहानीको प्रस्तुति, हाम्रो कार्यक्रम नमस्ते युके. र यस अन्तर्गत भने यो सप्ताह म शिरीष तपाईँको सेवामा छु र तपाईँ सबैको लागि कार्यक्रमका विविध सरसामग्रीहरू लिएर आज पनि हाजिर भइसके. र अब बाँकी रहेको समयमा विभिन्न गीत सङ्गीतहरू अनि बाँकी रहेका हाम्रा सरसामग्रीहरू नै तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ. यतिखेर समयको पनि जानकारी गराउँछु. बिहानको 7 बजेर अहिले 12 मिनट गएको छ, लगभग 13 मिनट जान आँट्यो भन्दा फरक नपर्ला. र यो समयमा अब भने हाम्रो चाहिँ कार्यक्रम अन्तर्गत के सुन्न सक्नुहुन्छ भन्नुहुन्छ भने यो चरणमा चाहिँ अब हाम्रो ब्रेकफास्ट ब्रेन टिजर छँदैछ, त्यो सुनाउँछु नै. त्यसको अलावा हाम्रो अगाडि चाहिँ मौसमको जानकारी अनि साथसाथमा आजको राशिफल तपाईँको कस्तो हुन्छ होइन, अनि साथसाथमा हाम्रो जुन नेपाल ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दर छ, अनि सुन चाँदीको दर भाव जुन चाहिँ नेपाल सुन चाँदी व्यवसाय सङ्घले तोक्ने गर्नुहुन्छ सधैँ नै है, त्यसलाई पनि तपाईँको सेवामा राख्नेछु. र हाम्रो चाहिँ प्रश्नको उत्तर लिएर आउनुहुने श्रोताहरूको पनि अलिकति म कुरा गर्नेछु. उहाँहरूले प्रश्नको उत्तर पठाइसके पश्चात एक्सपेक्ट गर्ने गर्नुहुन्छ कि प्रश्नको उत्तर मिल्यो मिलेन भन्ने छनक पाउनको लागि, जानकारी पाउनको लागि, मिलेको छैन भने फेरि पनि ट्राई गर्ने उहाँहरूको चाहिँ नि सोच हुन्छ. यसर्थमा उहाँहरूको चाहिँ उत्तरहरू आएका छन् भने तिनलाई पनि म समय भेट्ने प्रयास गर्छु. कार्यक्रम अवधिभरि नै तपाईँलाई थाहा भएकै कुरा हो होइन. अनि अर्को चरणमा भने हामी ब्रामकोटतर्फ लाग्छौँ, जहाँ चाहिँ हाम्रो QGSले आफ्नो 77 जन्मदिवस मनाएको थियो र त्यसको चाहिँ बारेमा हामीले जानकारी हिजोबाट राख्न सुरु गरेका हौँ. र आज यसको चाहिँ दोस्रो प्रस्तुति, दोस्रो श्रृङ्खला तपाईँको लागि राख्नेछु. भोलिसम्म नै यो सामग्रीहरू तपाईँको लागि एकपछि अर्को राख्दै जाने मेरो तयारी रहेको छ. यसर्थमा साथ दिँदै गर्नुहोला है त भनेर भन्न चाहे यो बेलामा. त अब भने अरू कुरा नगरिकन सबैभन्दा पहिला चाहिँ तपाईँको लागि यसपटकको ब्रेकफास्ट ब्रेन टिचरको प्रश्न राख्छु, जसमा चाहिँ एउटा आवाज मैले राखेकी छु र आवाजलाई चिन्नुपर्ने हुन्छ तपाईँले.
1: मतलब उसले फटाफट गाएर सक्ने बित्तिकै उहाँलाई एउटा अफर दिनुभयो, उहाँले बम्बईमै बस भनेर. बम्बईमा बस्दाखेरि फ्ल्याट यो के कति बेसिक चिजहरू चाहिन्छ हामी दिन्छौँ. यो आवाज, यो आवाज यहाँ यहाँको लागि पनि राम्रो हुन्छ, इधर रह जाओ भनेर भन्नुभएको थियो कि त. अन्त तर दाइले के भन्नुभयो भने बुढेसकालमा देश छोड्नु हुँदैन भाइ, थुक्छन् मान्छेले के पुगेन हो त्यो नारायणलाई भनेर. देश हुँदैन भाइ त्यो छोड्ने होइन. तर अन्त यो यो राशाजीले कहिले सिकेको यो गाना भन्नुभयो त, अनि अहिले आएर सिकेको, अहिले आएर सिकेर गाएर गएको न राक्षस नि रहेछ त यसो गएको त त्यही हो नि त. त्यसपछि यो यो कतिवटा कुराहरू छन् नारायण दाईसँगको, त्यो उहाँसँग त्यो, तर एकदम नै इमोसनल छ, एकदम इमोसनल छ,
2: एकदम खुसी लाग्छ.
1: र एउटा कुरा म जोड्छु ल, पहाड त्यति बेला सोचेको नि त, र पहाडमा नारायण दाईले म्युजिक दिँदै हुनुहुन्थ्यो. हि वाज द म्युजिक डाइरेक्टर अफ पहाड. या त्यति बेला पहाडमा गर्दाखेरि ओ रञ्जित यो यो यो फिल्मको म गर्छु म्युजिक, र तिमी एसिस्ट गर भन्दाखेरि ल ल दाई पक्का हो न. अन्त त्यो त्यो पनि थियो
2: जोडेपछि यसरी बुझ्दा पनि भयो अब आउन लागेको फिल्म पहाड स्वर सम्राटको नि सपना हो,
1: उहाँको पनि ड्रिम थियो.
0: त यो आवाज कसको हो भन्ने प्रश्न हामीले राखेका छौँ यसपटकको लागि प्रिय श्रोतावृन्द. र तपाईँहरूमध्ये धेरैले उत्तर दिइ पनि सक्नु भएको छ, धेरैले उत्तर मिलाउनु पनि भएको छ, तर कति श्रोताहरूको चाहिँ उत्तर मिलेको पनि छैन होइन. र यस कारण गर्दाखेरि तपाईँहरूले फेरि पनि ट्राई गर्नुहोला भनेर भन्न चाहन्छु म. जसले उत्तर पठाउनु भयो तर मिलेको छैन भन्ने जानकारी पाउनु भएको छ भने प्लिज डु ट्राई अगेन भनेर म भन्न चाहन्छु है. त यति नै भन्न पर्यो अहिलेको लागि. र यो चाहिँ बेलामा अब तपाईँलाई अगाडि म लिएर जान्छु हाम्रो यस पालाको चाहिँ नि यो प्रश्न पश्चात अगाडि बढ्नु पर्दा मौसमको अलिकति जानकारी तपाईँसँग सेयर गर्ने बेला भइसकेको छ. र मौसमको कुरा गर्नुपर्दा भारी वर्षा आज स्कटल्यान्ड, वेल्स र इङ्ल्यान्ड त्यहाँ ठा यी देशहरूमा चाहिँ भनौँ विभिन्न भूभागमा हुने सम्भावना रहेको छ. विशेष गरिकन पूर्वीय भूभागमा त अझ असिना वर्षा नै हुन्छ भनेर भनिएको छ. भारी वर्षा त भइहाल्यो होइन, त्यसमाथि असिना वर्षा र यो चाहिँ बिस्तारै बिस्तारै अगाडि जाँदाखेरि चाहिँ क्लियर हुँदै जानेछ. तर फर्स्ट हाफ अफ द डेमा चाहिँ नि भारी वर्षा हुनसक्ने सम्भावना देखिएको छ. अन्यत्र चाहिँ सुक्खा नै छ, घाम लाग्ने देखिन्छ. अनि दक्षिण पूर्वीय भूभागमा चाहिँ नि न्यानो पर्को महसुस गर्न सकिन्छ. आज पनि आज राति पानी पर्ने क्रम उत्तरी भूभागहरूबाट चाहिँ कम भएर जान्छ. आकाश खुला रहनेछ, सुक्खा रहनेछ, अलिकति चिसो भएको जस्तो महसुस गर्न सकिन्छ. आकाश खुला रहे तापनि आज अधिराज्यभरि नै होइन र ठाउँ ठाउँमा चाहिँ नि तुषारापातको पनि सम्भावना रहेको देखिएको छ. बिस्तारै बिस्तारै अब हामी चाहिँ यो अटममा अगाडि बढ्दैछौँ, अटम पश्चात आउँछ विन्टर होइन, त्यो कारणले गर्दाखेरिमा अब जाडो बढ्नु, अलिअलि तुषारापात हुनु, अलिकति चाहिँ भनौँ न चिसो बढ्नु यो स्वाभाविक नै हो, यो हुन्छ नै हुन्छ. यस अर्थ मासमा चाहिँ हामी अचम्मित हुनुपर्ने कुरा त केही पनि छैन. त्यो यति हो कि अब हामीले चाहिँ गर्मीको लुगाहरूलाई अलिकति बिस्तारै बिस्तारै तह लगाउँदै अब चाहिँ जाडो महिनाको कपडाहरूलाई निकालेर अलिकति होइन अलिकति यसको चाहिँ तयारी गर्नुपर्ने अवस्था चाहिँ आएको छ है, भन्दा फरक नपर्ला. र भोलि थर्सडे पनि सुक्खा नै रहन्छ धेरै जस्तो ठाउँमा र बदलिरहनेछ पश्चिमी भूभागहरूतिर वर्षा. नर्दर्न आयरल्यान्ड र वेस्टर्न स्कटल्यान्डमा चाहिँ अपराह्न पश्चात भोलि चाहिँ हुन सक्ने सम्भावना पनि रहेको छ. भोलिको विस्तृत जानकारी भोलि बिहान नै म तपाईँसँग कार्यक्रममा सेयर गरि नै हाल्छु. अहिलेको लागि भने अब अगाडि बढ्नु पर्दाखेरि म तपाईँको लागि यहाँनिर एउटा मिठो गीत राख्ने तयारीमा रहेकी छु र गीतको साथसाथमा नै हामी अगाडि बढ्छौँ. अब हाम्रो चाहिँ बाँकी रहेको सरसामग्रीतर्फ रामचन्द्र काफ्ले र समीक्षा अधिकारीले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, अहिले यही सुनाउँछु है त.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

हजुर, नौमाती बाजा लिएर आउला तिमीले भने त छेवाङ लामाले गाउनु भएको गीत हामी सुन्दै थियौँ यतिखेर, र यही गीतको साथसाथमा अगाडि हामी बढेका छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो मर्निङ सो नमस्ते युके, र यतिखेर म शिरेश सनवार तपाईँको सेवामा छु। कार्यक्रममा अब हामी अगाडि बढ्छौँ। हाम्रो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरको अलिकति कुरा गर्न चाहन्छु म यतिखेर। यहाँ आजको लागि चाहिँ नै अमेरिकी डलरको खरिद 152.65 र बिक्रेर 153.25 तोकिएको छ। युरोको खरिद 175.08, बिक्रेर 175.77 छ भने यो पाउन्ड स्टर्लिङ एकको खरिद 204.15 र बिक्रेर 204.95 रहेको छ। र यसै गरिकन सुन चाँदीको दर भावको पनि अलिकति कुरा गरिहाल्छु। आज चाहिँ नि सुन चाँदी व्यवसायी सङ्घले तोकेको आजको रेट छ, छापावाला सुन प्रति तोला 3,02,300 रुपियाँ र चाँदी प्रति तोला 4,815 रुपियाँ आजको लागि तोकिएको छ। त प्रिय श्रोताबृन्द, आजको यो चाहिँ नि सुन चाँदीको दर भाव पनि मैले तपाईँलाई सुनाएँ, नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर पनि छोटकरीमा तपाईँको लागि मैले राखि नै सकेकी छु। र आज चाहिँ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस पनि परेको रहेछ, र यो चाहिँ विशेष गरिकन अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस भन्ने बित्तिकै हामीले बुझिहाल्छौँ होइन, श्रवण शक्ति गुमाएको हाम्रो जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले प्रयोग गर्नुहुने यो चाहिँ भाषा हो होइन, र धेरै मानिसहरूको लागि भाषा बोल्नु र भाषा सुन्नु एकदमै नर्मल कुरा नै हुन्छ होइन, कुनै पनि आवाज सुन्नु आवाजमा कुरा गर्नु नर्मल कुरा नै हो, जसको चाहिँ नि श्रवण शक्ति राम्रो छ अनि जसको चाहिँ नि बोल्ने शक्ति राम्रो छ होइन। कतिलाई त अब बोल्न कतिले सक्दैनन्, कतिले सुन्न सक्दैन भने उनीहरूले कसरी कम्युनिकेट गर्ने भन्ने कुरा पनि हो, यसैको लागि नै साङ्केतिक भाषा आउँछ। र साङ्केतिक भाषा चाहिँ एकदमै महत्त्वपूर्ण एउटा भाषाको रूपमा हामी लिन्छौँ संसारभरिमा नै, र हरेक वर्ष सेप्टेम्बर 23 चाहिँ मनाइन्छ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा। यसले चाहिँ बहिरा समुदायको समृद्ध भाषिक र सांस्कृतिक योगदानको सम्मान पनि गर्छ, र यस दिवसको उद्देश्य चाहिँ साङ्केतिक भाषालाई एक आधारभूत मानव अधिकारको रूपमा मान्यता दिनु पनि हो है। र यसको पृष्ठभूमिको कुरा गर्नुपर्दाखेरि चाहिँ यसको इतिहासको कुरा गर्नुपर्दा संयुक्त राष्ट्र महासङ्घको महासभाले सन् 2017 सेप्टेम्बर 23 अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको रूपमा घोषणा गरेको हो, र यो मिति चाहिँ सन् 1951 स्थापना भएको वर्ल्ड फेडरेसन अफ द डेफको सम्झनामा रोजिएको हो, र WFD बहिरा समुदायहरूको अधिकारको संरक्षण र पहिचानका लागि लामो समयदेखि क्रियाशील संस्था हो। र यो दिवस सन् 1958 मनाइँदै आएको बहिरा व्यक्तिको अन्तर्राष्ट्रिय सप्ताह अन्तर्गत पर्दछ, र यस अवसरले बहिरा समुदायको विशिष्ट भाषिक र सांस्कृतिक पहिचानलाई उजागर गर्छ, साथै समावेशिता पहुँच र सम्मानको आवश्यकतालाई पनि औल्याउँछ। र साङ्केतिक भाषा भनेको के हो त भन्दा, यो भाषा यस्तो दृश्यात्मक भाषा हो जुन हातको सङ्केत, अनुहारको हावभाव र शारीरिक गतिविधिबाट अर्थ सम्प्रेषण गर्ने गरिन्छ है। यो चाहिँ यो सार्वभौम भाषा चाहिँ होइन, किनभने प्रत्येक देशमा आफ्नो आफ्नो साङ्केतिक भाषा हुन्छ, जस्तै कि अमेरिकी साङ्केतिक भाषा र बेलायती साङ्केतिक भाषा अनि नेपाली साङ्केतिक भाषा भनेर फरक फरक प्रकारको साङ्केतिक भाषाको पनि आफ्नो आफ्नो तरिका हुँदो रहेछ। प्रत्येक साङ्केतिक भाषा आफ्नै व्याकरण संरचना र सांस्कृतिक सन्दर्भ भएको पूर्ण प्राकृतिक भाषा हो। यो केवल सञ्चारको माध्यम होइन, यो बहिरा समुदायको पहिचान र सांस्कृतिक अभिव्यक्तिको आधार पनि हो है। यसर्थमा साङ्केतिक भाषा भन्ने बित्तिकै यसलाई चाहिँ अलग प्रकारको भाषा भनेर हामीले चाहिँ भन्न मिल्दैन, जस्तो कि नेपाली भाषा, अङ्ग्रेजी भाषा, फ्रेन्च भाषा होइन, अनि कुनै पनि राष्ट्रको कुनै पनि भाषा भनेर भनौँ न, आफ्नो आफ्नो राष्ट्रको आफ्नो आफ्नो भाषा हुन्छ। त्यस्तै नै साङ्केतिक भाषा पनि एउटा यस्तो भाषा हो जुन चाहिँ अन्तर्राष्ट्रिय रूपमा नै सबैले चाहिँ नि भनौँ मान्यता दिएको भाषा नै हो, जस्तो कि हामीलाई फ्रेन्च आउँदैन होइन, जर्मन भाषा आउँदैन, यसै गरिकन हामीलाई अन्य भाषा आउँदैन, चाइनिज भाषा आउँदैन, कोरियन भाषा आउँदैन, हामीलाई नेपाली भाषा र अङ्ग्रेजी भाषा मात्र आउँछ। त्यस्तै नै साङ्केतिक भाषा नआउनु पनि नर्मल कुरा हो, र साङ्केतिक भाषा आउनु पनि फेरि नर्मल नै कुरा हो है। यो कारण गर्दाखेरिमा चाहिँ नि
सांकेतिक भाषालाई कुनै पनि प्रकारले हामीले चाहिँ नि अन्य भाषाहरूको तुलनामा यो फरक भाषा भनेर भन्नु नै हुँदैन भन्ने कुरालाई पनि आजको दिनले विशेष रूपबाट चाहिँ सम्बोधन गर्ने गर्दछ। त आज अन्तर्राष्ट्रिय चाहिँ दिन हो साङ्केतिक भाषाको। यस विषयवस्तुमा अलिकति मैले जानकारी तपाईँसँग सेयर गरेँ। हाम्रा थुप्रै श्रोताहरूले हामीलाई अघिबाट नै सम्पर्क पनि गरिराख्नु भएको छ, उहाँहरूको पनि अलिकति म यहाँ चर्चा गर्न चाहन्छु। यतिखेर हामीलाई चाहिँ हाम्रो पदम सिंह गुरुङज्यूले सम्पर्क गर्नुभएको छ, उत्तर पठाउनु भएको छ हामीलाई र उत्तर मैले टिपेर राखिसकेको छु, तपाईँको उत्तर मिलेको छ भनेर भन्न चाहे। अनि हाम्रो नूतन भुषालजीले गुड मर्निङ नमस्कार भनेर सम्पर्क गर्नुभएको छ। नूतनजी थ्याङ्क यू सो मच सुनिरहनु भएको छ, गुड मर्निङ टु यु एज वेल है। अनि हाम्रो दाजु ताराप्रसाद च्याम्जोङ आउनुभएको छ, सेवारो शुभ बिहानी बहिनी शुभ दिन भन्नुभएको छ, मैले उहाँलाई पनि शुभ दिन भन्न चाहे। यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ कला राई, अनि लेख्नुहुन्छ गुड मर्निङ र आन्सर पठाएको छु भनेर भन्नुभएको छ, ब्राकनेरबाट पठाउनु भएको उहाँको आन्सर मिलेको छ भन्न चाहन्छु। छुमबहादुर गुरुङ मामा पनि आउनुभएको छ, उहाँले चाहिँ फेरि आज एकदमै सुन्दर तस्विर पठाउनु भएको छ, कप अफ टी अनि हाम्रो गणेशजीको तस्विर पठाउनु भएको छ, शुभ दिन हजुरलाई पनि, अनि तातो चिया कफीको चुस्की लिँदै सुन्दै हुनुहुँदो रहेछ भन्ने मलाई लाग्यो, थ्याङ्क यू सो मच। हाम्रो दाजु नरेन्द्र गुरुङ आशपुरबाट आउनु भएको छ, लेख्नुहुन्छ नमस्ते बहिनी लिसनिङ, नमस्ते यु क्यान इन्जोइङ अ लट, आन्सर चाहिँ आउँदैछ है भन्नुभएको छ। ल दाजु भोलि अनि पर्सिसम्म तपाईँले पठाउनु भयो भने हुन्छ होइन, हेभ अ वन्डरफुल डे टु यु बहिनी एन्ड अल भन्नुभएको छ, हेभ अ वन्डरफुल डे यु सेल्फ एज वेल दाजु, म यति भन्न चाहन्छु। गुड मर्निङ भन्दै सुन्दैछु भनेर हाम्रो रेशम खड्काजीले पनि हामीलाई सम्पर्क गर्नुभएको छ, रेशम भाइलाई धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभएकोमा, सुन्दै गर्नुहोला। दिनकर मल्ल मामा आउनुभएको छ स्विन्डनबाट, शिरीष मान्जी शुभ प्रभात अनि नमस्कार, यो सप्ताहको उत्तर पठाएको छु है भनेर भन्नुभएको छ, उहाँको उत्तर ठ्याक्क मिलेको छ भनेर मैले उहाँलाई भन्न चाहेँ यतिखेर। अनि यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ मणि थापा, र उहाँले पनि अल्ट्रासाउन्डबाट उत्तर पठाउनु भएको छ, मामालाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। मामाको उत्तर पनि एकदमै मिलेको नै छ, परिसकेको छ लकी ड्रभित्र भनेर भन्न चाहन्छु। गुड मर्निङ बहिनी अनि सबैलाई ह्याप्पी वेन्सडे भन्दै शोभा दिदीले पनि हाजिरी जनाउनु भएको छ, गुड मर्निङ दिदी हजुरलाई पनि, अनि तपाईँलाई पनि ह्याप्पी वेन्सडे, आजको दिन तपाईँको राम्रो रहोस् भन्न चाहन्छु म यतिखेर। र अब हाम्रो अर्को श्रोता होमा पाहिम लिम्बू आउनुभएको छ, दिदीलाई चाहिँ मैले भन्दा पनि उहाँले लेख्नुभएको छ, गुड मर्निङ सेवारो शिरजी भन्नुहुन्छ, यो हप्ताको प्रश्नको उत्तर चाहिँ यो हो है भनेर भन्नुभएको छ, जुन चाहिँ मैले टिपेर राखिसकेँ, बिकज दिस इज द राइट आन्सर, उहाँले सही आन्सर दिनुभएको रहेछ, र उहाँले यदि समयले साथ दिएमा भनेर एउटा गीत पनि अनुरोध गर्नुभएको छ, समयले साथ दिएमा पक्कै पनि म सुनाउनेछु भनेर उहाँलाई भन्न चाहे। अहिलेको लागि भने अगाडि अर्को हाम्रो श्रोता हुनुहुन्छ, हाम्रो मामा खिम बहादुर गुरुङ, उहाँले पनि सुन्दैछु है भनेर हामीलाई सम्पर्क गर्नुभएको छ, गुड मर्निङ शिरीष भान्जी, मर्निङ वकमा छु म अहिले र प्रश्नको उत्तर चाहिँ हिजो नै पठाइसकेको छु, मिल्यो कि मिलेन होला भनेर भन्नुभएको छ, मैले हिजै भनिसकेको थिएँ मामा तपाईँको यो उत्तर मिल्यो भनेर होइन, अनि साथसाथमा एउटा गीतको अनुरोध गर्नुभएको छ उहाँले, र उहाँको गीत चाहिँ बिल्कुलै तयार छ मेरो प्लेलिस्टमा, अब यो गीत म सुनाउने तयारीमा रहेकी छु, र यो गीत सँगसँगै हामी अब अगाडि पनि बढिहाल्छौँ। र यो गीतको कुरा गर्नुपर्दा यो गीत अहिले चलचित्र बेहुलीबाट चाहिँ नि मैले लिएकी छु, मैले लिएकी छु भन्दाखेरि पनि हाम्रो चाहिँ मामाले यो गीतलाई रोज्नु भएको छ, र उहाँको अनुरोधमा नै उहाँको रोजाइमा नै यो गीत म सुनाउन गइरहेकी छु। र हाम्रो अन्जु पन्तजी हुनुहुन्छ यस गीतमा, यस गीतको गायिका भनेर भनौँ होइन, अनि साथसाथमा प्रशान्त शिवाकोटी र रवि ओड, उहाँहरू तिनजनाले गाउनुभएको गीत अब भने म अहिले तपाईँको लागि राख्दैछु मामा, र उहाँको यो गीत उहाँले त सुन्नु नै हुन्छ, तपाईँ हामी सबैले सुनेर पनि यसलाई इन्जोय गरौँ होला भनेर भन्न चाहन्छु, र यही गीतको साथसाथमा अब भने हामी अगाडि बढ्छौँ।

0: एफबीएस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने फलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर त आदरणीय श्रोता वृन्द, राम लिम्बूले गाउनु भएको गीतको साथसाथमा हामी अगाडि बढेका छौँ। अब भने अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि हाम्रो आजको राशिफल राख्ने बेला भइसकेको छ। मेषदेखि मीन राशिसम्मको राशिफल हामी अब चर्चा गर्दैछौँ आजको लागि। मेष राशिको राशिफलले के भन्छ सुनौँ है त। सबैलाई समेटेर काम लिन नसकिए पनि केही महत्त्वपूर्ण कामहरू सुरु गर्न सकिनेछ, तर विरोधीहरूले केही आलोचना भने गर्न सक्छन्। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्र बढ्नेछ, समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुन्छ। वृष राशिको लागि पनि नयाँ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ भने सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजको लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। यो वृष राशिको लागि थियो। अब हामी मिथुनतर्फ लाग्छौँ है। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिनाले गोपनीयतामा ध्यान पुर्याउनु होला। बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नु पर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। प्रयत्न गर्दा गुमेको रकम पनि हात लागि हुन सक्छ। अब कर्कट राशिको लागि, परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ। व्यापारमा छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम दाम र प्रतिष्ठा दिलाउनेछ। अब हामी लाग्छौँ सिंह राशितर्फ। काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्ला र फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले तपाईँले होसियारी पनि अप्नाउनु पर्ने देखिन्छ है। अनि यसै गरिकन अब हामी कन्या राशितर्फ लाग्छौँ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। राम्रो नतिजा हात पर्नेछ मेहनत गर्नाले। यो कन्या राशिको लागि। अब हामी लाग्छौँ तुला राशितर्फ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त साथीभाइ पनि टाढिन सक्छन्। अनि दोहोऱ्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। यसै गरिकन वृश्चिक राशितर्फ लाग्छु। अब म आफ्नो प्रतिफलबाट अरूले नै फाइदा उठाउन सक्छन्। परिस्थिति बस आँटेको काम विलम्ब हुनेछ। सहयोगीहरूले बिचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरूक नभन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोऱ्याएर काम गर्नु पर्ला। काम पूर्ण नभए पनि मेहनतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलिकति होसियार रहनु होला। यो वृश्चिक राशिको लागि। धनु राशितर्फ लाग्छु। अब म अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ भने मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुनेछ। अब मकर राशिको लागि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। यो मकर राशिको लागि हो भने कुम्भ राशिको लागि चाहिँ केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। तर खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि
परिनेछ। अब अन्त्यमा मीन राशितर्फ लागिहाल्छु म। आमदानीको स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला, केही रकम हात लागि भए पनि तत्काल खर्चनु पर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आमदानी र संचित रकम अरूका लागि खर्च गर्नुपर्ने हुन सक्छ भने आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। यो मीन राशिको राशिफल। त यसरी 12 राशिफलहरू हामीले सुनिसक्यौँ, 12 राशिको। र तपाईँ सबैको लागि चाहिँ नि आजको यो दिन कस्तो हुन्छ भन्ने जानकारी भयो होला भन्ने मलाई लागेको छ। र अब राशिफलको कुराकानीलाई तिमी सीमित राख्दै अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि हाम्रो श्रोताहरूको धेरै यहाँनिर चाहिँ हामीलाई रेस्पोन्सहरू आइरहेका छन्, उत्तरहरू आइरहेका छन्, यसमा पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। हाम्रो नारायण साहब कोटा हाम्रो अर्को श्रोता हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको छ र उहाँले चाहिँ उत्तर जुन पठाउनु भएको छ त्यो चाहिँ सही छ भनेर भन्नु पर्यो। फिनल्यान्डबाट आउनुभएको हाम्रो नारायण साहब कोटा भाइ हुनुहुन्छ र उहाँलाई धेरै धेरै धन्यवाद यो सहभागिताको लागि भन्न चाहे। हाम्रो दाजु तुलपुन आउनुभएको छ पिटीपुरबाट, नमस्कार शुभ बिहानी सिरिज नम्बर नि बहिनी भन्नुभएको छ। शुभ प्रभात दाजु, नमस्कार हजुरलाई पनि। अनि म पनि बिहानीको लोकप्रिय कार्यक्रम हजुरसँगै सुन्दै हाजिर भएको छु, सुनेर मनोरञ्जन लिँदैछु, पुरै समय साथ रहनेछु भन्नुभएको छ। थ्याङ्क यू सो मच दाजु, हजुरले यसरी चाहिँ पुरै समय साथ दिन्छु भनेर भन्नुहुँदाखेरि ज्यादै खुसी लाग्यो मलाई। र हाम्रो दाजु आउनुभएको छ चामलिङ चामलिङ, गुड मर्निङ बहिनी भनेर उत्तर लिएर आएको छु भन्नुभएको छ। उत्तर उहाँको जुन छ एकदमै सही छ र मैले टिपेर राखिसकेको छु भनेर भन्नु पर्यो। अनि यसै गरिकन अर्को श्रोता हुनुहुन्छ हाम्रो दाजु प्रेमराज राई आश्वतबाट, र उहाँले पनि उत्तर पठाउनु भएको छ र उत्तर चाहिँ उहाँको यसपटकको लागि चाहिँ मिलेको छ भनेर भन्न चाहन्छु मैले, र उत्तर टिपेर मैले तपाईँको राखिसकेको छु है दाजु भनेर भन्न चाहेँ यतिखेर। अनि यसै गरिकन अर्को श्रोता आउनुभएको छ गोपाल रसाइली र पवित्र रसाइली, उहाँहरूले पनि उत्तर पठाउनु भएको रहेछ। सँगसँगै मिलेर हामी दुवैजनाले सुनिरहेका छौँ भनेर भन्नुभएको छ होइन, र उहाँहरू दुईजनाको उत्तर मैले टिपिसकेको छु, ह्यान्ड ओभरबाट आउनुभएको छ। तर टिपिसकेको छु भन्दा पनि उहाँहरूलाई भन्नु पऱ्यो उत्तर अलिकति मिलेको छैन भनेर, र मिलाउनुको लागि चाहिँ फेरि कोसिस गर्नुहोला भनेर भन्न चाहन्छु। र यसै गरिकन रेडिङबाट जो जो लप्पा नमस्कार भन्दै यस हप्ताको उत्तर लिएर आएको छु भन्दै दिव्य महर्जनज्यू आउनु भएको छ, उहाँको उत्तर मिलेको छ भनेर भन्न चाहे मैले यतिखेर। यति नै गर्छु अहिलेको लागि। अब भने अगाडि म एउटा गीत सुनाउँछु जुन गीतको लागि चाहिँ हाम्रो श्रोता होमा पाइम लिम्बू दिदी आउनुभएको थियो, उहाँको लागि यो गीत उहाँको रोजाइमा स्वर्ष नारायण गोपालको आवाज।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रासुपा सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिष्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो।
4: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर। त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ।
3: यसपछि सांसद विकले नियमापत्ति जनाउँदै यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
5: नियमापत्ति गर्न कुनै रहर थिएन। कम्युनिष्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ। आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ, आफ्नो विचार अनुसार काम गर्न पाउनुपर्छ। कम्युनिष्ट भाष्य भन्ने शब्द यति अपमानित शब्द प्रयोग गरेकोमा यो चाहिँ संसदको रेकर्डबाट हटाउन माग गर्दछु।
3: सत्तारूढ रासोपाका सांसद भरत पराजुलीले बोटेकुसी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुली,
6: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु। धन्यवाद।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद कलावती शर्माले बढ्दो महँगीले आम नागरिकलाई जीवन धान्न धौधो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्मा,
7: तरकारी किन्न जाँदा रायो साग प्रति केजी 270 पुगेछ, चिनी प्रति केजी 170, त्यस्तै आलु प्याज तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै 500, खसी बोकाको 1700 भन्दा माथि छ। सभामुख महोदय, किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकार निकट व्यक्तिहरूको डाइरेक्ट जवाब आउँछ, 35 वर्ष के गर्यो, अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारले हो र भनिन्छ। ग्यासको हाहाकार त यथावतै छ, दसैँ तिहार र छठ जस्ता चाडबाडको मुखमा मूल्य निरन्तर उकालो लागेको छ। कालो बजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नु पर्दैन र म सोध्न चाहन्छु।
3: जापान मजारी विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ। आज भएको कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जित्दै देशलाई पहिलो सफलता दिलाउनु भएको हो। तेन्जिङले पुरुष कुमित 84 किलोभन्दा माथिको तौल समूहमा नेपालको तर्फबाट यो ऐतिहासिक पदक पक्का गर्नुभएको हो। पदकका लागि भएको निर्णायक खेलमा उहाँले लाओसका खेलाड़ी वाथाना जायसनलाई 9-1 फराकिलो अङ्कको अन्तरले पराजित गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएको भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका छन्। एडम गलक्रिस्टको यो रिपोर्ट।
8: Claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
9: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
8: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
9: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world. or do I annihilate the Islamic Republic?
8: The U.S. leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Ayer from the Middle East Institute thinks the U.S. needs to be more proactive.
2: What it hasn't been willing or able to do is actually negotiate, to do diplomacy. So a President Trump meeting, I think, would probably set things backwards.
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर त आदरणीय श्रोता पनि मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर र यही गीतको साथसाथमा हाम्रो आजको प्रस्तुति कार्यक्रम नमस्ते युकेको यो अन्तिम चरणको यात्राको पनि शुभारम्भ भइसकेको छ। यहाँहरू सबै सबैलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन एकपटक फेरि पनि मैले टक्राउन चाहेँ। यहाँहरू सबैजनाले पक्कै पनि सुनेर साथ दिनु भएको छ अथवा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यतिखेर। ठिक 9 बजीसम्म अझै पनि म तपाईँको सेवामा रहनेछु, तपाईँहरू सबैलाई अझै साथ रहनुहोला भनेर मैले एकपटक फेरि पनि विनम्र अनुरोध टक्राउन चाहेँ। समयको कुरा गर्छु, बिहानको अहिले 8:11 गएको छ र यतिखेर तपाईँको लागि अब भने कार्यक्रम अन्तर्गतको बाँकी रहेको सर सामग्री राख्ने बेला भइसक्यो। मिठा मिठा गीत सङ्गीत त छँदैछ, यसको अलावा आज क्युजिएसको बर्थडेको बारेमा तयार पारेको सामग्रीको अर्को चरणको प्रस्तुति तपाईँले सुन्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिम चरणको यो चाहिँ जानकारी मैले तपाईँलाई गराइहालेँ र अब भने म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि फेरि पनि एकपटक हामी हाम्रो यसपटकको प्रश्न जुन राखेको छु मैले ब्रेकफास्ट ब्रेन टिजरको, त्यसको प्रश्नको लागि राखिएको आवाज जुन छ म तपाईँसँग अहिले सेयर गर्न चाहन्छु यतिखेर।
1: अन्त उसले फटाफट गाएर गाएर सक्ने बित्तिकै उहाँलाई एउटा अफर दिनुभयो, उहाँले बम्बईमै बस भनेर। बम्बईमा बस्दाखेरि फ्ल्याट यो के कति बेसिक चिजहरू चाहिन्छ हामी दिन्छौँ। यो आवाज यो आवाज यहाँ यहाँको लागि पनि राम्रो हुन्छ, इधर रह जाओ भनेर भन्नुभएको थियो कि त। अन्त तर दाइले के भन्नुभयो भने बुढेसकालमा देश छोड्नु हुँदैन भाइ, थुक्छन् मान्छेले के पुगेन हो त्यो नारायणलाई भनेर। देश हुँदैन भाइ त्यो छोड्ने होइन, तर अन्त यो यो राशाजीले कहिले सिकेको यो गाना भन्नुभयो त, अनि अहिले आएर सिकेको, अहिले आएर सिकेर गाएर गएको न राक्षस नि रहेछ त यसो गएको त त्यही हो नि त। त्यसपछि यो यो कतिवटा कुराहरू छन् नारायण दाईसँगको त्यो उहाँसँग त्यो, तर एकदम नै इमोसनल छ, एकदम इमोसनल छ,
2: एकदम खुसी लाग्छ।
1: र एउटा कुरा म जोड्छु ल, पहाड त्यति बेला सोचेको नि त, र पहाडमा नारायण दाईले म्युजिक दिँदै हुनुहुन्थ्यो, हि वाज द म्युजिक डाइरेक्टर अफ पहाड। या त्यति बेला पहाडमा गर्दाखेरि ओ रञ्जित यो यो यो फिल्मको म गर्छु म्युजिक, र तिमी एसिस्ट गर भन्दाखेरि ल ल दाई पक्का हो न। अन्त त्यो त्यो पनि थियो
2: जोडेपछि यसरी बुझ्दा पनि भयो अब आउन लागेको फिल्म पहाड स्वर सम्राटको नि सपना हो,
1: उहाँको पनि ड्रिम थियो।
0: त आदरणीय श्रोतावृन्द, यो आवाज कसको प्रश्न हामीले यहीँ नै राखेका छौँ यसपटकको लागि। यति भन्दै अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दा थुप्रै हाम्रा श्रोताहरूको चाहिँ यहाँनिर सन्देशहरू आइसकेको छ होइन, उहाँहरूको उत्तरहरू आइसकेको छ, ती उत्तरहरूलाई पनि म राख्दै जान चाहन्छु। हाम्रो दाजु ललित र दिदी सतीले पनि सुन्दै हुनुहुँदो रहेछ, ह्याप्पी वेन्सडे गुड मर्निङ भनेर उहाँले भन्नुभएको छ, सेम टु यु हजुरलाई पनि त्यही भन्न चाहेँ। अनि हाम्रो टिका पूर्जा दाजु आउनुभएको छ इस्ट हाम्सरबाट, उहाँले उत्तर पठाउनु भएको छ जुन सही उत्तर छ। स्विन्डनबाट ललिता मल्ल बहिनीले पनि सही उत्तर नै पठाउनु भएको छ। यसै गरिकन हाम्रो अर्को श्रोता आउनु भएको छ वेस्ट ब्रिटेन लन्डनबाट, हाम्रो भाइ मिम गुरुङ, उहाँले पनि गुड मर्निङ सिरिजी सुन्दैछु भनेर उत्तर पनि पठाउनु भएको छ, उत्तर पनि तपाईँको मिलेको छ भनेर भन्न चाहे। अर्को श्रोता कोलचेस्टरबाट ओम पूर्जा दाजु आउनु भएको छ, कार्यक्रम सुनिरहेको जानकारी उहाँले गराउनु भएको छ र चाहिँ आजको दिन सबैको शुभ रहोस् भन्नुभएको छ। अनि लेके लगान आउनु भएको छ, नमस्ते शुभ बिहानी हजुर भन्दै हेलो भन्न आउनु भएको छ, शुभ बिहानी तपाईँलाई पनि भन्न चाहे मैले हजुर भन्न चाहन्छु। जुन प्रसाद गुरुङ दाजु आउनुभएको छ इस्ट लन्डनबाट, उहाँले यसपटकको उत्तर पठाउनु भएको छ तर तपाईँको उत्तर चाहिँ अलिकति मिलेको छैन, फेरि ट्राई गर्नु होला दाजु भनेर भन्न चाहन्छु। गुड मर्निङ सिरिज दिदी भन्दै सुनेको जानकारी गराउनु भएको छ हाम्रो भाइ ब्ल्यान्डफोर्डबाट विष्णु गुरुङजीले, धेरै धेरै धन्यवाद भाइ सुनेर साथ दिनुभएकोमा। अनि यसै गरिकन ध्रुव दत्त आउनु भएको छ लन्डनबाट, उहाँले आफ्नो उत्तर पठाउनु भएको छ विच इज अ करेक्ट आन्सर भनेर भन्न चाहे मैले यतिखेर उहाँलाई। अनि यसै गरिकन सिरिज बहिनी शुभ बिहानी भन्दै हाम्रो दाजु राम नारायण राई पनि आउनुभएको छ, उहाँको उत्तर पनि ठिक्क मिलेको छ, उहाँले उत्तर पठाउनु भएको छ। कृष्ण गुरुङ दिदी आउनुभएको छ, सुप्रभात सिरिज बहिनी सुनेर इन्जोय लिँदैछु, यो आवाज चाहिँ मैले उत्तर पठाएको छु मिल्यो मिलेन भनेर भन्नुभएको छ होइन, यो उत्तर चाहिँ तपाईँको अलिकति मिलेन भनेर भन्न चाहेँ मैले दिदी हजुरलाई, फेरि ट्राई गर्नु होला है। अनि बर्मिङहमबाट हाम्रो अर्को श्रोता आउनुभएको छ सेरु घरती दाजु, उहाँले उत्तर पठाउनु भएको छ र उहाँको उत्तर चाहिँ मिलेको छ भनेर मैले भन्न चाहेँ यो बेलामा। यसै गरिकन अर्को हाम्रो श्रोता पनि आउनुभएको छ, उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ निर्मला परिवेश राई, र उहाँ स्थानीय कलाकारको रूपमा हामी उहाँलाई चिन्छौँ, उहाँ चाहिँ रचनाकार पनि हुनुहुन्छ होइन। र उहाँले चाहिँ भोइस नोट पठाउनु भएको रहेछ, बट अगेन भोइस नोट मैले अहिले यहाँनिर सुन्न मिल्ने अवस्था भएन, यस कारणले गर्दाखेरि मैले सुनेर पछि उहाँको केसम्म रेस्पोन्स दिनेछु भनेर भन्न चाहेँ। अनि यसै गरिकन खिम बहादुर गुरुङ आमाले गीत सुने है भनेर पनि भन्नुभएको रहेछ, कति छिटो उहाँले गीत सुनेर पनि रेस्पोन्स दिनुभएको छ। बम गुरुङ मामा पनि आउनुभएको छ, उहाँले पनि उत्तर पठाउनु भएको छ, तर उहाँको उत्तर अलिक मिलेन भनेर भन्न चाहन्छु म, र फेरि पनि ट्राई गर्नुहोला मामा भनेर भन्छु। अनि यसै गरिकन शोभा राई आउनुभएको छ हाम्रो दिदी, उहाँले पनि सुन्दैछु अहिले बहिनी बिएफएस गोर्खा रेडियोलाई भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच दिदी, हजुरलाई पनि भन्न चाहेँ। विजय मल्ल दाजु आउनुभएको छ स्विन्डनबाट, र उहाँ चाहिँ आज सुन्दैछु भनेर भन्नुभएको छ, अनि उत्तर पनि पठाउनु भएको छ, उत्तर तपाईँको ठ्याक्क मिलेको छ भनेर भन्नु पर्यो। र विजय मल्ल दिदी हुनुहुँदो रहेछ स्विन्डनबाट, एन्डोभरबाट आउनुभएको छ हाम्रो श्रोता ज्ञानी गुरुङजी, उहाँले सुन्दैछु है भनेर भन्नुभएको छ, उहाँले उत्तर अस्ति नै पठाइसक्नु भएको हो। र हुमा दिदीले पनि गीत उहाँको जुन रोजाएको मैले सुनाइदिएको थिएँ गत घन्टामा, सुने है बहिनी भनेर उहाँले चाहिँ धन्यवाद पनि पठाउनु भएको छ। थ्याङ्क यू सो मच दिदी, इन्जोय गर्नुभएछ, खुसी लाग्यो। ममता पूर्जा तिलिजा दिदी आउनुभएको छ अल्डोसरबाट, सुनिरहेको छु है मैले बहिनी भनेर भन्नुभएको छ, धेरै धेरै धन्यवाद दिदी हजुरलाई। टङ्क शेरचन्दज्यू आउनुभएको छ फानामबाट, सामूहिक उत्तर उहाँले लिएर आउनुभएको छ, र उहाँहरू सबैको मैले नाम टिपिसकेको छु किनभने उहाँहरूको उत्तर सही छ भनेर भन्न चाहे मैले। दिपेन्द्र प्रजापति आउनुभएको छ उत्तरको साथमा, जुन उत्तर पठाउनु भएको छ त्यो उत्तर अलिकति मिलेन है तपाईँको भनेर म भन्न चाहन्छु, प्लिज डु ट्राई अगेन। मिना पुन आउनुभएको छ हाम्रो दिदी डनकास्टरबाट, उहाँको उत्तर पनि छ तर अलिकति मिलेको छैन दिदी, फेरि पनि ट्राई गर्नुहोला भन्न चाहन्छु। अनुप गुरुङ भाइ फानपुरबाट आउनुभएको छ, उहाँले पठाउनु भएको उत्तर चाहिँ एकदमै राइट भएको छ भनेर भन्न चाहे लेखेर राखिसकेको छु। अनि यसै गरिकन पूर्ण गुरुङ दाजु आउनुभएको छ, नमस्कार शिरीष बहिनी, उत्तर चाहिँ यस्तो छ है भन्नुभएको छ, उहाँको उत्तर मिलेको छ भनेर भन्न चाहे। यति नै गरेँ मैले, छिटो छिटो सबै श्रोताहरूको नाम मैले टिप्ने कोसिस गरेँ र भन्ने कोसिस गरेँ, टिप्ने त छँदैछ, टिप्दै पनि छु, तर तपाईँहरूलाई चाहिँ जिज्ञासा रहन्छ मिले मिलेन होला मेरो नाम किन आएन भनेर, त्यो हिसाब किताबले गर्दाखेरि मैले सबै श्रोताहरूको नाम छिटो छिटो फटाफट सुनाइदिने कोसिस गरेकी हो। धनु बहिनीले पनि उत्तर पठाउनु भएको थियो हिजो नै, र आज चाहिँ एउटा गीत उहाँले सुनाउनको लागि अनुरोध गर्नुभएको छ, रेमन पुवार मगर र कल्पना राईले गाउनुभएको गीत छ, यो गीत उहाँको रोजाइमा अब सुनाउँछु, त्यस पश्चात लगतै QGS को हाम्रो बर्थडेको सामग्रीतर्फ लागिहाल्छौँ।

0: युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ
1: यतिखेर अब तपाईँहरूलाई म लिएर जाँदैछु ब्रामकोट अवस्थित गेमकक ब्यारेक्सतिर, जहाँ क्युजिएसले भर्खरै मात्र आफ्नो 77 जन्मोत्सव मनाएको छ। त्यहाँ मैले उहाँहरूसँग केही कुराकानी गर्दै केही सामग्री बटुलेकी थिएँ र त्यसैलाई हिजोबाट नै मैले तपाईँहरूको सेवा राख्दै आइरहेकी छु। अब फेरि पनि अगाडि बढ्ने बेला भइसकेको छ, तपाईँलाई आजको सामग्रीतर्फ म उन्मुख गराउन चाहन्छु। यतिखेर क्युजिएसको 77 जन्मोत्सवको अवसरमा गेमकक ब्यारेक्सभित्र म रहेकी छु र यहाँको कार्यक्रमहरू अनगोइङ छ र यही सिलसिलामा चाहिँ अब म अगाडि कुरा गर्न गइरहेको छु। हाम्रो भाइ हुनुहुन्छ क्याप्टन राज गुरुङ, उहाँ चाहिँ एजिडेन्ट हुनुहुन्छ क्युजिएसको हालको, र उहाँसँग अलिकति आजको दिनको विषयमा कुरा गर्न चाहन्छु। भाइ नमस्ते, ह्याप्पी बर्थडे एन्ड वेलकम टु बिएबिएस।
2: दिदी नमस्ते, थ्याङ्क यू तपाईँलाई। दिदी
1: भाइ तपाईँलाई भेटाउन अलिकति गाह्रो भयो है, तपाईँलाई पनि मैले अब तपाईँको भनौँ न खाइरहनु भएको थियो त्यहाँको टेबलबाट तानेर ल्याए, सरी फर द्याट। यति भन्दै अब अगाडि बढ्नु पर्दा, हाम्रो आजको यो बिहानको इभेन्ट सकिसकेको छ, यतिखेर तपाईँहरूको लन्च टाइम भइरहेको छ, यस पश्चात अन्य कार्यक्रमहरू पनि छँदैछ। सो फार आजको दिन कस्तो रह्यो जस्तो लाग्छ तपाईँलाई, कस्तो भयो?
2: दिदी अब मैले आफूले हेर्दा त एकदमै राम्रो भयो जस्तो लाग्छ, तर अब म भन्दा पनि मेरो अडियन्स र अरू जति पनि हाम्रो क्रस द एरियाबाट चाहिँ आउनुभयो, हाम्रो पल्टनको हाम्रो साहबहरू, भाइहरू, गुजीहरू, दिदी बहिनीहरू, उहाँहरूले जज गर्नुपर्ने हो। तर अब मेरो विचारमा चाहिँ प्राइड वेन्ट रियली स्मुथली, मोर इम्पोर्टेन्टली चाहिँ तपाईँको वेदरले चाहिँ हामीलाई साथ दियो। तपाईँले हेर्नुहुन्छ अहिले जस्ट अलिअलि घाम लाग्दैछ, अलिअलि पानी पलाएको छ, तर अब होपफुल्ली जस्ट घमाइलो हुन्छ होला त्यसले, जसले गर्दा चाहिँ परेड त राम्रो भयो। अब त्यसको हाम्रो सेकेन्ड फेज छ, जुन चाहिँ हाम्रो इन्टर स्क्वाडन के अरे स्पोर्ट्स कम्पिटिसन छ, हो त्यसमा चाहिँ वी निड वेदर टु बी विथ अस एन्ड होप हाम्रो वेदर चाहिँ साथ दिन्छ होला भन्ने आशा चाहिँ दियो। हजुर
1: पक्कै पनि भाइ, हुन त सिमसिम पानी परेर आज तपाईँले भन्नुभएको जस्तै, बट यु नेभर नो, युकेको वेदर होइन एकैछिनमा चेन्ज हुन्छ। अब स्पोर्ट्स आफ्टरनुन त भन्नु भाइ, अब स्पोर्ट्स आफ्टरनुनमा आज के छ त, कस्तो कस्तो स्पोर्ट्सहरू छन्, अनि अब अभियसली विभिन्न स्क्वाडनबाट आउनु भएको छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूको पनि सहभागिता छ कि के, कस्तो तरिकाको चाहिँ अब बाँकी रहेको इभेन्टहरू हामीलाई अलिकति हाइलाइट गरिदिनुहोस् न।
2: ए दिदी, अब स्पोर्ट्समा भनेको चाहिँ अब यो बर्थडे चाहिँ हामीले कसरी मनाउँछ भन्ने सुरुमा गर्दा चाहिँ अब फर्स्ट त अब हाम्रो 77th बर्थडे, अघि तपाईँले भनि थाहा पाउनु भयो होइन, वी जस्ट ह्याड अवर बर्थडे पराइड होइन सेलिब्रेसन्स विथ के अरे अब 650 तपाईँको चाहिँ होइन के अरे सर्भिस पर्सनल र फ्यामिली, विच इज ह्युज नम्बर हो। त्यसलाई चाहिँ अब मस्ट थ्याङ्क के अरे हाम्रो सबै सब युनिटको स्टाफहरू होइन, जसले उहाँले चाहिँ अब देयर इज लट्स अफ च्यालेन्जेस छ, विच इज अब यहाँ भन्दा चाहिँ ठिक नहोला, तर अब वी गट लट्स अफ च्यालेन्जेस हुँदा पनि स्टाफहरूको र हुन्छ नि अब सपोर्टले र हाम्रो दिदीबहिनीको सपोर्टले चाहिँ होइन तपाईँहरूले गर्दा चाहिँ हाम्रो चाहिँ हाम्रो पराइड एकदम राम्रो भयो, त्यो चाहिँ अब खुसीको कुरा हो। अब तपाईँले सोध्नुभयो जस्तो हाम्रो के अरे नेक्स्ट अब फेज छ, विच इज अ स्पोर्ट्स आफ्टरनुन। स्पोर्ट्समा चाहिँ हाम्रो दिदीबहिनीहरू, साहबहरू, गुजीहरू सबै चाहिँ हुन्छ नि तपाईँको होइन, चाहिँ हाम्रो एउटा कोल्ड ट्रफी भन्ने हुन्छ कि यहाँ तपाईँको चाहिँ लास्टमा चाहिँ ओभरअल च्याम्पियन भन्ने, त्यो चाहिँ जित्छु भन्ने हैसियतले चाहिँ के अरे आउनुभएको छ। अब त्यो कोल्ड ट्रफी जित्नलाई चाहिँ तपाईँको चाहिँ हाम्रो डिफ्रेन्ट क्याटेगोरिज हामीले स्पोर्ट्स राखेको छ। अब यस, अब हाम्रो 7-side फुटबल छ, अब अल्दो वी लभ टु प्ले 11-side फुटबल, तर अब ड्यु टु द के अरे हाम्रो अब के अरे ग्राउन्डको त्यसले गर्दा, प्लस अब वी वन्ट टु हाम्रो परिवार सबै एकै ठाउँमा हुने तरिकाले चाहिँ हामीले चाहिँ एउटा राम्रो एरिया पाएको छौँ, जहाँ चाहिँ हाम्रो 7-side फुटबल हुन्छ, दुइटा पिचमा खेल्छौँ, त्यही छेउमा चाहिँ हाम्रो टग अफ वार पनि हुन्छ, अनि हाम्रो भलिबल हुन्छ, हाम्रो चाहिँ जेन्ट्सको भलिबल प्लस हाम्रो लेडिजको भलिबल, हजुर लेडिजको भलिबल गर्दा चाहिँ इट्स अ भेरी इन्ट्रेस्टिङ हुनेछ दिदी। हजुर आई थिङ्क आम स्योर एभ्री वान इज के अरे लुकिङ फर टु एभ्री वान इज विलिङ के अरे होपिङ टु लिफ्ट द ट्रफी एन्ड गेट सम डिसेन्ट प्राइजेसहरू।
1: त्यही भएर पक्का खाई उही गरेर पक्का एनर्जेटिक भएर जानुहुन्छ उहाँहरू स्पोर्ट्स ग्राउन्डमा। र यसैमा मैले के पनि सुनेको छु भने भाइ, अब क्युजिएसले चाहिँ नि हाम्रो ब्याक इन नेपाल हाम्रो फ्लड भिक्टिम्सहरूको लागि निकै राम्रो रकम उठाउनु भएको छ, डोनेसनको लागि फन्ड रेज गर्नु भएको छ भन्ने कुरा सुनेको थिएँ मैले, अनि त्यसको पनि आज चेक हस्तान्तरण भन्ने सुनेको थिएँ, अलिकति त्यस विषय वस्तुमा बोलिदिनुहोस् न।
2: हजुर दिदी, अब फर्स्ट अफ अल त अब हाम्रो जुन नेपालमा अब गएको के अरे भदौ 26 होइन तपाईँको, हजुर त्यसमा जुन गयो त्यसले अब कति मान्छेको ज्यान गयो कति अचिल छैन, त्यसको लागि चाहिँ अब आज पनि हामीले के अरे पल्टनले चाहिँ एक मिनटको मौन धारण गर्यो होइन, त्यो के अरे विसिङ के अरे के हुन्छ उनीहरूको हाम्रो जति पनि अब के भन्छ भिक्ट

0: टिम हाम्रो अरूको चाहिँ उनीहरूको अब पिस होइन को लागि चाहिँ हामीले चाहिँ के अरे वान मन धारण गऱ्यौँ. अब यस त्यसकै सिलसिलामा चाहिँ अब के भन्छ हरेक ठाउँकोबाट चाहिँ हाम्रो नेपाली जनताहरूले चाहिँ होइन आफ्नो ठाउँबाट चाहिँ त्यो गरेको छ. त्यही क्रममा चाहिँ हाम्रो यता अब पल्टनबाट पनि केही गर्ने हाम्रो विचार थियो. त्यसै कुरामा त्यसै बेलामा चाहिँ हाम्रो एचक्युबिजेबाट पनि डाइरेक्सन आयो कि ओके हाम्रो अब ब्रिगेड फर्स युनिटलाई चाहिँ एकताक भएर चाहिँ हामीले चाहिँ तपाईँको के अरे डोनेसन चाहिँ हाम्रो प्राइम मिनिस्टरको फन्डमा राख्यो भने चाहिँ आई थिङ्क द्याट विल बी द राइट भन्ने कारणको हाम्रो चाहिँ एउटा माथिबाट डाइरेक्सन आएपछि हामी आरएचक्यू क्युजी सिग्नल्स अन्डर हाम्रो गर्ख मेजर हाम्रो सुभाष आपको अन्डर निर्देशनमा चाहिँ वी क्विकली के अरे गेट इन टच विथ हाम्रो स्कोन टोइसियो साहब छ एन्ड देन वी गेट अवर इन्टेन तपाईँको चाहिँ उहाँलाई चाहिँ ओके विगट आई थिङ्क थ्री विक्स ब्याक हामीले चाहिँ इनिसिएट गरेको तपाईँको चाहिँ गेभ इन्टेन द्याट थ्री विक्समा चाहिँ वाट एभर यु कुड डु होइन प्लिज रेज के अरे डोनेसन्स फर दि पिपल द्याट मस्ट निड ब्याक इन होम भन्ने चाहिँ हामीले चाहिँ गर्यो. त्यसमा चाहिँ तपाईँको चाहिँ आई वुडन्ट से वी आर सरप्राइज तर अब आई वुड से आई थिङ्क हामी हाम्रो क्यु सिङ्गल्स परिवारको चाहिँ मन एकदमै ठुलो रहेछ भन्ने चाहिँ म त्यसमा भन्न चाहन्छु. आई थिङ्क म गर्व पनि गर्छु किन भन्दाखेरि तपाईँको चाहिँ द अमाउन्ट अफ मनी वी हेभ रेज म्यानेज टु रेज सो फार इज 15,000 प्लस विच इज इन द्याट के अरे तपाईँको सर्ट टाइममा होइन तपाईँको होइन गर्नु एकदम राम्रो हो. त्यसमा चाहिँ अब तपाईँको यस हाम्रो कतिले चाहिँ इन्डिभिजुअली के अरे कन्ट्रिब्युसन गर्यो होइन अब अल्दो दे हेभ अलरेडी कन्ट्रिब्युटेड बिफोर डाइरेक्टली इन टु दि हाम्रो प्राइम मिनिस्टरको फन्डमा बेस स्टिल उनीहरूले चाहिँ दियो किन बिकज we are human being and we have good heart and we have got good heart people you know can go deep down their pocket and then carry it here त्यति मात्रै नभएर चाहिँ हाम्रो दिदीबहिनीहरू पनि एकदमै के अरे कस्तो हुन्छ गुड इनिसिएटिभहरू ल्याएर चाहिँ उहाँले पनि एक दुई तिनवटा च्यारिटी गर्नुभयो. फर इक्जाम्पल हाम्रो ब्रामकोट बेस्टको हाम्रो दिदी अन्डर हाम्रो के अरे जिम दिदी सुजा दिदीको अन्डरमा चाहिँ हाम्रो यहाँ चाहिँ के अरे च्यारिटी अर्गनाइज गर्यो विच इज मोमो चाहिँ मोमो इज प्रिटी मच पपुलर के अरे एमङ्स एभ्री वान बी हामी नेपाली हो कि हाम्रो अब हाम्रो अरू काउन्टर पार्टहरू हो होइन तपाईँको त्यहाँ गर्दाखेरि मोमो च्यारिटी गर्यो विच वी म्यानेज रेज अबाउट चाहिँ 14,000 प्लस in just that an hour hamro bramko best ko ladies ko ladies le tesei gari tapako chai uta bullford ra from down ko hamro q signals ko didi bani hale pani euta testai initiative laayo tapako haina waha le dhyan jan waha le jan tapako chai tei momo haina aba few charity garda chai 3033 pound which is quite a huge number haina tapako laayo aba tesei gari tapako chai hamro aba उता स्टाफ फुडमा पनि होइन अब 242 तपाईँको के अरे पैसा उठायो के अरे च्यारिटी लन्च गर्यो होइन विच इज अब 1400 प्लस उता इभन डिप्लोइड स्पेस तपाईँको बातुक जहाँ चाहिँ होइन त्यहाँको भाइले पनि होइन तपाईँको चाहिँ एउटा के अरे इभेन्ट अर्गनाइज गरेर चाहिँ अब 700-800 पाउन्ड तपाईँको उठायो होइन सो त्यो चाहिँ तपाईँको चाहिँ अब कस्तो भने एउटा इभेन्ट अर्गनाइज गरेर चाहिँ उठाएको पैसाहरू भयो भने बाँकी चाहिँ पैसा चाहिँ अब त्यसमा एड गर्ने पैसाहरू चाहिँ तपाईँको चाहिँ पिपल वेन्ट डिप डाउन द पकेट होइन तपाईँको चाहिँ अनि जेनेरेट गरेर चाहिँ दिनुभयो होइन विच इज मैले भने नि इट्स अ ह्युज एमाउन्ट अफ मनी होइन एन्ड विच होप इट्स नट इनफ तर इट विल डेफिनेटली हेल्प इन दि समथिङ हेल्प इन दि समथिङ बेटर नथिङ अनि इट्स एभ्री लिटल हेल्प्स भने जस्तो त्यसले चाहिँ हाम्रो नेपालको फ्युचरमा चाहिँ के अरे केही न केही बिलमा चाहिँ हेल्प गर्छ होला. एन्ड आम स्योर हाम्रो पल्टनको अरू के अरे पल्टन अरू ब्रिकेट ब्रेकफास्टको हाम्रो पल्टनले पनि के अरे त्यो गर्दैछ रेज गर्दैछ. आम स्योर इट विल एड टुगेदर एन्ड विल हेभ अ ह्युज एमाउन्ट अफ मनी द्याट इन दि ब्रिगेड हेच क्यू ब्रिगेड ब्रेकफास्ट क्यान के अरे गिभ इट टु दि प्राइम हजुर हजुर हजुर
1: र भाइ अब धेरै धेरै धन्यवाद यति कुरा गर्दा गर्दै. अब हामीलाई चाहिँ इन्द्रदेवले हामीलाई वर्षा पनि गराइदिँदै हुनुहुन्छ. अब अन्त्यमा भाइ अब छुट्टिनुभन्दा अगाडि अब हाम्रो क्युजिएसको 77th बर्थडेमा छौँ आज हामी यहाँ भेट भइरहेका छौँ. यो अवसरमा चाहिँ क्युजिएसका मेम्बरहरूको लागि तपाईँको तर्फबाट केही बर्थडे मेसेज दिन चाहनुहुन्छ कि?
0: हजुर दिदी, 77th बर्थडे एउटा गुड थिङ अबाउट हाम्रो पल्टनको के छ भने हामीले यहाँ त अब चाहिँ 600 प्लस अब हामी के अरे फ्यामिलीहरूले चाहिँ मनायो. त्यति मात्रै नभएर चाहिँ अब इन टच विथ हाम्रो कति साहबहरू कति गुरुजीहरू जो चाहिँ अहिले यहाँ छैन होइन अब डिप्लोइ स्पेसमा हुनुहुन्छ होइन अब जर्मनी हुनुहुन्छ केन्यामा हुनुहुन्छ तपाईँको होइन पेरिसमा हुनुहुन्छ फ्रान्समा उनीहरूले पनि तपाईँको चाहिँ हाम्रो यो बर्थडे मनाउने गरेको छ विच इज इट्स रियली गुड टु नो द्याट हाम्रो जुन बर्थडेलाई चाहिँ प्राउडली लिएर चाहिँ तपाईँ चाहिँ मनाउँदैछ. अनि अब त्यो नभएर तपाईँको चाहिँ नेपाल एनएसटी नेपाल सिग्नल ट्रुप होइन ब्रुनाई सिग्नल ट्रुपले पनि तपाईँको चाहिँ अब आउने दिनमा मनाउँदैछौँ. त्यसको लागि चाहिँ म यहाँ भएको हाम्रो किसिमको परिवार अरू ठाउँमा भएको किसिमलाई चाहिँ ह्याप्पी 77 बर्थडे भन्न चाहन्छु र अरू हाम्रो एक्स मेम्बरका हाम्रो के अरे किसिमको परिवारले पनि चाहिँ अन बिहाफ अफ युनिटी पल्चन सबैलाई चाहिँ ह्याप्पी 77 बर्थडे भन्न चाहन्छु.
1: थ्याङ्क यू भेरी मच फर युर टाइम बाई एन्ड वन्स अगेन ह्याप्पी बर्थडे टु यु एज वेल.
0: थ्याङ्क यू दिजी. थ्याङ्क यू.

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: गोर्खा रेडियो।

0: तर आदरणीय श्रोता बृन्द, बिएबिस गोर्खा रेडियो सुन्दैनुहुन्छ र म चाहिँ क्युजिएसको हाम्रो ब्रामकोट स्थित गेमकक ब्यारेक्सभित्र छु, जहाँ चाहिँ आज 77 जन्मोत्सव हामी मनाइरहेका छौँ र क्युजिएसको चाहिँ हाम्रो आरएसएम भाइ हुनुहुन्छ, W1 प्रमेश श्रेष्ठ भाइ, र उहाँसँग अलिकति कुरा गर्छु आजको यो अवसरमा। उहाँ एकदम व्यस्त व्यक्ति र आज मैले उहाँलाई चाहिँ खोजी समातिसकेका छु। समयको लागि धन्यवाद भन्दै भाइ तपाईँलाई बिएबिस गोर्खा रेडियोमा स्वागत गर्न चाहे।
1: दिदी नमस्कार, अनि धन्यवाद तपाईँलाई टाइम लिएर आइदिनु भयो हाम्रो 77th बर्थडे सेलिब्रेसनमा, अनि सुनिराख्नुभएका सम्पूर्ण श्रोताबृन्दलाई पनि नमस्कार भन्न चाहे दिदी।
0: अनि भाइ, आजको हाम्रो यो मर्निङको जुन इभेन्ट त्यो त सकिसकेको छ, यो दुई फेजमा छ, अब यो सक्यो, अब अर्को नेक्स्ट फेजको इभेन्ट बाँकी नै छ। सोफार कस्तो भयो त ओभरअल हाम्रो आज बिहानको यो कार्यक्रम चाहिँ?
1: हजुरले भन्नुभयो जस्तै यो अब हाम्रो 77th बर्थडे हो दिदी, 77th बर्थडे मेरो लागि चाहिँ 19 भन्नु पऱ्यो। मैले जोइन गर्दाखेरि 19 वर्ष भयो यो बर्थडे सेलिब्रेट गरेको, अनि जुन फर्मेटमा हामीले रन गरेको छौँ अथवा रन हुँदैछ त्यो चाहिँ कन्टिन्यू नै भएको छ दिदी। तर योपालि चाहिँ अलिकति डिफ्रेन्ट चाहिँ के छ भन्दाखेरि, हामी चाहिँ एज अ क्विन्स कोखा सिग्नल्स हामी अलिकति ठुलो भएको छौँ, होइन, हाम्रो स्क्वाडन्सहरू बढेको छ, त्यसले गर्दाखेरि परेड स्क्वाडमा चाहिँ अलिकति ठाउँ पो कम भएको हो कि भन्ने जस्तो महसुस चाहिँ छ दिदी। तर त्यसलाई चाहिँ हामीले एडप्ट गरेर चाहिँ गरेको छौँ, एकदम राम्रो राम्रो कुरा नै हो दिदी। अनि यसरी एज अ आरएसएम परेड 7 स्क्वाडन्स फ्रम डिफ्रेन्ट लोकेसन, होइन दिदी, ल्याएर खेलाउनु पाउँदा चाहिँ मलाई निकै गर्वको महसुस भइरहेको छ भन्नु पऱ्यो दिदी।
0: हजुर, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। मैले पनि अघि हेर्दाखेरि यहाँनिर नर्मली हामी पनि प्रायः आइ नै रहेका छौँ, वर्षौँ भइसक्यो हामी पनि आउनु थालेको, होइन, अनि यसो हेर्दाखेरि पहिलाको तुलनामा आज अलिकति बढी नै हो कि हाम्रो दाजुभाइहरूको उपस्थिति, जस्तो त मलाई लागिरहेको थियो। तपाईँले पनि त्यो कुरा पोइन्ट आउट गर्नुभयो, अब भनिहाल्नु, म तपाईँले 7 स्क्वाड भइसकेको छ, होइन, एभर एक्सपान्डिङ क्युजिएस विच इज अ गुड थिङ, होइन, हाम्रो ब्रिगेड फर खासको लागि नै भनौँ न, एज अ होल, नट ओन्ली क्युजिएस। त्यो कारण गर्दाखेरि त्यो आफ्नो ठाउँमा छँदैछ, तर अब एउटा स्क्वाडहरू बढिसकिसकेपछि त अब हेड क्वार्टर तपाईँहरूको, स्पेसली अब तपाईँहरू जस्तो अब की पर्सनको त अलिकति रेस्पोन्सिबिलिटी पनि बढ्छ, व्यस्तता पनि बढ्छ होला, कसरी म्यानेज गर्नुहुन्छ? अब स्क्वाडहरू विभिन्न ठाउँमा छरिएर बसेको छ, त्यो अलिकति कुरा गरौँ न। हुन त अफ टपिक होला आजको यो विषयवस्तुबाट अलिकति हामी अफ टपिक त गयौँ होला, तर पनि अहिले यो मौकामा तपाईँलाई भेटेको बेला सोध्न चाहे भाइ।
1: होइन दिदी, हाम्रो वान अफ द च्यालेन्ज भनौँ नै एज अ क्यु कुन कर्क सिग्नल्सको आरएसक्यू भनेकै आजको जस्तो इभेन्टलाई चाहिँ कसरी एक्जिक्युट गर्ने भन्ने त्यो च्यालेन्ज हो दिदी। किनभने हजुरले मेन्सन गर्नुभयो हामी चाहिँ एकदम छरेर बसेका छौँ, स्टाफोर्डदेखि परम डाउन साउथ ब्लानफोर्डदेखि चारैतिर छरेर बसेका छौँ, अनि यसलाई चाहिँ कोअर्डिनेट गर्नुको लागि हामीसँग धेरै टाइम पनि छैन। अनि हजुरलाई थाहा नै छ, भेरी रिसेन्टली हामी ट्वेल्भ वर्करबाट आएको थियौँ, त्यसपछि ब्याक टु ब्याक एक विदिन 1 आवर्स प्लानिङ र कोअर्डिनेसन जम्मै गरेर यसलाई डेलिभर गर्नु पऱ्यो दिदी। अब त्यसमा कसरी गरिन्छ भन्ने कुराको एन्सर चाहिँ दिदी, अब हाम्रो बर्थडे स्पिचमा पनि छ, जुन चाहिँ हाम्रो टेक्निकल स्किल्स अनि हाम्रो र हाम्रो लोयल्टी, होइन दिदी, तिनीहरू ट्रस्ट, तिनीहरूको आई थिङ्क ट्रस्ट हाम्रो चेन अफ कमान्ड तल भाइहरू हुनुहुन्छ, साहबहरू जो हुनुहुन्छ उहाँहरूको, आई थिङ्क उहाँहरूको ट्रस्ट, अनि जुन चाहिँ हामीले पहिल्यैदेखि फलो गर्दै आएको कल्चर छ, अनि त्यो हिसाबले हामीलाई गाह्रो त छ, तर जम्मैजना चाहिँ एउटै लाइनमा सिङ्क चाहिँ हुनुहुन्छ, गर्दाखेरि च्यालेन्ज भए पनि जम्मैजना एउटै पासमा भएको भएर अलिक सजिलो, त्यसले चाहिँ अलिक सजिलो बनाउँछ दिदी।
0: हजुर, तपाईँले भन्नुभएको जस्तै अब जति नै स्पोर्टिङ बढे पनि, जति नै अब म्यान पावर बढे तापनि, काम गर्ने एउटा जुन सिस्टम इट्स अलरेडी इन द प्लेस, त्यसलाई फलो गर्दाखेरिमा सबैजनाले, सबै इन्डिभिजुअली त्यो सिस्टमलाई फलो गर्यो भने इट सुडन्ट बी भेरी डिफिकल्ट, होइन, तपाईँले भन्नुभएको जस्तै कुरा सही हो। अब अगाडि चाहिँ नियर फ्युचरमा के के छ तपाईँ क्युजिएसको कमिटमेन्ट्सहरू?
1: अब रिसेन्टली यो पछि त दिदी अब हाम्रो दसैँ सेलिब्रेसनहरू छ, के अरे चाड पर्वको मौका हो दिदी, चाड त्यसपछि चाहिँ नियर फ्युचर नेक्स्ट इयर चाहिँ फेरि एटेस्टेसन र कमिसनिङ परेडबाट सुरु हुन्छ दिदी। हजुर, तर अब हाम्रो लागि भनेको नेक्स्ट लुक फरवर्ड चाहिँ दसैँ र तिहार कसरी हुन्छ धुमधामसँग मनाउने, अनि फेरि त्यसमा पनि हजुरले अघि भने जस्तै च्यालेन्ज चाहिँ बाहिरबाट हामीले कसरी जम्मैलाई इन्क्लुसिभ राख्ने भन्ने हो दिदी। तर अब हामीसँग जुन चाहिँ आफ्नो कायदा छ क्विन्स कोखा सिग्नल्सको, त्यसलाई मेन्टेन गर्दै हामीले त्यो पनि राम्रोसँग गर्छौँ भन्ने विश्वास छ, आत्मविश्वास छ।
0: हजुर, थ्याङ्क यू सो मच भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद। व्यस्त हुनुहुन्छ, अब आज तपाईँको ठुलो रोल छ, र पनि यसको बावजुद समय दिनुभयो। र अन्त्यमा क्युजिएसको आज बर्थडे, तपाईँले हामीले विश त गर्नै पऱ्यो नि त आफ्नो रेजिमेन्टलाई होइन.
1: हजुर हजुर दिदी हजुर, आज हाम्रो 77 बर्थडे हो दिदी, अनि यसमा चाहिँ सहभागी हुनुभएका सम्पूर्ण हाम्रो भाइहरू अफसर साहबहरू अनि चिफ गेस्ट अनि इन्भाइटेड सबैजना डिस्टिङ्ग्विस गेस्टहरूलाई पनि फर्स्ट अफ अल त थ्याङ्क यू भन्नु पऱ्यो. उहाँहरूको सपोर्ट बिना चाहिँ राम्रोसँग एक्जिक्युट गर्न सकिँदैन थियो होला. अनि अनि फाइनली ह्याप्पी बर्थडे 77th बर्थडे टु अल द क्विन्स कर्का सिग्नल्स परिवार सर्भिङ अनि रिटायर्ड सबैजना परिवारलाई चाहिँ 77th बर्थडेको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहे दिदी. अनि भेरी फाइनल्ली तपाईँलाई अनि सम्पूर्ण मिडिया टिम अरू पनि आउनु भएको छ, उहाँहरूलाई तपाईँहरूलाई आइदिनु भएको अनि यसलाई चाहिँ प्रचार प्रसारमा सहयोग गरिदिनु भएकोमा चाहिँ धेरै धेरै धेरै हृदयबाट धन्यवाद दिन चाहे दिदी.
0: It's our pleasure, bhai. And it's our duty. Tabharle solve garna ko lagi. Thank you so much.
1: Thank you, didi. Thank you. BFBS Gorkha
0: Radio. आदरणीय श्रोता पनि क्युजिएसको बर्थडेमा म छु र म आज यो क्युजिएसको हाम्रो गेम कक ब्यारेक्सभित्रको प्राङ्गणमा छु. परेड ग्राउन्डमा भर्खरै मात्र सम्पन्न भइसकेको छ हाम्रो यो बर्थडे परेड र यस बर्थडे परेड अन्तर्गत हाम्रो चाहिँ विभिन्न एलिमेन्टहरू थियो, जस अन्तर्गत हाम्रो प्राइज गिभिङ अवार्ड सेरेमनी पनि थियो र विभिन्न स्क्वाड्रनमा चाहिँ राम्रो काम गर्ने र उत्कृष्ट काम गर्ने र अचिभ गर्ने दाजुभाइहरूलाई चाहिँ नि आज पुरस्कृत पनि गरिएको थियो. यही सिलसिलामा हाम्रो थुप्रैजना भन्दाखेरि पनि ठिक्क भन्नुपर्दा टु बी एक्ज्याक्ट 9 हाम्रा भाइहरूले चाहिँ नि आज पुरस्कार पाउनु भएको छ विभिन्न क्याटेगोरीमा विभिन्न विधामा. र उहाँहरू मध्ये 2 भाइहरू मेरो अगाडि हुनुहुन्छ र उहाँहरूसँग कुरा गर्न चाहन्छु. वर्डन एन्ड कार्टर ट्रफी विजेता हाम्रो भाइ हुनुहुन्छ, उहाँसँग सबैभन्दा पहिला मैले कुरा गर्न चाहेँ. हेलो भाइ, नमस्ते.
2: नमस्ते दिदी.
0: भाइको शुभ नाम?
2: मेरो नाम बृन्दन तुलाचन.
0: मैले भनिहालेँ भाइ, अब यो वर्डन एन्ड कार्टर ट्रफी तपाईँले पाउनु भएको छ भनेर होइन, र यो चाहिँ ट्रफी के को लागि दिइन्छ, तपाईँले किन यो पाउनु भयो त भनेर मैले सोध्न चाहेँ.
2: थ्याङ्क यू दिदी. फर्स्टली यो ट्रफी चाहिँ बेस्ट सिनियर एनसिओ वारेन्ट अफिसर अर सिनियर एनसिओ अफ दि क्युजिएसलाई दिइन्छ. अनि यसमा चाहिँ विदिन द इयरमा हजुरले कस्तो पर्फर्मेन्स गर्नुभएको छ, हार्डवर्क, हजुरको लिडरसिप अनि डेडिकेसन, अब सेल्फलेस कमिटमेन्ट, थुप्रै कुरा आउँछ यसमा दिदी. त्यसमा अब हजुरले कसरी पर्फर्म गर्नुभएको छ अनि अब कमान्डरहरूले, अब सिनियरहरूले, जुनियरहरूले त्यही अनुसारले कसरी लिनुभएको छ अनि त्यसमा डिपेन्ड गरेर उहाँहरूले एनालाइज गरेर सेस गरेर अनि त्यसरी अवार्ड दिनुभएको रहेछ.
0: भाइ तपाईँ साँच्चै नै एकदमै भनौँ एउटा ठुलो बधाईको भागीदार हुनुहुन्छ, कङ्ग्रेचुलेसन्स टु यु. र अब त्यो अवार्ड पाउँदाखेरि कस्तो महसुस भयो? हुन त अवार्ड पाउँदाखेरि अभियसली सबैलाई प्राउड फिल हुन्छ, खुसी फिल हुन्छ होइन, त्यो आफ्नो ठाउँमा आएछ. तर अब तपाईँ मात्र नभइकन अरू पनि तपाईँको लेभलको मान्छेहरू हुनुहुन्थ्यो होला होइन, त्यसमध्येबाट तपाईँलाई चाहिँ अब चुनियो, पक्कै पनि राम्रो काम गर्नु भएर होला, अरूभन्दा बेस्ट हुनु भएर होला. त्यो मोमेन्टमा जब तपाईँको नाम आएको थियो, त्यत्रो परेड ग्राउन्डमा सबैको बिचमा तपाईँले अवार्ड थाप्नुभयो, त्यो मोमेन्टलाई अलिकति रिलिभ गरिदिनुहोस् न हाम्रो लागि, कस्तो महसुस गर्नुभयो?
2: त्यसको लागि चाहिँ दिदी मैले टु बी अनेस्ट एक्सपेक्ट गरेको थिएन यो अवार्ड. मेरो चाहिँ आजको परेडमा मेरो ड्युटी चाहिँ हाम्रो भिआइपी गेस्टहरूलाई ठाउँमा लैदिने अनि उनीहरूलाई यसो लुक आफ्टर गर्ने थियो. अनि त्यही रिजनले गर्दाखेरि म परेड रिहर्सल विच वाज एट 900 आवर्स, म त्यसमा नि आएन, म चाहिँ डाइरेक्ट 1000 आवर्समा आएर गेस्टहरूलाई रिसिभ गरेर उनीहरूलाई ठाउँमा राखिदिने थियो. अनि 81 हाम्रो एजुटेन्ट साहब क्याप्टन राजकुमार साहबले चाहिँ ल बृन्दन तिमी चाहिँ परेडमा खेल्नुपर्ने भयो, मान्छे नपुग्यो जस्तो लाग्यो मलाई, त्यही भएर ड्रिल थाहा छ नि भनेर त्यति भन्नुभयो. अनि म चाहिँ हुन्छ साहब म जान्छु भनेर गएँ अनि परेडमा नि बसेँ अनि साथीभाइहरू भेटियो, अरू स्क्वाडनबाट आउनुभएको साथीभाइहरू गफ गर्दै थिएँ भरे 81 अनि अवार्ड सुनाउने बेलामा चाहिँ मेरो नाम सुन्दाखेरि चाहिँ म चाहिँ अलिकति सक्ड अनि नर्भस पनि भएँ सुरुमा अनेस्टली, तर खुसी पनि लाग्यो एट द सेम टाइम, किनभने आई थिङ्क त्यत्रो अब दुःख गरेको आई थिङ्क फल पाएँ जस्तो भयो अहिले दिदी. त्यही मस
0: भनिसकेपछि अप अन्टिल द टाइम यो नेम वाज कल्ड युज इन नो भनेपछि कसैलाई पनि थाहा थिएन होला, 9 जुन अवार्ड विनर हुनुहुन्छ उहाँहरू कसैलाई पनि थाहा थिएन उहाँहरूको नाम आउँछ भनेर है,
2: त्यस्तो त्यो चाहिँ डिस्क्लोज गर्दैन उनीहरूले अब आरएसकेले, अनि अब एउटा सरप्राइज एलिमेन्ट जस्तो पनि हुन्छ अनि आई थिङ्क त्यस्तो सरप्राइज पाउँदाखेरि नि अनि खुसी पनि लाग्यो अनि आई थिङ्क प्राउड पनि फिल भएछ अहिले.
0: तपाईँले राम्रो काम गर्नुभयो भने तपाईँको नाम त्यहाँ आएको हो होइन, एन्ड तपाईँले जुन विन डिजर्भ गर्नुभयो त्यसको पछाडि त मेहनत त तपाईँले पनि धेरै गर्नुभएको छ. त्यो कारण गर्दाखेरि तपाईँलाई वान सेकेन्ड धेरै धेरै बधाई. अब इन्जोय यो रेस्ट अफ द डे. अब आज अझै पनि बाँकी छ, भर्खरै मात्र फर्स्ट फेज अफ हाम्रो कार्यक्रम सकिएको छ. तपाईँसँग अब पछि पछि पनि कुराकानी भइ नै हाल्छ र फेरि पछि पछि पनि यस्तो अवार्ड त हाम्रो भाइले जित्नु भएर भनेर फेरि बोल्न पाऊँ, मेरो यही शुभकामना.
2: धन्यवाद दिदी, हेभ अ गुड डे.
0: थ्याङ्क यू भाइ. र अब अर्को भाइ हुनुहुन्छ मेरो अगाडि, उहाँले पनि अवार्ड जित्नु भएको छ आज. उहाँ चाहिँ कुन क्याटेगोरीमा विजेता हुनुभयो भनेर भन्नुहुन्छ भने आदर सोधा पनि, उहाँ चाहिँ बेस्ट स्पोर्ट्स पर्सन अफ द इयर बन्नु भएको छ. र बेस्ट स्पोर्ट्स पर्सन भन्ने बित्तिकै एकदमै हाम्रो भाइलाई यसो हेर्दाखेरि पनि पक्का फिट हुनुहुन्छ है. त्यत्तिकै त पाउनु भएको होइन होला, धेरै एलिमेन्टहरू यसमा पक्कै पनि रहेका छन्, धेरै कुराहरू फ्याक्टर इन भएका छन् भाइले जित्नु हुँदाखेरि. त्यो कारण गर्दाखेरि हामी अलिकति उहाँसँग कुरा गरौँ. अब सबैभन्दा पहिला त भाइलाई बधाई भन्दै भाइको शुभ नाम सोध्न चाहेँ.
3: मेरो नाम चाहिँ आर्मिन थापा.
0: अनि भाइ, तपाईँ आज बेस्ट स्पोर्ट्स पर्सन भनेर चाहिँ तपाईँले अवार्ड विन गर्नु भएको छ, यसको बारेमा अलिकति बधाई दिनुहोस् न. स्पोर्ट्स पर्सन भन्ने बित्तिकै अलराउन्डर, अब सबैतिर तपाईँको उपस्थिति, तपाईँको चाहिँ सहभागिता हुनुपर्ने थियो होला. मलाई अलिकति तपाईँको बताइदिनुहोस् न, कसरी पाउनुभयो होला त यो?
3: अब स्पोर्ट्सम्यान भनेपछि चाहिँ सबै स्पोर्ट्स, अब त्यहीमा चाहिँ अब आए धेरै कुराहरू आउँछ, रनिङहरू, इन्डोर्स आउटडोर स्पोर्ट्सहरू सबैमा आउँछ. अनि त्यसमा चाहिँ अब कति लेभलसम्म पनि खेल्यो अनि के अब कन्ट्रिब्युट गर्यो, जित्यो, त्यही साथसाथै अनि आफ्नो रेजिमेन्टको लागि चाहिँ कतिको कन्ट्रिब्युट गरेछ त्यो त्यसले पनि हुन्छ.
0: अनि तपाईँ स्पोर्ट्स पर्सन भनिसकेपछि अलराउन्डर नै हो कि कुनै एउटा विशेष स्पोर्ट्स छ तपाईँको जुनमा चाहिँ तपाईँ चाहिँ एकदमै एक्सपर्ट हुनुहुन्छ भनौँ, अथवा तपाईँको दखल त्यसमा छ?
3: मेरो स्पेसल स्पोर्ट्स चाहिँ टेक्वान्डो हो. म चाहिँ त्यो चाहिँ सानैदेखि खेलिरहेको अनि पछि अहिले पनि कन्टिन्यू गर्दा गर्दै चाहिँ म नेसनल लेभलमा नि खेलेँ, यहाँ ब्रिटिसमा नि खेलेँ अनि नेपालमा नि खेलेको छु. अनि त्यही भएर पनि त्यो चाहिँ मेरो मेन रिजन भयो मैले पाउनुमा.
0: हजुर, त्यही त अघि मैले तपाईँको साइटेसन पनि होइन पढेको सुन्दाखेरि तपाईँले अब यो ब्रिस आर्मीलाई नै रिप्रेजेन्ट गरेर नेसनल लेभलमा खेल्नु भएको छ भन्ने सुने मैले. त्यो कारणले गर्दाखेरि पनि तपाईँ युआर डिजर्भिङ क्यान्डिडेट फर दिस अवार्ड होइन. र नेसनल लेभलमा खेल्दाखेरि अभियसली आर्मीभन्दा बाहेकका अन्य जुन मेन स्ट्रिमका खेलाडीहरूसँग खेल्नु पऱ्यो होला नि, त्यो अलिकति अनुभव सेयर गर्नुहोस् न भाइ, कस्तो रह्यो?
3: हजुर, त उनीहरू चाहिँ अब कस्तो हुन्छ, उनीहरूको चाहिँ 24/7 नै त्यही जबै हुन्छ, खेल्ने जब हुन्छ. अब हामीले चाहिँ टाइम म्यानेजमेन्ट गर्नुपर्छ है, कामको पनि अनि त सबै टाइम म्यानेजमेन्ट गर्दा चाहिँ अब कम्पिटिटिभ नै थियो. अब त्यो लेभलमा कम्पिट गर्नु जानु नै ठुलो कुरा लाग्यो मलाई चाहिँ आफूलाई. तर तिनीहरूसँग चाहिँ मेरो गेम पनि एकदम क्लोज पोइन्टमा भएको थियो, त्यही भएर चाहिँ मलाई मेरो सिनियर एन्सर गुरुजीहरूले पनि अब त्यो बरु ट्रेनिङ टाइम चाहिन्छ भने हामीलाई भन होइन. त्यो भिडियोहरू हेर्दा चाहिँ गुरुजीहरूले पनि त्यो मैले चाहिँ त्यो त्यो सपोर्टहरू पाएँ अनि मलाई चाहिँ त्यो पार्ट गर्नु नै एकदम ठुलो कुरो लाग्यो क्या. त्यही भएर
0: नेपालमा पनि तपाईँले नेसनल लेभलमा खेल्नु भएको थियो, यसको मतलब होइन?
3: हजुर, खेलेको.
0: इन्टरनेसनल गेमहरूमा त नेपाल रिप्रेजेन्ट गरेर जाने मौका पाउनु भएको थियो त्यहाँ बिफोर यु जोइन द आर्मी?
3: न, पाएन. हजुर, म चाहिँ सानोमा गएको थिएँ नेसनलमा, त्यो पछि चाहिँ अनि अब यस्तै पढाइहरूले यताउता गर्दा गर्दै लकडाउनहरू गर्दा गर्दै त्यो हुने समय बित्यो, भर्ती भएर आयो अनि अब यतैबाट खेल्दैछु.
0: तर तपाईँ भर्ती भएर आउनु भएर पनि तपाईँले आफ्नो प्यासनलाई, जुन खेल भनेको त एउटा प्यासनै हो मान्छेको, तपाईँ वान्स अ स्पोर्ट्स पर्सन अलवेज अ स्पोर्ट्स पर्सन होइन, त्यो कारण गर्दाखेरि त्यो खेललाई निरन्तरता दिन पाउनु भएको छ, त्यो नै ठुलो कुरा होइन भाइ?
3: हजुर दिदी, एकदमै एकदमै.
0: त्यसमाथि पनि तपाईँको पल्टनले तपाईँलाई त्यो सपोर्ट गरिरहेछ. र यसरी नै अब अगाडि बढ्दाखेरि अब यही मार्सल आर्टको कुरा गर्नुपर्दा, टेक्वान्डोको कुरा गर्नुपर्दा, तपाईँले कन्टिन्युटी दिने प्लान कसरी गर्नुभएको छ?
3: सो मैले चाहिँ म चाहिँ अहिले रेजिमेन्टको ट्वाइसी छु. त्यो जे होस् हाम्रो हरेक वेनसडे चाहिँ मार्सल आर्ट्सको लागि जे होस् टाइम छुट्याइदिएको हुन्छ, त्यसमा चाहिँ ट्वाइसी गरेर चाहिँ अब आफूले पनि ट्रेनिङ गर्ने अनि अब उत्सुक मान्छेहरूलाई पनि ट्रेनिङ गराउने, अब बच्चा बच्चीहरू आउँछ भने बच्चा बच्चीहरूलाई पनि ट्रेनिङ गराउने अनि त्यहीमा चाहिँ अब आफ्नो आफूलाई पनि ट्रेनिङ भयो, सिकाउँदा पनि राम्रो भयो अनि त्यो एडभर्टाइजमेन्ट पनि राम्रो भयो अनि त्यही त्यसरी नै मैले चाहिँ आफूलाई जे होस् गर्दैछु, प्रोग्रेस गराइदिएछु.
0: ल भाइ, तपाईँको फ्युचरको लागि मेरो धेरै धेरै शुभकामना. यसरी नै राम्रो काम गर्दै जानु होला होइन, यसरी अवार्डहरू जित्दै जानु गर्नु होला. स्पोर्ट्स भन्ने बित्तिकै स्पोर्ट्सले धेरै कुरा सिकाउँछ, रेजिलियन्स, डिसिप्लिन, एउटा पङ्क्चुअलिटीदेखि लिएर एभ्रिथिङ गर्दाखेरिमा, जुन चाहिँ तपाईँलाई फेरि इट गोज ह्यान्ड इन ह्यान्ड विथ यर करियर एज एन आर्मी होइन. त्यो कारणले गर्दाखेरि तपाईँको भविष्य पक्कै पनि उज्जवल छ. आगामी दिनहरूमा पनि यस्तै राम्रो राम्रो तपाईँको चाहिँ नि उपलब्धिहरू हामीले सुन्न पाऊँ अनि हामीले रेडियो मार्फत श्रोताहरूसम्म ल्याउन पाऊँ, यही शुभकामना. वन्स अगेन कङ्ग्रेचुलेसन्स.
3: हुन्छ, थ्याङ्क यू.
4: BFBS Gorkha Radio. Gorkha Radio.
0: हजुर, श्रोत आदरणीय श्रोता पनि बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. यस अन्तर्गत आज पनि क्युजिएस को 77 जन्मोत्सवको अवसरमा गरिएका केही कुराकानीहरू सुन्ने मौका पाउनुभयो. भोलि यही सभामा फेरि पनि बाँकी रहेको सरसामग्री दिदीबहिनीहरूसँगको भलाकुसारी रहनेछ, अनि त्यहाँ उपस्थित हाम्रा केही बाबाहरूसँगको पनि भलाकुसारी, रमाइलो भलाकुसारी भोलि सुन्न सक्नुहुन्छ, सुन्दै गर्नुहोला. यतिखेर केही श्रोताहरूले फेरि पनि पढाइसक्नु भएको रहेछ, म छिटो छिटो फटाफट उहाँहरूको चाहिँ नाम लिने तयारीमा छु. हाम्रो दिदी मिना गुरुङ आउनुभएको छ ननिटनबाट, सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो. रत्नमणि राई आउनुभएको छ र उहाँ पिटरपुरबाट आउनुभएको छ, उत्तर पठाउनु भएको छ, धन्यवाद उत्तरको लागि, सही उत्तर नै तपाईँले पठाउनु भएको रहेछ. साउथलबाट राजकुमार लुङफुङ वा लिम्बू दाजु आउनुभएको छ, उहाँले पनि उत्तर पठाउनु भएको छ, धेरै धेरै धन्यवाद यसको लागि भन्न चाहन्छु. र उत्तर सही नै छ तपाईँको भनेर जानकारी गराउन चाहे. हाम्रो दाजु तुलपुन ज्यूले पनि उत्तर पठाउनु भएको छ, तर उहाँको उत्तर चाहिँ अलिकति मिलेको छैन, फेरि ट्राई गर्नुहोला भनेर भनिसकेको छु मैले. अनि ओमप्रसाद थापा काउचा दाजु आउनुभएको छ प्रश्नको उत्तर लिएर, उत्तर सही छ भन्नु पऱ्यो उहाँलाई, धेरै धेरै धन्यवाद भन्न चाहन्छु यसको लागि. र साथसाथमा चाहिँ नि हाम्रो श्रोता खर्क गुरुङ मामा आउनुभएको रहेछ, एउटा गीतको अनुरोध पनि गर्नुभएको छ उहाँले, तर दुर्भाग्यवश समय धेरै छैन. अब भने तपाईँको जुन इच्छाको गीत सुनाउन भने म सक्दिनँ, भोलि कोसिस गर्नेछु भन्न चाहन्छु. यति भन्दै आजको कार्यक्रमलाई सम्पन्न गर्छु. एउटा छोटो मिठो गीत म तपाईँको लागि माग्दैन शेर्पाको आवाजमा राख्न चाहन्छु. ह्याभ अ नाइस डे, भोलि बिहान भेटौँला, नमस्ते, बाई बाई.

0: Pe Lion Buddy.
1: On air.
0: Acum.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी का दुई सांसद न्यायपालिका पुनर्संरचना को विषय संसद में उठाया आज को प्रतिनिधि सभा बैठक में बोलते सांसद यज्ञमणि न्यौपाने ने अदालत और न्यायपालिका को कार्यशैली फैसला कार्यान्वयन को अवस्थामाथि प्रश्न उठाउन भएको हो।
4: मानिस रोएको सबैले देख्थो रहेछ, अदालत का फैसला र आदेशहरू रोएको कसैले देख्थो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कारण निर्देशनालयले 18 पटक सम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गत का फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128 को 4 मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नु पर्छ। यो लेख्या किन नटेरे? हामीले आज पनि फैसला कारण निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
3: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
5: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
3: राज्यसभाका सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती बिकले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिस्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो।
6: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर। त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ।
3: यसपछि सांसद विकले नियमापत्ति जनाउँदै यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
7: नियमापत्ति गर्न कुनै रहर थिएन। कम्युनिस्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ, आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ, आफ्नो विचार अनुसार काम गर्न पाउनुपर्छ। कम्युनिस्ट भाष्य भन्ने शब्द यति अपमानित शब्द प्रयोग गरेकोमा यो चाहिँ संसदको रेकर्डबाट हटाउन माग गर्दछु।
3: मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमालयारोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपील गरेको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा।
8: मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार यही असोज 9-11 गतेसम्म नेपालका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेशमा हावाहुरी, मेघगर्जन, चट्याङ सहित भारी वर्षाका सम्भावना रहेको छ। साथै कोशी, सुदूरपश्चिम, मधेस तथा बागमती प्रदेशमा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस क्षेत्रहरूमा पर्यटनका विभिन्न क्रियाकलाप भइरहेका छन्। यस्ता कार्यक्रम गर्दाखेरि उत्तर सतर्कता र सावधानी अपनाउन चाहिँ हामी अपिल गर्दछौँ। साथै यसको थप जानकारी तपाईँले नेपाल पर्यटन बोर्डको साइटमा, सोसियल मिडियामा पनि प्राप्त गर्न सक्नुहुन्छ र नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाबाट पनि प्राप्त गर्नुहोला। सावधानी र सतर्कताका साथ पर्यटकीय गतिविधिहरू गर्नुहोला।
3: जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ। आज भएको कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जित्दै देशलाई पहिलो सफलता दिलाउनु भएको हो। तेन्जिङले पुरुषको मिति 84 किलोभन्दा माथिको तौलसम्मा नेपालका तर्फबाट यो ऐतिहासिक पदक पक्का गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर सुन्नुभयो, मेरो मायालाई रोक्दैन छेक्दैन कुनै हावाहुरीले. गाउने कलाकार हुन्छ जिग्मे चोयोकी घिसिङ. बडो रमाइलो गीत रहेछ. यही गीतबाट आजको कार्यक्रम काठमाडौँको सौगातको मैले सुरुवात गरेँ. आदरणीय श्रोतामा सबभन्दा पहिला नमस्कार छ, कार्यक्रममा हार्दिक स्वागत. र अहिले यहाँले केही समय अगाडि समाचारभन्दा अगाडि बेलायतको कार्यक्रम नमस्ते युके सुन्दै हुनुहुन्थ्यो. श्री सुनवार बहिनी आउनुभएको थियो. विभिन्न एक्टिभिटिज, विशेष गरी क्विन्सबाट सिग्नल्सको बर्थडे परेड भाइहरू धेरैजनाले चाहिँ पुरस्कृत भएको कुराहरू सुनाउनु भयो, सरप्राइज भएको कुरा. यही हो पल्टनको तरिका. र उहाँहरूले राम्रो काम गर्नुहुन्छ, नोट गरिन्छ र बेला बेलामा पुरस्कृत पनि गरिन्छ र यसरी नै अगाडि जिन्दगी बढ्छ, एउटा एउटा लाइनमा जिन्दगी अगाडि जान्छ. र फेरि पनि अब यो बर्थडे परेड चाहिँ युकेमा भयो भने नेपालमा पनि हुँदैछ क्विन्सबाट सिग्नल्सको यो बर्थडे परेड. कता 28 तारिक भने जस्तो लाग्छ मलाई, निम्तो आएको छ. रबिन साहब, क्याप्टन रबिन साहबले पठाउनु भएको छ. हामी त्यहाँ जान्छौँ किनभने हाम्रो काम पनि हो र पुरानो पल्टनको बर्थडे परेडमा चाहिँ हामी सम्मिलित हुनु हाम्रो जिम्मेवारी पनि हो. गर्दाखेरि बलायतबाट पाल्नुभएका मान्यजनहरूको साथमा यसपालिको बर्थडे सेलिब्रेसन हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो. त्यसको लागि हाम्रो तयारी छ भन्नु पर्यो. अब काठमाडौँको सौगात काठमाडौँबाट आजको यो बेलामा समयको कुरा गरौँ किनभने समय भन्नुपर्छ कहिले कहिले बेलायत, कहिले ब्रुनाई र काठमाडौँको कार्यक्रम भएको हुनाले हामीले नेपालको समय भनेर भन्ने गर्छौँ. नेपालमा अहिले ठिक दिनको 1:55 जाँदै गर्दा बेलायतमा बिहानको 9:10 भयो र ब्रुनाईमा अहिले बेलुकाको 4 छ, 11 पनि गइसक्यो. फोकलेन्ड टापु अनि बेलिज सिटी र अन्य ठाउँमा हुनुहुने हाम्रो दाजुभाइहरूलाई पनि गुड मर्निङ भन्न चाहन्छु. अहिले फोकलेन्ड टापुमा बिहानको 5 छ, बेलिजमा 2 गुड मर्निङ यहाँलाई र अन्य ठाउँमा हुनुहुन्छ होला. र आम नेपाली श्रोताहरू देश विदेशमा बसेर हामीलाई सुन्नुहुन्छ, अमेरिकादेखि जापानसम्म, बुर्नाईदेखि बेलिजसम्म हुनुहुन्छ, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ. आजको दिनको कुरा गरौँ. असोज महिनाको 7 असोज भनेपछि अब दसैँको फ्लेभर आइसक्यो श्रोताहरू. बुधबार हो, भदो शुक्ल पक्ष आज द्वादशीको दिन. आज 7 भनेपछि के रहेछ त यसो हेर्दा अन्तर्राष्ट्रिय आज साङ्केतिक भाषा दिवसको दिन रहेछ. यसको बारेमा हामीले केही चर्चा गरेनौँ. खैर, यो बारेमा एकैछिनपछि म आज यो के रहेछ भनेर कुरा अलिकति गर्छु, म तपाईँलाई अपडेट दिन्छु भने विभिन्न समाचारहरू राखौँ. देश विदेशका समाचार र सम्बन्ध पहिला नेपालतिरको समाचारमा लुम्बिनीमा 17 विश्व शान्ति मञ्च, जलवायु न्याय र पर्यटन विकास बारे छलफल भन्ने समाचार लेख्दछ रातोपाटी. रूपन्देहीको लुम्बिनीमा सोमबारदेखि बुधबारसम्म 3 17 विश्व शान्ति मञ्च आयोजना गरिएको छ. यो दक्षिण एसियामै पहिलो पटक भएको अन्तर्राष्ट्रिय कार्यक्रमको मुख्य विषय 21 शताब्दीमा शान्तिको पुनर्कल्पना हो. जलवायु न्याय, दिगो विकास र पर्यटन विकास बारे छलफल हुने मञ्चमा लक्जमबर्ग, अस्ट्रेलिया, भूटान लगायतका अन्तर्राष्ट्रिय वक्ता तथा नेपालका सरकारी प्रतिनिधिहरू सहभागी हुने भन्ने समाचार छ. अब विदेशको समाचार पनि राखिएको रहेछ. टाइफुन डुजुआनका कारण जापानमा बाढी र पहिरोमा 9 मृत्यु, 4 बेपत्ता भएको समाचार मैले हिजो पनि राखेको थिएँ. अहिले मृतकको संख्या बढेछ. जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको रेकर्ड स्तरको वर्षाले कान्तो क्षेत्र र इजु द्वीप समूहमा बाढी तथा पहिरो निम्ताएको छ. कम्तीमा 9 मृत्यु भएको छ भने चिबामा 6 र काना गावामा 3 अझ पनि बेपत्ता भएको समाचार आइरहेको छ श्रोताहरू. ओके, अन्य खबरहरू नेपालतिरको के छ त. नेपाली मुक्केबाज खगेन्द्र दोस्रो चरणमा प्रवेश गरेको, भर्खरै हाम्रो समाचारमा पनि नेपालको पहिलो पदक प्राप्त भयो भन्ने कुरा सुनियो. 2 अगाडिको समाचार बारखरीबाट लिए मैले. एसियाली खेलकुद अन्तर्गत 60 बक्सिङमा नेपाली मुक्केबाज खगेन्द्र रोखा मगर दोस्रो चरण यानि कि अन्तिम 16 प्रवेश गरेका छन्. बुधबार निसियो जिम्नाजियममा भएको खेलमा उनले मकाउका अल्विन जोन रेसलाई अङ्कका आधारमा 5-0 पराजित गरेका छन्। तिनै राउण्डमा निर्णायकको फैसला खगेन्द्रकै पक्षमा थियो. अब दोस्रो चरणमा उनको सामना फिलिपिन्सका जुन मिलान्ड्रो आयोगरेससँग हुने भन्ने समाचार छ श्रोताहरू. बधाई र शुभकामना पनि भनौँ.
अन्य खबरहरूमा इन्द्र जात्राको अब शुरूआतको कार्यक्रमहरू भइरहेको जानकारी नेपालबाट सेतोपाट लेख्दै हनुमानढोकामा ठडाइयो यसी यानि काठमाडौँ उपत्यकामा इन्द्र जात्रा शुरूका केही तस्विर सहित समाचार यस्तो छ. आजै काठमाडौँ उपत्यकामा इन्द्र जात्रा शुरू भएको छ. हनुमान ढोकामा स्थानीय भाषामा यसी भनिने लिङ्गो ठडाएर पर्वको शुभारम्भ गरिएको छ. वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्व नेवार समुदायमा एङ्या पुनी पनि भनिन्छ. इन्द्र ध्वजा पूजा गरी 8 दिनसम्म नाचगान रथयात्रा देवी देवताको पूजा अर्चना सहित मनाइन्छ. यो पर्व मुख्य दिन असोज 9 राष्ट्र प्रमुखले गणेश भैरव र कुमारीको दर्शन गर्ने परम्परा रहेको छ. श्रोताहरु, अब देश विदेशका समाचार एउटा दुइटा हेरिहालौं. के छ त, अब सी र सीको भ्रमण शुरू भएको कुरा चाहिँ वाशिङटनबाट राष्ट्रसभाबाट लिएको समाचार. चिनिया राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको 3 राजकीय भ्रमण शुरू गर्नुभएको छ. उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन बाहिरको जोइन्ट बेस एन्ड्रुजमा विमानस्थलमा पुगेर स्वागत गर्नुहुनेछ. यस दशक एक दशक भन्दा बढी समयपछि उनलाई सीको पहिलो राजकीय भ्रमणका क्रममा उहाँलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ. श्रोताहरू, भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवान लगायतका विषयमा दुई नेता बीच छलफल हुने अपेक्षा गरिएको भन्ने समाचार अर्को छ. श्रोताहरू, जलवायुको पनि त्यतिको कुरा उठेको छ. श्रोताहरू, जलवायु न्यायमा गुटेरेसको जोड. संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न, उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड़ दिनुभएको छ. उहाँले जीवाश्म इन्धन उद्योगले वातावरणलाई खुल्ला ढल जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु संकट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान पनि गर्नुभएको छ. श्रोताहरू, सबैलाई पर्ने यो चाहिँ इफेक्टको कुरामा उहाँले अलि ध्यान दिनुभएको रहेछ जाने बेलामा. अहिले यति गरौँ. श्रोताहरू, मौसमको रिपोर्ट यहाँले सुनिरहनु भएको छ. वर्षा हुने संकेत छ, तर वार्निङहरू चारैतिरबाट आइरहेको छ. माइकिङ भइरहेको छ. विशेष गरी असोज 9 शुक्रबारदेखि असोज 11 गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ. साथै मध्य प्रदेश तथा कोशी, बागमती र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षादेखि धेरै भारी अनि कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना छ. विशेष गरी सजगता अपनाउनको लागि धेरै अपडेट दिइरहेको छ मेट अफिसले. हेर्नुहोला वेबसाइटमा गएर, मुख्य गरेर मनसुनी प्रणालीलाई मौसम पूर्वानुमानको महासंघले निरन्तर अनुगमन गरिरहेको पनि अपडेट छ. श्रोताहरू, सोही अनुसार नियमित रूपमा अध्यावधि गरिनेछ. त्यस कारणले गर्दा यो वेबसाइट तपाईँले जहाँ पनि हेर्न पाउनुहुन्छ गएर हेर्नुहोला. भन्दै अन्य खबरहरू पछि राखौँला. अहिले तपाईँहरूलाई एउटा फेरि मिठो गीत सुनाउँदै अगाडि बढौँ. एउटा मिठो गीत राख्न चाहन्छु. मिठो गीतहरू थुप्रै छन् आजको यो वर्ष. मौसमी गुरुङको आवाजमा गीत नबजेको धेरै भयो जस्तो लाग्यो. पुरानै भए पनि गीत सुनाऊ है त.

0: BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, ब्याक टु ब्याक दुईटा गीत सुन्नुभयो। त्यस बीचमा केही जानकारी पनि हालेका हुँदैन थियो, प्रताप दास र रचना रिमाल। श्रोताहरू, आज हाम्रो पहिलो अन्तर्वार्ता अलिक ढिलो हुनुभयो, किनभने उहाँ एकदम कार्यक्रममा व्यस्त हुँदो रहेछ। तर यो दुःखको बेलामा साध्यै उहाँको चर्चा पनि भयो, उहाँको कामले गर्दाखेरि सबैले सराहना गरे, उहाँको कामले गर्दाखेरि धेरै बालबालिकाहरूको ज्यान पनि बच्यो र बाढी पीडित बालबालिकाहरूको पढाइमा निरन्तरता दिँदै शिक्षा मन्त्रालय पनि लागेको छ। यसै विषयमा चाहिँ त्रिशुलीमा भएको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ राजेन्द्र दवाडीसँग हाम्रो प्रत्यक्ष कुराकानी हुँदैछ। उहाँले धेरैको ज्यान बचाउनु भयो र हामीले उहाँको बारेमा धेरै दुई तिन ताली कुरा पनि गरिसकेका छौँ। र रसुवाको भोटेकोसी बाढीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भौतिक संरचना क्षतिग्रस्त बनाएका, त्यसपछि राजेन्द्र दवाडीले के गर्नुभयो, कसरी बचाउनु भयो भन्ने कुरा त गऱ्यौँ, र आज विद्यालयका विद्यार्थीहरूको स्थिति के छ त, उहाँहरूको शिक्षालाई कसरी निरन्तरता दिने भन्ने कुरा चाहिँ हामी एकछिनमा गर्छौँ। उहाँ एकदम व्यस्त हुनुहुँदो रहेछ। त्यो बिचमा तपाईँहरूलाई डाक्टर ईश्वरी खनालसँग कुराकानी हामीले गरेका छौँ, र विशेष गरी मानिसले आफ्नो जिउने एउटै सहारा पनि सरकारले खोजेपछि अँध्यारो बाहेक केही नदेख्ने

0: भएछ भनेर भनिन्छ। बेसारा वर्तमान र अन्धकार भविष्यमा मानिसहरूले निराश भएर मृत्युको बाटो रोज्दा रहेछन्। यसैले सरकारले कुनै पनि ट्राफिक नियम वा कानूनको पालना गराउँदा भुइँ मान्छेको जीवनलाई सबलीकरण गर्दै सँगसँगै लानुपर्नेछ। यस विषयमा यो साइकोलोजिकल इफेक्ट कस्तो पर्दछ भनेर मनोचिकित्सक हुनुहुन्छ डाक्टर ईश्वरी खनाल, यहीँ पाटन हस्पिटलमा उहाँसँग धनजङजीले कुराकानी गर्नुभएको छ। यो कुरा राखिहालौँ, त्यसपछि बल्ल हामी प्रिन्सिपल सरसँग कुराकानी गर्नेछौँ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। पछिल्ला केही समयको घटनालाई हेर्ने हो भने नेपालमा आत्मदाहको घटना दिन प्रतिदिन बढ़िरहेको तथ्याङ्कहरू देख्न थालिसकेको छ। आत्महत्याको विषयमा त हामीले समाचारहरूमा सुनिरहेकै थियौं, तर शरीर आफैमा जलाएर आत्मदाह गर्नु त्यो कतिको डरलाग्दो कुरा हो, त्यसले मनोवैज्ञानिक असर कतिको पर्छ समाजमा, र यसको पछाडि के कुराहरू लुकेको छ, कहाँ कहाँ कमजोरीहरू छन्, राज्यको उपस्थिति किन यसरी चाहिँ कमजोर भएको छ, र मनोविज्ञानले यसलाई कसरी हेरिरहेको छ, र मनोचिकित्सकीय भाषामा यसलाई कसरी बुझ्ने, छोटकरीमा कुराकानी गर्दैछौ डाक्टर ईश्वरी खनालसँग। उहाँ सूचना अधिकारी एवं प्रवक्ता पनि हुनुहुन्छ र वरिष्ठ कन्सल्टेन्ट साइकोस्ट्रिस्ट पनि हुनुहुन्छ र सहायक प्राध्यापक लगनखेल मानसिक अस्पतालमा कार्यरत हुनुहुन्छ। र पछिल्लो घटनाको कुरा गर्नुपर्दाखेरि यसो झ्वाट हेर्दा त्रिपुरेश्वरमा सोमबार एकजना बस चालकले गरेको आत्मदाहको कारण ट्राफिक प्रहरीसँगको विवाद देखिन्छ। ठ्याक्कै यस्तै खालको घटना केही समय अगाडि मुगुका गणेश नेपालीले पनि प्रहरीसँगको सामान्य भनावन पछि आत्मदाह गरेको घटना हाम्रो अगाडि त्यो ताजा नै रहेको छ। अब भने लागू यो विषयसँग केन्द्र रहेर कुराकानी गर्नको लागि धेरै बेर नपर्खौ। डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई। समय दिनुभएको पनि धेरै धन्यवाद छ। व्यस्त हुनुहुन्थ्यो भनेर अफ द रेकर्डमा भन्नुभएको थियो होइन, तैपनि समय दिनुभयो, यसको लागि आभार व्यक्त गर्न चाहन्छौ रेडियोको तर्फबाट चाहिँ, हाम्रो बिएबिस गोर्खा रेडियोको तर्फबाट। डाक्टर साहब, मैले अलिकति सुरुमा भनौँ न न्याय गर्ने केही आजको विषयमा हामीले छलफलको चाहिँ होइन, यो जुन आत्मदाहको घटना हामीले पहिला यता गर्दा सुनिन्थ्यो त्यतिको बाक्लो रूपमा चाहिँ आउँदैन, तर अहिले त अलिकति केही वाद विवाद भयो, केही अलिकति भयो कि अलिकति मान्छेले एकदमै भनौँ न आफ्नो जिन्दगी नै स्वाहा पार्ने खालको घटनाहरू देखिन थाल्यो, यसको पछाडि के कुराहरू बढी कारक तत्त्व मान्न सकिन्छ यसमा चाहिँ?
2: हो, यसमा पछिल्लोचोटि चाहिँ हामीले विभिन्न ठाउँहरूमा देखिरहेको हुन्छ आत्मदाहको घटनाहरू भइरहेको हुन्छ। पहिला पनि अब यो फाटाफुटा हामीले देखिरहेको हुन्थ्यो, तर अहिलेको कस्तो छ भने यो मिडियाको सबै कुराहरूको पहुँचदेखि लिएर अनि त्यो सँगसँगै आत्मदाहको घटनाहरूलाई अरू पहिलेले गर्दा पहिला पनि गाउँमा हुन्थ्यो अथवा अन्य कुनै ठाउँहरूमा बेला बेलामा त भइ नै रहेको हुन्थ्यो, तर अहिले चाहिँ सबैको हाइलाइट भइरहेको हुन्छ, यो कुराहरूलाई चाहिँ देखिरहेको हुन्छ प्रत्यक्ष रूपमा। अनि त्यो सँगसँगै चाहिँ कस्तो हुन्छ भने चाहिँ एउटा घटना आत्मदाहको घटनाहरू घटिसकेपछि चाहिँ त्यसले अर्को घटनालाई चाहिँ उत्साहित
1: यसमा चाहिँ समाचार लेख्दाखेरि पनि विचार पुर्याउनु पर्ने, अलिकति त्यो घटनालाई कुन तरिकाले भनौँ न प्रस्तुत गरेमा यस्ता खालको घटना नदोहोरियोस् भन्नको लागि पनि सचेत हुनुपर्ने कुरा पनि देखिन्छ होइन यसमा त?
2: संसारमा चाहिँ एकदमै मुख्यतया चाहिँ संसारको भूमिका एकदमै धेरै हुन्छ। अब जस्तो कस्तो हुन्छ भने चाहिँ हाम्रो जुन आत्महत्याको घटनाहरू हुन्छ नि दिनौ हाम्रो दैनिक रूपमा चाहिँ दिसजनाले त आत्महत्या गरि नै रहेको छ, तर आत्महत्याको घटनालाई चाहिँ यदि मिडियामा आइरहेको हुन्छ कि ठुलै इस्युहरू सबै न्युजहरू त्यसमा लागिरहेको हुन्छ, सबै कुराहरू आइरहेको हुन्छ। हिजो अस्ति पनि मैले भिडियोहरूदेखि हेरिरहेको थिएँ, अब त्यसमा दम पनि आगो बोलेको देखाइरहेको थियो, त्यसमा चाहिँ पनि उसको परिवारकोदेखि लिएर उसको अन्य के कस्तो थियो उसको भन्ने कुराहरू खोजिरहेको हुन्छ, त्यो सबै कुराहरूको जरुरी छैन नि त।
1: हराउँदै गएको देखियो, अर्को मान्छेले चाहिँ भ्युज बढाउनको लागि पनि त्यो भनौँ न आफूसँग भएको अहिलेका एन्ड्रोइड मोबाइल भनौँ अथवा चाहिँ आइफोनदेखि लिएर विभिन्न किसिमका ब्रान्डेड फोनहरू छन् होइन, त्यसमा त भिडियो रेकर्डिङ गर्न पाउने, फोटो पनि खिच्न मिल्ने होइन, हरेक किसिमका त्यसमा चाहिँ सुविधाहरू छ होइन, त्यसैको दुरुपयोग पनि भएको देखिन्छ जस्तो लाग्छ।
2: मिडिया कन्ट्रोल गाइडलाइन नभइसकेपछि हाम्रो मिडियालाई कन्ट्रोल गर्ने गाइडलाइन नभइसकेपछि त्यो कुराहरू छिटो नै फैलिरहेको हुन्छ, छिटो फैलिरहेको अर्को के हुन्छ भने सोधेको प्रश्न किन यसरी बढिरहेको छ, किन यसरी भइरहेको छ भनेर। अब मान्छेलाई चाहिँ निराश मान्छेहरू छ, विभिन्न कुराले गर्दाखेरि निराश छ, अथवा उस्तै किसिमको उस्तै प्रकृतिको समस्याहरू त अन्य व्यक्तिलाई पनि हुनसक्छ, त्यस्तै किसिमको तनावहरू हुनसक्ला अथवा त्यस्तै किसिमको मानसिक स्थिति हुनसक्ला अथवा चाहिँ कुनै चाहिँ मानसिक स्वास्थ्यसँग जोडिरहेको कोही व्यक्तिहरू हुनसक्छ। त्यो बेलामा चाहिँ के हुन्छ, झट्टै उसको बेलामा चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ उसको माइन्डमा चाहिँ आउँछ कि मैले पनि त्यस्तै गर्नुपर्छ भन्ने सोचहरू चाहिँ एकदमै धेरै आउँछ। अनि त्यसैले गर्दाखेरि के हुन्छ, मान्छेले त्यो एङ्गर अथवा त्यो इम्पल्सलाई चाहिँ कन्ट्रोल गर्न नसके बसिरहेको बेलामा झट्टै गएर कुनै कुराले प्रभोग गर्दाखेरि त्यस्तो कदम थाल्न चाहिँ बाध्य हुन्छ अथवा त्यस्तो गरिरहेको हुन्छ।
1: जस्तै यो सोमबारको घटना जुन छ नि, प्रहरी पनि छ त्यहाँ, ट्राफिक प्रहरी पनि छ, सर्वसाधारण पनि छ, तर जुन घटना भयो होइन, गाडी नै जलाएर आफ्नो शरीर नै चाहिँ स्वाहा पार्ने काम जुन भयो नि, यो त सामान्य रूपमा लिन सकिने स्थिति देखिएन, त्यो त रोक्न पनि सक्थ्यो नि त उहाँहरूले होइन।
2: यसमा चाहिँ कस्तो छ भनेपछि सर्वप्रथम त हामी जति पनि आत्मदाह हुन्छ अथवा आत्महत्याको घटनाहरू हुन्छ यो कुनै न कुनै मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ भनेर भन्छ। अलमोस्ट 90% भन्दा बेसी मान्छेहरूले कुनै न कुनै चाहिँ मानसिक स्वास्थ्यसँग गुज्रिरहेको हुन्छ र यो सबै कुराहरू चाहिँ मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ भनेर भन्छ। अब ऊ पहिलेदेखि नै कोही मान्छे मानसिक स्वास्थ्यसँग गुज्रिरहेको मान्छेलाई उसलाई सामान्य केही कुराले गर्दाखेरि चाहिँ उसलाई डिसएपोइन्टमेन्ट भयो अथवा कुनै कुराले चाहिँ उसलाई प्रोभोक गर्यो भने चाहिँ उसले तुरन्त त्यो कुराहरू चाहिँ गर्न सक्ने, उसले आफ्नो इम्पल्सलाई चाहिँ कन्ट्रोल गर्न नसक्ने त्यस्तो बेलामा चाहिँ हुन्छ भने चाहिँ हाम्रो सिस्टम अथवा चाहिँ हाम्रो सर्वसाधारण अथवा सबैमा त्यो कस्तो हाम्रो त्यो वातावरण अझै पनि छैन, जो कुराले प्रभोक भइरहेको हुन्छ उसलाई केही कुराले प्रभोक भयो त्यसलाई चाहिँ हाम्रो कन्ट्रोल गर्ने मेकानिजम नभएको हुनाले चाहिँ सबैको हाम्रो ट्राफिक बढी अथवा अन्य कसैको मात्रै होइन कि त्यसलाई चाहिँ अझ थप व्यवस्थापन गर्नलाई अथवा फेरि यस्ता घटनाहरू हुन नदिनलाई अथवा चाहिँ आम मानिसको पनि मानसिक स्वास्थ्यमा चाहिँ के असरहरू पर्छ भन्ने कुराहरूमा बस्दै जरुरी छ। त्यसमा
1: यसमा चाहिँ सामाजिक सञ्जाल जुन अहिले पछिल्लो स्थितिमा भनौँ न हरेकको हातमा छ होइन, जस्तै तपाईँको ट्विटर छ, युट्युब च्यानल छ, अब भनौँ न भिडियो खिचेर चाहिँ तपाईँ टिकटकमा हालिने होइन, यस्तो थुप्रै चाहिँ भनौँ न अब अहिले प्रविधिको विकासले गर्दाखेरि एकातिर समाज अधोगतितिर लागिरहेको छ, मानवीयता हराउन थालिसकेको छ। यो जुन अहिले सरसँग मैले छलफल गरिरहेको विषय त आम नेपालीसँग मात्र होइन कि यो त अरूसँग पनि जोडिएको विषय छ, विश्वभरि धेरै ठाउँमा यस्ता घटनाहरू घटिरहेका हुन्छन्, मानसिक तनावको कुराहरू हुन्छ। मानसिक अस्पतालमा चाहिँ यस्तो खालको घटनाको सन्दर्भमा तपाईँहरूले सहयोग गरिदिनु पर्यो, काउन्सिलिङ गरिदिनु पर्यो भनेर अहिलेसम्म राज्य पक्षबाट कतैबाट हालगुहार मागेको छ कि छैन यस्ता घटनाहरू घटिसकेपछि चाहिँ सर?
2: यस्तो घटनाहरू घटिसकेपछि अहिले तत्कालको लागि चाहिँ हामीसँग छुट्टै त्यस्तो भनेर कसलाई कसलाई अब काउन्सिलिङ गर्ने अथवा कसलाई भन्ने दियो कुराहरू बुझाउने अथवा के गर्ने भन्ने कुराहरू अब यसमा चाहिँ हामीले अब बेला बेलामा चाहिँ यसै गरी हजुरहरूले भनेको जस्तो मिडियामा आफ्नो कुराहरू राखिरहेको हुन्छ, मिडियामा अवेर गरिरहेको हुन्छ, यस्तो घटनाहरू भइसकेपछि फेरि हुन नदियोस् भनेर अब बिच बिचमा यो मिडिया कन्ट्रोल गाइडलाइनको बारेमा कुराहरू गरिरहेको हुन्छौँ, अनि त्यो सँगसँगै चाहिँ यो मानसिक स्वास्थ्यको अवेरनेसको प्रोग्रामहरू गरिरहेको हुन्छौँ अवेरनेसको बारेमा, अनि त्यो सँगसँगै मन्त्रालयको तर्फबाट मेरो सूचना संसारले पनि अब यसको यही वस्तुसँग जोडिएको समाचारहरू सन्देशहरू प्रसारणहरू गरिरहेको हुन्छ, अनि त्यो सँगसँगै कोही अब त्यसमा समान किसिमका सोचहरू लिएको कोही व्यक्तिहरू आउनुभयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ उहाँहरूको उपचार पनि गरिरहेको हुन्छौँ। अब ओभरअलमा चाहिँ हामीले छुट्टै गएर कसैलाई चाहिँ अब कसलाई दिनु त होइन त्यो कुराहरू भन्दा पनि हो त्यस्तो कुराहरू चाहिँ
1: सोमबारको घटनालाई मनोविज्ञानको हिसाबले मनोचिकित्सा हिसाबले हेर्दाखेरि कस्तो घटनाको रूपमा यसलाई तपाईँहरूले बुझ्नु भएको छ, एनालाइसिस गर्नु भएको छ तपाईँ?
2: अब यसमा हेर्नु पर्दाखेरि यो घटना मात्रै नभएर जति पनि आत्मदाहको घटनाहरू हुन्छ त्यो भनेको चाहिँ छेडी ग्रुपको जति पनि घटनाहरू देखिएको छ छेडी ग्रुपको इम्पल्सलाई चाहिँ कन्ट्रोल गर्न नसक्यो,
1: त्यो त सकियो, तर यो जुन भयो नि त्यो प्रहरी पनि छ, सबै नियन्त्रणमै छ, सबैजना छ होइन, तर यो घटनालाई चाहिँ हामीले भनौँ न एउटा मनोविज्ञानले हेर्ने अर्को हुन्छ, समाजले हेर्ने अर्को हुन्छ, अपराधले हेर्ने अर्को हुन्छ होइन, सरहरूले चाहिँ जुन भनौँ न विद्याले जुन पाठले चाहिँ कसरी हेर्नु भएको छ, कसरी बुझ्नु भएको छ यो जुन भएकोलाई चाहिँ कसरी हेर्न सकिन्छ?
2: मेन कुरा त अब सर्वप्रथम त अब जसले चाहिँ त्यो घटना गर्नुभयो उहाँ चाहिँ के हुन्छ नि इम्पल्स कन्ट्रोल गर्न भनेर सकिरहनु भएको छैन, इम्पल्स चाहिँ कन्ट्रोल गर्न सक्नु भएन, इम्पल्स कन्ट्रोल गर्न नसकिसकेपछि त्यो छोटो अवधिमा धेरै घटनाहरू हुनसक्छ, छोटो अवधिमा पनि थुप्रै घटनाहरू भइरहेको हुनसक्ला, गरिरहेको हुनसक्ला, त्यस्तो अवस्थामा हामीले संयम भएर त्यो बेलामा चाहिँ हामीले ट्राफिक अथवा जेनरल पब्लिक पनि जो छ होइन त्यो बेलामा कसैले चाहिँ गएर एप्रोच गरेर उसलाई फकाउने वातावरणहरू अथवा चाहिँ उसलाई यस्तो गर्नु हुँदैन भन्ने कुराहरू अथवा त्यही कुराले त्यो किनभने थ्रेडिक सेकेन्डको मात्रै हुन्छ
1: सदनमा पनि कुरा उठिसकेको छ होइन, अनि मनोचिकित्सकहरूको आवश्यक छ, मनो चाहिँ परामर्शको आवश्यक छ भनेर नि यता कता समाचारहरू आइरहेको छ, विचारहरू पनि बाहिर आइरहेको छ होइन, अब यो त अहिले सरसँग गरेको कुराले त हामीले छोटो समयमा गरिरहेका छौँ होइन, तर यसले पनि धेरै नै मानिसहरूलाई यसले पनि राहत दिन्छ होइन, यो त नेपाल मात्र होइन कि विदेशमा पनि यस्ता आत्महत्याका मनोवैज्ञानिक चाहिँ असर परेका कुराहरू हामीले सुनिरहेका छौँ। सरहरूको चाहिँ दृष्टिकोणले हेर्दाखेरि होइन अब मनोचिकित्सकीय हिसाबले हेर्दाखेरि यस्तो जुन समाजमा संसारमा जुन दुष्प्रभावहरू देखिएको छ यो त प्रविधिको विकासै हो नि होइन, यसको मुख्य कारण तत्व त एउटा
2: अब प्रविधिले पनि त्यसमा एड गरिरहेको छ, त्यो सँगसँगै चाहिँ मेन्टल हेल्थको अवेरनेसको कुराहरूमा एकदमै कमी छ होइन, जेनरल पब्लिकलाई पनि मेन्टल हेल्थको अवेरनेसको बारेमा कमी छ, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ जस्तो अन्य कुराहरूमा होइन कुनै पनि जबमा अथवा अन्य कुराहरूमा हायर गर्दाखेरि अथवा केही कुराहरू गर्दाखेरि चाहिँ अब त्यो बेलामा चाहिँ मेन्टल हेल्थ स्ट्याटस उसको कस्तो छ के छ होइन, अब त्यो त एउटा गाडीमा प्यासेन्जर बोकेर हिँड्नुपर्ने गाडीको होइन त्यसमा चाहिँ ड्राइभरहरू अथवा चाहिँ सहचालकहरू जो हुनुहुन्छ उहाँहरूको बेला बेलामा चाहिँ कस्तो छ जस मान्छेको स्वास्थ्यको अवस्था कस्तो छ त्यसलाई ओरिएन्टेसनहरू चाहिने हो अथवा कुनै सब्सटेन्सहरू अथवा लागु इन्भल्भ छ कि छैन कि होइन के गरिरहेको छ भन्ने कुराहरू उहाँहरूको ओरिएन्टेसनको कुराहरू त्यो सँगसँगै चाहिँ बेला बेला ड्युटीमा खटी गर्नुभएको ट्राफिक पुलिस हुनुहुन्छ होला अथवा अन्य सर्वसाधारण हुनुहुन्छ उहाँको मानसिक स्वास्थ्यको अवस्थाहरू के छ यो सबैलाई चाहिँ आवश्यकता एकदमै धेरै छ कि यसको फिल्ड
1: यो सबै चिजलाई हेर्दाखेरि कुनै एउटा चिजलाई मात्रै हामीले दोषी नठहराइकन चाहिँ सबै चिजको चाहिँ समीक्षा गरेर के गर्दाखेरि समाज सही गतिमा जान्छ शिक्षाको कुराहरू आए आफ्नो जिम्मेवारीको कुराहरू आए कानुनको कुराहरू आए फिल्डमा खटिने मान्छेहरूको यी सबै चिज भनौँ न अब स्कुल कलेजमा पनि यस्ता घटनाहरू घटिरहेका हुन्छन् होइन
2: मनोसामाजिक रूपमा हेर्दाखेरि हामीले के भन्छौँ भने चाहिँ एउटा मात्रै कारणले गर्दाखेरि हुँदैन कि जब हेर्दाखेरि चाहिँ उसले चाहिँ आफ्नो केही कुराहरू ट्राफिकसँग अथवा कस्तोमा रिसर्च गर्यो उसले त्यस्तो गर्यो जस्तो देखेर पनि हामीले चाहिँ के बुझ्छौँ भनेपछि चाहिँ यसमा चाहिँ यो तिनवटा कुराहरू हुन्छ एउटा जैविक कारणहरू हुन्छ जैविक भनेको चाहिँ पहिलेदेखि नै यो मानसिक स्वास्थ्यसँग कुनै त्यो हिसाबमा चाहिँ जोडिरहेको हुनसक्छ उहाँको मात्रै कुरा होइन अहिलेको मात्रै घटना मैले कुरा गरेन ओभरअल आत्महत्या र आत्मदाहको कुराहरूमा कस्तो हुन्छ जैविक कारणहरू पहिलेदेखि नै जेनेटिक लोडिङहरू हुनसक्छ परिवारमा हेर्दै जाँदाखेरि चाहिँ अन्य कसैमा पनि मानसिक स्वास्थ्यको समस्याहरू हुन सक्ला ऊ आफैलाई पनि पहिलेदेखि नै कसैलाई चाहिँ समस्याहरू भइरहेको हुन सक्ला यस्तो हुन्छ र अर्को भनेको चाहिँ के हुन्छ मनोसामाजिक कारणहरू हुन सक्ला मनोसामाजिक कारणहरूमा चाहिँ यस्ता यस्ता कुराहरू आउन सक्छ जस्तै कि अब कसैसँग झैझगडा हुन सक्ला मनमुटाव हुन सक्ला बिहान पनि उसले त्यस्तै कुनै किसिमको केही इन्सिडेन्टहरू भएको हुन सक्ला जुन कुराहरू मनमा आइरहेको हुन सक्ला योभन्दा पहिला पनि त्यस्तो कुराहरू इन्सिडेन्टहरू थियो कि थिएन भन्ने कुराहरू हुन सक्ला यो सबै कुराहरूको मिश्रणले गर्दाखेरि अनि मात्र मान्छेहरू चाहिँ के हुन्छ एउटा घटनासम्म पुग्न सकिरहेको हुन्छ र त्यो क्षणमा चाहिँ हामीले सामान्यतया हाम्रो 3 सेकेन्ड मात्रै लाग्छ त्यो कुराहरू डिसिजन मान्छेलाई लिनलाई 3 सेकेन्डमा हामीले केही कुराहरू कन्ट्रोल गर्न सकियो कन्ट्रोल गर्ने केही मेकानिजम भयो भने चाहिँ तिमी चाहिँ हतमन चाहिँ त्यो घटनालाई चाहिँ बचाउन चाहिँ सकिन्छ
0: हजुर डाक्टर साहबको कुरा सुन्नुभयो यहाँहरूले र मनोचिकित्साको परामर्शको आवश्यकता छ भन्ने कुरा बुझियो अब एउटा के सुन्नु त्यस बिचमा त्यो सुन्दै गर्दाखेरि म कनेक्ट गर्छु प्रावधान प्रिन्सिपल सर हुनुहुन्छ राजेन्द्र बाडीजी त्रिशुली त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रिन्सिपल उहाँसँग कन्ट्याक्ट गर्ने कोसिस गर्छु यसलाई एउटा गीत स्वीकार्नु होला कन्दरा ब्यान्डको गीत छ

0: हजुर क्षमा गरे श्रोताहरू, खन्दरबानको गीतलाई मैले रोकेँ जहाँको त्यही, पज गरेर राख्छु, फेरि सुनाउँछु। र अघि नै हामीले कन्ट्याक्ट गर्न खोजेको सर हुनुहुन्छ राजेन्द्र दवाडी, उहाँ चाहिँ त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ। उहाँसँगको कुराकानी अब बल्ल हुन सफल भयौँ भन्नुपर्छ, लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहालौँ। राजेन्द्र सर नमस्ते, स्वागत छ बिएबिएस गोर्खा रेडियोमा।
1: धन्यवाद सर।
0: व्यस्त हुनुहुन्छ तपाईँहरू, एकदमै गाह्रो चरणमा हुनुहुन्छ, तर पनि हजुरले हामीलाई समय दिनुभएर आफ्नो सुखका दुःखका कुराहरू राख्दै हुनुहुन्छ, यहाँलाई धन्यवाद भन्न चाहन्छु म। सर अलिकति पछाडि जाउँ, भदौ दसको बिहानतिरको समय, यहाँको प्रेयरको समय, असेम्बलीको समय, होइन त्यो स्कुलमा तपाईँहरू धेरै विद्यार्थी करिब 1600 हाराहारी भनेर सुने हजुरले भन्नुभयो, त्यो बिहानको 9 बजेतिरको इभेन्ट के भइरहेको थियो, बाढी आउनु पूर्व हजुरले कसरी थाहा पाउनुभयो, कसरी रेस्क्यु गर्नुभयो, अलिकति रिक्याप मात्रै गरौँ एकछिन।
1: होइन त्यो चाहिँ एकदम कारी लाग्दो समय, 12:10 भनेपछि अहिले कोही सम्झनै मन नलाग्ने दिन हो, होइन। अब तै पनि अब हामीले यो इतिहासलाई चाहिँ, इतिहास सकारात्मक भए पनि नकारात्मक भए पनि इतिहास इतिहासै हो,
0: हजुर,
1: हेर्नुपर्छ। त्यही सन्दर्भमा 12:10 पनि नर्मल डेजको रूपमा नै चलिरहेको थियो। अब त्यो बुधबारको दिन थियो, 6:30 बजेबाट क्लास चलिरहने, हामीसँग टोटल 1643 जना विद्यार्थीहरू चाहिँ अध्ययनरत भएकोमा, त्यति बेला चाहिँ हाम्रो त्यो प्रेमिसेसभित्र 900 भन्दा माथि विद्यार्थीहरू विद्यालयमा थिए, उनीहरू सिनियर सेकेन्डरीको 8-12 कक्षा 8-12 भाइ बहिनीहरू कक्षामा थिए, र अरू भाइ बहिनीहरू कक्षा 9-7 भाइ बहिनीहरू आउने क्रममा थिए। अब हामी, मैले चाहिँ 9:15-12:13 बाढीको चाहिँ आउँदैछ अरे, अब त्यत्रो ठुलो भन्ने त कल्पनै भएन,
0: हजुर,
1: बाढी आउँदैछ अरे भनेर हाम्रो बाल सर सुनाउँदै स्कुलभित्र आउनुभयो। अब उहाँको कुरा पनि सुने, अनि त्यसपछि एकैचोटि उहाँको कुराले मात्र त मलाई फेरि बिलिभ हुँदैन। अब त्यस पछाडि फेरि एकजना शिक्षक साथीले पनि टेलिफोन आयो, सर मलाई माथि ठुलो बाढी आएछ अरे, मलाई चाहिँ त्रिशुली स्कुलमा पनि नबस भन्नुभएको छ, म चाहिँ निस्केर हिँडेँ भनेर उहाँले भन्नुभयो, र उहाँ हिँडिहाल्नुभयो। त्यस पछाडि अर्को फेरि एकजना अभिभावक आउनुभयो, उहाँले आफ्नो बच्चा मलाई लिन आएको, बाढी आइरहेको छ अरे, बच्चा बोकेर जानु पर्यो भन्ने खालको कुरा गर्नुभयो। त्यस पछाडि मलाई के लाग्यो भन्दा, अब यो बाढी हुन पनि सक्छ नि त, दुई तिनजना मान्छेले एकैचोटि भनिसक्यो, अब सबैले एउटै कुरा त भन्दैन, पृथक पृथक मान्छे छ,
0: हजुर,
1: भनेपछि अब यो बाढी भयो भने ठिकै छ, अब बच्चा जोगिन्छन्, अब भएन यदि यो फल्सै रहेछ, अप्रिल फुल जस्तै रहेछ भने दस हुने हो भन्ने हिसाबले अब हामीले त्यही कुरा सोच्यौँ र स्कुललाई तत्काल बन्द गर्ने निर्णय गर्यौँ,
0: र
1: बाल बालिकालाई सुरक्षित स्थानमा जानको लागि हामीले आग्रह गर्यौँ, उनीहरू सुरक्षित स्थानमा गए,
0: नातिकन बिस्तारै उनीहरूले आफ्नो लाइन लागेर सरले जे जे भन्यो त्यही गरेर उनीहरू भागदौड नगरिकन नै बिस्तारै निस्क्यौस भए।
1: सुरुमा त अलिअलि भागदौड जस्तै भयो, 2-4 जना विद्यार्थीहरू बिहोस पनि भए, अब अलि ट्रोमाटाइज हुन्छ नि त मान्छेलाई, एकैचोटि 81 सुन्दाखेरि फेरि यो बिना समय चाहिँ विद्यालय बन्द गरिराखेको छ, कराइराखेको छ, त्यो हिसाबले अनि त्यस्तो भयो। र अब हामी लगभग, अब म स्कुलबाट निस्किँदा त पानी स्कुलभित्र छिरिसकेको थियो, त्यो हिसाबले म, मेरो साथीहरू 2-3 जना थियौँ, हाम्रो प्रोफेसरहरू लगायतका साथीहरू थियौँ,
0: उहाँ
1: निस्किँदा पानी छिरिसकेको थियो, अब हामी जस बाटो सफल भयो।
0: हजुरहरू जब अन्तिममा निस्किनु भयो भनेर यहाँ मैले पढ्दैछु, हजुरले आफ्नो एकजना साथी प्रदीप पण्डितसँग सबैभन्दा अन्तिममा निस्केको भन्दै हुनुहुन्छ, होइन, त्यतिखेर चाहिँ त्यो बाढीको बेग चाहिँ आइसकेको थिएन, प्रारम्भिक चरणको अलिअलि पानी चाहिँ बढेर मात्रै आएको थियो कि के थियो सर?
1: पानी अब खोलामा त ठुलै आएको थियो होला, खोलाभन्दा अब 40-50 फिट माथि थियो स्कुल, स्कुलको होस्टेलपट्टिबाट पानी छिरिसकेको थियो सर।
0: ए, अनि होस्टेलमा पनि केही छात्र, होस्टेलमा पनि केही विद्यार्थीहरू नै बसिरहेका थिए अरे, करिब 30 जना जस्तो, होइन, उहाँहरूलाई पनि महिला छात्रावासमा पानी छिरे पनि हजुरले बचाउन सफल हुनुभयो?
1: होइन, उहाँहरू क्लासमा हुनुहुन्थ्यो, अब उता छात्रावासमा जानै दिएन मैले।
0: ए, ओके, गर्दाखेरि क्लासको क्लासै बाहिर निकाल्नु भयो, अब जाने ठाउँ त माथि नै हो, डाँडातिर हो, त्यहाँ बच्चाहरू बिस्तारै जाँदै थिए, विद्यार्थीहरू जो क्लासमा भएका पनि बिस्तारै जाँदै थिए, त्यो त्यो बाटो चाहिँ तपाईँहरूको त्यो सधैँ चलाइरहने बाटो हो कि डाँडा नै चढ्दै गएको, कस्तो प्रकारको स्थिति थियो त्यतिखेर?
1: होइन अब हामी सधैँ चढ्दै गर्दै गएको बाटोतिर गयौँ, तर त्यो बाटोभरि चाहिँ पानी आइसकेको थियो.
0: हजुर
1: हजुर. बाटोमा पानी आइसकेको कारणले अब हामीले बाटोलाई छोडेर अब यो त्यतिकै यो ऱ्यान्डमली पहाड चढ्छ नि मान्छे.
0: हजुर हजुर. बुटाहरू समाउँदै चढ्छ नि.
1: बुटाहरू समात्दै जाने बाटोबाट चाहिँ अलिकति गयौँ हामी.
0: ओके. त्यत्रो विद्यार्थीहरू सफल भएछन्, हाई ग्राउन्डमा पुगेर आफूलाई बचाएछन्. कोही कोही विद्यार्थी त होइन, पहिला पहिलाको हेरेर ले फोटो खिचौँ, तल गएर हेरौँ, पुलतिर गएर हेरौँ भन्ने हुन्छन्, त्यस्तो पनि परेछन् कि छैनन् सर?
1: त्यस्तो खासै समस्या आएन सर.
0: ए हजुरले जुन हुकुम दिनुभयो अथवा चाहिँ जुन इन्स्ट्रक्सन दिनुभयो त्यो अनुसार विद्यार्थीहरू
1: उनीहरूले पनि तलतिर यसो हेर्दै गर्दाखेरि मान्छे भाग्न थाले आइसक्यो भनेपछि मैले अघि सुरुमै भने तपाईँलाई निवेदन गरेँ.
0: हजुर.
1: सिनियर सेकेन्डरी स्टुडेन्टका स्टुडेन्टहरू थिए.
0: हजुर.
1: उनीहरूको त अलिकति पेस स्पिडहरू अलि हाई हुन्छ नि त. अब त्यो कारणले उनीहरू त्यो हेर्ने भन्दा पनि आफू स्किप हुनै चाहे.
0: ओके. अब झन्डै एक महिना हुन हुन आँट्यो, आज 7 गते 10 गते कुरा हो है सर. अब विद्यार्थीहरूलाई अब त्यो विद्यालय त पुरा पुरिएको देख्छु हामी यहाँबाट फोटोमा. अब अध्ययन त अगाडि बढाउनै पर्यो, शिक्षा मन्त्रालय विभाग सबैले चाहिँ मदत गर्न खोजेको जस्तो बुझियो. देशभरिकै धेरै ठाउँमा यस्तो विद्यालय तस्न छन्. त्यत्रो 1600 विद्यार्थी भएको स्कुलको अब पठन पाठन कसरी अगाडि बढिरहेको छ, कसरी तपाईँहरूले विद्यालय सञ्चालन गर्नुभएको सर?
1: अब अहिले हामी लामो समयसम्म चाहिँ अब विद्यालय बन्दै अवस्थामा थियो. अस्ति सोमबार यो 5 गते आश्विन 5 गतेबाट चाहिँ हामीले यो विदुर नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँमा त्यो जिल्ला खेलकुद विकास समितिको कवर हल छ, त्यो सँगै चाहिँ यो भवन कार्यालयको चाहिँ केही टेम्पोररी भवनहरू छ, त्यहाँ चाहिँ युनिसेफको सहयोगमा चौधरी फाउन्डेसनको सहयोगमा युनिसेफले केही टेन्टहरू लगाइदिनु भएको छ, चौधरी फाउन्डेसनले इमिडिएट चाहिने मटेरियल्सहरू प्रोभाइड गरिदिनु भएको छ. त्यो गरेर हामीले यतापट्टि खोलाभन्दा यताको स्टुडेन्टहरूलाई चाहिँ यहाँ जम्मा गरेर एउटा टेम्पोररी क्लास सुरु गऱ्यौँ भने अब खोलाभन्दा पारीको विद्यार्थीहरूलाई चाहिँ विभिन्न स्कुलहरूसँग सहयोग मागेर त्यहाँ नै हाम्रो शिक्षकहरूलाई राखेर त्यही स्कुलका भवनहरू प्रयोग गरेर हाम्रा शिक्षकहरूलाई राखेर हामीले कक्षा सञ्चालन गरेका.
0: ओके. अब त्यही पनि कक्षा भए तापनि बच्चाहरू ट्रमाटाइज होलान् होइन, उनीहरूको अब कतिजना आफन्त परे होलान्, आफू बच्न सफल भए पनि गाउँका आफूले चिनेजाने मा व्यक्तिहरू कति हराइरह होलान् गर्दाखेरि अब उहाँलाई मनो जुन चाहिँ परामर्श गर्ने आवश्यकता छ त्यसको पनि बन्दोबस्त कतितिर भइरहेछ?
1: भइरहेछ सर. केही केही परामर्श दाताहरू पनि हामीले लिइरहेका छौँ. अब हाम्रा विभिन्न दात्री निकायहरू सहयोगी संस्थाहरूले चाहिँ परामर्शदाताहरू उपलब्ध गराउनु भएको छ. विद्यार्थीहरू पनि अब बिस्तारै यो ट्रमाबाट ओभरकम हुनुपर्छ, बाहिर निस्किनुपर्छ भन्ने ढङ्गबाट विद्यार्थीहरू अभिभावकहरू पनि प्रस्तुत हुनुभएको छ. त्यसरी हामी चलिरहेको.
0: अनि शिक्षा मन्त्रालय शिक्षा विभागहरूबाट हजुरलाई कस्तो प्रकारको भौतिक अथवा चाहिँ अरू संरचना बनाउने नबनाउने अथवा चाहिँ कहिले हुने भन्ने केही आश्वासनहरू आएको छ छैन के छ त?
1: शिक्षा मन्त्रालयकै कुरा गर्दाखेरि अहिले सबभन्दा सुरुमा त हामीसँग जग्गा नै छैन सर. अब 86 पनि जग्गा थियो, अहिले हामी ल्यान्डलेस
0: भयौँ.
1: अब शिक्षा मन्त्रीज्यूले पनि एकचोटि फिल्डमै भिजिट गरेर एकचोटि मैले मन्त्रालयमा भिजिट गरेर अब हामी यो स्कुल चाहिँ बनाउँछौँ, तपाईँ अगाडि बढ्नुहोस् भनेर भन्नुभएको छ. सुरुमा त हामीलाई स्थानीय सरकार, यहाँको विदुर नगरपालिका, यहाँको मेयर साहब, यहाँ वडा अध्यक्षज्यूहरू, मेयर साहबहरूले चाहिँ हामीलाई जग्गाको व्यवस्थापन गरिदिनु पऱ्यो. यो तपाईँहरूको स्कुल सुट छ, अहिले चाहिँ हामीलाई अस्थायी रूपमा चलाउन यहाँ दिनुभएको हो. यो 9 नम्बरमा अस्थायी रूपमा चाहिँ हामी कुन ठाउँमा जाने भनेर उहाँहरूले दिनुभयो भने विभिन्न दात्री निकायहरू विभिन्न चाहिँ सहयोगी हातहरूलाई हात फैलाएर यो ठाउँमा चाहिँ हामीलाई केही समयलाई टेम्पोररी बनाइदिनुहोस् अथवा पर्मानेन्ट बिल्डिङ यो ठाउँमा बनाउनुहोस् भनेर हामीले जग्गा पायौँ भने हामीलाई फेरि यस्तै सहयोगीहरूलाई गरेर हामी फेरि स्कुल पहिलाको भन्दा राम्रो स्कुल बनाउने प्रयास गर्छु.
0: अब सबैको मन छोएको छ, मन तहस नहस भएको छ, सबैले मदत गर्न खोजेका पनि छन् देश विदेशबाट होइन, बाहिरबाट आएको सहयोगको केही लेखाजोखा छ सर?
1: होइन, खासै सहयोग भनेको अब हामीलाई आर्थिक सहयोग अहिलेसम्म भएको छैन. भौतिक रूपमा अनि अलि उहाँहरूले अब एजुकेसन मटेरियल्सहरू दिने अलिकति अब अहिले युनिसेफले 10 TLCs बनाइदिनु भएको छ, चौधरी फाउन्डेसनले चाहिँ डिजिटल ट्रान्सको लागि हेल्प गर्नु
0: भएको
1: छ, स्टेसनरीहरू ब्यागहरू दिनुभएको छ, यस्ता चिजहरू छन्। तर अब हामीले लेखाजोखा राख्ने त्यो त्यसको त हामीले सबै लेखाजोखा राखेकै छौँ। अब ठ्याक्कै नगदमा चाहिँ सहयोग गरेर यसरी जान्छु
0: अहिले अहिले हजुरहरूलाई अब अवश्य पनि जग्गाको आवश्यकता परिहाल्यो होइन, यो चाहिँ भनेर लङ टर्मको रिक्वायरमेन्ट पनि हो। अहिले तत्कालै चाहिने कुराहरू के छन् सर?
1: सुरुमा त हामीलाई जग्गा आवश्यक पर्यो, जग्गाको पहिचान भइसकेपछि अब हामीले अहिले ठुल्ठुलो बिल्डिङहरू आजको भोलि नै बनाउन सक्ने अवस्था पनि हुँदैन
0: छैन, त्यो
1: त्यसले हामीले त्यहाँ चाहिँ जग्गा पहिचान गरिसकेपछि जग्गामा एउटा डिपिआर गर्छौँ। अब जग्गाको डिपिआर गरेर जुन जग्गामा हामीले आवास जस्तो होस्टेलहरू बनाउने ठाउँ अथवा हाम्रो खेल मैदानहरूलाई तोकेको ठाउँहरूमा चाहिँ हामीले अस्थायी टेम्पोररी लर्निङ सेन्टरहरू बनाउँछौँ त्यहाँ, र मेन बिल्डिङ बनाउने ठाउँमा मेन बिल्डिङको काम पनि हुँदै जान्छ, र जुन त्यो खेल मैदानहरू अथवा आवासहरू बनाउने ठाउँमा चाहिँ टेम्पोररी लर्निङ सेन्टर बनाएर त्यो स्थानबाट चाहिँ स्कुल चलाउनु पायो भने अझ स्कुलको स्थायित्व हुन्थ्यो भन्ने कुरा चाहिँ छोपिरहेको
0: छु। अब अभिभावकहरूको चाहिँ के भनाइ छ सर? उहाँहरू पनि त अब त्यतिकै अब त्रादशीमा हुनुहुन्छ, उहाँहरू पनि कतिको घर परिवार गयो होला, श्री सम्पत्ति गयो होला, उहाँहरूकोबाट साथ सहयोग सहकार्य केही भइरहेको छ सर?
1: अभिभावकहरूबाट एकदम सहयोग छ, साथ छ, उहाँहरू आउनु भएको छ बच्चाहरूलाई अहिले डे मिल मिड डे मिल भन्छौँ नि हामी अब त्यो त अब हामीले खुवाउन नसकिरहेको अवस्थामा पनि उहाँहरू आफैले घरबाट खानेकुराहरू ल्याएर बच्चालाई खुवाउनु भएको छ, जसको घरहरू पुरै वास भएको छ, केही खानेकुरा छैन, तैपनि उहाँहरूले आफूले केही चिज बचाएर भए पनि बच्चाहरूलाई दिइरहनु भएको छ, खाइरहनु भएको छ, अब उहाँहरूले चाहिँ साथ सहयोग गरिरहनु भएको छ, र विद्यालयले पनि उहाँहरूलाई अब के भनेको छ भन्दा अब तपाईँले वर्ष दिनभर यो बच्चाहरूलाई कपी किनिदिनु पर्दैन, झोला किनिदिनु पर्दैन, स्टेसनरी किनिदिनु पर्दैन, हराएको किताबहरू किनिदिनु पर्दैन, त्यो सम्पूर्ण कुराको अभिभावक विद्यालयले लिन्छ, युनिफर्मको चिन्ता नगर्नुहोस्, स्कुलले नै डोनर खोजेर दिन्छ, अब अरू सबै कुरा चाहिँ स्कुलले सक्ने जति दिन्छ, मात्र छोराछोरीलाई पढ्ने वातावरण बनाइदिनुहोस् भनेर हामीले भनेका छौँ। अभिभावकहरू यो कुरामा खुसी हुनुहुन्छ।
0: ओके सर, मेरो पनि समय सकियो, तपाईँको कुरा देश विदेशका हाम्रा श्रोताहरू उदार मनका श्रोताहरू सुन्नुभएको छ, कतै न कतैबाट मदत आउला मिलिजुली भन्नुपर्छ होइन, अब दुःखको बेलामा सबैले यहाँ मदत गर्ने इच्छा पनि गर्छन्। हजुरलाई मैले धन्यवाद भन्दै फेरि पनि आउँदा दिनमा कुनै बेलामा मौका मिल्यो भने कुराकानी गरौँला। यो समयको लागि रायन सरलाई सबैको तर्फबाट धन्यवाद भन्दै मैले बिदा लिएँ है सर।
1: धन्यवाद सर,
0: धन्यवाद, नमस्कार नमस्कार। यहाँ आउनुथ्यो राजेन्द्र दवाडी, उहाँ चाहिँ प्रिन्सिपल त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका, त्यो दिनको सम्झना गर्दै र दुःखद सम्झना भन्नुपर्छ र केही अहिलेको स्थितिको वर्णन गर्दै है बाँकी भएको गीत सुनेको एकैछिन।

हजुर, अहिलेको गीत सक्यो, अब यहाँलाई एकैछिन अर्को एउटा गीत राखौँ, त्यसपछि हामी समाचारमा जान सक्छौँ।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: यातायात व्यवसायीले भोलिदेखि टाढा र रातिका बेला यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु अघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले आग्रह गरेको छ। भोलिदेखि रातिका बेला पनि यात्रा नगर्न महासंघले आह्वान गरेको हो। सरकारले यो साता अविरल वर्षा हुने र यसले सड़कमा बाढ़ी र पहिरोको जोखिम हुने भन्दै सबैमा सचेत हुन भनेको छ। मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपील गरेको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा,
2: मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार यही असोज 9-11 गतेसम्म नेपालका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेश हावाहुरी, बेकर्जन, चट्याङ सहित भारी वर्षाका सम्भावना रहेको छ। साथै कोशी, सुदूरपश्चिम, मधेस तथा बागमती प्रदेशमा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस क्षेत्रहरूमा पर्यटनका विभिन्न क्रियाकलाप भइरहेका छन्। यस्ता कार्यक्रम गर्दाखेरि उच्च सतर्कता र सावधानी अपनाउन चाहिँ हामी अपील गर्दछौ। साथै यसको थप जानकारी तपाईँले नेपाल पर्यटन बोर्डको साइटमा, सोसियल मीडियामा पनि प्राप्त गर्न सक्नुहुन्छ र नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाबाट पनि प्राप्त गर्नुहोला। सावधानी र सतर्कताका साथ पर्यटकीय गतिविधिहरू गर्नुहोला।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदीय घिमणी न्यौपानेले अदालत र न्यायपालिकाको कार्यशैली, फैसला कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउनु भएको छ।
3: मानिस रोएको सबैले देख्दो रहेछ, अदालतका फैसला र आदेशहरू रोएको कसैले देख्दो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कार्यान्वयन निर्देशनालयले 18 पटकसम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गतका फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128(4) मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नुपर्छ। यो लेख्या किन नटेरे? हामीले आज पनि फैसला कार्यान्वयन निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
1: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भयो।
4: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिस्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो।
5: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर। त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ।
1: यसपछि सांसद विकले नियम आपत्ति जनाउँदै यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नु भएको हो।
6: नियम आपत्ति गर्न कुनै रहर थिएन। कम्युनिष्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ, आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ, आफ्नो विचार अनुसार।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर, बडो मिठो गीत, रमाइलो गीत सुन्नुभयो यहाँले. वाङदेन शेर्पा र सुशान्त घिमिरेको साथमा मेलिन राई पनि हुनुहुन्थ्यो यस गीतमा. सुधारू, हामी काठमाडौँको सौगातको दोस्रो चरणमा प्रवेश गऱ्यौँ. फेसबुक हेर्दैछु, केही केही पुराना नयाँ साथीहरूले कमेन्ट पठाउनु भएको छ. क्विन्स गर्ह सिग्नल्सको बर्थडे सेलिब्रेसन, 77th बर्थडे रिजनल परेडको बारेमा पनि केही फोटोहरू राख्नुभएको रहेछ हाम्रा मित्रहरूले बेलायतबाट. र उहाँहरू श्री शर्मा र आदि आदि पुग्नुभएको जस्तो लाग्यो मलाई. र च्यारिटीको लागि स्ट्यागरिङ 15,001 pound फ्लड भिक्टिम अफ नेपाललाई दिनुभएको रहेछ. यो चाहिँ चेक हस्तान्तरणको कार्यक्रममा थुप्रै मनोनयन पदाधिकारीहरूको उपस्थिति, जिएम साहब, कमान्डर साहब आदि आदिको रहेछ. भने अरू फोटोहरू पनि छ, बिस्तारै बयान गरौँला. मैले नेपालतिरको फोटो राख्नै पा छैन, केही दिन भयो. भने अन्य कुराहरू के छन् त, आजको दिन नेपालमा कहाँ के भयो त, पुराना कुराहरू पनि राख्दाखेरि रमाइलो होला. एउटा चाहिँ इन्ट्रेस्टिङ कुरा राखौँ है त. तपाईँले विभिन्न भन्न बच्चाले खेल खेल्छन् होइन, रुबिक्स क्युब तपाईँले खेल्नुभयो होला. मैले पनि कोसिस गरेँ तर मैले सकिनँ. तर 6 वर्षीय चिनिया बालिकाले रुबिक्स क्युबमा नयाँ विश्व कीर्तिमान बनाएको कुरा मैले बिबिसीमा पो देखेँ त. ओके, कुरा के हो त भने, चीन की एक 6 वर्षीय बालिकाले 3x3x3 रुबिक क्यूब समाधान गर्ने महिला तर्फको विश्व कीर्तिमान 3 दिनभित्र 2 पटक तोडेकी छिन्. 6 वर्षीय लियाङ युन्जीले 4.5 सेकेन्ड भन्दा कम औसत समयमा रुबिक्स क्युब समाधान गर्ने विश्वकै पहिलो महिला खेलाडी बनेकी छिन्. उमेर हेर्नुहोस् त. ओके, 6 वर्षीय बालिका त. उनले चीनका वुहान र ग्वान्जाओमा आयोजित प्रतियोगितामा पहिलो पटक औसत 4.5 सेकेन्ड र त्यसपछि 4.27 सेकेन्डको समय निकाल्दै आफ्नो कीर्तिमान सुधार गरेकी हुन्. सिन्चुवान प्रान्तकी बाल खेलाडीले पछिल्लो 1 वर्षदेखि कडा अभ्यास गर्दै दैनिक 2-3 घण्टासम्म रुबिक्स क्युब समाधान गर्ने अभ्यास गरेकी थिइन्. उनले अहिलेसम्म रुबिक्स क्युब समाधान गर्ने 1300 भन्दा बढी एल्गोरिदममा दक्षता हासिल गरिसकेकी. यो चाहिँ 6 वर्षीय बालिकाले नयाँ विश्व कीर्तिमान 3x3x3 चाहिँ 4.5 सेकेन्ड एभरेजमा सुधारु. गजबको उपलब्धि होइन त. अन्य खबरहरू थुप्रै छन्, नेपालतिरको खबर पनि तपाईँलाई राखौँला. त आजको दिन नेपालमा के भयो, कहिले भयो, यसो हेर्नु न त. आजको दिन तपाईँ कहाँ हुनुहुन्थ्यो तर 2015 सेप्टेम्बर 23 कहाँ हुनुहुन्थ्यो तपाईँ, यसो सम्झना गर्नुहोस् त. नेपालतिरको घटनाक्रम केही तपाईँ सम्झना गर्न चाहनुहुन्छ, सक्नुहुन्छ. 72 साल, यानि कि 2015 भनेपछि 72 सालको संविधान पछि नाकाबन्दी सुरु भएको दिन आजै हो श्रोताहरू. सन् 2015 सेप्टेम्बर 23 नेपालको दक्षिणी सीमामा अवरोध सुरु भएको थियो. यो घटना नयाँ संविधानप्रति मधेसी दल तथा समुदायका केही समूहको असन्तुष्टिसँग जोडिएको थियो. यसबाट पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न लगायतका आवश्यक वस्तुको आपूर्तिमा ठूलो असर परेको थियो. 2015 म यही थिएँ श्रोताहरू, तपाईँ कहाँ हुनुहुन्थ्यो. र अब आज नेपालका अन्य प्रमुख इभेन्ट्सहरू के हुन् त. आज प्रतिनिधि सभा बैठक बिहान 11 बजे सुरु भयो. बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक, नागरिक लगानीको संशोधन विधेयक, भुक्तानी तथा फर्स्योर सम्बन्धी विधेयक र संक्रमण पशु रोग नियन्त्रण विधेयक लगायतका विषयमा अगाडि बढाउने एजेन्डा राखिएको छ. श्रोताहरू, खेलतर्फ नेपालका खेलाडीहरूले एसियन गेम्स यानि कि एसियाली खेलकुदमा सफलता हासिल गरेको पनि कुरा आएको छ. जापानमा भइरहेको 20औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डीमा थाइल्याण्डले पराजित गरेको समाचार आएको छ. टेबल टेनिसको महिल मिश्रित युगलतर्फ एभाना थापा र रुबी महर्जनले पनि जित हासिल गरेको, यो पोजिटिभ न्युज आएको छ. भने संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताको कुरा त यहाँले सुनिरहनु भएको छ. नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा सहभागी भइरहेको छ. र प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 महासभाको उच्च स्तरीय बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ. यो चाहिँ इभेन्ट बारेमा हामीलाई केही दिनदेखि नै थाहा छ, हामीले सुनाइ पनि रहेका छौँ. अन्य कुराहरू विस्तार राखौँला अहिलेलाई. एउटा मिठो गीत, त्यसपछि कुराकानीमा हामी जान्छौँ. लाइभ रिपोर्टको लागि हामी धरान्तर्फ जान्छौँ. क्युजेलआरको 68औं स्थापना दिवसको अवसरमा रेजिमेन्टले 55 लाखको लागतमा मोन्युमेन्ट
उद्घाटन गरेको छ. यसै विषयमा निर्माण समितिका संयोजक क्याप्टन मानबहादुर लिम्बूसँग प्रत्यक्ष कुराकानी हुनेछ. साथमा निलिफा बहिनी पनि हुनुहुन्छ होला. अब यसलाई एउटा गीत सुनिहालौँ है त. द सिजन्स ब्यान्डको प्रस्तुति.

0: ओके विभिन्न गीत र कुराकानी हामीले राख्यौँ, अपडेट्सहरू दियौँ, आज के भन्छ आजको टप न्युज र पुरानो कुराहरू पनि 2015 सेप्टेम्बर 23 तपाईँ कहाँ हुनुहुन्थ्यो भनेर सोधे, लेख्नु होला म यहाँ थिएँ भनेर भन्नुहुन्छ होला हाम्रो श्रोताले भन्दै द सिजन्स ब्यान्डको गीत लाइसके मैले अब अगाडि बढौँ, धरानतर्फ जानुपर्छ। धरानमा एउटा कार्यक्रम भएको छ, हिजो अस्ति सकियो शनिबारको दिन, कियो जिल्लाको वर्सेटियो स्थापना दिवस लेखिएको छ, सोध्नु पर्ला। र दिवसको अवसरमा रेजिमेन्टले 55 लाखको लागतमा मोनुमेन्ट उद्घाटन गरेको छ, यस विषयमा निल्फा जीबाट सुरु गरौँ। निल्फा बहिनी नमस्ते।
1: हजुर नमस्कार,
0: सेवारो हजुर, सेवारो सेवारो ल सुनाउनुहोस्, त्यहाँको हाल खबर के छ सबभन्दा पहिला?
1: विशेष गरी आज चाहिँ हामी यो धरानको गल्फमा आइपुगेका छौँ, जहाँ एकदमै राम्रो वातावरण छ क्याम्पभित्र। यहाँ बसेर चाहिँ स्थलगत रिपोर्टिङ गर्न लागिरहेको छौँ, किनभने चाहिँ मेरो अतिथिजी चाहिँ यहाँ खेल्न पनि आउनुहुन्छ, उहाँलाई भेट्न यहाँ आएको छु, विशेष गरी डेली खेल्नुहुन्छ यहाँ गल्फमा। त्यो भएर र त्योभन्दा अगाडि सबैभन्दा सुरुमा चाहिँ यो धरानको ब्रिटिस गोर्खा उपसैनिकहरूले चाहिँ आफ्नो पल्टनको यो रेजिमेन्ट इतिहास राख्ने कामहरू चाहिँ अहिले विशेष गरी प्राथमिकताका साथ चाहिँ आइरहेको छ। त्यही क्रममा चाहिँ अस्ति भर्खरै यो सेप्टेम्बर शनिबारको दिन 19 तारिक आफ्नो पल्टनको क्यु, पहिला त जिटिआर भन्थ्यो भने अहिले चाहिँ क्युओजिएलआर भनेर चाहिँ चिनिन्छ होइन, उहाँहरूले चाहिँ भव्य रूपले चाहिँ यो 68 बर्थडे अर्थात् स्थापना दिवस मनाउनु भएको छ। र त्यही अवसरमा चाहिँ विशेष गरी उहाँहरूले चाहिँ अहिले नयाँ यो 55 लाखको लगभगमा चाहिँ उहाँहरूले आफ्नो पल्टनको इतिहास राख्ने मोनुमेन्टको उद्घाटन गर्नुभएको छ। उद्घाटन गर्नको लागि पनि स्पेसली हाम्रो विदेशबाटै पाहुनाहरू चाहिँ आउनु भएको थियो धरानमा, यो जहाँ उहाँहरूको आफ्नो स्मृति पार्क छ, गोर्खा स्मृति पार्क, त्यहाँ चाहिँ उहाँहरूले चाहिँ राम्रोसँग एकदमै राम्रोसँग ओपनिङ सेरोमनी गर्नुभयो। विशेष गरी सबै रेजिमेन्टका चेयरमेनहरूलाई बोलाउनु भएको थियो भने विभिन्न ठाउँबाट धरान, इटरी, पोखरा, झापा, विभिन्न ठाउँबाट, काठमाडौँबाट चाहिँ पाहुनाहरू पनि आउनु भएको थियो यहाँ बसेर, अनि धरान 2-3 दिन घुमेर पनि फर्किसक्नु भएको छ अस्ति भर्खरै मात्र। अनि यो एकदमै राम्रो प्रोग्राम पछि चाहिँ अब यसपालि उहाँहरूले समीक्षा पनि गरिसक्नु भएको छ। त्यो दिन शनिबार थियो, भव्य रूपले कार्यक्रम भयो, मौसमले पनि एकदमै राम्रो साथ दियो, विशेष गरी उहाँहरूले चाहिँ एकदमै राम्रो नेपाली बाजा सहित चाहिँ उहाँहरूले चाहिँ यो कार्यक्रम गर्नुभएको थियो। अरू बेला अरू अरू खालको बाजा हुन्थ्यो भने उहाँहरूले चाहिँ टिपिकल्ली नेपाली बिहामा बजाउने नौमती बाजा बजाएर चाहिँ कार्यक्रम राम्रोसँग गर्नुभएको थियो। र उहाँहरूको मोनुमेन्ट पनि एकदम एक्स्ट्रा टाइपको छ, अरूहरूले भन्दा पनि फरक खालको चाहिँ बनाउनु भएको छ, गेट राखेर आफ्नो बिचमा मोनुमेन्ट राख्नु भएको छ। उहाँहरूको स्पिचमा त्यो पनि जानकारी दिनुभएको थियो र पाहुनाहरूले कसरी लिनुभयो, कस्तो भयो भनेर चाहिँ यो सुरुदेखि अन्तिमसम्म पैसा उठाउनेदेखि यसको एकदमै राम्रोसँग काम गर्दै आउनु भएको छ, यसको जिम्मेवारी लिनुभएको छ हाम्रा मानबहादुर साहब हुनुहुन्छ, जो अहिले यसको निर्माण समितिका पनि अध्यक्ष संयोजक उहाँ नै हुनुहुन्थ्यो, र यो सबै काम सक्नु भएको छ एकदम सफलतापूर्वक। र यो कार्यक्रम कस्तो भयो, के भयो र कसरी मनाउनु भयो भनेर म विशेष गरी उहाँलाई नै सोध्न चाहन्छु। यो हाम्रो बिएबिएस गोर्खा रेडियोमा सबैभन्दा सुनमा चाहिँ मानबहादुर साहब क्याप्टेनज्यूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु र सबैभन्दा सुनमा स्वागत छ हजुरलाई
2: पनि, धन्यवाद।
1: सबैभन्दा सुरुमा चाहिँ कस्तो भयो हजुरहरूको यो बर्थडे र मोनुमेन्ट सेलिब्रेसनको कामहरू सबै गर्नुभएको छ, भर्खर सकिएको छ, कसरी मनाउनु भयो यसबारे बताइदिनुहोस् न।
2: हुन्छ बहिनी, धन्यवाद। यो खास हाम्रो बहिनीले पनि भनिसक्नुभयो कि हाम्रो यहाँ धरानमा एउटा पार्क, एउटा ठाउँ हामी के अरे भूपुसैनिकहरूले भनौँ हामीले लिएको छौँ, निकै ठुलो एरिया छ, यसमा चाहिँ ब्रिज गोर्खा मेमोरियल पार्क एकदमै राम्रो छ, तपाईँ धेरैले देखिसक्नुभयो होला। अनि यही मेमोरियल पार्कभित्र हाम्रो आफ्नो आफ्नो पल्टनको मोनुमेन्ट स्मृति बनाउँदैछौँ, कतिले कतिले बनाइसक्यो, जस्तै 7 गोर्खा राइफल, 10 गोर्खा राइफल्सलाई बनाइसक्नुभयो, क्विन्स गोर्खा सिग्नललाई बनाइसक्नुभयो, हामी क्युओजिएलआर हामीले भर्खरै अस्ति शनिबार 19 तारिक उद्घाटन गऱ्यौँ, क्युजिईको बनिँदैछ, र यो हाम्रो चाहिँ मोनुमेन्ट अलिकति आफ्नो आफ्नो तरिकाले बनाउनु भएको छ, उहाँहरूले पनि हाम्रो पनि अलिकति आफ्नै तरिकाको छ, र हामीले उद्घाटन गऱ्यौँ 19 तारिक हाम्रो रेजिमेन्ट हेडक्वार्टर युकेबाट पनि कमान्डर सिओ साहबहरू जिएम एजिटेन्ट आरएसएमहरू आउनुभएको थियो, काठमाडौँबाट पनि थुप्रै पाहुना आउनुभएको थियो. हामी लगभग झन्डै झन्डै 200 मान्छे भेला भएको थियौँ त्यो दिन त्यो डाँडामा. एकदमै रमाइलो भयो. लकिली वेदर एकदमै जहिले पनि पानी पर्ने त्यो दिन चाहिँ घाम लाग्यो, तर के भनौँ यति साह्रो गर्मी भयो. ठिकै छ पानी पर्नुभन्दा पनि, तर एकदमै राम्रो हामीले उद्घाटन गऱ्यौँ. अनि फर्स्ट टाइम होला मेरो विचारमा नेपालमा हाम्रो केओजिएलआरको मोनुमेन्ट एउटा स्मृति बनाएको छौँ. तपाईँहरू धरान कोही आउँदाखेरि हाम्रो अनुरोध छ, प्लिज आउनुहोस् त्यो मेमोरियल पार्कमा. एकदमै रमाइलो छ. 7-10 हाम्रो पल्टनको पुरानो पुरानो पल्टनहरूको अब आरजिआरको त अहिले आएको छैन, अब हेरौँ भविष्यमा आउँछ होला. थुप्रै जग्गा छ हाम्रोमा. तपाईँले बुझ्नुहुन्छ भने 12 बिघा भन्छ यहाँ चाहिँ, बिघा भन्छ, 12 बिघा इज भेरी बिग पिस अफ ल्यान्ड, एकदमै ठुलो छ. यो हो. अनि हाम्रो लागत चाहिँ अघि पनि अलिकति सुन्यो, यो झन्डै झन्डै 55-56 लाख हुन्छ होला. हामी अलिकति यो ओपनिङ सेरेमनीको खर्चहरू जोडेको छौँ न, यो सबै जोडेपछि यो यही हप्ताभरिमा हामीले चाहिँ यसलाई अडिट गराउँछौँ. त्यहाँदेखि पब्लिकली ज जसले डोनेसन दिनुभएको छ जहाँ जहाँबाट उहाँहरू सबलाई पठाइदिन्छौँ. हाम्रो डोनेसन थुप्रै ठाउँबाट आएको छ. युकेबाट हाम्रो एक्सर्भिसमेन एसोसिएसन हाम्रो स्टाफ सार्जन प्रकाश राउत, उहाँको ठुलो देन छ, उहाँले धेरै मद्दत गर्नुभएको छ. यता सर्भिङपट्टि पनि जिएम साबरले, गोर्खा मेजर साबरले, अनि काठमाडौँ पोखरा यता यहाँ धरान भनौँ भने सुनसरी झापा मोरङ दार्जिलिङ हाम्रो माथि तेह्रथुम विभिन्न ठाउँबाट एकदमै राम्रो रेस्पोन्स आएको छ. अनि हामीले अघि नै मैले भनिहालेँ 55-56 लाखको हाराहारीमा हाम्रो हुन्छ.

0: हामीले सेक्युरिटी सेफ्टी मेन्टेनेन्सको लागि एकदमै सुरक्षित ठाउँमा सायद ब्याङ्कमै हुन्छ होला जोइन्ट एकाउन्ट कस्तो के गरेर हुन्छ खोलेर हामी राख्छौँ फेरि पनि. अनि हाम्रो के छ भने जदलले डोनेसन दिनुभएको छ उहाँहरूको हस्बेन्ड अनि वाइफको नाम चाहिँ हामीले यो के अरे मार्बल भन्दाखेरि ग्रेनाइटमा इन्ग्रेभ गरेर लेखेर राखेका छौँ. उहाँ कुन एरियाको मान्छे हुनुहुन्छ कति डोनेसन दिनुभएको छ यो त जुगो जुगसम्म रहनेछ. गर्दाखेरि कसैले दिनुभएको छैन फेरि इच्छा छ हाम्रो कि यो तेलहरूको साथीहरू अथवा अरू कसैको इच्छा छ भने डोर इज स्टिल ओपन. आफ्नो इच्छा हामीले सुरुमा पनि त्यही भनेको थियौँ कसैले कर खाप छैन भलन्टियर अनि एमाउन्ट पनि हामीले तोकेको थियौँ यति एमाउन्ट आफ्नो खुसीले. अब यसमा अहिले भन्नु पर्दाखेरि एकदमै धेरै दिने 2,51,000 एकजना विडोले दिनुभएको छ हाम्रो लेट लेफ्टेनेन्ट दलबहादुर लिम्बू साहबको श्रीमतीले उहाँ विराटनगर बस्नुहुन्छ. अनि उहाँले हामीलाई के पनि भन्नुभएको थियो भने दाइ पुगेन भने भन्नुहोस् म फेरि पनि दिन्छु तर तपाईँले यो काम चाहिँ कम्प्लिट गर्नुपर्छ है भन्नुभएको थियो. बिचरा अस्ति आउनुभयो उहाँ पनि उहाँले देखेर एकदमै खुसी भएर जानुभयो. अनि हाम्रो अब नाम भन्नु त मिलेन होला तर एकदमै लोएस्ट दिने 500 दिने पनि छ है. तर उहाँको नाम त्यो इन्ग्रे के अरे इन्ग्रेभ गर्दाखेरि झन्डै झन्डै 1500 जति रुपियाँ लाग्छ त्यो के अरे ग्रेनाइट मार्बलमा. तर उहाँले चाहिँ 500 दिनुभएको छ हामीले लेखेको छौँ उहाँको नाम पनि. गर्दाखेरि छोटकारीमा यही नै हजुर बिरनजी.
1: हजुर साहब म सुन्दैछु. हाम्रो निलिफा बहिनीसँग कुरा गर्दै हुनुहुन्थ्यो इन्ट्रेस्टिङ कुराहरू गर्दै हुनुहुन्थ्यो साहब. र अब यसो गर्नु पर्ला हाम्रो कमान्डर साहब जिएम साहब आरएसएमहरू जो आउनुभयो युकेबाट र डिप्युटी कमान्डर काठमाडौँ आउनुभएको थियो कर्णल साहब उहाँहरू फर्किसक्नु भएको छ.
0: हजुर फर्किनुभयो. हाम्रो युकेदेखि आउनुभएको कर्णल साहबहरू जिएम साहबहरूको चाहिँ उहाँहरू नेक्स्ट डे होइन मन्डे फर्किनु भयो. स्याटरडे उद्घाटन भयो. सन्डे चाहिँ हाम्रो एउटा सानो कार्यक्रम थियो त्यो लन्च हामीले मिलायौँ. अनि उहाँहरूको अलिअलि भिजिट पनि थियो यो ब्रिटिस गोर्खा क्याम्प धरानमा. अनि लोकल एरिया एक दुईवटा उहाँहरूको भिजिट थियो. उहाँहरू मन्डे जानुभयो युकेदेखि आउने. डेप्युटी कमान्डर साहब त मलाई लाग्छ नेक्स्ट डे
1: ओके. अब त्यो ठाउँ गोर्खा मेमोरियल पार्कमा भिजिट गर्नै पर्नेछ. आफ्नो पल्टनको आफ्नो इज्जतको साथमा प्राइडको साथमा राखेको मोन्युमेन्टहरू हेर्ने. यसपालि जुन चाहिँ यहाँहरूले क्युओजेलआर राख्नुभयो के राख्नुभयो साहब के राखेको छ?
0: हामीले हामीले चाहिँ यस्तो भयो त्यो हाम्रो मेन पिलर भनौँ न स्तम्भ त्यसमा चाहिँ हाम्रो चारवटा पल्टन रेजिमेन्ट जस्तो हाम्रो क्यो जिएलआर चाहिँ सुरुमा 1958 जम्दाखेरि चाहिँ गोर्खा एएससी अथवा गोर्खा आर्मी सर्भिस कोर भन्थ्यो. त्यसको केही वर्ष पछाडि गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट अथवा जिटिआर भयो. त्यहाँदेखि क्विन्स अन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट भयो. त्यसको पछाडि अहिले पुन्चन गोर्खा लजिस्टिक रेजिमेन्ट भयो. यो चारवटा रेजिमेन्टको आफ्नो आफ्नो स्टोरी लेखिएको छ. कहिले इस्टाब्लिस भयो कहाँ कहाँ टुर गर्यो कति अप्सन टुर इत्यादि. अनि माथि टाउकोमा चाहिँ सिरानीमा चाहिँ एउटा यो आम पर्सनल केरियर एपिसी गाडीको मोडल बनाएर राखेको छौँ. अब आइडिया त थुप्रै आयो तर हाम्रो नेपालमा चाहिँ हाम्रो के दुःख छ भने कुनै पनि यो मूर्ति बनाउनलाई स्पेसलिस्ट हाम्रो पक्का अहिले मोडर्न टेक्नोलोजीको सामानहरू छैन कि सबै मेनुअली हातले बनाउँछ. अनि यो मूर्ति बनाउनु पनि अलिक खर्च पनि निकै लाग्यो समय पनि लाग्यो. गर्दाखेरि एउटा एपिसीको उडाएको छौँ हजुर. हामीले यसलाई यो पर्वतीयतिर अरू अरूतिर पनि पठाउनु पर्ला.
1: हो नि अब विभिन्न पल्टनले आफ्नो भनौँ न पल्टनको एउटा चिनो अब सिग्नल्सले मर्क्युरी राख्यो होला होइन. अब यस्तै प्रकारले अरू पल्टनले राइफलहरू एसएलआरहरू देखायो होला होइन. त्यस्तै प्रकारकाहरू कोही भिसी साहबहरूको राख्यो होला. म पनि भिजिट गरेको छु तर बन्दै गर्ने क्रममा सम्पूर्ण भिसी साहबको फोटो पनि राखेको थियो. त्यो पनि कम्प्लिट भयो होला जस्तो लाग्छ अहिलेसम्ममा.
0: अहिलेसम्म दुईजना भिसी साहब रामबहादुर लिम्बू साहबको राख्नु भएको छ. अनि

0: त्यसलाई हालैमा हिजो अस्ति भर्खरै दुई तिन महिना मात्रै हुनेछ गन्जुलामा डिसी साहबको राख्नु भएको छ. अरू सिख डिआरको पनि राख्ने कुरा त सुन्दै थिएँ मैले. फुलबहादुर पुन साहब र अर्को एकजना बिशप नै उहाँहरूको पदनको भिसी साहब हुँदो रहेछ. त्यो कुरा कहाँ पुग्यो मलाई थाहा छैन. त्यो पनि हुँदैछ त्यो कुरा.
1: ओके, अब हजुरसँग कुराकानी गर्दा मलाई हङकङको सम्झना आएर छ कि साहब. अब हामी गन क्लब किओजिएलआर अथवा जिटिआर त्यतिखेरको र सिग्नल्स दाजुभाइ पल्टन सँगसँगै हुर्केका भन्नु होइन, उतातिर सेकङमा हुँदाखेरि 31 र के भन्छ 246 होइन, यतातिर गन क्लबमा चाहिँ 248 र 28 स्क्वाडन होइन, अनि मिलिजुली एउटै कुखाउसमा भात खाएको हुनाले एउटा केही के सोध्नु मन लाग्यो साहब. हजुर सुङ्गा हजुरको भर्ती त सिङ्गा पठानीमा भयो नि होइन, 69 साहब ओके
0: भयो,
1: त्यसपछि धेरै बस्न पाउनु भएन, त्यसपछि हङकङ आइहालेको केही वर्षपछि.
0: त्यसको पछाडि हामी हङकङ आयौँ दुई चार महिना, त्यहाँदेखि हामी चाहिँ 31 स्क्वाडन पर्नेहरू चाहिँ हामी सिङ्गापुर गयौँ. अनि जो जो 28 पर्नुभयो उहाँहरू चाहिँ यता सम्सिपो ब्यारेक
1: सम्सिपोमा ओके, जहाँ चाहिँ पछि फ्यामिली लाइन्स पनि बन्यो. मलाई चाहिँ एउटा सम्झना आउँछ, म 28 हुँदाखेरि म बिजिएमआरमा थिएँ साहब, त्यतिखेर 1988 to 1991 त्यहाँ चाहिँ हजुरको 28 चाहिँ अफिस र एकोमोडेसनको एरियामा एउटा गार्डन एरिया थियो, त्यसलाई बाटु पहाड भनिन्थ्यो. यसको चाहिँ के हो यो यो चाहिँ अलिकति बयान गरिदिनु साहब, किन बाटु पहाड भन्यो, त्यसको औचित्य के?
0: त्यो चाहिँ हुन त म पनि पुगिनँ, यो मलायामा हुँदाखेरि बाटु पहाडमा चाहिँ हाम्रो 28 स्क्वाडन कुनै एउटा समयमा त्यहाँनिर पसेको थियो. त्यहाँदेखि पछाडि अब यो गन क्लब त्यो ब्यारेक्स बनाउँदाखेरि त्यो एउटा तल बास्केटबल ग्राउन्ड अनि एउटा फुटब्रिज थियो नि त्यहाँ,
1: फुटब्रिज अनि हामी मेसिन खाने ठाउँ,
0: त्यो एरियालाई चाहिँ के एरिया भन्ने भन्दाखेरि अब पुरानो हाम्रो नाम रिमेम्बर छ गर्दाखेरि यसलाई बाटो पाट राखौँ भनेर
1: मिठो सम्झना आयो. अहिले हङकङमा हामी त्यहाँ छैनौँ, तर पनि त्यहाँ हुने हाम्रो गोर्खालीहरूले चाहिँ त्यो एरियामा घुम्न जान पाउनु भएको छ छैन मलाई थाहा छैन, तर पनि यदि त्यहाँ सर्भ गर्नुभएको छ भने आफ्नो पुरानो गन क्लब हिल ब्यारेक्स भनेपछि चाहिँ फेमस ठाउँ हो, खाना मिठो पाइन्छ भनेर त्यहीँ आउनुहुन्थ्यो सबैजना दाजुभाइहरू होइन त, त्यो पनि सम्झना छ होइन सर. एनिवे
0: न्यू टेरिटोरिजको हाम्रो साथीहरू उता हङकङ घुम्नु पारी कौलुनतिर घुम्नु आउँदा त्यहाँ खाना खानु हुन्थ्यो
1: नि, त्यतिखेर गजब थियो. लेखाएर खाना पाइने अरे सब, लेखाएर खाना पाउने. आजकल त पे एज यु डाइन पुगिसक्यो, जमाना कहाँबाट कहाँबाट है साहब. एनिवे मान साहब हजुरलाई धेरै धन्यवाद छ, धेरै प्रयासको बावजुद अब तपाईँहरूले चाहिँ भनौँ न अहिले पश्चात 55 लाख हारारीमा तपाईँले मोनुमेन्ट उद्घाटन गर्नुभयो र पल्टनका सदस्यहरूले बेलायतमा सुनेर बस्नु भएको छ, किओ जिल्लाको ठुलो नाम छ, आरएलसीमा एउटा सशक्त युनिटको रूपमा चिनिन्छ, ट्रेन 10 द क्विन्स गोर्खा ओन लजिस्टिक रेजिमेन्टलाई 10 किओ जिल्लार भन्छौँ. तपाईँको तर्फबाट आफ्ना नयाँ पिँढीका भाइहरूलाई के सुझाव सल्लाह र आशीर्वाद छ साहब?
0: अब उहाँहरूले एकदमै राम्रो हिजो अस्ति के अरे कमान्डरले हामीलाई ब्रिफ गर्नुभयो उहाँहरूले के गर्नु हुँदैछ भनेर. अहिले त हाम्रो झन्डै झन्डै कति 2000 कति पुग्नु लागेछ. भेरी गुड. हामी सुरुमा त हामीले सुनेको यो गोर्खा एएससी खडा गर्दाखेरि इन्डियादेखि 200 आउनुभएको थियो, त्यति मान्छे अहिले 2000 पुग्नु भनेको त ठुलो कुरा हो. बिचमा अलिकति रन्डन भयो यताउति, अब हङकङ छोड्ने बेलामा मलाया छोड्ने बेलामा र पनि हाम्रो पल्टन रहिरह्यो. अनि अहिले त एकदम राम्रो छ, राम्रो गर्नुहोस्, एकदमै राम्रो सुनिन्छ हाम्रो पिओ जिएलआर. हुन त अरू अरू पल्टनमा दाजुभाइहरूले पनि राम्रै गरिराख्नु भएको छ, जस्तै हामीले सुन्यौँ सर हालैमा आर्टिलेरी भन्ने एउटा के भन्छ कम्पनी स्क्वाडन के भन्छ त्यो जमिएछ, अनि एकदमै राम्रो भइरहेको छ हजुर. अल द बेस्ट तपाईँहरूलाई, किप इट अप. एकदमै खुसी लाग्छ तपाईँहरूको समाचारहरू सुन्दाखेरि. अब हाम्रो चाहिँ अलिकति पहिला पहिलाको हो गर्दाखेरि हाम्रो समय पनि ठिकै थियो, अहिले पनि राम्रै छ.
1: मलाई चाहिँ अब जिटिआरको सम्झना
0: हामीले चाहिँ तपाईँहरूको हातमा सुम्पिसक्यौँ. अब तपाईँहरूको
1: हो नि नयाँ पिँढीले राम्रोसँग झन्डा फरफराइरहनु भएको छ. म हङकङको कुरा गर्दाखेरि जहिले पनि किओजिएलआरको त्यतिखेर जिटिआरको कुरा गर्दाखेरि ओरेन्ज ट्रेनिङमा चाहिँ सबैभन्दा राम्रो जिटिआरको थियो होइन साहब. अनि रसी तान्नेमा टग अफ वारमा पनि निकै बलियो थियो क्यारे है साहब,
0: निकै
1: राम्रो थियो हो नि. अनि हामीले सम्झना गर्नुपर्छ बिर्सिनुहुन्न तपाईँहरूको सहयात्री एचकेएमएससीलाई पनि सम्झना गर्नुपर्छ क्यारे. टोन्डन स्क्वाडन तपाईँहरूकै मातहतमा हो नि होइन साहब, होइन हाम्रो चाइनिज साथीहरू हङकङका
0: मसँग अझै पनि के अरे फेसबुकमा छ तिन चारजना त्यो चाइनिज साथीहरू. हामी सँगै गरेको उता साइप्रस युएन टुर पनि हङकङमा पनि सँगै एउटा ब्यारेक्समा
1: हो नि.
0: कैदेटमा त एउटा डी ट्रुप भन्ने चाइनिज ट्रुप पनि थियो नि.
1: हो नि हो नि. हामी हाम्रो हाम्रो प्रतिस्पर्धा चाहिँ उहाँहरूसँग के भन्छ फुटबलमा त हामीले भ्याउँथ्यौँ, तर बास्केटबल र भलिबल असाध्यै राम्रो होइन साहब उहाँहरू. राम्रो थियो राम्रो थियो. एनिवे साहबसँग कुरा गर्दा पुरानो कुरा हङकङको जमाना कुरा गरियो सुन्यो र तपाईँहरूले रिटायर भएर अहिले थारानमा बसेर आफ्नो भनौँ न आफ्नो रिटायर जीवन बिताउँदै गर्दा यता गल्फ पनि खेल्ने आफ्नो राम्रो समाजसेवा काम पनि गर्ने पल्टनको सम्झना पनि गर्नुहुन्छ गर्दाखेरि निल्फा बहिनीले सबैलाई कभर गर्नुहुन्छ र अब थारान हुँदाखेरि कुनै दिन गल्फ खेल्ने मौका मिलोस् है साहब. तपाईँहरूको एकदमै स्ट्रङ टिम छ
0: यो धरान गल्फ. अब हामी अहिले यहीँबाट नै बोलिरहेका छौँ धरान गल्फमा चाहिँ अहिले पहिला चाहिँ एकचोटि अलिकति त्यस्तै नमिलेको थियो. हामी पनि यहाँ 25-30 जना हाम्रो भूपुहरू छौँ ब्रिजको सिङ्गापुरको गर्दाखेरि राम्रै छ हजुर. हाम्रो पनि एउटा ग्रुप छ, हामी हप्तामा 3 दिन खेल्छौँ. अनि यहाँ अरू अरू साथीहरू पनि छ, झन्डै अहिले 100+
1: पोखरामा धेरै खेलाडी छैनन् भनेर सुन्थे.
0: एउटा त अलिक यता सहरदेखि अलिक टाढो भएर पनि होला जानुलाई आउनुलाई अलिकति असुविधा. यहाँ त हामी त जस्ट आउटसाइड टाउन हो अनि त्यो विदिन दि के अरे
1: राम्रोसँग चलाउनुहोस्. अब भिजिट चाहिँ गल्फको टुर काठमाडौँमा आउनुहोस्, हामी पनि आउँछौँ खेलौँ. यसरी नै हाम्रो भनौँ न अब मेलमिलाप बढोस् भन्दै म यहाँसँग बिदा लिन चाहन्छु. निल्फा बहिनीलाई पनि धेरै धेरै धन्यवाद छ है साहब.
0: हस्
1: हस् हस् बहिनी बाबाई. त क्युसिएलआरको यो चाहिँ मोनुमेन्टको बारेमा कुरा गर्दै गर्दाखेरि हङकङदेखि लिएर सिङ्गापुर निसुन ब्यारेक बाटु पहाडको कुरा गर्दै 3128 को कुरा गऱ्यौँ. पुरानाहरूलाई थाहा छ यो लोकेसनहरू गन क्लब हिल ब्यारेकको ठुलो महत्त्व थियो भने 1 जुलाई 1958 ब्रिगेड अफ गोर्खाज अन्तर्गत पहिला एउटा चाहिँ कम्पोनेन्टको रूपमा बनेको द गोर्खा आर्मी सर्भिस कोर थियो. पछि चाहिँ यो चाहिँ भनौँ न द गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टमा परिणत भयो. त्यसपछि द क्युन्स क्विन्स ओन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट फर्म भयो. त्यसपछि 5 अप्रिल 2001 होला यो चाहिँ 10 द क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट अन्तर्गत यो चाहिँ किओजिएलआर बन्न पुगेको छ. उहाँले धेरै राम्रो काम गर्नुभएको छ. 2000 हाराहरू यहाँ बन्दै हुन्थ्यो. अल द बेस्ट, हाम्रो शुभकामना छ भन्दै अब गीततर्फ लागौँ. त्यसपछि हामी समीक्षामा जान्छौँ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कार्य रेडियो हो।

0: हजुर, दीप श्रेष्ठको आवाजको गीत पनि यहाँले सुन्नुभयो. अब हाम्रो समय ठ्याक्कै भएको छ समीक्षातिर जाने. समय भएमा तपाईँलाई एउटा कथा सुनाउँछु भनेको, त्यो हुन नहुने भयो तर पनि भोलि सुनाउँला. बलिउडको सेलिब्रिटी म्यानेजर दिशा सालियानको मृत्यु प्रकरण फेरि खोलियो, तर किन खोलियो छोटकरै भनौँ. भारतमा सन् 2020 भएको बलिउड सेलिब्रिटी म्यानेजर दिशा सालियानको मृत्यु प्रकरण पुनः चर्चामा आएको छ. उनको मृत्युबारे अनुसन्धान फेरि अगाडि बढाउने विषयले अहिले सबैको ध्यान खिचेको छ. 4 जुन 2020 भारतमा COVID-19 महामारी तीव्र भइरहेको बेलामा दिशा सालियानले आफ्नो बुवा सतीश सालियानलाई फोन गरेर आफू बाहिर जाने जान सुरक्षित छ कि छैन भनेर परिवारलाई हेल्पलाइनमा बुझ्न आग्रह गरेकी थिइन्. दिशा एउटा विज्ञापन अभियानको लागि काम गर्न जाने तयारीमा थिइन् तर उनी कहिले पनि फर्केर आएनन्. 28 वर्षीय छोरीलाई जीवित देखेको थियो नै अन्तिम पटक भएछ. जुन 8-9 मध्यरातमा दिशाका बुवालाई प्रहरीले अस्पतालमा बोलायो. त्यहाँ पुगेपछि उनले आफ्नो एक्ली सन्तानको मृत्यु भएको खबर पाए. त्यसपछि धेरै साथीले कसैले आत्महत्या कसैले चाहिँ दुर्घटना भने, तर पछि यो त्यतिखेर रफादफा गरियो. अहिले यसको फेरि खोजतलास भइरहेको छ. हाल यो पुरानो प्रकरण खोलिनुको कारण दिशाको मृत्युको वास्तविक परिस्थिति बारेमा फेरि प्रश्न उठेका छन्. यसले यस विषयमा प्रहरीले र सम्बन्धित निकायले गर्ने अनुसन्धान तथा प्राप्त हुने नयाँ प्रमाणले घटनाबारे थप स्पष्टता ल्याउने अपेक्षा सबैले गरेका छन्. यो दुर्घटना अथवा चाहिँ घटना मनपर्छ सुशान्त सिंह राजपूतसँग पनि सम्बन्धित छ भनेर अरू धेरै भन्छन्. उहाँ चर्चित एक एक्टर हुनुहुन्थ्यो. सुधारु, अब लागौँ आजको समीक्षातर्फ. समीक्षा प्रस्तुत गरिहालौँ के समीक्षा अब राख्ने बेला भयो, त्यसतर्फ लागौँ.
1: नमस्कार, दैनिक समीक्षामा स्वागत छ. उपस्थित छु म कृष्ण खनाल. आज मिति 2083 साल असोजको 7 बुधबार. दैनिक समीक्षामा हामी विशेष गरी पत्र पत्रिकामा प्रकाशित खबरहरूलाई उठाउने गर्छौं र आजको दैनिक समीक्षा शुरू गरौं गोर्खा पत्रमा प्रकाशित खबरबाट, जो रहेको छ प्रधानमन्त्री अमेरिका प्रस्थान भन्ने शीर्षकमा खबर छापिएको छ. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हिजो मात्र अमेरिका जानुभएको छ प्रधानमन्त्री, र वहाँले राष्ट्रसंघको महासभामा रहँदा चाहिँ के मुद्दा मार्नुहुनेछ, के मुद्दा उठाउनुहुनेछ भन्ने विषयमा चाहिँ आज धेरैजसो पत्र पत्रिकाले खबर छापेका छन् फ्रन्ट पेजमा. र गोर्खापत्र दैनिकमा प्रकाशित खबरमा प्रधानमन्त्री वीरेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ. विशेष गरी प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच असोज 8 अर्थात बिहिबार भोलि भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ. परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची छ, जहाँ चाहिँ वहाँले भोटेकोशी बाढी र जलवायु परिवर्तनको असर, नेपाल र नेपालीहरूले भोग्नु परेको पीड़ाका सम्बन्धमा कुराहरू उठाउने कार्यक्रम रहेको छ यो राष्ट्रसंघको महासभाको छलफल बैठकमा. अन्य पत्र पत्रिकाले पनि यो खबरलाई छापेका छन् विभिन्न कोणबाट. राष्ट्रसंघको 81 महासभा साइड लाइन कुटनीतिमा चुक्दै नेपाल भन्ने शीर्षकमा अन्नपूर्ण खबर छापेको छ. विश्व कूटनीतिमा ठूला भाषण र औपचारिक सत्र भन्दा बन्द कोठामा हुने साइडलाइन भेटवार्ताहरूबाटै रणनीतिक सम्झौताहरू निस्किने अभ्यास छ, तर जलवायु न्याय र विपद पछिको पुनर्निर्माणको एजेन्डा बोकेर संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री वीरेन्द्र शाहको भ्रमण तालिकामा भने कुनै पनि द्विपक्षीय वा साइडलाइन वार्ताको कार्यसूची छैन भनेर अन्नपूर्ण दैनिकले खबर छापेको छ. यसलाई हेरौं, विशेष गरी प्रधानमन्त्री वीरेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य राष्ट्र प्रमुखसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता तय गरिएको छैन. महासभापछिका अन्य साइडलाइन वार्ताको नेतृत्व भने परराष्ट्र मन्त्री शिशिर खनालले गर्नुहुनेछ. उहाँ यसअघि नै न्यूयोर्क पुगेर समकक्षीहरूसँग भेटवार्तामा सक्रिय हुनुहुन्छ. यो विषयलाई उठाइएको छ. कुनै साइडलाइन वा द्विपक्षीय वार्ताको तयारी अथवा पूर्व निर्धारित कार्यक्रमहरू गरिएका छैनन्, यहाँ चाहिँ नेपाल चुकेको हो कि भनेर अन्नपूर्ण दैनिकले खबर छापेको छ. र यता संयुक्त राष्ट्र संघको 81 औं महासभा अन्तर्गतको साधारण बहसको उच्च स्तरीय सत्र पनि हिजोदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा शुरू भइसकेको छ। सो सत्रको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले समारोह बीचमा उद्घाटन पनि गरिसक्नु भएको छ। उद्घाटन सत्रमा हाम्रा नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल सहित नेपाली प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो। र यसरी अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको 81 औं महासभा जारी छ र नेपालले उठाउने मुद्दाहरूका विषयमा आज सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। अर्को खबर छ, गोर्खापत्र दैनिकमै मौसम विभागद्वारा रेड अलर्ट जारी भन्ने शीर्षकमा खबर छापिएको छ। यो विगत केही दिन अगाडिदेखि समाचारहरू आइरहेका छन्, सामाजिक सञ्जालमा पनि छाइरहेको छ यो खबर, जहाँ चाहिँ अण्डमान सागर आसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। सँगसँगै जटिल अवस्था आउन सक्ने अथवा जसका कारण क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था हुन सक्ने भन्दै विभागले चाहिँ रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहरू सहित ठूलो वर्षा हुने सम्भावना छ। त्यस्तै मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठूलो वर्षाको सम्भावना ठूलो रहेको जनाउँदै रेड अलर्ट जारी गरिएको छ। यो समयमा हामीहरू पनि सूचना र समाचारलाई ध्यानमा राख्दै अलर्ट रहन जरुरी छ। अर्को खबर छ, सरकारले जेएनजी आन्दोलनका शहीद परिवार, गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरी, सहोदर, भाइ बहिनी, दाजुभाइ, दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। सो मापदण्ड अनुसार चाहिँ आधारभूत तहमा सेवाग्राही अथवा लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा 1 5 र कक्षा 6 8 नगद सहित स्थानीय तह मार्फत उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा 9 र 10 तथा कक्षा 11 12 लागि नगद सहित पोशाक तथा पाठ्य र सिकाइ सामग्री बापतको उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसै गरी स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटा मध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ र सो कोटामा छनौट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोग मार्फत नगद सहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदण्डमा समेटिएको छ। र मापदण्डले संस्थागत विद्यालयले प्रचलित कानून अनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ। यसरी जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई निशुल्क शिक्षा दिने यो प्रस्तावलाई अगाडि बढाइएको छ। सँगसँगै अन्नपूर्ण दैनिकमै अर्को खबर छ, भोटेकुसी बाढीबाट 17,000 बाल बालिका प्रभावित भन्ने शीर्षकमा, बाढीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बाल बालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा 509 जना बाल बालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 जना गरेर जम्मा 134 जनाले अभिभावक गुमाएको पाइएको छ। जसमध्ये 28 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रम रहेको परिषदले जनाएको छ। भोटेकोसी बाढीबाट बालबालिका विशेष गरी प्रभावित भएका छन्। यसबाट 17,000 बालबालिका प्रभावित भएको खबर आजको अन्नपूर्ण दैनिकले छापेको छ। अर्को खबर छ, अभियान दैनिकमा झण्डै 4 वर्षपछि पोखरामा दैनिक अन्तर्राष्ट्रिय उडान भन्ने शीर्षकमा खबर छापिएको छ। आन्तरिक उडानको प्रमुख केन्द्र मानिने पोखरा विमानस्थललाई स्तरोन्नति गरेर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल 2079 पुष 17 गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो, तर त्यसैता अधिकांश उडान आन्तरिक गन्तव्यमै सीमित भएका छन् र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औचित्य, ऋण दायित्व र व्यावसायिक सम्भाव्यतामाथि प्रश्न उठ्दै आएको थियो। अहिले पनि अब दुबईको फ्लाई दुबईको एफजेड 1165 उडान स्थानीय समय अनुसार आज दुबईबाट मध्याह 12 प्रस्थान गरेर साँझ 6:15 पोखरामा अवतरण गर्ने तालिका छ। एफजेड 1 अन्य व्यावसायिक क्षेत्रहरू चाहिँ लाभान्वित हुने, अलिकति विस्तार हुने अपेक्षा गरिएको छ। यो खबर थियो अभियान दैनिकमा आजको यसै गरी अर्को खबर छ हिमाल नचढी फर्किए आरोही भनेर यो खबर छापिएको हो. निरन्तर वर्षा र हिमपातका कारण हिमाल चढ्न प्रतीक्षा छन्. दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनासलुका आरोहीहरू धमाधम घर फर्किन थालेका हुन्. निरन्तर वर्षा र हिमपातका कारण हिमाल चढ्न कठिन भएपछि आरोहीहरू हिमालै नचढेर धमाधम फर्किन थालेको मनासलो हिमाल अवस्थित चुमनोब्री गाउँपालिकाका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभएको छ. अहिले मनासलो आधार शिविरमा अविरल वर्षा र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा चाहिँ भारी हिमपात भइरहेको छ. 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्. र अहिले जुन किसिमले चाहिँ मौसम विभागले पनि पर्सि 9 गतेदेखि 9, 10, 11, 12 सम्मै सरकारले सतर्क रहन भनेपछि त्यहाँ हिमाल चढ्न चाहिँ अलिकति आरोहीहरूका लागि चाहिँ झन कठिन बनेको छ. र यो सूचनापछि तमादम फर्किन थालेको यो खबर थियो आजको अन्नपूर्ण दैनिकमा. सङ्ग्याङ चिनको अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँ लगायत विभिन्न बाली उत्पादन भइरहेका छन्. उत्तरी चिनको थियानजिङमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङ सम्बन्धी सम्मेलनमा सेन्जौ 21 का अन्तरिक्ष यात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्विर तथा भिडियो पनि सार्वजनिक गर्नुभएको थियो. यो खबर रहेको थियो आजको लागि अन्तिम खबर. र यो सँगसँगै आजको लागि दैनिक समीक्षा यति नै. आजका लागि म छुट्टिन्छु. नमस्कार.

0: राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटै प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। मंगसिर 26 देखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएको राप्रपाले बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङलाई असोज 15 गतेसम्म अधिवेशन गर्न भनेको छ। यस्तै अधिवेशन गर्न बाँकी जुम्ला र धनकुटालाई पनि असोज 15 गतेसम्म अधिवेशन गर्न भनिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद कलावती शर्माले बढ्दो महँगीले आम नागरिकलाई जीवन धान्न धौधौ भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्मा,
1: तरकारी किन्न जाँदा रायो साग प्रति केजी 270 पुगेछ, चिनी प्रति केजी 170, त्यस्तै आलु प्याज तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै 500, खसी बोकाको 1700 भन्दा माथि छ। सभामुख महोदय, किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकार निकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, 35 वर्ष के गर्यौ, अहिले त मध्यपूर्व युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारले हो र भनिन्छ। ग्यासको हाहाकार त यथावतै छ। दसैँ तिहार र छठ जस्ता चाडबाडको मुखमा मूल्य निरन्तर उकालो लागेको छ। कालो बजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नु पर्दैन र म सोध्न चाहन्छु।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले भोटेकुसी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद पराजुली,
2: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु। धन्यवाद।
0: सरकारले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई हातपात खुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तथा तोडफोड गर्नेहरूको सजाय बढाउने कानून संसदमा दर्ता गराएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढाउन प्रस्ताव गरिएको छ। विधेयकले स्वास्थ्य कर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ। प्रचलित ऐनले स्वास्थ्य कर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो। ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्य कर्मीका रूपमा पहिचान गरेको थियो। नयाँ परिभाषामा मेडिकल एण्ड एलाइड साइन्स अन्तर्गतका विद्यार्थी र इन्टर्नशिप गरिरहेका विद्यार्थीलाई स्वास्थ्य कर्मीका रूपमा पहिचान दिइएको छ। प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्य कर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ। अहिलेको ऐनले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो। त्यसमा हातपात भन्ने शब्द थपिएको छ। यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ। विधेयकले स्वास्थ्य कर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ। हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवानाको व्यवस्था गरेको थियो। अब भने 5 लाख जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्। उनीहरूलाई जेल र जरिवानाको सजाय गर्ने गरी सरकारले विधेयक ल्याएको छ। यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै काम नगरी स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरेर हानि नोक्सानी पुर्याउने स्वास्थ्य कर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट, हातपात वा शारीरिक रूपमा चोट पुर्याउने र हात हतियार सहितको आपराधिक बल प्रदर्शन गर्नेलाई 3 वर्षसम्म कैद र 3 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ। आज कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले काँस्य पदक जित्दै मुलुकलाई पहिलो सफलता दिलाउनु भएको हो। तेन्जिङले पुरूष कुमिते 84 किलो भन्दा माथिको तौलसम्ममा नेपालको तर्फबाट ऐतिहासिक पदक पक्का गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुल खर्च।

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात परदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदर श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खा आजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुनामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान एउटा सुमधुर सेलो भाकाबाट गरिसकेको छु। जुन गीतमा सुर रहेको थियो दिपा तामाङ र शुभ तामाङको भने गीत लेख्नुभएको थियो गीतकार तेन्जी पाखरिनले। तेन्जी पाखरिनको गीत रचना दिपा तामाङको सङ्गीत अनि दिपा तामाङ र शुभ तामाङको स्वरमा रहेको मिठो सेलो भाकाबाट आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु। अब लाग्नु सर आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल असोज 7 गते द्वादशी तिथि बुधबार। नेपाल सम्वत 1140 तदनुसार आज सेप्टेम्बर महिनाको 23 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि देशका धेरै जसो ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कतै कतै मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना पनि रहेको छ र आज वर्षा भए तापनि 9 देखि 11 गतेसम्म नेपालमा पनि ठुलो भारी वर्षा हुने सम्भावना रहेको हुनाले यो समयमा चाहिँ लामो यात्रा अनावश्यक यात्रा नगरेकै राम्रो भनेर राज्य स्तरबाट पनि सूचनाहरू प्रभाव भइरहेछ। हामी पनि ख्याल गर्नु श्रोताहरू यो असोज 9 गतेदेखि 11 गतेसम्म अर्थात् शुक्रबार शनिबार आइतबार भने चाहिँ हामीले अलिकति सावधानी अप्नाउनु पर्ने देखिन्छ। भारी मात्रामा वर्षा हुन सक्ने र त्यसले व्यापक जनधनको क्षति पुर्याउन सक्ने भएको हुनाले पनि हामी त्यो समय चाहिँ अलिकति ख्याल गरौँ भन्न चाहन्छौँ। र नेपालमा आज सूर्योदय बिहान 5:52 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:59 जाँदा हुँदैछ। र श्रोताहरू आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस समेत परेको छ। विशेष गरी सुस्त श्रवण शक्ति भएका मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा उद्देश्य हुनुपर्दछ यस दिवसको र लक्ष्य पनि सायद यही हुनुपर्दछ किनकि एक तथ्याङ्कले श्रोताहरू विश्वमा करिब 7.2 करोड भन्दा बढी मानिस सुस्त श्रवण शक्ति भएको देखाएबाट पनि यो दिवसको महत्व र सान्दर्भिकता आफैमा विशेष रहेको छ। हामी कामना गरौँ यसले आफ्नो लक्ष्य पूरा गर्न सकोस्। अब भने श्रोताहरू आजको बसाइको पनि कुराकानी गरौँ। बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको बुधबारको यो बसाइमा सधैँ जस्तै आज पनि मेरो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका एकजना सङ्गीतकर्मी हुनुहुन्छ अर्थात् गायक सङ्गीतकार सन्तोष दुमीसित म यो बसाइमा कुराकानी गर्नेछु। खोटाङ जिल्लाको सप्तेश्वरमा जन्मेर नेपाली गीत सङ्गीतको क्षेत्रमा 2 दशकभन्दा बढी समय बिताइसकेका गायक सन्तोष दुमी राईसित हामी गीत सङ्गीतको बारेमा कुराकानी गर्नेछौँ, नयाँ गीतको बारेमा कुराकानी गर्नेछौँ, सङ्घर्षका दिनहरूको बारेमा कुराकानी गर्नेछौँ र प्रविधिमय संसारको बारेमा पनि कुराकानी गर्नेछौँ। र तपाईँ पनि यो क्षण बेला बीएबीएस गोर्खा रेडियो सुन्नुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुनेछ र तपाईँका मनका जिज्ञासा आजको अतिथि सन्तोष दुमी राईसित राख्न सक्नुहुनेछ। र यति बेलामा चाहिँ म एउटा गीत राखिहाल्छु सन्तोष दुमी राईकै स्वर शब्द सङ्गीत रहेको गीत। यो गीतको चाँडै भिडियो पनि उहाँले लिएर आउँदै हुनुहुन्छ, यो नयाँ गीत पनि हो। यो गीत राखिसके पश्चात म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु। अहिलेलाई भने गीतै सुनौँ।

0: SBS Gurkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: BFBS Gorkha Radio.
3: हजुर आदरणीय श्रोताहरू, बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षड्यम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको व्यवसायमा आज हाम्रो साथमा हुनुहुन्छ गायक संगीतकार सन्तोष दुमी राई। भर्खरै मैले उहाँकै शब्द संगीत र स्वर रहेको एउटा गीत पनि राखिसकेको छु, एक छिनला तिमी सन्चै छौ, कसैलाई एक छिनला भनेर सन्चै छौ भनेर हाइहेल्लो गर्न खोजेको गीत राखिसकेको छु। अब नै म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। सन्तोषजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
4: थ्याङ्क यू सो मच तुलसी दाजु, एकदमै धेरै पछाडि रेडियो बीबीएसका आदरणीय श्रोता लगायत सम्पूर्णसँग फेरि आज भेट्ने अवसर जुड्यो। आदरणीय तुलसी दा लगायत रेडियो बीबीएसको सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु।
3: अब गीत त गाउनुहुन्थ्यो, सङ्गीत गर्नुहुन्थ्यो, यो आफैमा राम्रो पक्ष, त्योभन्दा राम्रो पक्ष आफै पनि गीत लेख्न थाल्नु भएछ, राम्रो गीत लेख्नु भएछ। एकछिन ल तिमी सन्चै छौ है, थोरै यो गीतको सिर्जनाको बारेमा बताइदिनुहोस् न, कसरी लेख्नुभयो गीत? कहिलेकाहीँ गीतहरू भोगाएको प्रतिबिम्ब हुन्छ भन्छन् नि, आफैले जीवनमा भोगेको कुराहरू पनि। अब यो यसो सुन्दै गर्दाखेरि यो सरल भाषामा बोल्ने एकछिन ल एकछिन पर्खन अथवा तिमी सन्चै छौ भनेर बोलिन्छ नि हाम्रो एकदम हाई हेलोको भाषा है।
4: खास दाई म गीतकार त होइन, होइन कहिलेकाहीँ मलाई चाहिँ के लाग्छ भने जस्तो कुनै एउटा सङ्गीतकारभित्र अथवा कुनै एउटा गायककारभित्र पनि सानो सानो एउटा गीतकारहरू कतै लुकेर बसेको हुन्छ कि जस्तो लाग्छ। मैले अलिक धेरै अगाडि यस्तै प्र्याक्टिस गर्ने सिलसिलामा छाल एल्बममा चाहिँ आदरणीय जगदीश समाल दाले गाउनु भएको थियो तिम्रो सम्झनामा आज मुटु दुखेको छ, यही दुखाइ संजोग पार्दा आँसु सुकेको छ, अनि समुद दाजु र सुकमित गुरुङ दिजुले गाउनु भएको छ जीवन घट्यो दिन दिन माया बस्यो छिनछिन। यो त खास आदरणीय गीतकार जीवहरूसँगको एउटा उद्वास पनि एउटा चाहिँ हो। खास त एउटा त्यो भनौँ न अब काव्यिक गीतै भनेर भन्दा पनि एउटा भावना मात्रै हो तुलसी दाजु, मलाई गीतकार भनिदिनु हुने छैन हजुरले।
3: होइन मैले भनेको अब लेख्नु चाहिँ राम्रो पक्ष, एउटा जस्तै गोपाल रञ्जनलाई हामी साङ्गीतिक त्रिवेणी भन्छौँ कि उहाँ सशक्त शब्द लेख्ने, सङ्गीत पनि गर्ने र गाउने पनि है। त्यही भएर पनि त्यस्ता विरलै प्रतिभाहरू छन्, हुन त पछिल्लो समय धेरैले गीत पनि लेख्न थाले, सङ्गीत पनि गर्न थाले, गाउन थाल्नु भएको छ होइन, यो राम्रो पक्ष। तर गोपाल रञ्जनलाई उदाहरण लिने हो भने उहाँ लेख्ने पनि गाउने पनि र सङ्गीत गर्ने उस्तै अब्बल हुनुहुन्थ्यो है, नसिकी प्रयास नगर्दै केही पनि हुँदैन नि हुन त।
4: पक्कै पनि तुलसी दाजु हजुर, जस्तो कोसिस चाहिँ गरेको हो यो एउटा कस्तो भनेदेखि मेरो भाइ अहिले यता युकेमा बस्छ होइन, मेरो भाइ चाहिँ अनि दुईजना भाइहरू छन् त्यहाँ,
3: अनि
4: भाइको उसको खास नाम त हेमन्त हो, तर उसलाई हामीले घरमा चाहिँ खासमा सानो भनेर बोलाउँछौँ कि होइन। अनि अब अर्को भाइ चाहिँ अब अहिले फौजमै गोर्खामा होइन, अब कान्छा भाइ चाहिँ ब्रिटिस आर्मीमै छ हो, अनि सानोसँग हामी प्राय अलिक कम कमै होइन कहिले काहीँ कम्युनिकेसनहरू ग्याप भइरहेको हुन्छ होइन, त्यो भएर पनि अनि एउटा जोक्स टाइपको अथवा एउटा के भन्ने अब सानो सन्चै छौ भन्ने हिसाबले त्यसरी स्टार्टिङमा

0: जबरजस्ती गरेर कनीकुची गरिन्छ नि कहिलेकाहीँ, त्यो फिलहरू नआइरहेको बेला गीत लेखेको त्यो गीत राम्रो हुँदैन भन्छन् होइन। तर यसै बसिरहेको बेला मनमा केही फुरिगयो भने लेख्छु नभन्दै आएका चिजहरू चाहिँ सिर्जनाहरू अलिक राम्रो हुन्छन् भन्छन्।
1: त्यो अलिक प्राकृतिक जस्तो होइन है, नेचरल जस्तो। मैले सुरुमा जब एकछिन ल भने सन्चय छौ, सानो सन्चय छौ, जानकारी नि छैन, थाहा भएको होइन, छोटकरीमा बुझाउँ कि छोटकरीमा बुझाउँ कि भनेर मैले स्टार्टिङमा चाहिँ एउटा होइन भाव चाहिँ बनाएँ। त्यस पछाडि के गर्ने भयो तुलसी दाई हजुर, खासमा गीतकै अब स्टोरी भन्नुपर्दाखेरि चाहिँ, अनि बिस्तारै अब यसलाई चाहिँ अलिकति यो भावनासँगै अलिकति कुनै न कुनै प्रेमिल भावहरू राख्न सक्यो भने चाहिँ बल्ल गीत बन्छ भन्ने जस्तो भयो। खासमा म अन द वे हिँड्दा हिँड्दै भेकलमा हिँड्दा हिँड्दै दिमागमा चाहिँ यो खासमा आएको हो तुलसी दाई हजुर है, यसरी नै आएको। अनि अब त्यो पछि बिस्तारै कस्तो भने भावनाले अलिकति उस भयो भनौँ न, जुन एउटा फिल्ममा पहिला स्टार्ट गरेको थिएँ पछाडि चाहिँ जस्तो एउटा प्रेमिकालाई सम्झना जस्तो ढलक ढलक हिँड्दै थियौ तिमी बजारमा, जति भेटेँ परि हौ तिमी लाखौँ हजारमा, परेपछि पर्यो पर्यो परेपछि पर्यो पर्यो मेरो नजरमा भनेर यसरी। यो वास्तवमा एक दिनमा नै होइन तुलसी दाई हजुर, यो चाहिँ खासमा अब अन द वे त्यही बाटो हिँडिराख्ने फेरि ठ्याक्कै जुन ठाउँमा जुन क्विनेटो जुन टर्निङमा चाहिँ त्यो भाव ठ्याक्कै आयो त्यही ठाउँमा पुगेर फेरि अर्को थपिरहेको कि मैले। त्यसरी चाहिँ समग्रमा तिन दिन जस्तोमा चाहिँ त्यो जुन मेरो अब मेरो कार्यस्थलको जहाँ संस्थामा कार्यरत छु त्यहाँ जा गइराखेको बेला नै त्यो एउटा संजोग चाहिँ जुडो हजुर,
0: यसरी यो गीतको सिर्जना
1: भयो।
0: अब गीतकै कुरा छौँ, हामी गीत पनि राखौँ श्रोता माझमा। यति बेला पनि युवराज भट्टराईले लेख्नुभएको एउटा गीत राख्छु है, त तपाईँकै स्वर सङ्गीत रहेको गीत छ यो पनि, सम्भवतः रेडियोमा मैले पहिलोचोटि अन एयर गर्दैछु।
1: यो चाहिँ पहिलाचोटि हो क्यारा तुलसी दाजु, हजुर
0: यो सुनौ
1: सुनौ दाजु
0: ल त

0: हजुर आदरणीय श्रोताहरू, मेरी उनैको यो गीत राखे मैले. आजको अतिथि सन्तोष दोमीको स्वर सङ्गीत रहेको थियो. युवराज भट्टराईले गीत लेख्नु भएको थियो. सन्तोषजी, यहाँलाई फेरि पनि स्वागत छ.
1: थ्याङ्क यू तुलसी दाजु.
0: यो चाहिँ कस्तो प्रकारको गीत हो?
1: यो एउटा प्रेमिल गीतै हो यो, होइन? यो खासमा हाम्रो युवराज भट्टराई सर आफैमा गीतकार अनि उहाँ संसारकर्मी पनि हुनुहुन्छ. उहाँले धेरै वर्ष अगाडि लेखेको हो यो. उहाँले मलाई दिनुभएको त 13-14 वर्ष अगाडि नै दिनुभएको हो, तर केही समय अगाडि मात्रै यो गीतलाई हामीले काम गऱ्यौँ. अनि मेरो त पुरानो डायरीमा चाहिँ उहाँले दिनुभएको रहिरहेको रहेछ. मेरो एकदमै अनन्य मित्र पनि हुनुहुन्छ उहाँ, र एकदमै हामी सँगै काठमाडौँमा धेरै लामो समय बस्यौँ. अनि उहाँ अहिले पछिल्लोचोटि चाहिँ झापा मा बसोबास गर्नुहुन्छ, र स्थानीय स्तरमा उहाँले आफ्नो होइन मिडिया नै सञ्चालन गर्नुहुन्छ, लोकल स्तरमा गर्नुहुन्छ. अहिले बाई द वे पछिल्लोचोटि यहाँ काठमाडौँ आउनु भएको छ भन्ने मैले खबर सुनेको छु. हामी भेट्ने पनि योजनामा छौँ, होइन? एकदम अलिकति मेरो फुर्सद हुँदाखेरि उहाँको नहुने र उहाँको फुर्सद हुँदाखेरि मेरो नहुने, त्यस्तो जस्तो भइरहेछ. तर एकदमै मायाले उहाँले धेरै अगाडि दिनुभएको उहाँको केही गीतहरू अरू पनि मैले गाएको छु. निष्ठुरले छोडे पनि, बाच्चा कसम तोडे पनि गीतहरू लगायत केही बालगीतहरूमा पनि उहाँको मैले काम गरेको छु, र धेरै अगाडि दिएको जस्तो यो एउटा प्रेमिल गीतै हो तुलसी दाजु.
0: प्रेमिल भावको गीत
1: मेरी उनै.
0: अब यो तपाईँले भनिहाल्नुभयो अघि, भाइको नाम लिनुभयो हेमन्त दुमी, है? अब तपाईँको धेरै आफन्तहरू पनि हुनुहुन्छ होला, ब्रिगेड अफ गोर्खाजमा ब्रुनाईमा हुनुहुन्छ होला, युकेमा हुनुहुन्छ होला, है? परिवारका सबैजना ब्रिटिस आर्मी हुँदै गर्दाखेरि तपाईँ गायन क्षेत्रमा क्रियाशील हुनुहुन्छ. कसरी यो क्षेत्र रोज्नु पुग्नुभयो? हुन त खोटाङको मान्छे साहित्य र सङ्गीतमा रुचि नराख्ने बिरलै भेटिन्छ.
1: एकदम तुलसी दाई हजुर, मैले कति त भनि पनि सकेको छु, होइन? अहिले अहिले जस्तो ब्रुनाई युकेतिर रहनुहुने आफन्तहरूले जतिले पनि सुन्नुहुँदैछ, सन्तोष तुमीको सबैलाई सादर प्रणाम र सम्झना पनि छ र माया पनि छ. त्यसो त खोटाङको जति गायन कलातिर लागेका हुन्छन् ब्रिटिस आर्मीमा पनि त्यतिकै ट्राई चाहिँ गरेको हुन्छ तुलसी दाई हजुर, होइन? हाम्रो म पनि एकचोटि ट्राई गरेको थिएँ, तर त्यस्तो मलाई चाहिँ भित्रैदेखि ठिक ठिकै नै थियो. मन चाहिँ त्यति धेरै गीत गायनमा नै धेरै रुचि थियो मलाई. काठमाडौँमा चाहिँ अब पढ्न त आइयो, तर पढ्न आउँदै गर्दाखेरि पढाइ छोडी छोडी पनि होइन, कतिवटा जस्तो जे पढ्ने आएको त्यो सोचलाई नै भङ्ग गरी पनि म्युजिकतिरै लाग्यो. यो एउटा संयोग जस्तो पनि होला दाइ. यो चाहिँ अब कस्तो भनेदेखि जे बनाउन चाहनुहुन्थ्यो होइन गार्जेनले, त्यो पनि अलिकति बन्न सकिएन जस्तो लाग्छ. अब अनायासै एक प्रकार
0: भाग्यले जता डोराएछ त्यता त लाग्नु परेको नि, होइन?
1: त्यही हो तुलसी दाइ.
0: तर पनि अब यो क्षेत्रमा लागिसकेपछि यो गायन यात्राको प्रवेश बिन्दुलाई आज सम्झिँदा तपाईँलाई चाहिँ के लाग्छ?
1: गायनहरू खासमा जस्तो तुलसी दाइ, यो नेपाली गीत सङ्गीतको इतिहास यसो अब पछिल्लोचोटिबाट चाहिँ अब अलिकति जुन पेसागत रूपमा होइन अलिकति अध्ययन गरेर आफूले पनि यसो अलिक केही ठाउँमा ट्रेनहरू गर होइन ट्रेनरको रूपमा कामहरू गर्नु थालियो, गर्नु गरिराखिराखिएको छ. अहिले पछिल्लोचोटि आएर चाहिँ हेर्दाखेरि नेपाली गीत सङ्गीतको इतिहास भनेको अब झन्डै 110-120 वर्षको जस्तो देखिँदो रहेछ, होइन? यो क्रममा आदरणीय बच्चु कैलाश नातिकाजी होइन, अब माणिक रत्नदेखि अब नारायण गोपाल, प्रेमदोष प्रधान, अनि यसो हेर्दा हामी चाहिँ यस्तो कालखण्डमा आइएछ कि जस्तो नारायण गोपाल, स्वर सम्राटज्यू, त्यस्तै प्रेमदोष प्रधानहरू, उहाँहरू गोल्डन भोइस, उहाँहरूले एउटा जग बसाइराखेकोमा चाहिँ व्यावसायिकताको रूपमा चाहिँ अब राजेश पाल दाईहरू होइन, अब रामकृष्ण गल दाजुहरू लगायत एम्बराल दाहरूको उपस्थितिले फेरि अझै नेपाली गीत सङ्गीतको उचाइ चाहिँ बढ्दो क्रममा थिएछ भनौँ न, होइन? उहाँहरूको नेपाली गीत सङ्गीत को जुन एउटा आगमन थियो त्योसँगै हामी पनि प्रभावित भइएको रहेछ भन्ने जस्तो चाहिँ मलाई लाग्छ खास त.
0: त्यही भएर पनि होइन
1: हजुर.
0: अब यो 20-22 वर्षभन्दा लामो यात्राको क्रममा तपाईँको सुरुवाती दिनको त्यो कठिन क्षण कुन थियो? हुन्छ नि अप्ठ्यारो क्षण हो.
1: अब तुलसी धेरै छन् होइन,
0: सबैभन्दा कठिन छड हुन्छ नि, सङ्गीतमा लागौँ कि अब सङ्गीत छोडौँ कि होइन भन्ने हुन्छ नि, त्यस्तो त्यो छड कुनै थियो?
1: पक्कै पनि थियो दाइ, आइ पनि राख्छ यस्तो क्षणहरू होइन, अब जीवनमा अब सुख दुःख सँगालेर चाहिँ लाने कोसिस गरिरहेको छु अहिले पनि. अब खास गरेर पछिल्लोचोटि मेरो बाबाले होइन खासमा काठमाडौँ त मलाई पढाइकै सिलसिलामा पठाउनु भएको थियो,
0: पढाइकै
1: पढ्नकै लागि आएको म. जब गीत सङ्गीतप्रति मेरो रुचि बढेर गयो र ज्यादा गीत सङ्गीतमा नै मेरो आफ्नो उपस्थिति हुँदै गएपछि केही समय पछाडि जस्तो मेरो जेठादा चाहिँ अब लामो समयसम्म कोरियामा बस्नुभएको थियो, अनि उहाँ आइसकेपछि आएर जस्तो आइसकेपछि अब अब अब कसरी अगाडि बढ्ने, जीवनलाई कसरी बढाउने भन्दै जाँदाखेरि चाहिँ त्यो एउटा क्षण थियो म बाहिर जाने कि अथवा म्युजिक, किनभने म्युजिकमा पनि लामो समयदेखि म प्रयास गरिरहेको थिएँ होइन,
0: हजुर हजुर,
1: अनि इभन दो अहिले पनि गरि नै रहेको छु, प्रयासै गरिरहेको छु अहिले पनि. मैले जुन एउटा नेपाली गीत सङ्गीतलाई एउटा होइन अत्यन्तै राम्रो सबैले मन पराउने गीतहरू दिने प्रयास गरिरहेको छु, त्यो एक क्षण चाहिँ थियो जतिखेर चाहिँ होइन विदेशतिर जाने कि होइन अथवा चाहिँ अझै पनि निरन्तर नेपाली गीत सङ्गीतमा कोसिस गर्ने भन्ने चाहिँ आएको थियो तुलसीदास.
0: त्यो दोमन दोमन चाहिँ पारेको थियो,
1: पारेको थियो.
0: तर त्यो दोमन बिच पनि तपाईँ सङ्गीतमै अडिनु भयो,
1: सङ्गीतकै
0: कारणले गर्दा देशभित्रै हुनुहुन्छ,
1: देशभित्रै रहेँ, केही केही कार्यक्रम गर्नको लागि बाहिर गएँ होइन, केही देशहरू आदरणीय दर्शक श्रोता र आयोजक टिमहरूको माया ममताले केही देशहरू चाहिँ गएँ
0: साङ्गीतिक कार्यक्रम.
1: हजुर हजुर दा, पछिल्लो चोटि खासमा यो कोभिडहरू अलिक आएको थिएन भने चाहिँ अलिकति निरन्तर हुन सक्थ्यो जस्तो लागिरहन्छ,
0: कोभिडको बिचको समय चाहिँ अलिकति घरमै बसेको पनि यता साङ्गीतिक गतिविधि अलिक सुस्त आएको,
1: अलिक सुस्त आएको.
0: त कोभिडबाट हामी तङ्रेको पनि धेरै वर्ष भइसक्यो,
1: धेरै भइसक्यो. त्यसैले पनि अब होइन प्रयास जारी छ तुलसी दाजु होइन, अब जस्तो बाहिरतिर जति पनि नेपाली जहाँ जहाँ खासमा सुरु सुरुमा चाहिँ लाग्थ्यो बाहिर विदेश अब जाँदाखेरि अग्रजहरूको कार्यक्रमहरूको कथाहरू सुन्दाखेरि चाहिँ पुरा त्यो देशकै उहरूले बोलाउने होला जस्तो लाग्थ्यो, तर बिस्तारै थाहा भयो कि नेपालबाटै जाने हाम्रै आफन्तहरूले होइन अर्गनाइजेसनहरूले गर्ने कार्यक्रममा चाहिँ जाने मेसो मिल्ने रहेछ. अब आशा गर्छु कि होइन कुनै समय मैले पनि अझै नेपाली गीत सङ्गीत अनुरागीहरूको लागि मनमनमा बस्ने गीतहरू गर्न सकौँ होइन, र फेरि पनि ती यात्राहरू गर्न मिल्नेछ भन्ने आशा पनि छ.
0: हुन्छ, हामी कुराकानीलाई पनि निरन्तरता दिनेछौँ, यसबिचमा एउटा छोटो विश्राम लिएर एउटा गीत राख्नेछु तपाईँले गाउनुभएको, र त्यसपछि फेरि कुराकानी पनि गर्दै जानेछौँ है त.
1: हुन्छ तुलसी,
2: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ. के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ. टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो. हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ, अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ. हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ. प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्. हेर्नुहोस् techvets.com.
3: BFBS Gorkha Radio.

0: हजुर श्रोताहरू, सालपाई राजा यो गीत राखे सन्तोष दोमीको स्वरमा आजको अतिथि सन्तोषजी यहाँलाई स्वागत छ।
1: थ्याङ्क यू दाइ।
0: कहिले काहीँ कर्म गर्दै गर्दाखेरि भनिन्छ नि, हुन त गीतामा पनि एउटा भनाइ छ, कर्म गर्नु फलको आशा नगर्नु भन्छन् होइन, तर पनि यो गीत गरिसकेपछि, रेकर्ड गरिसकेपछि यो गीतले तपाईँलाई धेरै हदसम्म चिनायो है, सायद त्यो सालपा राजाको आशीर्वाद लागेको होला। यो गीतको बारेमा थोरै बताइदिनुहोस् न, सोच्नु भएको थियो?
1: त्यस्तो त सोचेको थिइनँ भाइ, तर यो गीत धेरैले सुन्नुभयो, कति ठाउँमा त यो गीतले त्यो सालपा, जुन सालपा क्षेत्र हो यो चाहिँ, खास गरेर भोजपुर अनि खोटाङ सोलुको एउटा सिमाना जस्तो ठाउँमा पर्छ यो सालपा पोखरी चाहिँ, अनि यो गीतले चाहिँ त्यो सालपा क्षेत्रको पर्यटन विकास प्रबन्धनमा पनि ठुप टेवा पुऱ्याउँछ भन्ने कति ठाउँमा होइन भनेको पनि सुनियो, त्यस्तो साह्रो त नहोला, तर मैले त्यति धेरै चाहिँ सोचेको थिएन दाजु, यो त्यति धेरै अगाडि बच्छ होला जस्तो चाहिँ लागेको थिएन, धेरै श्रोता दर्शकलाई रुचाउनु भएको यो गीत चाहिँ हेर्दा।
0: त्यही भएर पनि यो गीतले पनि तपाईँलाई चाहिँ जब तपाईँको साङ्गीतिक यात्रामा धेरै टेवा
1: टेवा मिल्यो दा। यो खासमा जस्तो हाम्रो चाहिँ दा, जस्तो प्रसङ्गले हाम्रो यो हाम्रो खास प्रपर खोटाङ जिल्लातिर चाहिँ, जस्तो अब धामी कुनै पनि बिरामी घर अथवा घर उकारको लागि भने चाहिँ धामी बस्ने, हजुर बस्ने चलन छ घरमा,
0: ढ्याङ्ग्रो ठोक्ने,
1: हजुर ढोल ढ्याङ्ग्रो ठोक्दै, अनि त्यो गर्दाखेरि बिचमा एउटा कुनै परिवेश, त्यो जस्तो धामीले पनि एउटा बाटोहरू लिइरहेको हुन्छ होइन, अनि त्यो सम्भवतः सालपा क्षेत्रमा त्यो धामीहरूको चाहिँ यात्रा भइरहेको बेला चाहिँ ठ्याक्कैसँगले यो गाउँछ कि, त्योबाट मैले चाहिँ खासमा सुरुमा चाहिँ
0: भनेपछि त्यो त्यो क्षेत्रमा धामीहरूले यस्तै लयमा,
1: एकदमै हजुर एकदम यस्तै लयमा र यस्तै भाकामा केही केही शब्दहरू त यहाँ जो छ सङ्कलित शब्दहरू नै जस्तो पनि छ, अनि हाम्रो त्यो घरमा चाहिँ एक प्रकारले चिन्ता होइन बस्दाखेरि चाहिँ बिचमा त्यो धामीको यात्रामा ढोले सँगैसँगै जाँदाखेरि चाहिँ गाइने यो एउटा भाका, यो चाहिँ हामीले गरेका हौँ, र यसमा जस्तो हाम्रो नोक्सो यानि कि अब धामी चाहिँ अष्टबहादुर राई, जसलाई हामी पन्धेरे पनि भन्थ्यौँ गाउँमा, उहाँ बाजे हजुरबाट चाहिँ मैले यसलाई लिएको हो, अनि मेरो यता काठमाडौँमै उहाँ घरमा आउनु भएको थियो,
0: ए बाजे हजुरबाले तपाईँलाई बताउनु भयो हुन्छ है भने,
1: हजुर
0: नाति
1: तर मैले उहाँको आशीर्वादले धेरै ठाउँमा गाएँ यो गीत होइन स्टेजहरूमा, अनि रमाइलो पनि हुन्छ एक प्रकारले, एउटा माहौल पनि मिल्छ, जस्तो यो गाउँदै जाँदाखेरि रमाइलो पनि हुन्छ, अनि एउटा उसमा त परिवेश रमाइलै हुन्छ गाउँदाखेरि
0: पक्कै पनि। अब यहाँ श्रोताहरूको प्रतिक्रिया पनि छ, म पढ्छु, धन्यवाद दिनुहोला। ओम प्रसाद थापा काउचा दाई लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले फानब्रो बेलायतबाट हुनुहुन्छ है त। तुलसीजी साथै आजको अतिथि दुवैजनालाई मेरो नमस्कार, कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिँदै साउको मेलो फाल्दैछु है हजुरहरूको साथमा, अनि सबैलाई शुभ दिन भन्ने लेख्नु भएको छ ओम प्रसाद थापा काउचा, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, बेलायतको पनि फानब्रोबाट हुनुहुन्छ।
1: ओम प्रसाद थापा दाइजुर, धेरै धेरै नमस्ते र धन्यवाद पनि छ हजुरलाई,
0: धन्यवाद दिन चाहन्छु ओम दाईलाई। अनि बेलायतबाटै हुनुहुन्छ, आसफोर्ट क्यान्टबाट हुनुहुन्छ मेनी कालीकोटे राईजी, नमस्ते तुज दाई, साथै आजको पाहुना जीव गायकलाई पनि नमस्कार छ, सुनेर मनोरञ्जन लिइरहेको छु है भनेर छुमै भनेर उहाँहरू सबैजनाले बसेर सुनिरहनु भएको छ। ल हाम्रो मेनी कालीकोटे राईजी भोजपुरे बहिनी हुनुहुन्छ है, अब तपाईँको त छिमेकी जिल्लाको तर अहिले बेलायतबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद।
1: नमस्ते हजुर मिनी कालीकोटे राई हजुरलाई, र हाम्रो पनि धेरै सम्झना छ अहिले हजुर लगायत सम्पूर्णलाई।
0: यसै गरी पृथ्वीको अर्को गोलार्धबाट हुनुहुन्छ, हामी साँझमा छौँ उता बिहान हुँदैछ, शर्मिला अधिकारीजी हुनुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसए अर्थात् अमेरिकाको चाहिँ कनेक्टिकटबाट हामीलाई सुनेर यता जोडिनु भएको छ। नमस्ते तुलसी सर, साथै आजको अतिथि गायक सन्तोष दुमीलाई पनि टाढाको देशबाट नमस्कार छ है भनेर लेख्नु भएको छ, टाढा पनि धेरै टाढा, पृथ्वीको अर्को गोलार्ध होइन, उता बिहान हुँदैछ। हाम्रा शर्मिला अधिकारीजी, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: पक्कै पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद छ शर्मिला अधिकारी म्याम हजुर, र म भन्न चाहन्छु अब सन्तोष दुमीसँगै जोडिनु होला, मेरो एउटा गीत पनि आउँदैछ नयाँ एकछिन, ल भिडियोको रूपमा पनि राखिसकेका छौँ,
0: फेरि पछि राखौँला
1: राख्नेछौँ, अनि युट्युबमा हामी भिडियो पनि चाँडै प्रस्तुत गर्दैछौँ, सार्वजनिक गर्दैछौँ। सो युट्युब च्यानल सन्तोष दुमीमा पनि हजुरहरू भिजिट गरेर सब्सक्राइब गरिदिइराख्नु होला भन्न चाहन्छु।
0: सन्तोष दुमी युट्युब च्यानल, त्यहाँ चाहिँ आफ्नो गीतका भिडियोहरू राख्नु भएको छ,
1: केही भिडियोहरू छन् त।
0: पछिल्लो समय सजिलो भएको छ है युट्युबको माध्यमबाट, विभिन्न प्लेटफर्महरू छ, अहिले त अडियो प्लेटफर्महरू धेरै छ है, सबैतिरबाट गीतहरू राख्दा कतै न कतैबाट अलिअलि अलिअलि पैसा चुइरहेकै हुन्छ नि होइन,
1: कता हो जस्तो। र सँगसँगै दा जस्तो डिजिटल प्लेटफर्मको विभिन्न माध्यमबाट पनि मेरो केही सिर्जनाहरू राखेको छ। सो एप्पल म्युजिक लगायत अमेजन होइन लगायत सामाजिक सञ्जालको विभिन्न प्लेटफर्मबाट पनि मायाले आशीर्वाद स्वरूप सन्तोष तुमी सर्च गरिदिनु हो भने केही मेरो सिर्जनाहरू, म आबद्ध सिर्जनाहरू चाहिँ आउनेछन् र हजुरहरूले त्यसलाई पनि प्रयोग गरेर भरपूर रमाइलो लिइदिनुहुन्छ भन्ने आशा पनि छ तुलसीभाइ।
0: यसै गरी यहाँ धनवीर पुनजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, उहाँ बेजिङ स्टोक युकेबाट हुनुहुन्छ। नमस्कार तुलजी, हजुरको अति लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम अन्तर्गत आजको अतिथि गायक तथा कम्पोजर सन्तोष दुमीजीसँगको मिठो भला कुसारी सुन्दै भरपूर मनोरञ्जन लिइरहेछ है, धन्यवाद छ यहाँहरूलाई भन्नुभएको छ धनवीर पुनजीले, बेलायतको बेजिङ स्टोकबाट हुनुहुन्छ। धनवीरजीलाई पनि धन्यवाद छ,
1: हामी सबैको तर्फबाट धन्यवाद, मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद।
0: गीतकार पनि हुनुहुन्छ है।
1: ओहो धनवीर सर, हजुर एकदमै खुसी लाग्यो हजुरसँग भेट भएर पनि, हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद छ।
0: यसै गरी सन्तोषजी अर्का गीतकार गायक सङ्गीतकार, अझ भनौँ उहाँ पूर्ण रूपमा गायकै हुनुहुन्छ, हरि राईजी हुनुहुन्छ, उहाँ अहिले लन्डनबाट हुन्छ, फेल्थम लन्डनबाट। तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छौँ र आजको अतिथि मिठो आवाजका धनी सन्तोष सरलाई हार्दिक स्वागत तथा अभिवादन। सन्तोष सर र तपाईँ, सन्तोष सर तपाईँको गीत र आवाज साह्रै राम्रो रहेछ, अझै उत्तर उत्तर प्रगतिको कामना, साथै तपाईँको गीतहरू नेपाली साङ्गीतिक आकाशमा सधैँभरि चम्किरहन्, शुभकामना, सबैलाई शुभ दिन। हरिराई फेल्थम लन्डन भनेर लेख्नु भएको छ। हरिराईजीलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु, यति लामो प्रतिक्रिया लेखेर पठाउनु भएको छ, केही भन्न चाहनुहुन्छ?
1: हजुरलाई हरिराई हजुरलाई सेवा सेवा र हजुरले फ्याफुल्ला तारेमाम राम राम प्रणाम, सबै सबै सांस्कृतिक अभिवादन, साङ्गीतिक पनि अभिवादन छ। हजुरले साँच्चै नै लामो प्रतिक्रिया पनि लिएर लेखेर पठाउनु भएछ, धेरै धेरै धन्यवाद छ। हजुरहरूको आशीर्वाद पक्कै पनि सन्तोष तुमीलाई लाग्नेछ, नेपाली गीत सङ्गीतलाई पनि यस्ता खालका आशीर्वादहरू लाग्नेछन् भन्न चाहन्छु।
0: अब यति धेरै श्रोताहरूले तपाईँलाई प्रतिक्रिया लेख्नु भएको छ, तपाईँ आफै पनि यो नयाँ मलाई चाहिँ नयाँ लाग्यो, पोपो लाइभमा हुनुहुन्छ है, र तपाईँलाई सुन्नको लागि धेरैजना बसिरहनु भएको छ होला, एकजना सुन्दरी बहिनी मुसु मुसु मुस्कुराउँदै तपाईँलाई सुनिरहनु भएको छ, उहाँको लागि र सम्पूर्ण श्रोताको लागि एउटा छोटो लाइभ गीत सुन्नु न, अनि त्यसपछि तपाईँले गाउनुभएको एउटा गीत है एकदम राम्रो छ है, दुमी एयरबस 40 चढेर हामी एकैछिन समाचार सुन्नको लागि जानेछौँ होइन, एउटा थोरै सानो लाइभ गीत सुनौँ न।
1: ओहो कल्पना गरेको थिइनँ, एनिवेज दाइ लगायत हाम्रो रेडियो बिबिएस सुनेर रहनुहुने सम्पूर्ण सम्पूर्ण र अहिले हाम्रो यो डिजिटल प्लेटफर्मको अनेक अनेक माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई फेरि पनि हाम्रो सांस्कृतिक अभिवादन छ। स्वर्णिम सङ्गमको जति पनि श्रोता हजुरहरू हुनुहुन्छ सबैलाई एकचोटि साङ्गीतिक अभिवादन गर्दै, अहिले पछिल्लोचोटि मैले चाहिँ अब यो एकछिन ल गीतलाई हामीले भिडियो तयार गरिसकेको कुरा अवगत गराइसकेका छौँ, यो गीतलाई नै म थोरै गुनगुनाउन चाहन्छु र केही समय पछि नै, केही दिन पछाडि नै यो गीतलाई हामीले युट्युब प्लेटफर्मबाट चाहिँ प्रसारण गर्न लागेका छौँ। हजुरले सन्तोष तिमी हजुर भिडियो पनि

0: यति भनौँ दाइ
1: ल, तपाईँलाई धन्यवाद। र आऊ भने दुमी एयरबस 40 चढेर हामी समाचार सुन्नतिर जान्छौँ है त। अनि समाचारपछि हामी त्यो दुमी एयरबस 40 ल्यान्ड हुन्छ र दोस्रो घन्टामा हामी फेरि कुराकानीलाई जोड्नेछौँ है त। अहिले भने चाहिँ तपाईँले गाउनुभएको यही गीत श्रोतामाझ राख्दै हामी समाचारतिर जान्छौँ है त।
0: हुन्छ तुलसी दाइ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुननिर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनु भयो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। आज सभामुख डोल प्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकेपछि बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् र भुक्तानी तथा फर्छ्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ। त्यस्तै कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। यसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ। यी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि सांसदहरू पक्ष र विपक्षमा धारणा राख्दै सांसदहरूले प्रश्न उठाएका थिए। ती प्रश्नको जवाब सम्बन्धित मन्त्रीले दिएका थिए। रसुवाको भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको परिवार र आफन्तले माइतीघरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 3A क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका हुन्। आफ्ना आफन्त खोजिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप छ। बागमती प्रदेश मार्फतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासन सम्बन्धी आफ्ना सेवा अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने भएको छ।
4: कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार हिजोदेखि उद्योग दर्ता प्रक्रिया अनलाइनबाट शुरू गरिएको छ। यस्तै यही असोज 10 गतेदेखि उद्योग प्रशासन सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ। अब उद्योग दर्ता नवीकरण नामसारी ठाउँसारी नाम परिवर्तन उद्देश्य परिवर्तन पूँजी वृद्धि खारेजी उद्योगको स्तर परिवर्तन कानूनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तन लगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट हुनेछ। बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरेर प्रदेशका 13 जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागि हो। प्रमुख पौडेलका अनुसार कार्यालयमा दर्ता रहेका पुराना करिब 17,000 उद्योगका फाइल डिजिटल अभिलेखीकरण गर्ने काम भइरहेको छ। असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका फाइलहरूलाई प्राथमिकतामा राखेर डिजिटल अभिलेखीकरण भइरहेको उहाँले बताउनु भएको छ।
3: आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू भएको छ। हनुमान ढोकामा स्थानीय भाषामा यसी भनिने लिङ्गो ठड्याएर इन्द्र जात्राको शुरूआत गरिएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने यो पर्वलाई नेवार समुदायमा ए या पुण्य पनि भनिन्छ। हनुमान ढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विविध नाचगान रथयात्रा र देवी देवताको पूजा अर्चनाका साथ 8 दिनसम्म मनाइन्छ। काठमाडौँ ललितपुर भक्तपुर धुलिखेल र दोलखा लगायत ठाउँमा धुमधामका साथ इन्द्र जात्रा मनाउने चलन छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएका भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका हुन्। एडम गिलक्रिस्टको report.
5: Iranian media claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
6: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
5: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
6: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world? Or do I annihilate the Islamic Republic?
5: The US leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Eyre from the Middle East Institute thinks the US needs to be more proactive.
7: What it hasn't been willing or able to do is actually negotiate to do diplomacy. So a President Trump meeting, I think, would probably set things backwards because he tends to say things that hurt the diplomatic process.
5: Although Donald Trump has now signed a landmark Denmark-Greenland security deal, it allows the US to build two new military bases in the Arctic territory.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: हजुर आदर्श श्रोताहरू, यो सुमधुर युगल गीत राखेँ मैले यहाँहरू माझमा। दुर्गा परियार र मन्ना गुरुङको स्वरमा गीत लेख्नु भएको थियो गीतकार घनबहादुर थापा मगरले भने। यसमा संगीत रहेको थियो डाक्टर किरातको र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम संगमको बुधबारको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु। व्यवसायमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि गायक सङ्गीतकार सन्तोष दुमी राईलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। सन्तोष यहाँलाई फेरि पनि स्वागत छ यो दोस्रो खण्डमा।
1: धन्यवाद हजुर।
0: अब बेस तपाईँ करिब डेढ दुई वर्ष पछि आउनु भएको छ आज होइन। बेबेस आउँदाखेरिको एउटा तपाईँको अनुभव सेयर गर्नु कस्तो लाग्छ? रेडियो त धेरै ठाउँ जानुहुन्छ।
1: एकदम दाजुहरू, यो साँच्चै नै हजुरले यो प्रश्न चाहिँ जिज्ञासा चाहिँ राख्नु जस्तो लागेको थिएन, तर रेडियो बेबेस चाहिँ म धेरै अगाडिदेखि होइन दाजु जोडिएको छु र रेडियो बेबेसबाट आफ्नो गीतहरू प्रसारण गर्न पाउँदाखेरि साँच्चै खुसी लाग्छ। म एकदमै पारिवारिक महसुस गर्छु दाइ भन्नु नै पर्दाखेरि रेडियो बेबेस धेरै अगाडिदेखि, वास्तवमा यो रेडियो बेबेसको म धेरै अगाडि जस्तो बडा किशोर गुरुङ बडाको चाहिँ त्यो यो उहाँको प्रोग्राम सुनेर परदेशिक सन्देश सुनेर चाहिँ हजुर सुनेर चाहिँ म धेरै एउटा चाहिँ भनौँ न रेडियो बेबेसको चाहिँ फ्यान भएको, तर समय सँगसँगै रेडियो बेबेसमा आएर हजुरहरूसँग बोल्न पाउँदाखेरि र रेडियो बेबेसको अत्यन्तै आदरणीय श्रोताहरूसँग भलाकुसारी हुन पाउँदाखेरि आफूले आफूलाई चाहिँ भन्नु नै पर्दाखेरि एकदमै प्लेस फिल नै गर्छु म, एकदमै एउटा हुन्छ नि एउटा धन्य फिल हुन्छ कि जस्तो यति अब रेडियो बेबेसको यति धेरै हरेक हुन त अहिले जुनै प्रसारण पनि सम्भवतः वर्ल्ड वाइड नै हुन्छ होइन, र पनि बेबेसको प्रपर श्रोता हुनुहुन्छ जस्तो यो ब्रिटिस प्रोसेसमा पनि धेरै श्रोता दर्शक आदरणीय व्यक्ति व्यक्तित्वहरू हुनुहुन्छ।
0: तपाईँको त आफन्तै हुनुहुन्छ, भाइ हुनुहुँदो रहेछ होइन।
1: एकदमै धेरै हजुर आफन्तहरू आदरणीय अनि सम्माननीयदेखि लगेर होइन अहिले सम्भवतः धेरैले सुनिराख्नु भएको पनि हुनसक्छ। सो सम्पूर्ण सम्पूर्ण फेरि पनि यो पारिवारिक जस्तो लाग्ने मेरो होइन रेडियो बेबिस को प्रसारण केन्द्रबाट चाहिँ सम्पूर्ण आफन्तहरूलाई पनि एकमुष्टमा सम्झना सेवाडोक प्रणाम पनि भन्न चाहन्छु यतिखेर दाइ।
0: हुन त अब रेडियो धेरै छ, अहिले प्रविधिमय सञ्चार छ, हात हातमा छ, तर पनि कहिलेकाहीँ भनिन्छ नि सुन्ने रेडियोहरू कमै हुन्छन् होइन, र सुन्ने रेडियोमै पर्छ जस्तो लाग्छ। धेरै श्रोताहरूले प्रतिक्रिया पनि लेखेर पठाउनु भएको छ, बेबेसको एउटा छुट्टै भनौँ चाम चाहिँ छ है।
1: पक्कै पनि दाइ, पक्कै पनि।
0: अब तपाईँको साङ्गीतिक यात्राको यो दोरीमा सन्तोष दुबी म साँच्चै अब गायक है भन्ने त्यस्तो कुनै गीत छ? यो गीत गाइसकेपछि चाहिँ आहा म चाहिँ साँच्चै गायक भएछु भन्ने हुन्छ नि त्यो एउटा आफैलाई पनि फिल, श्रोता दर्शकले पनि मन पराएको गीत चाहिँ
1: त्यस्तै त छैन, बरु त्यही अब रेडियो नेपालमा मैले जतिखेर भोकल पास गरेँ होइन त्यतिखेर चाहिँ म गायकै भएछु कि जस्तो।
0: अब त्यो त अब पास अहिले पो सजिलो छ, त्यतिखेर त होइन एउटा सेन्सरसिप थियो, पास गर्नै पर्थ्यो होइन
1: त्यो। हजुर एकदम दाजु, यो प्रसङ्गले आयो कुरा होइन, प्रसङ्ग बस जस्तो हाम्रो म सम्झिन्छु हाम्रो सीताराम तास्पुरिया दाईसँग चाहिँ त्यो रिजल्ट पनि थियो होइन, अनि नौ दिन दस दिन कि झन्डै पन्ध्र दिन पछाडि त्यो हामीले भोकल टेस्ट दिएको चाहिँ पन्ध्र दिन जस्तो पछाडिबाट चाहिँ रिजल्ट आयो भन्ने खबर सुनियो, अनि हेर्नु गएको, तिनवटा गीत गाएको थिएँ मैले, अनि त्यहाँनिर मीरा राणादीजी हुनुहुन्थ्यो, भूपेन्द्र रायमाझीदाहरू होइन लगायत रेडियोमा जस्तो त्यो पुरानो रेडियोमा हामीले चाहिँ दिएको यतापट्टि जुन मेन प्रसारणभन्दा अर्कोपट्टि त्यहाँ साथीहरूले भन्नुहुन्थ्यो यहाँ चाहिँ नारायण गोपाल स्वर सम्राटले रेकर्ड गर्ने हो यहाँ गर्नुभएको अरे भनेर भन्नुहुन्थ्यो त्यहाँ दिएको, अनि हजुर भोइस टेस्ट त्यहाँ अनि दिँदाखेरि तिनवटा तालमा फरक फरक तालमा गाउनुपर्छ भनेर भनेको थियो।
0: कति ता कति सालमा दिनुभयो? धेरै अगाडि पनि छ त्यसो त, अहिले त सम्झिने भने किनभने मान्छे अहिले भोइस टेस्ट दिनको लागि रेडियो नेपाल जाँदैन, रेडियोमा गीत बन्नको लागि रेडियो नेपालै पुग्नु पर्थ्यो भोइस टेस्ट दिनको लागि।
1: अगाडि नै हो दाइ, जतिखेर म सानै पनि थिएँ एक प्रकारले भन्नुपर्दाखेरि चाहिँ, अब ती कथाहरू भनिराख्दाखेरि चाहिँ कति श्रोतालाई लागिरहेको होला कि सन्तोष तिमी चाहिँ होइन धेरै अगाडिकै रहेछ भने जस्तो पनि लाग्ला, त्यस्तो पनि होइन, तर म चाहिँ सानै उमेरमा नै गएको हो दाइ, अनि सो तिनवटा तालमा गाउनुपर्छ भनेर भन्नुभएको थियो त्यहाँनिर, अनि तिनवटा तालमा गायौँ, अनि त्यहाँ रेकर्ड गर्नुभएको थियो हामीले गाएको, अनि म चाहिँ आफू हार्मोनियममै पनि बसेको थिएँ, हार्मोनियम बसेर नै गाएको, पछिबाट जब रिजल्ट आयो मेरो 9 नम्बरमा थियो नाम है, त्यो त्यो क्षण चाहिँ म साँच्चै गाएको बनेको हो त भने जस्तो चाहिँ लागेको
0: रहेछ, आधिकारिक प्रमाण पत्र पनि थियो नि
1: होइन, हजुर एकदमै हो, अनि त्यही क्षण चाहिँ म गायक बनेको हो कि भने जस्तो लाग्यो, तर मेरो त्यो खुसी मेरो बाबा मम्मीहरूसँग त्यतिखेर मैले साट्न पाइनँ, अथवा भनौँ मेरो परिवारसँग, परिवारहरू अब खोटाङमै हुनुहुन्थ्यो होइन, अनि मेरो मेरो नाना दिदी भेनाजूहरूसँग म बसेको थिएँ काठमाडौँमा पढाइको सिलसिला सँगसँगै, अनि त्यति बेला चाहिँ म साँच्चै नै हजुरले होइन उठाउनु गर्नुभएको जिज्ञासा जस्तो चाहिँ त्यो बेला चाहिँ भएको थिएँ, पछिबाट त गीतहरू गाउँदै गयो, गाउँदै कति अब आफूले गाएको गीतहरू अझै चित्त नबुझ्ने होइन, अनि अझै मैले गाउनुपर्छ बेस्ट गाउनुपर्छ भने जस्तो चाहिँ लागिरहन्छ अहिले पनि।
0: अब तपाईँलाई श्रोतामा पहिचान दिलाउन सकेको अथवा चिनाउन सकेको गीत चाहिँ कुन हो भने, र नेपालको त्यो भोइस टेस्ट पास गरिसकेपछि तपाईँ गायक बने है भन्ने त्यो एउटा त्यो आत्मबल पनि बढ्यो, त्यो आधिकारिकता पनि हो राज्यले दिएको होइन, र अनि तपाईँलाई चिनाएको अथवा तपाईँको पहिचान दिलाउने गीत चाहिँ कुन हो सन्तोष दुमीलाई? धेरै गीत गाउनु भएको छ,
1: म गीतहरू धेरै नै गाएको छ, जस्तो अलि धेरै भन्नुपर्दाखेरि चाहिँ अब जस्तो साल्पे राजा गीत चाहिँ अब एउटा लोक फ्लेभरमा थियो, तर त्यो गीतले अलि बढी हो, र त्योभन्दा अझै बढी चाहिँ खासमा तुलसी भन्नुपर्दाखेरि घामले आँखा खोलिसक्यो पाखा पर्वत चुमिसक्यो उठ ए मान्छेहरू पुग्नु टाढा छ भन्ने गीतले
0: गुनगुनाइदिनुहोस् त, अब बोल्दा गायकलाई त गाएर सुनाउन मजा आउँछ
1: यो गीतले पनि अत्यधिक धेरै यो एक जस्तो त्यतिखेर अलिकति होइन माओवादीहरूको चाहिँ एउटा
0: जनयुद्ध
1: पछि जस्तो माओवादीहरू अलिकति उमा
0: आउँदै
1: हुनुहुन्थ्यो त्यही होइन, त्यो त्यति बेला यो गीत खुब जस बजेको थियो, त्यो गीतले पनि अलिकति मानिसहरूलाई चाहिँ सन्तोष तुमी भनेर मलाई रिकग्नाइज भए जस्तो लाग्छ दाइ होइन। यो गीतलाई मेरो आफ्नै कम्पोजिसन रहेको थियो, अनि नाकीमा सुमन राई उहाँले लेख्नु भएको यो गीतलाई चाहिँ धेरैले रुचाउनु भएको थियो, गाउँदै गर्दाखेरि ठ्याक्कैसँगले ए सरी बोल्दै गर्दाखेरि ढ्याक्कै होइन, जस्तो गीत चाहिँ कस्तो थियो भने

0: योगी चाहिँ
1: जुन गीतलाई चाहिँ हाम्रो भीमसेन राईजीले सहगायन गर्नुभएको थियो अनि सुमन राई यानि कि उनले गीतकारको रूपमा आफूले आफूलाई चाहिँ नाकिमा भनेर चिनाउनुहुन्छ अनि यो गीतले गर्दाखेरि म हङकङ गएको
0: तुलसी हङकङ साङ्गीतिक
1: हजुर त्यहाँ हङकङमा चाहिँ अब हाम्रो आदरणीय दिनेश सुब्बादारको अहिले बेलायत हुनुहुन्छ त्यहाँ उहाँको त्यो इन्स्टिच्युट थियो र धेरै नेपालीहरू त्यहाँ चाहिँ गएर दिनेश दासँग चाहिँ प्रशिक्षण पनि लिनुहुन्थ्यो अनि त्यहाँबाट प्र्याक्टिस गरेर आए बेला यो गीत गुनगुनाएर होइन मलाई कल गर्नुभएको यादहरू ताजै छ कि मादल गिटार अनि त्यो कङ्गोहरू बजाएर अनि यो गीत चाहिँ हामीले धेरै प्र्याक्टिस गर्छौँ यहाँनिर अब तिमी हङकङ आउनुपर्छ ल एकचोटि भन्ने यो मलाई अहिले पनि सम्झना छ यो गीतले पनि केही श्रोता अत्यधिक श्रोताहरू माझमा चाहिँ जस्तो इलाममा रिता राङ हुनुहुन्छ उहाँले पनि मैले धेरै बजाएको यो गीत भन्नुहुन्छ रेडियो उता फिकलबाट होइन अनि धेरै श्रोताहरूले यो गीत सुन्नु भएको थियो यो गीतले पनि केही चाहिँ सन्तोष तिमी हो भन्ने चाहिँ बनाएको थियो तुलसीदास
0: हुन्छ यतिखेर भने चाहिँ अर्को गीत राख्छु है त उसो भने तपाईँकै स्वर रहेको गीत हो है सङ्गीत पनि तपाईँको तर गीत लेख्नु भएको छ प्रकाश कृष्ण बाक्सिला भनेपछि म बाक्सिलाको खोटाङ बाक्सिलाको मान्छे हो क्या गीतकार
1: हजुर हो हामीले यहाँ लास्ट टाइम चाहिँ उहाँ दाइले हजुरसँगै इन्टरभ्यू पनि गर्नुभएको थियो वार्ता पनि गर्नुभएको थियो र प्रसङ्ग बस यो अहिले जुन गीत बस्नु लागेको छ यहाँ नै उहाँले होइन सुनाउनु भएको थियो कि यो गीत अब हामी गर्दैछौँ भनेर
0: हुन्छ
2: त्यति बेला सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
3: त्यसलाई सहेर नबसौ
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठूलो हौसला मिल्दो रहेछ
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन

0: हजुर सदर, आज फेरि अचानकै भारी भो मन भारी। आजको अतिथि सन्तोष धुमी राईको स्वर रहेको गीत राखे, प्रकाश कृष्ण बाक्सिलाको गीत रचना रहेको थियो, सङ्गीत सन्तोष धुमीकै रहेको थियो र यसको भिडियो चाहिँ यहाँहरूले युट्युब च्यानल गएर सन्तोष धुमीमै होला सायद भिडियो, होइन हामीले अडियो मात्रै सुनायौँ। सन्तोषजी यहाँलाई फेरि पनि स्वागत छ।
1: थ्याङ्क यू सो मच।
0: यो गीतको बारेमा बोलिदिनुहोस् त, यो कस्तो प्रकारको गीत हो? अघि थोरै प्रसङ्ग निकालिहाल्नु प्रकाश कृष्ण बाक्सिलाको।
1: हजुर, सम्भवतः प्रकाश कृष्ण बाक्सिला दाले यतिखेर सुनिराख्नु भएको छ भने एकदमै
0: कता हुनुहुन्छ
1: सेवा। उहाँ अहिले हङकङमै हुनुहुन्छ, बिचमा उहाँ अलिक बिरामी पनि हुनुभएको थियो र अहिले चाहिँ स्वास्थ्य लाभ गरिराख्नु भएको छ, सम्भवतः अहिले सन्चो पनि भइसक्नु भएको छ। र आदरणीय प्रकाश कृष्ण बाक्सिला दाले रचना गर्नुभएको यो गीत चाहिँ लास्ट टाइम हजुरसँग नै प्रकाश कृष्ण बाक्सिला दाले इन्टरभ्यू गर्नुभएको थियो यहाँनिर,
0: हो मैले सायद बिर्सेँ होला है, धेरै अगाडि कुरा।
1: हजुर, अनि प्रसङ्गवश चाहिँ उहाँले यो गीत उस गर्नुभएको बेला नै चाहिँ प्रसङ्गवश यो गीत उहाँले सेयर गर्नुभएको थियो र मैले चाहिँ यसलाई कम्पोजिसन गर्दै थिएँ। यो गीतको कथा अलिकति उहाँले मलाई सेयर गर्नुभएको थियो, म छोटकरीमा सेयर गर्छु आदरणीय रेडियो बिबिएसका सम्पूर्ण आदरणीय दर्शक श्रोता माझमा, तुलसीदा स्वर्णिम सङ्गम कार्यक्रम मार्फत, कि हङकङमा चाहिँ एकजना कपल होइन चाहिँ लिभिङ टुगेदरमा बस्नु भएको, प्रेमिका र प्रेयसी भनौँ न, बस्नु भएको थियो अरे। तर पछाडिबाट वर्षौँ पछि चाहिँ उहाँहरूको सम्बन्धमा चाहिँ होइन एक प्रकारको अब दरार आयो भनौँ न, अनि प्रेमिकाको अथवा चाहिँ प्रेमीले चाहिँ प्रेमिकाको मर्डर गरेको जस्तो एउटा चाहिँ केस भएको रहेछ कि
0: हङकङमा।
1: हजुर, हङकङमा। अनि प्रकाश कृष्ण बाक्सिला दा चाहिँ अब उहाँले जिन्दगी गीत भन्ने चाहिँ गीत क्यासेट अगाडि पनि गरिसक्नु भएको छ, धेरै उहाँको गीतहरू छन् होइन रचना गर्नुहुन्छ। अनि कुनै एउटा यात्रामा चाहिँ उहाँलाई यो घटना सम्झेर अचानकै यो गीत चाहिँ उहाँले रचना गर्नुभएको भनेर मलाई सुनाउनु भएको थियो कि,
0: भनेपछि एउटा बेबस कहानीको गीत पो रहेछ
1: जस्तो। हजुर, एकदमै अब किन यस्तो भयो, एउटा प्रेमीले होइन आफ्नो प्रेमिकाको कसरी चाहिँ यस्तो गर्न सक्छ भन्ने खालको चाहिँ एक प्रकारको यो कल्पना गरिएको जस्तो। आज फेरि अचानकै भारी भो मनभरि, तुवालोले ढाकिएकोले काली बन्सरी भन्ने चाहिँ यो चाहिँ त्यसैले यस्तो खालको चाहिँ एउटा कथा हजुर। भिडियो यो त्यस्तो अब होइन व्यावसायिक भिडियो त होइन तुलसीदा, यो हामी पछिल्लोचोटि म कार्यरत संस्थाबाट चाहिँ हामी यो सैलुङ र कालिन्चोकको चाहिँ यात्रा गरेका थियौँ
0: होइन, भिडियोमा बसमा चाहिँ माइक समातेर गाउँदै गरेको देखेको थियो भनेपछि त्यो फुटेज चाहिँ त्यताबाट खिच्नु भयो।
1: हजुर, त्यो एउटा सम्झना पनि रहन्छ भन्ने हिसाबले होइन, अनि त्यो ठाउँ, अनि पछिल्लोचोटि नि मैले आदरणीय गीतकार श्रवण मुकारुङलाई पनि भेटेँ है तुलसीदा हजुर, जस्तो माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई भन्ने गीत जो उहाँले लेख्नु भएको अति बहुचर्चित गीत होइन, अनि त्यो ठाउँमा हामी पुग्यौँ भने त्यति बेला पनि मैले चौरीहरूलाई भेटिराखेको बेला देखिरहेको बेला त्यही श्रवण होइन मुकारुङज्यूले लेख्नु भएको गीतकै याद आइरह्यो कि, अनि उहाँले प्रसङ्गवश चाहिँ पछि म उताबाट आएपछि भेट भयो अनि हजुर कसरी यो चाहिँ त्यो बेला लेख्नुभयो भनेर मैले उहाँसँग जिज्ञासा राख्दाखेरि
0: सैलुङ पुग्नु भएको थियो भनेर सोधेँ।
1: हजुर, सोधेँ मैले, सो उहाँ सैलुङ चाहिँ पुग्नु भएको छैन रहेछ। सैलुङ भनेको चाहिँ लेकाली भागहरूमा प्राय सैलुङ भन्ने छ,
0: रवि पुग्दैन त्यहाँ कवि पुग्छन् भने त्यही भएर पुग्नु भएको छ,
1: त्यसरी पुग्नु भएको रहेछ, अनि त्यो कुरा पनि मैले जानकारी। सो यो गीतको फुटेजहरू चाहिँ हजुरले भने जस्तै त्यो सैलुङ क्षेत्रमा

0: चाहिँ लिएको र जर्नी गर्दा गर्दै बसमा पनि होइन लिएको उसमा चाहिँ एउटा सम्झनाको लागि भनेर चाहिँ बनाइएको बताइन्छु.
1: यहाँ नूतन भुषालजी लेख्नुहुन्छ, इजरायलबाट हुनुहुन्छ, उहाँ आफै पनि गीतकार हुनुहुन्छ. नमस्कार सर, साथै गायकज्यूलाई पनि नमस्कार. सुनिरहेको छ रमाइलो कार्यक्रम मिठो आवाज, तपाईँको साङ्गीतिक यात्रालाई शिखर चुमेस, जय गीत जय सङ्गीत भनेर नूतनजीले इजरायलबाट लेख्नु भएको छ. नूतनजीलाई पनि धन्यवाद छ होइन.
0: नूतन हजुरलाई धेरै धेरै धन्यवाद छ हाम्रो अहिले कार्यक्रम सुनिराख्नु भएकोमा र साथ र हाम्रो जस्तो अहिले मैले जो भने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भनेर अनुरोध पनि गर्न चाहन्छु.
1: नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. यसै गरी अर्का हाम्रा पास्तरका स्रष्टा हुन्छ, कुशल शब्दशिल्पी गीतकार पनि हुन्छ है, लीलाराज कामबाङजी. उहाँको नयाँ गीत पनि सुनिता सम्बाहम पे लिम्बू सँगको सहकार्य, अनिल कोइराईसँगको सहकार्य होइन, नयाँ गीत चाहिँ सम्भवतः हामी आजै पनि रिलिज गरौँ भन्थ्यो, उहाँले त्यो लिङ्क पठाउनु भएन. यद्यपि शुक्रबार त्यो गीत हामी रिलिज गर्नेछौँ र अब यता मौसम कस्तो हुन्छ है लीलाजी, अलिकति राज्यले चाहिँ शुक्रबार भनेपछि 9 गते 9-10-11 अलिकति बढी वर्षा हुने भएको हुनाले त्यस्तो भयो भने गीत चाहिँ राखौँला, कुराकानी अर्को दिन राखौँला, नत्र त्यो दिन नै हामी कार्यक्रम अनियर गर्नेछौँ, कुराकानी पनि गर्नेछौँ. उहाँ लेख्नुहुन्छ, लीलाज कामबाङजी हुनुहुन्छ, बेलायतबाट हुनुहुन्छ, अक्सफोर्डबाट हुनुहुन्छ है. तुलसी बस्ने सर नमन गरे है हजुर, आजका तरेवा सन्तोष दुमीज्यूलाई पनि सेवारो भन्नुभएको छ.
0: मेरो तर्फबाट पनि हजुर लगाई सुन्ने हजुरहरूलाई सेवारो.
1: अगाडि लेख्नुहुन्छ, हजुरको नयाँ कोसेली मन पर्यो, सफलताको कामना गर्न चाहन्छु. मेरो पनि नयाँ कोसेली भरे अहिले भोलिसम्ममा ल्याउँदैछौँ र यो कोसेली हजुरहरूले मन पराइदिनुहुन्छ भने आशा लिएको छु भन्नुभएको छ. अघि मैले बोलिसकेँ है, उहाँको नयाँ गीत आउँदैछ, त्यो गीतको सफलताको शुभकामना दिन चाहन्छु. बेबेसका श्रोतासम्म पुर्याउने जिम्मेवारी हामीलाई छोड्नु होला भन्न चाहन्छु. अनि उहाँले चाहिँ सम्झनामा सुमी लिम्बू, शर्मिला अधिकारी, जुनिना राई, सोना कन्दाङमा, द्वारिका थापा मगर, जानु काम्बाङ लिम्बू, शकुन्तला खत्री, यसै गरी अमृता लिम्बू, अनिल कोइ राई, विशाल राई, साथै होमा लिम्बू, मेचु धिमाल, नूतन भुषाल, धेरैजनाको लेख्नु भएको छ. अनि याङ रूप मिडिया प्राइभेट लिमिटेड टिमलाई र नियमित श्रोताहरूलाई पनि सेवा सामुन्ने सेमुन्ना भन्न चाहन्छु, जो जो लप्पा भन्नु लेख्नु भएको छ है. लामो मेसेज उहाँले धेरैजनालाई सम्झाउनु भएको छ र अमृता लिम्बू र विशाल राईको स्वर, लीलाराज कामबाङको गीत रचना अनि अनिल कोइ राईको सङ्गीत रहेको गीत चाहिँ सम्भवतः भिडियो आज साँझसम्म नत्र भोलिसम्म रिलिज हुँदैरहेछ. हाम्रो अग्रिम
0: शुभकामना पनि
1: र उहाँले चाहिँ याङ रूप मिडिया प्राइभेट भन्नु लेख्नुपर्छ. अब तपाईँ त गायक, तपाईँका सिडीहरू पनि पूर्वको ता पास्तरमा अवस्थित है, यो याङ रूप मिडिया प्राइभेट लिमिटेडको याङ रूप एफएम छ है, त्यहाँसम्म इमेल मार्फत पनि गीतहरू पुऱ्याउन सक्नुहुन्छ. तपाईँ गीत त्यताबाट पनि घन्क्योस् होइन?
0: पक्कै पनि दाजु, म प्रयास पनि गर्नेछु र पढाउने पनि छु दाइ.
1: ल, लीलाराज कामबाङजीलाई धन्यवाद दिन चाहन्छु. अनि यहाँ लेख्नुहुन्छ होमा पाइम लिम्बू बेलायतबाट नमस्ते भन्नुभएको छ, होमाजीलाई पनि हाम्रो नमस्ते छ.
0: नमस्ते छ.
1: कैलाश अन्त लिम्बू लेख्नुहुन्छ, नानीटन युकेबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्ते तुजाय, आज बुधबारको लवली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर अनि म्युजिक कम्पोजर सन्तोष दुमी राईलाई पनि सेवारो नमस्ते. हजुरहरूको रमाइलो भलाकुसारी सुनेर बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेछु. अनि सिङ्गर सन्तोष दुमी दाईबाट कुनै एउटा लाइभ गीत सुन्न मन लाग्यो भनेर तपाईँलाई सफलताको शुभकामना दिनुभएको छ है. उहाँले अब सर्वप्रथम त कैलाश अन्त लिम्बूलाई धन्यवाद
0: धन्यवाद छ
1: हजुर. एउटा लाइभ गीत भन्नुभयो, अब कुन गीत सुनाउनुहुन्छ उहाँले? एउटा तपाईँको प्रत्यक्ष गीत सुन्न चाहनुभयो, स्थायी मात्रै भए पनि. तपाईँका थुप्रै गीत छन् है,
0: गीतहरू छन् होइन,
1: अरूको अग्रजका भए पनि हुन्छ, नत्र
0: अरूको भए पनि हुन्छ होइन. सो अघि हामीले जस्तो अब भिडियो प्रसारण गर्न लागेको छौँ भनेको गीत चाहिँ जुन थियो होइन, एकछिन ल त्यसको अन्तरा गाउँछु नि. हुन्छ
1: हुन्छ है.
0: ढलक ढलक हिँड्दै थियो तिमी बजारमा, जति भेटे परि हौ तिमी लाखौँ हजारमा परे.

0: छोटकारीमा बुझम कि होइ छोटकारीमा बुझम। थ्याङ्क यू।
1: एकछिन ल, यो चाहिँ भिडियो आउन लागेको गीत, हामी श्रोतामा केही छिनपछि फेरि यो गीत एकचोटि सुनाउला। तपाईँकै शब्द सङ्गीत पनि रहेको छ होइन?
0: हजुर।
1: र धन्यवाद दिन चाहन्छु लाइभ गीतको लागि। अनि खेलमोती लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ। सेवारो नमस्ते तुलजी, तपाईँको पाहुना गायकलाई पनि नमस्ते सेवा। म पनि कुराकानी र गीत सङ्गीत सुन्दै आनन्द लिइरहेको छु भनेर बेलायतबाट लेख्नु भएको छ हाम्रो खेलमोती लिम्बूज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेलायतबाट सुनेर हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनु भएको छ, उहाँलाई धन्यवाद छ।
0: हजुर, मेरो तर्फबाट पनि हजुरलाई धेरै धेरै धन्यवाद छ सुनिदिनु भएकोमा।
1: र अन्य श्रोताहरूका प्रतिक्रिया छन् भने पढिहाल्छु, अनि त्यसपछि एउटा गीत अहिले भर्खरै तपाईँले लाइभ गाइहाल्नुभयो होइन? भिडियो चाहिँ कहिलेसम्म रिलिज गर्दै हुनुहुन्छ?
0: हामी केही दिनमा नै अब प्रसारण हुँदैछ तुलसीदास, यो हाम्रो सम्पादन भइरहेछ होइन? अब चाँडै नै यसलाई चाहिँ हामीले आदरणीय श्रोता दर्शक माझमा चाहिँ प्रस्तुत गर्न लागेछौँ सन्तोष तुमी युट्युब च्यानलबाट। त
1: अहिले चाहिँ एडिटिङ
0: भइरहेछ त।
1: सङ्गीत महँगो भएको छ है, भिडियो गर्नै पर्ने है।
0: हजुर, अब त्यहाँ भिडियोको क्रूहरू होइन, अनि जस्तो हामीले चाहिँ यो एउटा ब्यान्ड ओरिएन्टेड ब्यान्ड जस्तो गरेका छौँ, यसमा त्यस्तो स्टोरीहरू भन्दा पनि एउटा ब्यान्ड ओरिएन्टेड
1: लोकेसन जस
0: स्टेज बनाएर
1: स्टेजमै मात्रै, बाहिरी लोकेसन छैन,
0: बाहिरी लोकेसन चाहिँ छैन भाइ।
1: भनेपछि यसको के छ रिलिजको मुहुर्त पनि थाहा भनौँ, घोषणा गरिसक्नुभयो अघि लीलाज कामाङजीले आज या भोलि भने जस्तै तपाईँको पनि?
0: हाम्रो स्याटरडे या सन्डे गर्ने
1: आउँदो
0: हजुर प्लान चाहिँ छ दाइ, हजुर आउँदो
1: यही आउँदो शनिबार या आइतबार,
0: हजुर
1: दुइटै दिन चाहिँ फेरि नेपालको
0: अलिकति हजुर
1: मौसममा अलिक बढी वर्षा हुने, अलिक बढी धनजनको क्षति पनि हुनसक्छ, त्यही भएर सबैजनाले सावधानी अप्नाउनु होला भनेर चाहिँ सरकारले मौसम विज्ञहरूले भनिरहेको अवस्थामा तपाईँ हामीले पनि सावधानी अप्नाउनुपर्छ। र फुर्सदिलो समयमा सबै घरमै हुन्छ, त्यही भएर पनि रिलिज गर्दा हेर्नुहुन्छ भन्ने पनि चाहना हो कि के हो?
0: त्यो नै त होइन, पर्न चाहिँ गएको छ त्यस्तै त्यस्तै, जस्तो सबैजना होइन अब बाहिरतिर चाहिँ नहिँडिराख्नु भएको बेला चाहिँ कस्तो गरेको छ त सन्तोष दुमीको यो भिडियो भनेर हेरिदिनु भयो भने पनि, त्यो त्यस्तो त योजना नै त होइन, तर पनि पर्न चाहिँ त्यस्तो गएको छ।
1: समयले पनि ठुलो महत्त्व राख्छ नि, जस्तै चलचित्रहरू कहिले काहीँ दसैँको टाइममा होइन अलिकति फुर्सदिल हुन्छ, मान्छे हलसम्म पुग्छन् भनेर उहाँहरूले चलचित्र कर्मीहरूले फिल्म रिलिज गर्नुको लागि तछाड मछाड गरेको हुन्छ, गीत सङ्गीत पनि त्यस्तो हुन्छ है?
0: गीत सङ्गीतमा पनि प्राय, गीत सङ्गीतमा चाहिँ अब अहिले अधिकांश कलाकारहरूले फ्राइडे होइन रिलिज गरेको जस्तो होइन हुन्छ, प्राय गरेर चाहिँ फ्राइडे नै गर्नु भइरहेको हुन्छ, तर हामीले चाहिँ स्याटरडे या सन्डे गर्ने कुरा छ, हामी सम्भवतः सन्डे गर्छौँ कि जस्तो पनि भइरहेछ।
1: हुन्छ, कहिले सन्ता लिम्बूले चाहिँ तपाईँलाई लाइभ गीतको लागि धेरै धेरै धन्यवाद छ भने लेख्नु भएको छ है त,
0: थ्याङ्क यू हजुरलाई।
1: र पनि एउटा विश्राम लिन्छु है त।
0: हुन्छ दाइजू।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ, तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

0: हजुर श्रोताहरु एकछिन ल यो बिल्कुलै नयाँ गीत सन्तोष दुमी राईको स्वर शब्द संगीतमा राखे बेबेस गोर्खा रेडियोको सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु र सन्तोषजीलाई पनि स्वागत गर्न चाहन्छु सन्तोषजी यहाँलाई फेरि पनि स्वागत छ
1: धन्यवाद तुलसीदा
0: अब भिडियो आएपछि हामी यो गीत फेरि श्रोतामाझ राखौँला सुनाउला होइन गीतको बारे अघि नै चर्चा परिचर्चा भइ नै सकेको छ होइन र यसबिचमा दीप ज्वेलरी अल्ट्रोड युकेबाट प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ नमस्कार तुलसी साथै आजको अतिथि सन्तोषजीलाई पनि नमस्कार व्यस्तताले केही लेख्न सकिनँ प्रेम विश्वकर्मा दीप ज्वेलरी अल्ट्रोड युके भनेर लेख्नु भएको छ प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु युकेबाट कार्यक्रम सुन्ने हामीसित जोडिनु भयो अब तपाईँको आफन्तजनहरू त बेलायततिर पनि हुन्छ कुनै दिन बेलायत पुग्नु भएछ भने दीप ज्वेलरीमा जानुहोला है सुन त अब महँगो भएको छ है किन्न मन लाग्यो भने दीप ज्वेलरीमा पुग्नुपर्छ
1: पक्कै पनि दिलसदाई र हजुरलाई पनि धेरै धेरै धन्यवाद छ प्रेम दाईलाई
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्म दाईलाई दीप ज्वेलरी अल्ट्रोड युकेबाट हुनुहुन्छ र आज हामी सन्तोष दुमी राईसित कुराकानी गरिरहेछौँ र उहाँकै गीत सङ्गीतको यात्राको बारेमा कुराकानी गरिरहेको छौँ र सन्तोषजी अब रमाइलो कुराकानी पनि भयो है तपाईँको साङ्गीतिक यात्राको क्रममा निराशाको दिन कहिले आयो फ्रस्ट्रेसन हुन्छ नि अह केही भएन भन्ने हुन्छ नि निराशा हुन्छ नि कहिलेकाहीँ मान्छेहरू
1: त्यो एकदमै दाई एकदमै महत्त्वपूर्ण जस्तो लाग्ने जिज्ञासा हजुरले साँच्ची राख्नुभयो त्यो अहिलेसम्म चाहिँ मैले होइन जस्तै कठिन परिस्थितिमा पनि अब एक खालको चाहिँ यो फिल्डमा लागेर मैले गलत गरेछु अथवा होइन त्यस्तो चाहिँ अब कुनै क्षण हुन्छ तर अत्यधिक मात्रामा त्यस्तो एउटा फ्रस्ट्रेसन नै हुने गरेर चाहिँ त्यस्तो सोच्न चाहिँ अहिलेसम्म सोचेको छैन तुलसीदा
0: अब एकातिर साङ्गीतिक बजारमा एआईको प्रभावहरू आछ होइन अब के भन्न चाहनुहुन्छ यो एआईले गर्दाखेरि है एआईको कारणले गर्दाखेरि तपाईँहरू जस्तो कलाकारहरूलाई चाहिँ धेरैभन्दा धेरै असर त पारेको छ होला एआईले यसलाई के भन्न चाहनुहुन्छ
1: यो पनि एउटा चाहिँ भनौँ न अत्याधुनिक एउटा होइन
0: एआईले गीत गाइदिने
1: भइसक्यो
0: कम्पोज गरिदिने भइसक्यो है अहिले चाहिँ टिकटकतिर विभिन्न सोसियल साइटतिर एआईको दबदबा सुनिन्छ देखिन्छ
1: यसलाई पनि अब
0: हिजो चाहिँ अब तपाईँहरू बिचमै प्रतिस्पर्धा हुन्थ्यो अब एआईसँग पनि प्रतिस्पर्धा गर्ने समय आइदियो
1: कति चाहिँ जस्तो दाइ जस्तो यो एआई को चाहिँ अब एउटै खालको भर्सन हुन्छ भनेर पनि कतिले चाहिँ अब ठिकै हुने रहेछ भनेर पनि त्यस्तो प्रतिक्रियाहरू
0: भेराइटिज
1: नहुने भनेर पनि अब कतिको चाहिँ कमेन्ट्सहरू आइरहेको देखिन्छ सो ओरिजिनल भनेको चाहिँ ओरिजिनलै हो कि जस्तो पनि लाग्छ दाइ होइन तर कुनै न कुनै हिसाबले यो खालको टेक्नोलोजीलाई पनि हामीले अपनाउँदाखेरि राम्रै हुन्छ जस्तो लाग्छ होइन कति चाहिँ अब जस्तो यसो गरिहेरौँ न त भन्ने हुन्छ नि होइन अब जस्तो गीतकार बन्न चाहनेहरूले एउटा फिल त्यहाँ राखिदिएपछि सरर गीतै लेख्छ भनेर पनि होइन सुनिन्छ यो जस्तो यो प्रसङ्गमा दाइ जस्तो पहिला
0: सङ्गीत जति मिठो गर्छ आवाज त्यति जति मिठो गर्छ नि
1: हजुर
0: शब्द चाहिँ एआईले नमिलाउँदो रहेछ
1: चाहिँ
0: दुई फेद न टुप्पा लेखिरहेको हुने होइन
1: हजुर
0: किन गीतमा त माथि मुखडा स्थायीसँग अन्तरा बाँधिन्छ अन्तरासँग दोस्रो अन्तरा बाँधिँदै आउँछ नि त्यही भएर पनि त्यता चाहिँ भाती नपुग्ने रहेछ गीत लेखनमा तर गायन र कम्पोज त मिठो गर्छ भन्छन् त
1: जस्तो मैले पहिलोचोटि हाम्रो आदरणीय सुरेश अधिकारी दाले चाहिँ आफ्नो सञ्जालमा उहाँको त्यो सानो एउटा उस राखेको देखेको थिएँ अनि तर पछिबाट चाहिँ सुन्दै जाँदाखेरि सबै एकै खालको स्वरहरू जस्तो लाग्यो कि त्यही भएर अब जसरी हुन्छ अब यसलाई सही ढङ्गले सदुपयोग गर्यो भने त विज्ञानले दिएको एउटा प्रविधि हो नौलो नौलो प्रविधि हो होइन अब कति ठाउँमा चाहिँ अब यो एआईको प्रयोग ज्यादाभन्दा ज्यादा गर्नुपर्छ भनेर लागिरहेको पनि सुनिन्छ होइन अब जस्तो विकसित देशहरूमा सो अब यसलाई जति सक्दो अब एउटा पोजिटिभ वेमा जति उपयोग गर्न सकिन्छ गर्न त सकिन्छ दाइ
0: यसलाई आधार चाहिँ
1: बनाउन सकिन्छ
0: सिक्ने माध्यम चाहिँ बनाउन सकिन्छ होइन जसरी अहिले चाहिँ विभिन्न सोसियल साइटहरूबाट आफ्ना सृजनाहरू चाहिँ सार्वजनिक गर्न मिल्छ है त्यसरी एआईबाट पनि यसलाई प्रेरणा बनाउन चाहिँ एउटा माध्यम बनाउन सकिन्छ
1: सकिन्छ
0: सन्तोषजी अब तपाईँको गीत सुनेको तर तपाईँको सङ्घर्ष नदेखेको नदेखेको श्रोताहरूलाई आफ्नो यात्राको महत्त्वपूर्ण कुरा केही भन्नुपर्दा केही छ तपाईँको गीत पनि मन पराएको, सङ्घर्ष पनि सुनेको, तर त्यो सङ्घर्षको दौरान नदेखेका त्यस्ता अदृश्य चिजहरू हुन्छन् है, त्यस्ता चिजहरू केही छन् महत्त्वपूर्ण कुराहरू श्रोतासम्म सुनाउनु पर्ने?
1: अब अत्यन्तै महत्त्वपूर्ण हजुरले यो जिज्ञासा जस्तो राख्नुभन्दा, मैले खासमा मैले नाच घरको स्कलरसिप हो मेरो सुरुमा होइन, स्कलरसिप सकाएपछि
0: सङ्गीतमा
1: त्यो पछाडिबाट चाहिँ आदरणीय प्रकाश गुरुङ सरसँग मैले लामो समय सङ्गीतको क्लास गरेँ, 4-5 वर्ष कन्टिन्यू गरेँ। त्यो पछिबाट म चाहिँ एकदम टाढा बस्थेँ कि, जस्तो फुटुङमा बस्थेँ, मनमैजी फुटुङ बस्थेँ, त्यहाँबाट दिल्ली बजारसम्म चाहिँ आदरणीय मेरो गुरु गुरुदेव कामोद सर कहाँ पिपल बोटमा म हिँडेर पनि पुग्थेँ क्या दाइ। एउटा अनौठो पनि लाग्छ होइन, तर कति त अब हिँड्ने मानिसहरूको लागि त केही पनि होइन, तर बिहानको समयमा त्यो क्लास भ्याउनुको लागि चाहिँ म त्यसरी जान्थेँ अनि कल्पना गर्थेँ त्यो यो जस्तो दरबार मार्गको त्यो स्ट्रिटबाट चाहिँ हिँडिराख्दाखेरि म के गायकै बन्नको लागि म यसरी प्रयास गरिरहेको छु, आफै त्यस्तो कल्पना गर्थेँ क्या मैले।
0: फुटुङसम्म हिँडेर पुग्नुहुन्थ्यो?
1: फर्केर पनि जाने अनि म जाँदाखेरि पनि दिल्ली बजारसम्म म जाने कि।
0: फुटुङ त टाढै छ नि है, झन्डै नुवाकोटकै सिमाना भन्ने पनि हुन्छ।
1: त्यसैले त्यो एउटा मेरो जोस थियो होला कि, अहिले सम्झिँदाखेरि चाहिँ म त्यतिको निकै मैले प्रयास गरेको रहेछु जस्तो लाग्छ। अनि त्यो चिजले नै अहिले कुनै बेला चाहिँ अब हजुरले अघि भन्नुभयो जस्तै कुनै बेला फ्रस्ट्रेसन जस्तो हुँदैन, त्यसरी पो म त अभ्यास गरेको त प्र्याक्टिस गरेको त मैले सङ्गीतको सिक्नको लागि, सो म किन यो यो मेहनतलाई खेर जान दिने भनेर त्यो चिजहरूले नै फेरि मलाई सपोर्ट गर्छ दाइ। यो चाहिँ म आदरणीय श्रोतासँग पनि सेयर गर्न चाहन्छु।
0: अनि घर परिवारको सपोर्ट कस्तो रह्यो? पढ्न आएको छोरो, पढ्न आएको दाजु, पढ्न आएको भाइ होइन, पढ्न आएको भतिजो काठमाडौँ त घर गायक पो बनेछ, किनकि अहिले जस्तो अब तपाईँले स्वर परीक्षा पास गर्दाखेरि गीत सङ्गीत व्यावसायिक भइसकेको थिएन, अहिले पो गीत सङ्गीत व्यावसायिक भएको छ होइन, त्यतिखेर त गीत सङ्गीतमा लाग्नु भनेको चाहिँ जीवन मा दुःख पाउने बाटो समातेछ भन्थ्यो नि, किनकि साह्रै अप्ठ्यारो पनि त नि। हामी नि हेर्नु स्वर सम्राट नारायण गोपाललाई हेरौँ, त्यस्तै अरुण थापाहरू, धेरै यस्ता व्यक्तित्वहरू हुन्छ जसले चाहे जस्तो मखमली सुख पाएनन्
1: पाउनु भएन,
0: सङ्गीतमा लागेर
1: पाउनु भएन,
0: तर उहाँहरूको नाम जीवन्त छ, अमर छ होइन, तर अहिले चाहिँ व्यावसायिक भएको छ। त्यतिखेर घर परिवारको सपोर्ट चाहिँ कस्तो रह्यो?
1: मेरो घर परिवार, मेरो दाई होइन, म माइलो, म घरको माइलो छोरो होइन, मेरो भाइहरू, मेरो परिवारको साथ सपोर्ट थिएन भनेदेखि त म अहिलेसम्म यो गीत सङ्गीतको क्षेत्रमा जो अभ्यास गरिराखेको छु र गाउँदै आइराखेको छु असम्भव थियो तुलसी दाई हजुर। सो मेरो परिवार मेरो एउटा प्रेरणाको स्रोतै हुनुहुन्छ, भलै मलाई चाहिएको बेला, मैले गीत गर्न खोजेको बेला फुत्तै झिकेर होइन दिनलाई नगद थिएन होला उहाँहरूसँग होइन, तर जुन एउटा वातावरण दिनुभएको छ, दिनुभयो, त्यो मेरो आजन्ममा पनि म मेरो परिवारहरूप्रति, मेरो भाइ, मेरो दाजुहरूप्रति चाहिँ ऋणी नै छु। सो मेरो सपोर्टै रह्यो, मेरो
0: घर परिवारको ठुलो सपोर्ट थियो,
1: सपोर्ट रह्यो, किनभने फेरि मेरो घरमा मात्रै होइन, मेरो गाउँमा नै, मेरो ठाउँमा नै अब गीत सङ्गीतमा चाहिँ लाग्ने पहिलो नै हो म होइन,
0: सो
1: हजुर, तर ओ सो मेरो बाबाले भन्नुहुन्थ्यो जस्तो मेरो घरमा धेरै पर्महरू होइन, खेताला पर्महरू आउनुहुन्थ्यो अनि म सारङ्गी बजाएर गीत गाउँथेँ होइन, लुकेर घरको माथिबाट चाहिँ लुकेर गाइरहेको हुन्थेँ, र त्यो बेला यो केटाले चाहिँ पढ्नु चाहिँ पढ्दैन जस्तो छ तर यसलाई म पाण्डव सुनवारलाई भेटाइदिनु पर्यो भनेर भन्नुहुन्थ्यो कि। त्यो मैले उहाँहरूले चाहिँ मेरो घरमा आउने जाने जस्तो त्यतिखेर अब गाविसको सचिवहरू होइन आउनुहुन्थ्यो अनि आफन्तहरू आइराख्नु भएको बेला त्यो उहाँहरूले चाहिँ बैठक रुममा त्यसरी मेरो बाबाले भनेको कुराले चाहिँ मलाई तुलसीदा खासमा प्रेरणा दियो कि, ओहो मैले त पाण्डव सुनवारलाई भेट्ने रहेछु भने जस्तो कता कता अब
0: एकदमै सुनिरहेको
1: हजुर हजुर। अब म अनि पछि बाई दुबई मैले पाण्डव सुनवार सरलाई भेटेँ पनि मैले जीवनमा हजुर भेटेँ, नातिकाजी दालाई मैले भेटेँ, तर अब दोहोरो कुराकानीहरू त गरिनँ, तर म रेडियो जाँदाखेरि अलिकति अस्वस्थ अस्वस्थ भएर आउनुहुन्थ्यो रेडियो. मैले नातिकाजीलाई भेटेँ होइन, फतेमान राजभण्डारी सरको माता म घरमै पनि गएको थिएँ, उहाँले बोलाउनु भएको थियो पछाडि, अनि यो चाहिँ उहाँहरूले दिनुभएको आशीर्वादको रूपमा पनि लिएको छु. तुलसी दाजु,
0: द्वारिका थापा मगरज्यू जर्मनीको हम्बर्गबाट लेख्नुहुन्छ, नमस्कार तुलसी, साथै आजको पाहुना सन्तोष दुमीजीलाई पनि सेवा, उहाँको साङ्गीत यात्रा सबै सधैँभरि सफल रहोस् भन्ने कामना गर्दछु भनेर लेख्नु भएको छ. उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, द्वारिका थापा मगरज्यू, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. तपाईँ पनि त धन्यवाद दिनुहुन्छ होला द्वारिकाजीलाई.
1: द्वारिका थापा मगर दाईलाई धेरै धेरै धन्यवाद र धेरै सम्झना पनि छ.
0: अब भने म तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु सन्तोषजी, किनकि करिब करिब हाम्रो यो दुई घन्टाको बसाइको समय पनि गड्किसकेको छ. जाँदा जाँदै अन्तमा तपाईँले गाउनुभएको एउटा गीत श्रोतामाझ राख्ने छु होइन, र आज आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र अन्तमा बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने संसारभरिका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
1: रेडियो बेबेसलाई माया गरेर जति पनि रेडियो बेबेससँग जोडिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, र सन्तोष तुमीको केही गीतहरू सुनिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद. जस्तो अहिले हजुरले पनि अघि भन्नुभएको जस्तै गरेर अहिले रेडियो को श्रोता दर्शक कति बाँटिनु पनि भएको जस्तो लाग्छ होइन, तर पनि रेडियो बिबिएसको असङ्ख्य श्रोता हुनुहुन्छ, सबैलाई एकदमै प्रेम छ, सम्झना पनि छ, र इन्टायर रेडियो बिबिएस टिमलाई मैले अघि नै भने रेडियो बिबिएस चाहिँ एउटा पारिवारिक जस्तो लाग्छ एकदमै. मैले होइन गीतहरू गर्दाखेरि एकदमै सबैभन्दा सुरुमा अडियन्ससम्म पुर्याउनको लागि आदरणीय तुलसीदा लगायत थुप्रो जस्तो रेडियो बिबिएसको टिम हुनुहुन्छ सबैलाई एकदम धेरै धेरै आभार भन्न चाहन्छु.
0: हुन्छ, तपाईँलाई धन्यवाद, र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद. सुनेर जोडिनु भने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, र सन्तोषजीलाई पनि धन्यवाद दिँदै बिदा हुन्छ है त.
1: धेरै धेरै धन्यवाद.
0: र श्रोताहरू जाँदा जाँदै सन्तोष दुमी राईकै स्वर सङ्गीत र एउटा गीत राखिहाल्छु. विष्णु मगरजीले लेख्नु भएको गीत हो यो. यही गीतको साथ म पनि बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्. नमस्ते.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सर्वोच्च अदालतले परीक्षाको प्रक्रिया पूरा भइसकेपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको हो। यस्तै विपक्षी लोक सेवा आयोगलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न पनि सर्वोच्चको आदेश छ। प्रशासन सेवा सामान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीका 5 विज्ञापनमा लिखित परीक्षा सकिएर अन्तर्वार्ता समेत भइसके पनि लोक सेवाले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै रिट दायर भएको थियो। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले लिखित प्रस्ताव पेश गर्नुभएको छ। भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक विदा लिन आग्रह गर्नुभएको छ। नयाँ नेतृत्व चयनका लागि तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक तथा विधान महाधिवेशन बोलाउन पनि उहाँले प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनको पराजय र विकसित प्रतिनिधि सभा निर्वाचनमा पराजय र विकसित परिस्थितिको विश्लेषण गर्दै भट्टराईले अध्यक्ष ओलीको बहिर्गमनका लागि प्रस्ताव गर्नुभएको हो। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले कालीकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा नगर विकास समितिको जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा 12 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कालीकोटका अध्यक्ष धीर बहादुर बम, मालपोत कार्यालय कालीकोटका तत्कालीन प्रमुख नेत्र बहादुर शाही, आयोगका पदाधिकारी तथा जग्गा लिने बेच्ने व्यक्तिहरू बीच 12 प्रतिवादी बनाएको छ। कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समिति स्वामित्वको तथा सरकारी प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता सम्बन्धी उजुरीमाथि अनुसन्धान भएको थियो। भूमि सम्बन्धी कानून तथा न्यूनतम विधि मिचेर नगर विकास समिति र सरकारको जग्गा अङ्कपुरा शाही, प्रदीप र दीप बहादुरका नाममा दर्ता गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। अख्तियारले आयोगका तत्कालीन पदाधिकारी र मालपोत प्रमुखलाई जनही 1,76,86,000 बढी रूपियाँ बिगो माग गरेको छ। खाँडाचक्र एकका तत्कालीन कार्यवाहक वडाध्यक्ष भरत बहादुर शाहीलाई 1,94,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। यस्तै मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेतलाई 75,92,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। यस्तै मालपोत कार्यालयका कार्यालय सहयोगी भक्त बहादुर शाहीलाई 75,92,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। गैर कानूनी रूपमा जग्गा प्राप्त गर्ने मतियारलाई मुख्य कसुरदार सरह सजाय र जग्गा फिर्ताको माग दावी गरिएको छ। रसुवाको टिमुरेबाट बाढीमा परि बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। भदौ 10 बोटेको सिबाडीमा परेको 28 दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको शव बनाएर लेखम 3 लालीको आर्यघाटमा अन्तिम संस्कार गरेको हो। दार्चुलाको लेखम 4 देवसिंह नेपाली सेनाको श्रेणागणमा कार्यरत हुनुहुन्थ्यो। देवसिंहको अन्त्येष्टिमा सैनिक टोलीले सलामी अर्पण गरेको थियो। देवसिंहका छोराले डीएनएका लागि रगत दिनुभएको थियो तर रिपोर्ट आउन समय लाग्ने भएपछि परिवारले अन्तिम संस्कार गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्विप अपरेशनका क्रममा 58 विदेशी नागरिक पक्राउ परेका छन्।
4: सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपालमा प्रवेश गरेका तर अन्य काममा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। त्यसमध्ये व्यावसायिक यौन कर्मी, सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्नेसम्म रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 भिजा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। साथै बंगलादेशका नागरिकहरू भिजिट भिसामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिजा अवधि गुज्रेर अनलाइन सट्टेबाजीमा सक्रिय भएको पनि पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला ठमेल दरबार मार्ग क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय थिए। उनीहरूले विभिन्न नाइट क्लब, पब र बारहरूलाई सम्पर्क स्थल बनाउँदै स्वदेशी र विदेशी ग्राहकसँग रकम लिने गरेकाले नियन्त्रणमा लिएको एआईजी चतुर्वेदीले बताउनु भएको छ। पक्राउ परेका मध्ये 41 प्रहरी वृत्त दरबार मार्ग र 17 लैनचौरको हिरासतमा छन्। उनीहरूमाथि सीआईबी सँगै जिल्ला प्रहरी परिसर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्।
3: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आफूलाई साबिकको पदमा बहालीका लागि दिएको रिटमा सरकारलाई छलफलमा ढाकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

पीएफबी सरकार रेडियो सुनेर हुन्छ श्रोता र कार्यक्रम दिवाको सिलसिलामा हामी प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट. र अवश्य पनि कार्यक्रम दिवाको सिलसिला यो हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ तपाईँले भने यो 1 बजेदेखि 4 बजेसम्म. आज 23 सेप्टेम्बर 2026 रहेको छ वेन्सडे यानि कि बुधबारको दिन. र आज पनि तपाईँको माझमा मेरा मेरा गीत सङ्गीत विभिन्न जानकारीहरू अवश्य पनि म राख्ने नै छु. म यस्तो गीत गाउँछु सुगम पोखरेल र यसै गरी सुषमा विश्वकर्माको आवाजमा. यो मिठो गीत इन्जोय गरिसक्नु भएको छ श्रोता. र कार्यक्रममा अहिलेको लागि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा अर्को एउटा यो मिठो गीत राख्ने नै छु रहेको छ हरि लम्सालको आवाजमा. जाने पाल्नु पहिले

0: सीरियस गोरखा रेडियो। बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

PFB स्कोरका रेडियो कार्यक्रम अहिले हामी दिवाको सिलीमा छौँ श्रोता, र यो पहिलो घण्टा रहेको छ 1:29 गइसकेको छ। र पनि तपाईँको समीक्षामा चाहिँ आजको हेल्थ रिलेटेड मटेरियल राख्ने क्रम पनि आइसकेको छ। यो हेल्थ सेगमेन्टमा अवश्य पनि स्वास्थ्य बारेमा केही चर्चाहरू अवश्य पनि आजको दिनमा पनि म गर्ने नै छु। र आज पनि हामी हेल्थ सेगमेन्टकै तर्फमा चाहिँ विशेष गरी अहिलेको समयमा चाहिँ हुने जे जतिहरू छ खानपानहरूको विषयमा राख्नेछु। र अवश्य पनि अहिलेको समयमा चाहिँ फाइबरको बारेमा विशेष यो जानकारी रहनेछ। फाइबरले कसरी पेटलाई चाहिँ हल्का बनाउँछ भन्ने विषयमा रहेको छ, र यसै बारेमा चाहिँ आज विस्तृत रूपमा जानकारी पनि रहने नै छ। फाइबर यस्तो प्रकारको कार्बोहाइड्रेट हो जसलाई हाम्रो पाचन प्रणालीले पूर्ण रूपमा पचाउन सक्दैन, त्यसैले यो शरीरबाट प्राय पाचनली हुँदै बाहिर निस्कन्छ। यही विशेषताका कारण फाइबरले पेट र आन्द्राको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। फाइबर दुई प्रकारको हुन्छन्, घुलनशील र अघुलनशील। घुलनशील फाइबरसँग पानीसँग मिसाएर जेल जस्तो पदार्थ बनाउँछ, यसले पाचन प्रक्रियालाई केही ढिलो बनाउन, रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग गर्न तथा यसले चाहिँ कोलेस्ट्रोल व्यवस्थापनमा पनि भूमिका खेल्छ। ओट्स, जौ, स्याउ, सुन्तला, सिमी, केराउ जस्ता खानेकुरा घुलनशील फाइबर पाइन्छ। अघुलनशील फाइबर भने पानीमा घुल्दैन, यसले दिशाको मात्रा बढाउन र आन्द्राबाट दिशा सहज रूपमा अघि बढ्न सहयोग गर्छ। गहुँको फुस, अन्न, केही तरकारी, फलफुलका बोक्रा तथा नट्समा पनि यस्तो फाइबर पाइन्छ। त्यसैले नियमित रूपमा फाइबरयुक्त खाना खानाले कब्जियत कम गर्न र दिशा नियमित बनाउन सहयोग पुग्न सक्छ। यसै गरी फाइबरले पेटलाई वास्तवमा हल्का बनाउँछ त भन्ने विषयमा चाहिँ, पेट हल्का हुनु भन्नाले सामान्यतया दिशा सहज हुनु, कब्जियत नहुनु र पेट फुलेको वा भारी महसुस नहुनलाई बुझिन्छ। फाइबरले यसमा प्रत्यक्ष भूमिका खेल्न सक्छ। अघुलनशील फाइबरले दिशामा मात्रा थप्छ र आन्द्राको गतिविधिलाई सहयोग गर्छ। पर्याप्त पानीसहित फाइबरयुक्त खाना खाँदा दिशा नरम र सहज रूपमा बाहिर निस्कन सक्छ, यसले कब्जियतको समस्या घटाउन मद्दत गर्छ। घुलनशील फाइबर भने आन्द्रामा रहेका सूक्ष्मजीव अर्थात् गट ब्याक्टेरियाका लागि खाना बन्न सक्छ। केही प्रकारका फाइबर आन्द्रामा रहेका उपयोगी ब्याक्टेरियाबाट पनि पदार्थहरूले आन्द्राको वातावरण र समग्र पाचन स्वास्थ्यमा भूमिका खेल्न सक्छन्। तर फाइबर धेरै खानेमा पेट सधैँ हल्का हुन्छ भने होइन, अचानक धेरै फाइबर खान थालेमा ग्यास, पेट फुल्ने र असहजता हुन सक्छ, त्यसैले फाइबरको मात्रा बिस्तारै बढाउनु उपयुक्त हुन्छ। र यसैमा चाहिँ के कस्ता फाइबरहरू खानेमा चाहिँ फाइबर पाइन्छ भन्ने विषयमा चाहिँ, फलफुल, तरकारी, साबुत अन्न, दाल तथा गेडागुडी र नट्समा चाहिँ फाइबर एकदमै पाइन्छ। र अब दैनिक कति फाइबर चाहिन्छ भने

विषयमा भने फाइबरको आवश्यकता उमेर लिङ्ग र कुल खानाले मात्र अनुसार फरक हुन्छ. सामान्यत रूपमा वयस्कका लागि दैनिक करिब 25-30 ग्राम वा सोभन्दा बढी फाइबर लिन सिफारिस गरिन्छ. तर धेरै मानिसले आवश्यक मात्राभन्दा कम फाइबर खाने गर्छन्. फाइबर बढाउनमा पानी पनि पर्याप्त पिउन महत्वपूर्ण हुन्छ. पर्याप्त तरल पदार्थ नलिई 81 धेरै फाइबर खाँदा उल्टै कब्जियत वा पेट फुल्ने समस्या हुन सक्छ. त्यसैले फाइबरयुक्त खाना बिस्तारै बढाउँदै पर्याप्त पानी पिउनु राम्रो हुन्छ. फाइबर केवल कब्जियत रोक्ने तत्व मात्र होइन, पर्याप्त फाइबरयुक्त आहारले मुटुको स्वास्थ्य, रगतमा चिनीको व्यवस्थापन र स्वस्थ शरीरको तल कायम राख्नु पनि सहयोग गर्न सक्छ. त्यसैले पेटलाई हल्का राख्ने सरल उपाय खोज्दै हुनुहुन्छ भने औषधि वा विशेष उत्पादनभन्दा पहिले आफ्नो दैनिक थालीमा साग तरकारी, फलफुल, दाल, गेडागुडी र साबुत अन्नको मात्रा बढाउने बानी उपयोग हुन सक्छ. तर पेट फुल्ने, लगातार कब्जियत हुने, दिशामा रगत देखिने, पेट दुखिरहने वा दिशा गर्ने बानीमा अचानक ठूलो परिवर्तन आएमा केवल फाइबर बढाएर बस्नु हुँदैन. यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित हुन्छ. र अवश्य पनि आजको दिनमा यो हेल्थ रिलेटेड मटेरियल तपाईँको माझमा राखिएको छु श्रोता. अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र यसैको साथमा अब पनि कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा यो मिठो गीत म अहिलेको लागि राख्ने नै छु. रहेको छ वाङदेन शेर्पा र यसै गरी सुशान्त घिमिरे मिलेना राईको आवाजमा पागल.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

पीएफबी गोर्खा रेडियो कार्यक्रमले दिवाको सिडीको हामी पहिलो घण्टामा छौँ श्रोता. दुई वर्षको लागि भने 15 मिनट बाँकी रहेको छ र यो मिठो गीत रहेको थियो नेपाली चलचित्र जारीबाट रीत. र यसै क्रममा यो अपकमिङ इभेन्टको बारेमा म जानकारी राख्नेछु तपाईँको माझ लाइभ इन युके चाहिँ यो रहेको छ. बेसिक स्ट्रोक वार्षिकहरूको लागि चाहिँ यो हार्दिक निमन्त्रणा रहेको छ. स्याटरडेको दिन 10 अक्टोबर 2026 हुनेछ. साँझको समय 4 बजेदेखि बेलुकी 9 बजेसम्म भेनिचे रहेको छ पब्लिक फिल्म सेन्टर. र यहाँ चाहिँ तारा लिम्बू वा नेपाली तारा सिजन 2 प्रथम उपविजेता हुनुहुन्छ. त्यसै गरी नीता थापा मगर भोइस अफ नेपालको 7 सिजनको विजेता र शोको पहिलो महिला विजेता पनि हुनुहुन्छ. र तपाईँ पनि इन्जोय गर्न सक्नुहुन्छ. साथै यसमा ट्रेडिसनल एन्ड मोडर्न फ्युजन कल्चरल शोकेस मिट एन्ड ग्रिट पनि रहेको छ. यस सम्बन्धी अझै तपाईँले जानकारी लिँदाखेरि चाहिँ लिमिटेड सिट्सहरू छ, सो बुक अर्ली गर्नुहोला. र कुनै क्वेरीजहरू छन् भने तपाईँले कल गर्न सक्नुहुन्छ 0746978634 कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा अहिलेको लागि हामी फेरि पनि अगाडि बढिहालौँ. मिठो गीत रहेको छ अङ्किता पुनको आवाजमा माइली.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: अध्यागमन विभागले एकै पटक 88 विदेशीको व्यावसायिक भिजा रद्द गरेको छ। भिजा रद्द गरिएका विदेशीलाई जरिवाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया पनि शुरू भइसकेको छ। सिन्धुलीको मरिन चार साहानको छेन्दु ट्राइन फूड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फूड्स प्रणाली अन्तर्गत नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टू चाइना प्रोजेक्टमा काम गर्ने 88 विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिजा लिए भिजाको उद्देश्य विपरीत काम रहेको काम गरेको पाइएकाले भिजा रद्द गरिएको विभागको विज्ञप्तिमा भनिएको छ। विभागले सबै विदेशी नागरिकलाई भिजाको उद्देश्य र शर्त बमोजिमका क्रियाकलापमा मात्रै संलग्न हुन अनुरोध गरेको छ। पाथीभरामा यो वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाडीको अग्रिम बुकिङ धमाधम गर्न थालेका छन्। होटल र यातायात व्यवसाय समेत यसका लागि तयार भइसकेका छन्। तर सुकेटार काफ्लेपाटी सड़क एक दशक अघिदेखि उस्तै छ। हिउँदमा धुलाम्मे अनि वर्षायाममा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसायी समेत मारमा परेका छन्। कृष्ण फुरुमो लिम्बुको रिपोर्ट।
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाडा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अटो चालक मुकेश शिवाको भनाइ छ।
5: अप्ठ्यारो बाटो गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
4: सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनु हुन्छ स्थानीय विमला बस्नेत।
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दो उँभो हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नुपर्ने यो बाटो अवरोध।
4: सड़कको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ। समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुमान ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ।
7: ठेकेदारको चाहिँ प्रतियोगिता के छ भन्दै लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्सेटसम्म गर्ने र त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ।
8: दिगो हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छ, ढलान परिवर्तन गर्न लाग्छ। हाम्रो
9: म्यादै छ, मङ्सिर 30 गते
8: सकिँदैछ।
4: चालु आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिसमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ। त्यस्तै आमाले स्तनपान प्रतिकूल हुने औषधि सेवन गरिरहेको, बच्चामा गम्भीर स्वास्थ्य समस्या रहेको र आमा र बच्चा लामो समय अलग रहनुपर्ने बाध्यता भएमा पनि स्वास्थ्य कर्मीको सिफारिसमा यो मिल्क प्रयोग गर्न पाइनेछ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।
9: हेलो जे, कहाँ हो तिमीहरू? Where's Ekdev? It's our mom and dad's anniversary and you guys are so late. छिटो आऊ है, सबैजना कुरा छ यार तिमीहरूलाई।

0: Radio's Gorkha Radio.
1: पीएफबीएस गोर्खा रेडियो कार्यक्रम देवाको सिलिको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौं। श्रोता, फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट। र यो मिठो गीत रहेको थियो जे अथर फिचरिङ एक देव लिम्बू फनफनी। र अवश्य पनि यसै गीत संगीतहरूको साथमा भरपूर मनोरञ्जन कार्यक्रमको यो दोस्रो घण्टामा पनि हुने नै छ। तर त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, अब भने हामी लगतै बीएफबीएस संवादतर्फ जानेछौँ। र आज चाहिँ मेजर डिली कुमार राई एमबियु दाजुसँग रहेको कुराकानी युग दाजुको साथमा पाउन सक्नुहुनेछ। पार्ट वान चाहिँ अब हुनेछ यो 2:09 जाँदाखेरि, र पार्ट टू चाहिँ तपाईँले पाउन सक्नुहुनेछ केही छिनमा 2:28 जाँदा। र अब भने लगतै आउनुहोस् लागौ बीएफपीएच संवाद राख्ने तर्फ।
2: हजुर नमस्ते, कार्यक्रम बेबेस संवादबाट म योगराज राईको बेबेस संवादमा आज म मेजर दिल्ली कुमार राई एमबिओ साहब हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। र 2RGL को गोर्खा मेजरको टेनर भर्खरै बुनाइमा सकेर उहाँ चाहिँ बेलायत फर्किनु भएको छ। ओभरअलमा उहाँको गोर्खा मेजरको टेनर यहाँ बेलायत अनि चाहिँ बुनाइमा कस्तो रह्यो त्यस सम्बन्धी, अब चाहिँ उहाँले के गर्दै हुनुहुन्छ त्यस सम्बन्धी, अनि अलिकति बिगडाउ गोर्खासको कायदा म्याटर्स हुन्छ र त्यस सम्बन्धी पनि हामी कुराकानी गर्नेछौँ। साहब नमस्कार है।
3: नमस्कार अनि थ्याङ्क यू स्पेसली आज तपाईँले टाइम दिनुभयो, अनि अहिले सम्पूर्ण हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू प्लस सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरू संसारमा जुनसुकै ठाउँमा बसेर रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि नमस्ते नमन अनि बेबेसलाई पनि थ्याङ्क यू।
2: कहिले आउनुभयो ब्रुनाईबाट?
3: ब्रुनाईबाट हामी 29 अगस्तमा फ्लाइ भयो अनि यहाँनिर 30 अगस्तमा आइपुग्यो। हजुर,
2: अब अलिकति तपाईँको ब्रुनाईको टुरको कुराकानी गर्नुभन्दा अथवा गोर्खा मेजरको ट्रेनरको कुराकानी गर्नुभन्दा अगाडि चाहिँ यो विदाईको कुराकानी गर्न चाहन्छु। 34 वर्ष पल्टनमा नोकरी गरेपछि तपाईँलाई त्यो विदाई दिएको थियो, त्यो भिडियो मैले पनि हेरेको थिएँ। पल्टन छोड्दा चाहिँ कस्तो हुँदो रहेछ, एकदमै इमोसनल देखेको थियो तपाईँले त्यो भिडियोमा अथवा त्यो पिक्चरमा?
3: यो यस्तो रहेछ हौ, यो गोर्खा मेजर भन्ने पोस्ट चाहिँ अब यस्तो खालको पोस्ट भन्ने मैले छोड्ने बेलामा रियलाइज गरे, अनि यो 34 वर्षसम्म आफ्नो पल्टन परिवारलाई अनि पिपललाई जुन किसिमको एउटा आफूले सर्भिस दिएको थियो प्लस त्यही इन रिटर्नमा उहाँहरूले पनि त्यो खालको रेस्पेक्ट हुँदाखेरि चाहिँ पाउँदाखेरि चाहिँ त्यो छोड्ने बेलामा चाहिँ इट वाज भेरी डिपली इमोसनल थियो। किनभने मलाई चाहिँ के रियलाइज भयो भने अब नेपालमा कन्टेक्स्टमा मात्रै मैले बोलेको हो, नेपालमा हाम्रो विभिन्न नेपाल पूर्व पश्चिम उत्तर दक्षिण एउटा हाम्रो बाध्यता छ नि होइन, आफ्नो 2 वर्षको कसैको कसैको 4-5 वर्ष 8-9 वर्ष आफ्नो छोरा छोरीलाई पढाउने बेलामा हुर्काउने बेलामा सिकाउने बेलामा जुन हामीले बाहिर विदेश छोडेर जानुपर्ने हुन्छ नि त्यो धेरैको छ त्यस्तो होइन, अनि त्यो बेला चाहिँ तपाईँले छोडेर जाँदाखेरि कस्तो खालको सोचाइ हुन्छ होला तपाईँको 3 वर्षको नानीले छोडेर जाँदा 4 वर्षको नानीले छोडेर जाँदा, अनि त्यो फिलिङ नै मैले पल्टनलाई लिएर जाँदा पनि अब मैले त्यो सर्भ गरेको पल्टन के होला कसो होला के गर्ला गर्नुहुन्छ मलाई थाहा छ, त्यो फिलिङ भयो। सो इट वाज क्वाइट हार्ड टु लिभ पल्टन अनि त्यसले गर्दाखेरि धेरै इमोसनल भयो दाइ पल्टन छोड्दाखेरि, तर अभियसली त्यहाँ सबै बस्ने कुरा आउँदैन, मान्छेले छोड्नै पर्ने हुन्छ, समवन हेज टु कम समवन हेज टु गो। तर त्यो स्पेसिफिक त्यो मोमेन्ट चाहिँ हामी दुईजनाले एकदमै फिल गर्यौँ, ओभरअल इट वाज भेरी डिपली इमोसनल भन्छौ दाइ, यो चाहिँ एकदमै लाइफको अनफर्गेटेबल एउटा मोमेन्ट नै थियो दाइ।
2: अब तपाईँ इन अ वे भाग्यमानी जस्तो पनि लाग्छ, 1 वर्ष यहाँ गोर्खा मेजर गर्नुभयो बेलायतमा, त्यसपछि ब्रुनाईमा 1 वर्ष गर्नुभयो, ओभरअल तपाईँको जिएमको टेनर चाहिँ कस्तो रह्यो?
3: हजुरले भने जस्तो आई थिङ्क आई फिल भेरी ब्लेस्ड, अनि जुन ब्रिगेड अफ गोर्खा छ नि पल्टनले मलाई एउटा उहाँहरूमा विश्वास भएर चेनक वानको विश्वास भएर मलाई एज अ गोर्खा मेजर भनेर सर्भ गर्ने जुन मौका दिनुभएको थियो त्यसको लागि त थ्याङ्क यू हाम्रो चेन अफ कमान्ड ब्रिगेड अफ गोर्खा जति पनि हायर कमान्ड बस्नुहुन्छ कर्नल कमान्डेन्टदेखि लिएर कर्नल बिजी कर्नल आरजी रोल्स यो साहबहरू, मेरो ट्रेनर ओभरअल 1 इयर युके 1 इयर ब्रुनाई डिफरेन्ट एक्सपिरियन्स, तर यति बिजी भयो योगराज दाई, यति बिजी भयो आई कैनट एक्सप्लेन, तर त्यो बिजी पनि मिनिङफुल बिजी, मैले पनि धेरै कुराहरू सिक्थे, तर मैले धेरै पल्टन राई हाम्रो होल फ्यामिलीलाई हरेक कुरामा रिप्रेजेन्ट गरेर हामी गोर्खाली यो है भन्ने खालको जुन एउटा इम्प्याक्ट वाइडर कम्युनिटी अप टु रोयल फ्यामिली विभिन्न ओर्गनाइजेसनमा नै लागि परेर एकदमै बिजी भयो। डिफरेन्ट एक्सपिरियन्स, युकेमा एक वर्ष अनि ब्रुनाईमा डिफरेन्ट एक्सपिरियन्स, जे होस् ओभरअल एभ्रिथिङ चाहिँ हामी दुईजना बुढाबुढीले पल्टन परिवार अनि पिपल प्रति गरेको थियो यो दुई वर्ष। सो विदाउट सेइङ वान डे, यो चाहिँ मेरो फ्यामिली टाइम है नभनिकन चाहिँ पल्टनलाई दिएको भएर एकदमै बिजी भयो, तर इट इज समथिङ स्पेसल हामीले जुन एक्सपिरियन्स गरेको एकदमै सफल भयो भन्छु दाइ।
2: हजुर, मेजर दिल्ली कुमार राई एमबिओ साहब हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँको ट्रेनरको बारेमा। र गर्खा मेजर एक वर्ष बेलायतमा गर्नुभयो, त्यसपछि ब्रुनाई गएर एक वर्ष चाहिँ गर्नुभयो टु आरजेलको, अहिले बेलायतमा हुनुहुन्छ र 34 वर्षको नोकरीको दौडानमा उहाँ हुनुहुन्छ। अब गर्खा मेजर भएपछि चाहिँ यो गर्छु भन्ने एउटा प्लान पनि हुन्छ तपाईँहरूको थियो होला, त्यो चाहिँ तपाईँले पुरा गर्नुभयो कि गर्नु भएन?
3: दाइ भेरी गुड क्वेसन। सबभन्दा पहिला त अब धेरै साहबहरू चाहिँ जब अफिसर्स भएपछि आई थिङ्क वान डे म गोर्खा मेजर हुन्छु भन्ने त सबैको मनमा होइन, तर नट एभ्री वान विल गेट द्याट होइन, त्यो सबै कुरो एउटा अपर्चुनिटी, त्यो टाइमिङ, चेन अफ कमान्डको सपोर्ट, हरेक कुरा मिल्नुपर्छ। अनि अब जुन त्यो पोस्टमा पुगिसकेपछि सबैको एउटा यो गर्छु त्यो गर्छु भन्ने हुन्छ, त्यसमा त क्वेसन छैन, तर त्यो भिजन मिनिङफुल र सर्भिस कसरी दिने भन्ने चाहिँ मेबी इन्डिभिजुअलमा भर पर्ने कुरा हो। सो मेरो आई थिङ्क 23 वटा मेरो प्रोजेक्ट इमेजहरूमा मैले आई थिङ्क अराउन्ड 23 वटा प्रोजेक्ट इमेजलाई चाहिँ मैले मेबी 75 जस्तो कम्प्लिट गरे। त्यो चाहिँ देयर वाज नट एनी इन्डिभिजुअल इन्सेन्टिभ, हाम्रो होल पल्टन अनि ब्रिगेड अफ गोर्खाज, बट अल्सो हाम्रो लङ टर्म ब्रिगेड अफ गोर्खाजको फ्युचरको लागिको भिजनहरू हो, अनि त्यो चाहिँ मेन मेन कुराहरू एचिभ गरियो, अनि त्यो चाहिँ इट्स नट ओन्ली मी, तर गर्ने त अब पल्टन नै हो, अनि सबै जुनियर भाइहरूदेखि लिएर साहबहरू एउटा गाइडेन्स र भिजन मात्रै दिने हो। गर्दाखेरि जे होस् नो रिग्रेट दाइ है, पल्टन छोडेर आइयो नो रिग्रेट, त्यसमा चाहिँ म आफैलाई एकदमै गौरव पनि ठान्छु, प्लस जुन कुराहरू एचिभ गरिएको छ त्यो कमन पर्पजको लागि होल बिजीको लागि भएको भएर, जस आफूले सोचेको कुराहरू चाहिँ 75% एचिभ गरियो अनि बाँकी स्टार्ट गरिएको छ, अब आउने जेएम साहबले कम्प्लिट गर्नुहुन्छ अनि पल्टनले फेरि नेक्स्ट लेभलमा लाने चाहिँ उहाँको जिम्मेवारी छ भन्ने भन्छु दाइ।
2: हजुर, अब एक वर्ष यहाँ एक वर्ष ब्रुनाईमा गर्नुभयो र तपाईँले छोड्नु भएको लेगेसी के लाग्छ तपाईँलाई एज अ गर्खा मेजर?
3: अब यो लेगेसी भन्ने कुरा चाहिँ एकदमै ठुलो कुरा हो दाइ होइन, अनि यसमा लेगेसी के भन्ने यो भन्ने भन्दा पनि मैले चाहिँ एज अ आफ्नो एज अ गर्खा मेजर भइसकेपछि आफ्नो रोल के हो त, यो रोल चाहिँ कतिपय ठाउँमा हाम्रो सिनियर W2सहरूले पनि होइन साहब तपाईँको पक्का रोल के हो, दसैँ र तिहार मनाउने अथवा रन गर्ने भन्ने खालको पनि एउटा सोचाइ थिएछ हाम्रो इभन त्यो लेभलमा, अनि मैले चाहिँ क्लियरली मेरो रोल के हो, मैले के गर्नु सक्छु, गोर्खा मेजरले के गर्नु सक्छ भन्ने चाहिँ सायद उहाँलाई एउटा एजुकेसन पनि दिए होला जस्तो लाग्छ, अनि त्यो जरुरी छ, बुझ्नु जरुरी छ, किनभने गोर्खा मेजरले के गर्छ त्यति साह्रो देख्दैन बाहिरबाट जो यङहरूले, तर गर्यो भने जे पनि छ, गरेन भने केही पनि छैन, कसैले के गर्यो किन गरेन भन्नेवाला पनि छैन। सो इट्स क्वाइट हार्ड टु अन्डरस्ट्यान्ड, तर एज लङ एज हामीले उहाँलाई चाहिँ भन्छ र एक्सनमा देखाउँछ भने उहाँहरूले चाहिँ साहबको त यो हुँदो रहेछ है पार्ट, साहबले त यो ठाउँमा यसरी खेल्नु हुँदो रहेछ है भन्ने चाहिँ बुझ्यो भने चाहिँ गोर्खा मेजरको पार्ट र कामहरू रोल्सहरू चाहिँ यो रहेछ भन्ने हुन्छ। गोइङ ब्याक टु लेगसी सबै त भन्दिनँ, आई थिङ्क दुईटा कुरालाई चाहिँ म टच अन गर्छु, एउटा युकेमा हुँदाखेरिको चाहिँ के हो भने अब यो हाम्रो ब्रिगेड अफ गोर्खाजमा हामी धेरै ठाउँमा सिनियर साहबहरूदेखि लिएर ब्रिटिस अफिसर्सहरूले सबैले चाहिँ हामी चाहिँ रेजिमेन्टल फ्यामिली, हामी ब्रिगेडको फ्यामिली भन्छौँ, तर प्र्याक्टिकल्ली हामी त्यो गरिँदैन है। त्यो हुनुको लागि चाहिँ सेन्स अफ प्राइड र सेन्स अफ बिलोङ्गिङ्स हुनुपर्छ क्या दाइ, होइन? त्यत्तिकै त्यो आउँदैन। सो मेरो चाहिँ युकेमा हुँदाखेरि हाम्रो रिटायर कम्युनिटीसँग कसरी हामी कनेक्ट गर्ने सर्भिङ मेम्बरलाई, आई स्टार्टेड फ्रम बाबुजी कम्पनी, त्यसपछि गोर्खा ट्रेनिङ कम्पनी, त्यसलाई ओसी हुँदाखेरि धेरै आफ्टर पल्टनमा आएपछि, किनभने एक दिन हामी सबै बाहिर निस्किने हो, रिटायर हुने हो,
2: डेफिनेटली।
3: अनि त्यो पर्सपेक्टिभबाट बसेर हेर्दाखेरि चाहिँ हाम्रो बिचमा त्यो कनेक्सन अलिकति कम्ती थियो मैले फिल गरेको, होइन? सो आई ट्राइड त्यो रिटायर कम्युनिटीसँग, रिटायर हाम्रो बाजे बोजूहरूसँग कसम खाने परेडमा बोलाउनेदेखि लिएर उहाँलाई नम्बर अफ इभेन्टहरूमा बोलाउने, अनि हाम्रो आरजिआर बर्थडेमा उहाँलाई बोलाउने, अनि त्यो गऱ्यो भने बिस्तारै बिस्तारै कनेक्ट हुन्छ। तर मोस्ट इम्पोर्टेन्टली चाहिँ तपाईँ हामीले पहिला देखेको अनि भोगेको कुरा, पेन्सन जानु आँटेको बेला सबैले हेलाएर छ क्या, यो नेचुरल कुरा हो। ए यो त पेन्सनर हो, पहिला पहिला झन् यो भन्दा आई एम टकिङ अबाउट 20 इयर्स एगो त झन् यो त पेन्सनर हो भनेपछि वास्ता पनि नगर्ने। त्यसले गर्दाखेरि अनि उहाँलाई चाहिँ पल्टन छोडेर गइसकेपछि त्यो पल्टनै हेर्नु नमाग्ने, पल्टनको नामै सुन्नु नमाग्ने गुरुजीहरू मैले साबहरू पनि मैले देखेको हो, उहाँले भनेको र सुनेको हो। त्यसलाई चाहिँ पल्टन होइन मेरो पल्टन हो कसरी माया गराउने चाहिँ बनाउनु सकिन्छ त हाम्रो बिस्तारी बिस्तारी अब पेन्सनरहरूलाई, त्यो भएको भएर चाहिँ उहाँहरूको जुन पेन्सन जाने दिनलाई चाहिँ सिग्निफिकेन्ट तरिकाले रेजिमेन्टल फेयरवेल गरेर उहाँलाई त्यो लास्ट डे उहाँको माग गर्दाखेरिको जुन दिनको शब्दहरू जुन पल्टनले दिएको एउटा फेयरवेलले उनीहरूले टच गर्छ के, अनि त्यो चाहिँ मान्छेको त्यो मेच्योर्ड भइसकेपछि त्यो भित्र पसेको कुरा त्यति छिटो भुल्दैन के। त्यसले चाहिँ एनी टाइम रेजिमेन्टल बर्थडे हुँदा हो जानुपर्छ मेरो पल्टन हो त्यो मनमा आओस् भनेर रेजिमेन्टल फेयरवेल चाहिँ इन्ट्रोड्युस गरियो। होल डेको प्रोग्राम उहाँलाई टेम्पलमा लगेर टेम्पलमा सर्भिस गरेर उहाँलाई पक्क पण्डितजीले उहाँहरूको अलिकति कसम फुकाइदिएर देन फाइनल हाम्रो दाजुभाइहरू बितेको दाजुभाइहरूलाई रेस्पेक्ट गरेर रिच चढाएर देन घाटुमा गएर तपाईँको निशानी माइललाई फाइनल रेस्पेक्ट दिएर होल बटालियनको अगाडि फलिन भएर उहाँलाई सानो गिफ्ट दिएर उहाँको फाइनल डेको स्पिचलाई गरेर देन फाइनल चाहिँ अफिसर्स मेसमा लगेर लन्च खुवाएर चाहिँ उहाँहरूलाई चाहिँ बिदाई दिँदाखेरिको जुन एउटा माहौल थियो अनि त्यो फिडब्याक पाउँदाखेरि चाहिँ आशा छ उहाँले जो जसले पाउनु भएको छ उहाँले चाहिँ एभ्री पल्टन हुँदाखेरि फर्केर आउनुहुन्छ भन्ने मलाई लाग्छ।
2: अनि त्यो त तपाईँले गर्नुभएको, मेरो त आँखैले देखेको कुरा हो, मैले तपाईँको अगाडि प्रशंसा पनि गरेको थिएँ नि।
3: हजुर हो, त्यो एकदमै जरुरी छ क्या, अनि त्यसले चाहिँ हामीले कनेक्ट गर्छ। यस रेक्रुटको टाइमिङमा हाम्रो पालामा डिफ्रेन्ट थियो, अहिले त अब मेन्चेस्टरबाट कोचमा लिएर रेक्रुट कम्पनीमै लिएर पाइपिङ गरेर खाताले गरिन्छ, देन पल्टनमा आउँछ भाइहरू वेलकम गरिन्छ, बट 20 इयर्स डाउन द लाइन 30 इयर्स त्यो अलिक भुल्दो रहेछ कि, तर वाट रिमेन्स त्यो पक्क मेच्योर्ड भएको बेलाको जुन एक्सन छ नि त्यो चाहिँ त्यो भित्र मनमा पसेपछि त्यो भुल्नु अलिक साह्रो हुँदो रहेछ। अनि त्यो होस् है, त्यो माहौल होस् है, अनि त्यो खालको मेन्टालिटी होस् है भनेर चाहिँ यस अब तपाईँले त्यहाँ बेबेसमा इन्ट्रोड्युस गर्यो। द्याट इज वान थिङ मैले हाम्रो नयाँ पेन्सनर दाजुभाइहरू साहबहरूलाई चाहिँ मैले त्यो गरेको हो। आई थिङ्क उहाँले एकदमै एप्रिसिएट गर्नुहुन्छ। द्याट्स वान थिङ, द्याट अरू निकै छ त्यो नभनौँ। अनि ब्रुनाईमा चाहिँ अब ब्रुनाई एकदमै सेन्सिटिभ प्लेस छ, अब हाम्रो हामी त ब्रुनाई भनेको त अब ब्रुनाईको राजाको गेस्ट हो, हाम्रो सुल्तानको गेस्ट हो, हामी त्यहाँ बस्दाखेरि हामीले गेस्ट जस्तो बस्नुपर्छ भन्ने मेरो भनाइ हो। अनि त्यसमा अब गोइङ ब्याक टु 1962 रिभोल्टमा हाम्रो टुजिआरले यस्तो खालको दिन दिनुभएको छ, अनि त्यसमा चाहिँ पर्टिकुलरली हाम्रो लेफ्टिनेन्ट कर्नल एलबी पुन साहब, ओबी एमसी साहबको ठुलो लेगेसी छ। त्यो चाहिँ अब अलमोस्ट 63 इयर्स अगाडिको कुरा हो, त्यो बिस्तारै बिस्तारै फेड आउट हुँदै गइरहेको छ के। सो त्यहाँको पब्लिक यङ जेनेरेसनहरूले त्यति साह्रो गोर्खालीको बारेमा थाहा हुँदैन। सो हो वाट इज नेक्स्ट भनेर हाम्रो सिओ साहबको उहाँको एउटा डिरेक्टिभमा चाहिँ लाइन्स अफ एफोर्ट 4 चाहिँ मेनली जिएमको हो, त्यो चाहिँ सेक्युरिङ आवर फ्युचर इन ब्रुनाई भन्ने हो। त्यसैले मैले एउटा मेरो मिसनलाई लिएर अब के गर्न सकिन्छ त हाम्रो टु आरजीहरूको अथवा आरजीहरूको भविष्य बुनाइमा
2: सेट यसो गरौँ है। यो बिचमा मैले एउटा ब्रेक लिनै पर्ने हुन्छ, यो ब्रेक लिउँ अनि बाँकी कुराकानी यहीबाट क्यारियन गर्छौँ है त साहब।
3: ओके
2: हजुर, अब यो साङ्गीतिक विश्राम पनि लिनुपर्ने नै हुन्छ, अहिले इम्पोर्टेन्ट कुराकानी हाम्रो गोर्खा मेजर साहबसँग कुराकानी गरिरहेका छ, छोटो विश्राम लिउँ र त्यसपछि बाँकी कुराकानी हामी यहीँबाट क्यारियन गर्नेछौँ।

0: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। मेजर दिल्ली कुमार राई एमबीएस आफसँग कुराकानी गरिरहेका छौँ र अहिले लेगेसीको बारेमा, उहाँले छोड्नु भएको पल्टनको लेगेसीको बारेमा हामीले कुराकानी गरिरहेका छौँ। यहाँहरू सबै सबैलाई वेलकम गर्दै र साथ फेरि वेलकम छ हजुरलाई।
3: थ्याङ्क यू।
2: हजुर, यो ब्रुनाईको लेगेसीको बारेमा कुराकानी गर्दै थियौँ र त्यहीँबाट सुरु गरौँ।
3: यो जस्ट ब्रुनाईको

0: कसरी रिच आउट गर्ने. आई थिङ्क देयर इज ओन्ली वान वे प्लेटफर्म इज टु इन्ट्रोड्युस समथिङ. अनि त्यो चाहिँ हामीले उहाँको राजालाई प्रपोज गर्यो, हिज म्याजेस्टी द सुल्तान कप हामी रन गर्छौँ टु सेलिब्रेट हिज म्याजेस्टीको 80th बर्थडे भनेर. 5-6 महिना अगाडि नै प्रपोज गरेको, तर सुल्तानले चाहिँ उहाँले ओन्ली 1 महिना मात्रै हुँदाखेरि ओके लु आइ एम ह्याप्पी गो अहेड, अनि हिज म्याजेस्टी द सुल्तान कप भन्नुलाई पनि आई हेभ अथोराइज भनेर सुल्तानले चाहिँ चिठी लेखेपछि देन सुरु भयो एभ्रिथिङ. अनि भेरी सक्सेसफुली डेलिभर्ड. यसले चाहिँ के मेसेज दियो भने, अनि त्यो स्पेसली वर्ल्ड कपको माहौलको बेलामा प्लस 10 टिम जसले टेक पार्ट गर्नेवाला थियो तर आर्मीको 2 टिम आउट भयो, सो एकदमै होल ब्रुनाईले चाहिँ एप्रिसिएट गर्यो कि दिस इज द भेरी भेरी फन्टास्टिक वे टु कनेक्ट होल ब्रुनाईको एभ्री लेभल अफ, होइन, आर्मी नेभी एयरफोर्सको टिमहरू हुनुहुन्थ्यो अनि 4 डिस्ट्रिक्ट, होइन, अब केबी डिस्ट्रिक्ट, टोटोङ, टेमरोङ अनि मौरा डिस्ट्रिक्टको फुटबल टिम, अनि त्यहाँको पुलिस, अनि तपाईँको यो हाम्रो जिआरू अहिले जिएसयू भन्छ, अनि हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई गरेर 8 टिमले चाहिँ कम्पिट गर्नुभयो. अनि हाम्रो भाइहरूले अब विनिङ मेन्टालिटी भएको हाम्रो गोर्खाली जेस फर्स्ट हिज म्याजेस्टी द सुल्तान कप चाहिँ हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई टिमले जित्यो. अनि भेरी सक्सेसफुल, हाम्रो राजा त आउनु भएन तर उहाँले नै अफिसियल्ली अर्डर दिएर हाम्रो प्रिन्स मथिन आउनुभयो. भेरी फ्रेन्डली हाम्रो 2RZ-को स्पेसल्ली उहाँले धेरै कुराहरू 2RZ-बाट ट्रेनिङहरू क्याडेट जानुभन्दा अगाडि अथवा कमान्डो कोर्स गर्नुभन्दा अगाडि ट्रेनिङ गरेको भएर उहाँ आउनुभयो. अनि 2 प्रोग्राम हेरेर प्राइज गिभिङ गरेर जानुभयो अनि एकदमै सक्सेसफुल. आई थिङ्क यो जुन एउटा फुटबल टुर्नामेन्टले चाहिँ हाम्रो एनदर अथवा सेकेन्ड लार्जेस्ट ओभरसिज ब्रिटिस आर्मीको ग्यारिजन ब्रिटिस फोर्सेस ब्रुनाईको चाहिँ एनदर 60 भविष्य सेक्युर गर्छ कि भन्ने मलाई कन्फिडेन्स छ. अनि द्याट इज वान अफ माई लेगसी. अनि यो चाहिँ अब एभ्री इयर 1RZ 2RZ जो त्यहाँ पल्टन बस्छ उहाँले गर्नुपर्छ. द्याट इज समथिङ म प्राउड पनि छु अनि त्यो चाहिँ पछिसम्म रहोस् भन्ने मेरो एउटा सोचाइ पनि छ अनि रहनु पर्छ, किनभने एउटा गोर्खाली पल्टन ब्रुनाईमा हुनु भनेको चाहिँ 630 हाम्रो सोल्जर, त्यसपछि फ्यामिली, त्यसपछि नानी केटाकेटी 2 मात्रै हिसाब गर्दा पनि त्यतिजनाको फ्युचर सेक्युर हुनु हो दाइ. सो द्याट इज वान अफ माई लेगसी. त्यो अरू थुप्रै छ किनभने मेरो प्रोजेक्ट इमेज चाहिँ 23 थियो. वान अफ देम इज हिज म्याजेस्टी द सुल्तान कप.
1: आदरणीय श्रोता, अहिले हाम्रो मेजर दिल्ली कुमार राई एमबिओ साहबसँग कुराकानी गरिरहेका छौँ. अब चाहिँ तपाईँको कति छ अनि अब नेक्स्ट एपोइन्टमेन्ट चाहिँ के गर्दै हुनुहुन्छ?
0: दाइ मेरो अब जे होस् 1.5 वर्ष जस्तो छ. अहिले म प्री डिप्लोमेन्ट ट्रेनिङ गर्दैछु अनि त्यसपछि ओभरसिज कमिटमेन्ट इस्टाब्लिसमेन्ट ओसिएस टोरमा 6-7 महिनाको लागि साउदीतिर जान्छु. त्यसपछि आएपछि त नर्मल अब 6-7 बाँकी हुन्छ. अब त्यो चाहिँ मोर रिसेटलमेन्टतिर लाग्नुपर्ने हुन्छ किनभने यो अपरेसन टुर चाहिँ मेरो फाइनल पर्सनल कमिटमेन्ट एन्ड कन्ट्रिब्युसन टु द आर्मी. मैले ब्रिगेड अफ गोर्खासलाई एभ्रिथिङ दिइसकेँ, अब आर्मीलाई चाहिँ त्यो दिन्छु भनेर भोलिन्टियर हो. अनि अहिले अब आर्मी हेडक्वार्टरतिर कता कता स्टाफ जबमा जाँदाखेरि पनि त्यो 8-9 अब त्यति साह्रो प्रोडक्टिभ हुँदैन कि भनेर हो, त्यो छ दाइ. सो म अक्टोबरको मिडतिर चाहिँ बाहिर डिप्लोय हुन्छु.
1: अहिले ब्रिगेड अफ गोर्खास अब ग्रोथ पनि भइरहेको छ, फ्युचर चाहिँ कस्तो देख्नु भएको छ?
0: ब्रिगेड अफ गोर्खासको फ्युचर त म एकदमै लामो देख्छु दाइ, तर अब यो मैले मात्रै देखेर हुँदैन, सबैले देख्नु पर्यो. तर देख्नुको लागि चाहिँ एक्सन पनि त्यस्तै गर्नु पर्यो के. सो ब्रिगेड अफ गोर्खासको फ्युचर चाहिँ कसैको हातमा छैन, हाम्रै हातमा छ के. भनेको मतलब चाहिँ जुन दिन हामी गोरा पल्टिन्छौँ अनि 9 जाने, 4 बजे 5 अफ हुने, त्यो मेन्टालिटी भएपछि चाहिँ रिस्कमा जान्छ. तर हाम्रो त्यति साह्रो नहुनु पर्ने अनि हुँदैन पनि जस्तो लाग्छ. गर्दाखेरि यो हाम्रै हातमा छ किनभने अहिले हाम्रो ब्रिटिस आर्मीको द मोस्ट इफेक्टिभ रेजिमेन्ट अनि पक्क 90% अथवा 90%+ डिप्लोएबिलिटी रेडी टु डिप्लोय एनिटाइम भन्ने चाहिँ हाम्रो गोर्खाली पल्टन हो. सो ब्रिगेड अफ गोर्खासको फ्युचर चाहिँ एकदमै राम्रो छ है, तर अगेन हाम्रै हातमा छ किनभने स्टिल ग्रोथहरू भइरहेको छ. अब हाम्रो क्युजेलआर कुनै आउँदैछ, हाम्रो क्विन्सगार्ड इन्जिनियर कुनै आउँदैछ, केजेको अब स्टिल नयाँ हो, तिनवटा स्क्वाडन.

0: स्टिल बाँकी नै छ। त्यो अरू अरू एकदमै आर्मी वाइड ससानो पोस्टहरूमा पनि हाम्रो बिस्तारै बिस्तारै कन्भर्ट हुँदैछ, युके पिटहरू चाहिँ गोर्खाले पिटतिर। त्यो किन हामी पक्क लगनशील भएर काम गर्छौँ कि सो दे अन्डरस्ट्यान्ड हाम्रो स्ट्रेन्थ, त्यसले गर्दा राम्रै छ, लामै छ, तर एगेन यो हाम्रै हातमा छ।
1: अब तपाईँले पुरानो जमानाको भनौँ सापहरू गुजियासम्म काम गर्नुभयो, अहिलेको चाहिँ अब भाइहरू हुनुहुन्छ, नयाँ भाइ धेरै पढेर आउनु भएको हुन्छ, एकभन्दा कुरा बुझ्नुहुन्छ, फरक चाहिँ तपाईँले के पाउनुभयो?
0: भेरी गुड क्वेसन। यो फरक चाहिँ दे आर भेरी वेल एजुकेटेड अनि धेरै कुरा बुझेको हुन्छ। अब तपाईँ हामीले जे होस् मैले 1975 अपन टिल 2025 अब अहिले भाइहरू छ उनीहरूको मैले एभ्री एक्सन रिएक्सन बिहेभियर एटिच्युड क्यारेक्टर हेरियो, तर मैले के पत्ता लगाएँ भने एभ्री जेनेरेसन इज बेटर देन बिफोर, है? एभ्री जेनेरेसन बेटर देन बिफोर। अहिलेको गोर्खाली भाइहरू फिट छैन भन्ने पनि कुरो आउँछ के, तर त्यो फिट छैन भनेर चाहिँ अस्तिको ट्रेल वोकर 9 hours 12 minutes 100 kilometers उनीहरू चाहिँ क्रस कन्ट्रीको रफ्तारमा कुद्यो क्या। सो हाउ क्यान यु जस्टिफाई करेन्ट सोल्जर इज नट गोर्खाली इज नट फिट भनेर। मेरो भने चाहिँ के हो भने भाइहरू एकदम राम्रो छ, इट इज आस हाम्रो युनिटमा आएपछि उनीहरूले कसरी नर्चर गर्ने, कसरी उहाँहरूलाई चाहिँ डिभेलप गर्ने, कसरी उहाँहरूले मोल्ड गरिन्छ, कसरी ट्रेनिङ गरिन्छ, त्यसमा मात्रै भर पर्छ।
1: अब यो कायदाको अलिकति कुराकानी गरौँ। अब तपाईँ त सिपाही हुँदै गोर्खा मेजर पदसम्म पुग्नुभयो, यो कायदा चाहिँ कतिको आवश्यक रहेछ? इज इट म्याटर्स?
0: कायदा म्याटर्स दाइ, जेसुकैले जेसुकै भनोस् कायदा म्याटर्स। अब यो कायदाले चाहिँ अब हाम्रो जुन छ नि किप्स अलाइभ आवर ट्रेडिसन कल्चर इथोस एन्ड भ्यालुज भन्छ है, यो कायदाको के को कुरा है। अनि अब एक आयो एड्स मोरल अनि इन्हान्स टिम स्पिरिट क्यामराडरी जे जे जे भन्नुहोस् होइन। अनि आईको आयो इन्डिभिजुअल एन्ड युनिक सोसियल एक्टिभिटी, त्यो संसारमा कहीँ हुँदैन गोर्खाली बाहेक होइन। अनि डीको आयो डिग्निफाइज आवर आइडेन्टिटी रिलिजियन, हाम्रो ह्युमिलिटी प्राइडहरूको कुरा आउँछ क्या। अनि लास्टको एको चाहिँ एड्स भ्यालु इन आवर ओपरेसनल इफेक्टिभनेस होइन, त्यहाँदेखि त्यो रेस्पेक्ट सेल्फ सेल्फलेस कमिटमेन्ट फाइटफुलनेस भन्ने कुरा आउँछ कि। सो कायदा त बिर्स्यो भने नि जुन दिन कायदा हामी अब चाहिँ वाइल्ड गोर्खा भन्छ नि, एक गोरा हुन थाल्यो भने गोर्खाली पल्टन चाहिँ साह्रै पर्छ, किनभने हामी चाहिँ पब्लिकलाई चाहिँ वी आर स्टिल भ्यालु फर मनी भन्ने चाहिँ रियलाइज होस् के त्यतिकै। अनि नत्र भने त गोरै पल्टिन थाल्यो भने चाहिँ यो कायदा सायद हराउँछ होइन। अनि यो कायदा त्यतिकै इन्ट्रोड्युस गरेको होइन बाबु बाजेहरूले, यो चाहिँ बेस्ड अन रियालिटी है। त्यो बेलाको जमानामा कहाँको मान्छे कहाँ इस्ट इन्डिया कम्पनीमा भर्ती भएर गएको छ, न को चिनेको छ, न आफ्नो कमान्डर चिनेको छ, त्यो रियालिटी चाहिँ हाम्रो कायदा एउटा रेस्पेक्ट दायाँ बायाँ लो है, जेसुकै भए पनि पल्टनको बाबा भए पनि दाई भए पनि मै है भनेर जुन एउटा किसिमको त्यो गार्जियनसिप दिनु पर्थ्यो, बेस्ट रियालिटी। अनि यो रिक्वायरमेन्ट थियो होइन, यहाँ तपाईँको गोराको छोरा त परेड सकेपछि फ्राइडे त गइहाल्छ नि, अब हाम्रो त कहाँ जाने त्यतिखेर दाई, अहिले पनि त्यो छ होइन। लो आज हामी मेसिन खाने है, दुःख सुखको कुरा गर्ने, के हो भाइ के छ प्रब्लम के हुँदैछ, यो सबै कुराहरू चाहिँ इट वाज रिक्वायर्ड नि, अनि त्यो तरिकाले बाबुबाजेले इस्टाब्लिस गरेको। अनि एउटा चाहिँ अब आर रेफरेन्स पोइन्टको लागि है, हामीले यो पहिला यस्तो गरेको, बाबुबाजे पनि यो गर्नु भएको हो, यो गर्नुपर्छ। अनि लास्टमा चाहिँ रेस्पेक्ट, रेस्पेक्ट छैन भने सिभिलमा आर्मीमा जेसुकैमा इट्स नट अ गुड ह्युमन बिङ भन्छ। यो चारवटा आर इज भेरी इम्पोर्टेन्ट, अनि यो जुन दिन भुल्छौँ त्यसपछि चाहिँ हामी गोर्खाली चाहिँ अब सायद रिस्कमा हुन्छ। कायदा इज भेरी इम्पोर्टेन्ट, यो चाहिँ मैले नम्बर अफ डब्लु सार्जन मेस अफिसर्स मेसमा पनि डेभलपमेन्ट डेमा कुरा गरेँ, टेल मी वाट इज ओल्ड कायदा भन्दाखेरि देयर इज नो ओल्ड कायदा, त्यो ओल्ड कायदा पुरानो त्यो गरुवाल जमाना इज ओल गोन, ओन्ली त पक्का अहिलेको प्र्याक्टिकल उसमा के छ त पल्टनलाई इफेक्टिभ बनाउने, त्यो मात्रै हामीले प्रिजर्भ गरेर राखेको छ, अनि त्यसले नै हामीले स्ट्यान्ड आउट गराउने, त्यसैले हामी त्यो होल अर्गनाइजेसनमा एकदमै डिफ्रेन्ट देखाउने। सो द्याट इज कायदा, we must not forget.
1: अन्तमा चाहिँ यो बिगर अफ गोर्खाको सम्पूर्ण मेम्बर्सहरूलाई तपाईँको चाहिँ यति 34 वर्षको एक्सपिरियन्सले के भन्छ, तपाईँ उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: 34 वर्षको एक्सपिरियन्स त अब धेरै नै हुँदो रहेछ होइन. अब जे होस् ब्रिगेड अफ गोर्खा इज द मोस्ट प्रोफेसनल अर्गनाइजेसन भन्छु दाइ है, किनभने इफ यु लुक एट द डेटा नेपालबाट बाहिर जाने जो जो हामी नेपालबाट बाहिर जान्छ हामी परदेश गएको हो के, सो ब्रिगेड अफ गोर्खा अल्सो परदेशी जिन्दगी हो नि त होइन. त्यो 7 लाख मान्छे एक वर्षमा बाहिर मान्छे जान्छ के, 7 लाख, द्याट्स ओन्ली डेटा. अब इन्डिया त्यतिकै आउने जानेको त त्यो रेकर्ड पनि हुन्न. सो त्यसमा चाहिँ अब वर्षमा 250-300 मात्रै ब्रिगेड अफ गोर्खा भर्ती हुन्छ. सो त्यो भर्ती हुनु यति डिफिकल्ट छ, त्यस्तो भइसकेर आएको यो अर्गनाइजेसन चाहिँ यति प्रोफेसनल अर्गनाइजेसन छ एउटा हाम्रो कम्युनिटी ब्रिगेड अफ गोर्खा त्यो कहीँ पनि छैन. अनि यो जुन हिस्ट्री 200+ हिस्ट्री चाहिँ अहिले अरू देशले अहिले बनाउँछु भन्दाखेरि यो बनिँदैन के. सो दिस इज समथिङ वी निड टु अन्डरस्ट्यान्ड है. सो हाम्रो युनिकनेस, हाम्रो ब्रान्ड, हाम्रो इतिहास इट्स भेरी डिप छ, यसले चाहिँ अब भुल्नु भएन. पल्टन घरमा चाहिँ अब मेरो एडभाइस हाम्रो यङ जेनेरेसनहरूलाई चाहिँ पल्टनमा जुन कुरा कमान्डरले मन पर्दैन भनेको छ नि, डोन्ट डु इट है. अनि अर्को चाहिँ आफूभन्दा सिनियरले रेस्पेक्ट गर्नु पर्यो, त्यो रेस्पेक्ट चाहिँ एभ्री लेभलमा लागू हुन्छ. अनि आई थिङ्क द मोस्ट इम्पोर्टेन्ट चाहिँ यस्तो खालको वन्डरफुल अर्गनाइजेसनमा आएर पनि तपाईँ ह्याप्पी हुनुहुन्न भने कहाँ गएर ह्याप्पी हुनुहुन्छ, आई डोन्ट नो. सो बी ह्याप्पी, बी स्माइल, अनि जे छ पल्टनमा त्यसलाई चाहिँ आफ्नो 110% एफोर्ट दिएर जानु भने यु विल बी भेरी भेरी सक्सेसफुल पर्सन भन्छु. अनि किप स्माइलिङ, स्माइल इज लाइक ए इलेक्ट्रिसिटी अरे के, अनि लाइफ इज लाइक ए ब्याट्री. सो वेन यु स्माइल यु ब्याट्री गेट चार्ज, वन्डरफुल गेम्स. त्यसले गर्दा किप स्माइलिङ है, अरू केही पनि होइन, जिन्दगीमा धेरै कुरा गर्नु छ अनि बी भेरी प्राउड एन्ड बी सक्सेसफुल. त्यो मेसेज नै हो मैले दिनुपर्ने हाम्रो ब्रिगेड अफ गोर्खासको सम्पूर्ण दाजुभाइहरूलाई.
1: हुन त अब तपाईँ रिटायर हुन अझै बाँकी छ, सेकेन्ड करियर चाहिँ के गरौँ जस्तो लागिरहेको छ कि येट टु बी डिसाइडेड?
0: सेकेन्ड करियर अब हुन त कहाँ, मान्छेको भविष्य गएर के हुन्छ थाहा छैन, तर आई क्यान नट गेट अवे फ्रम हाम्रो ब्रिगेड अफ गोर्खासको 4 पिलर्स है. सो मेबी गोर्खा वेलफेयर सेन्टर नेपालतिर अथवा युके जिडब्लुटी ओ हो रिक्रुटिङतिर कतातिर आई थिङ्क जब एभाइलेबल हुन्छ त्यता गएर चाहिँ एटलिस्ट होइन 5-6 वर्ष चाहिँ मैले दिनुपर्छ भन्ने हो. त्यसपछि चाहिँ ब्याक टु युके आएर चाहिँ मेरो 4-5 गोलहरू छ, त्यो चाहिँ आई मस्ट एचिभ बिफोर आई डाई. त्यो चाहिँ हाम्रो ओल्ड ब्रिगेड अफ गोर्खाज रिलेटेड प्रोजेक्टहरू हो. यसको लागि चाहिँ पछि होल हाम्रो गोर्खाली डायस्पोराको मदत चाहिन्छ मलाई. अहिले नै मैले फ्ल्यास आउट गरे भने मान्छेलाई कौतूहल हुन्छ, हो मैले भन्दा अगाडि फेरि सुरु गर्छ मान्छेहरूले, बट अहिले यत्रोसम्म खोइ कसैले पनि सुरु गर्नु भएको छैन होइन. सो त्यो पछि म सेयर गर्छु भाइ.
1: ओके सर, थ्याङ्क यू भेरी मच. अनि अब पछि फेरि तपाईँ उता गएर आएपछि पनि फेरि हामी बाँकी रहलपल कुराकानी गरौँला. थ्याङ्क यू भेरी मच फर योर भ्यालुएबल टाइम
0: योगराज दाई. थ्याङ्क यू. अनि बेसलाई पनि एकदमै, तपाईँहरूको टिम युके ब्रुनाई नेपाल वान अफ द सोसियल मिडियाले चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खा के हुँदैछ त्यो सबै सुन्छ, संसारमा छरिएर बस्नु भएको. अनि हाम्रो इन्डियाको पनि रेडियो घाम छाया फन्टास्टिक छ, त्यो पनि म सुन्छु होइन. सो इट्स अ भेरी नाइस प्लेटफर्म नि हाम्रो गोर्खाली डायस्पोराको लागि. सो तपाईँहरूको कन्ट्रिब्युसन, कमिटमेन्ट एन्ड सेल्फलेस जुन डेडिकेसन छ नि त्यसको लागि तपाईँहरू सम्पूर्ण बिहेभियर स्टाफ युके नेपाल ब्रुनाईको लागि चाहिँ मेरो हृदयदेखि नै तपाईँलाई धन्यवाद दिन चाहन्छु.
1: हजुर, उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बिहेभियर संवादबाट मैले बिदा मागे.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

BFBS Gorkha Radio. Gorkha Radio. BFB स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवाको सिलीको दोस्रो घण्टामा समय मेरसँग तीन वर्षको लागि भए पनि दस मिनट बाँकी रहेको छ. यसै क्रममा फेरि पनि अब अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी राख्दै गरौँ. यो समय हुन गइरहेको छ अब भने तमु फ्यालो संयुगले चाहिँ आयोजना गरिरहेको छ यो इभेन्ट सामुदायिक भवन समुदाय गार्डन रहेको छ. यो चाहिँ फ्राइडेको दिन 30th of October लिएर सन्डे 1st of November हुनेछ. बिहानको समय 11 बजेदेखि साँझ 5 बजेसम्म हुनेछ र स्थान चाहिँ रहेको छ TPLS UK कम्युनिटी सेन्टर रेडिङमा हुन गइरहेको छ. र यसै अनुसार कुनै जानकारी तपाईँलाई परेको खण्डमा भने अध्यक्षलाई सम्पर्क गर्नुहोला 07879467665 कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा अहिलेको लागि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ श्रोता. अहिलेलाई भने मिठो गीत तपाईँको माझमा चानी जलप एसडी योगी र अन्जु पन्तको आवाजमा

एफबीएसका रेडियो कार्यक्रम अब पनि दिवाकुसेलीको यो दोस्रो घण्टाबाट विदा लिने समय आइसकेको छ श्रोता, र हामी पक्कै पनि कार्यक्रमको केही क्षणमा भेट्ने नै छौँ तेस्रो घण्टामा। र अलि जाँदा जाँदै P8 के यो माया हो इन्जोय गर्नुहोला, र कार्यक्रमको तेस्रो घण्टामा हामी भेट्नेछौँ। समाचार पश्चात स्टे ट्युन्ड।

0: सरकारले सम्भावित भारी वर्षा र यसबाट निम्तन सक्ने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म मुलुकका भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती,
1: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेको अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन, कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटक अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने, त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
0: समुद्रमा बन्ने ठूलो आँधी प्रणाली तथा त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त हिमाली र पहाड़ी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित ठाउँतर्फ ओर्लन पनि आग्रह गरिएको छ। यसैबीच वायु सेवा संचालक संघ नेपालले खराब मौसमको पूर्वानुमानपछि वायु सेवा कम्पनीहरूलाई सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सि शुक्रबारदेखि आइतबारसम्म मुलुकभर भीषण वर्षा र प्रतिकूल मौसमको पूर्वानुमान गरेसँगै संघले आफ्ना सबै सदस्य वायु सेवा कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन र उडान सुरक्षामा गम्भीर बन्न निर्देशन दिएको हो। संघले परिपत्र जारी गर्दै प्रतिकूल मौसमका कारण हवाई यातायात प्रभावित हुन सक्ने भएकाले उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रतिभूति गरेर मात्रै उडान गर्न र गराउन आग्रह गरेको छ। यसैबीच यातायात व्यवसायले भोलिदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु अघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। सरकारले सुरक्षा निकायको नाम, पोसाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ। गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सुरक्षा निकायको नाम, पोसाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाको सम्बन्धमा नवीकरण गर्नु अघि जानकारी गराउन भनेको हो। मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले यस्ता संस्था नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जन संशोधन गरे नगरेको र यदि गरिएको भए यसबारे जानकारी गराउनु पनि भनेको छ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुननिर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पद बहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको बताउनु भयो।
2: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ, अहिले पनि डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ, तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ। यो हुनु बेलादेखि नै अब हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ। मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ। त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ। अब जुन देशमा विपद आएको छ त्यसको चाहिँ पुनर्निर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
0: असोज 2 गते बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन नै पार्टीको निकास भएको बताउनु भएको छ। तेस्रो केन्द्रीय कमिटी बैठकमा भट्टराईले लिखित प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीलाई पदबाट सम्मानजनक विदा लिन आग्रह गर्नुभएको छ। नयाँ नेतृत्व चयनका लागि तत्काल राष्ट्रिय महाधिवेशन, प्रतिनिधि परिषदको बैठक तथा विधान महाधिवेशन बोलाउन भट्टराईले प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनमा पराजय र विकसित परिस्थितिको विश्लेषण गर्दै भट्टराईले अध्यक्ष ओलीको बहिर्गमनका लागि प्रस्ताव गर्नुभएको हो। भट्टराईको अवधारणा पत्रमा पदाधिकारीका लागि अधिकतम 2 कार्यकाल र 70 वर्षे उमेर हद पुनस्थापित गर्नुपर्ने माग समेटिएको छ। यता एमाले केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व विवाद र गुटगत ध्रुवीकरण अन्त्य गर्दै आगामी निर्वाचनमा एमाले एक ढिक्का भएर जानुपर्ने बताउनु भएको छ। जारी एमाले केन्द्रीय कमिटी बैठकमा थापाले राष्ट्रिय कार्यभार र निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने समयमा पार्टी आन्तरिक विवादमा अल्झन नहुने बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र पार्टी पुनर्जागरणमा केन्द्रित रहेको भन्दै थापाले प्रतिवेदनको स्वागत गर्नुभएको छ। निर्वाचनमा पार्टीले बेहोरेको पराजयको सबै जिम्मेवारी अध्यक्षमाथि मात्रै थोपर्न नहुने धारणा थापाको छ। सर्वोच्च अदालतले परीक्षाको प्रक्रिया पूरा भइसकेपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको हो। यस्तै विपक्षी लोकसेवा आयोगलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्न पनि सर्वोच्चको आदेश छ। प्रशासन सेवा सामान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीका 5 विज्ञापनमा लिखित परीक्षा सकिएर अन्तर्वार्ता समेत भइसके पनि लोकसेवाले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै रिट दायर भएको थियो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आफूलाई साबिकको पदमा बहालीका लागि दिएको रिटमा सरकारलाई छलफलमा डाकेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलमा झिकाएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका 2 सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यज्ञमणि नेउपानेले अदालतले न्यायपालिकाको कार्यशैली फैसला कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउनु भएको छ।
3: मानिस रोएको सबैले देख्दो रहेछ, अदालतका फैसला र आदेशहरू रोएको कसैले देख्दो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कारण निर्देशनालयले 18 पटकसम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गतका फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128 4 मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नुपर्छ। यो लेख्या किन नटेरे हामीले? आज पनि फैसला कारण निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
0: अर्का सांसद मधुकुमार चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
4: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नेवालीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
0: अब खबर फटाफट।
5: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाडी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0। यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 महिनामा 12 एन्टी स्नेक भेनम प्रयोग गरियो।
0: हस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

BFBS Gurkha Radio. PFB's Gorkha Radio कार्यक्रममा हामी छौं श्रोता यो समय दिवा कोसेलीको तेस्रो यानि कि आखिरी घण्टामा तपाई सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट कार्यक्रम दिवा कोसेली हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ युके टाइम रहेको छ एक बजेदेखि चार बजेसम्म थ्री आवर सेसन बिना बिना गीत सङ्गीत विभिन्न जानकारीहरू तपाईँको माझमा रहने नै छ श्रोता र कार्यक्रममा हामी प्रवेश गरेका छौँ अहिलेको लागि पनि मिठो गीत रहेको थियो तिम्रो मनमा एकांश निकिता थापाको आवाजमा इन्जोय गरिसक्नु भएको छ श्रोता र अवश्य पनि यसै गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन कार्यक्रमको यो आखिरी घण्टामा पनि रहने नै छ र अवश्य पनि यो अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म तपाईँको माझमा जानकारीहरू राख्दै गर्नेछु 105.4 मेगाहर्ज टिने गर्नुहोला तपाईँले हामीलाई फोक्सटोनबाट सुन्दै हुनुहुन्छ भने रेडियो मार्फत सुन्न तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली तपाईँले बिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र कार्यक्रममा श्रोता यो समयमा हामी अगाडि बढ्ने नै छौँ यी सङ्गीतकै क्रममा अहिलेको लागि भने फेरि पनि अगाडि बढिहालौँ धर्मेन्द्र सेवन रहेछ गरी निकिता थापाको आवाजमा रहेको यो गीत छ धुन्ट नाना अवश्य पनि यो गीत एन्जोय गर्नुहोला

0: Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: BFBS गोर्खा रेडियो।

PFB स्कोरकार्ड भिडियो कार्यक्रमलाई हामी छौँ श्रोता। यो समय दिवा कुसेलीको आखिरी घण्टामा र मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीको साथमा हुनुहुन्छ। यसै गरी सेकेन्ड नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलको बारेमा पनि यो सूचना राख्न चाहन्छु। कोरियली सबैलाई इन्भाइटेड छ, जान सक्नुहुन्छ। र यो चाहिँ सन्डेको दिन 27 सेप्टेम्बर यही आइतबारको दिन रहेको छ। र टाइम सी मुभी स्क्रिनिङको लागि बिहानको 10:30 बजेदेखि दिउँसो 2:30 बजेसम्म रहेको छ। अवार्ड सेरेमनी चाहिँ 3 बजेदेखि बेलुकी 8 बजेसम्म छ। लोकेसन चाहिँ एम्पायर ब्याङ्कोटेगन हल हाई स्ट्रिट अल्डरसट हामसामा हुन गइरहेको छ। र यहाँ विभिन्न जसरी VVIP पासदेखि लिएर जेनरल एडमिसनहरूको प्राइसेसहरू डिफ्रेन्टहरू रहेको छ। कार्यक्रम रद्द गर्नुहोस्। यो समयमा फेरि पनि यो अहिलेलाई मिठो गीत तपाईँको माझमा राख्ने नै छु। अभय एन्ड द स्टिम इन्जिन्स रहेको छ, सक्दिन, इन्जोय गर्नुहोला।

0: EFBS Gorkha Radio. Gorkha Radio.
1: प्रिजेस रेस्ट आएको थियो चिसो चिसो हावाले र समय हामीसँग चार बजेको लागि अब पनि 26 मिनट बाँकी रहेको छ र अब चिसोको कुरा गर्दाखेरि वी आर अप्रोचिङ टुवर्ड्स अटम तर थ्याङ्कफुली यो वर्ष चाहिँ अलिकति लङ्गर समर चाहिँ हामीले एक्सपिरियन्स गर्न पाइरहेका छौँ. अब यसमा हेर्ने नै हो भने अब सेप्टेम्बरमा चाहिँ अलरेडी चिसो हुन थाल्थ्यो र अहिले चिसो त छ तर कम्पेयर टु लास्ट इयर प्रिभियस इयर्सहरू चाहिँ त्यस्तो साह्रो चिसो छैन. एनिवे गीतको साथै फेरि पनि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु. दिवा कुसिलीमा हुनुहुन्छ थर्ड यानि कि फाइनल आवर म सुनेको साथ अपकमिङ इभेन्ट्सकै कुरा गर्न चाहन्छु र अब पनि हुन गइरहेको छ एन्टरटेनमेन्ट इभिनिङ. यो चाहिँ नेपाली आर्टिस्ट रूपी सिन्जाली मगरको साथमा लेमन लिफ रेस्टुरेन्ट एन्ड बार र यो चाहिँ पर्सिको दिन फ्राइडे 25th अफ सेप्टेम्बरमा हुन गइरहेको छ. रातिको समय 8 बजेदेखि बेलुकी 11 बजेसम्म रहेको छ र फ्राइडे इभिनिङ तपाईँ इन्जोय गर्न चाहनुहुन्छ भने अवश्य जान सक्नुहुन्छ. यसअनुसार कुनै क्वेरीजहरू छन् भने चाहिँ तपाईँले इभेन्ट कोअर्डिनेटर इन्द्र सर मगर उहाँलाई सम्पर्क गर्नुहोला 07380897659 चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा अब भने फेरि पनि जे अथर रहेको छ अहिलेलाई पनि सुन्दरी

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: को

0: Gorkha Radio.
1: काली प्रसाद बास्कोटा रेसिगरी अस्मिता अधिकारी का आवाज में यह गीत रहेको थियो साली मन पर्यो समय हामीसँग चार बजेको लागि अब पनि 16 मिनट बाँकी रहेको छ यसै क्रममा फेरि पनि यो इभेन्टको बारेमा जानकारी काव्य सन्ध्या 2026 हुन गइरहेको छ यो चाहिँ 26th of September 2026 यही शनिबारको दिन हुनेछ दिउँसोको ठिक समय 1:30 बजेदेखि लिएर र स्थान चाहिँ सुशी मोटो अल्डरसर्टमा हुन गइरहेको छ आयोजक रहेको छ साहित्य संगालो परिवार बेलायत र यस सम्बन्धी अझै तपाईँलाई विस्तृत रूपमा जानकारी परेको खण्डमा भने सम्पर्क गर्न सक्नुहुन्छ 07368315065 र कार्यक्रममा मिठा मिठा गीत संगीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ यसैलाई निरन्तरता पक्कै पनि म दिने नै छु स्वप्न सुमनको आवाजमा अहिलेलाई भने थाहै भएन

स्वप्ना सुमनको आवाजमा यो गीत रहेको थियो थाहै भएन र समय हामीसँग अहिले 4 बजेको लागि 11 मिनट बाँकी रहेको छ र बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति दिवाकोशीलेमा हुनुहुन्छ श्रोता र समय अनुसार फेरि पनि म यो समय केही जानकारी राख्नेछु. निमन्त्रणा विशेष गरी कविता प्रेमीहरूको लागि रहेको छ. एकल कविता वाचन कवि नरेश काङमाङ राईसँग तपाईँले अवश्य पनि उहाँको प्रस्तुति पाउन सक्नुहुन्छ यो समयमा चाहिँ 22 नोभेम्बर 2026. अहिलेदेखि नै तपाईँले डेट नोट गर्न सक्नुहुन्छ. स्थान चाहिँ रहेको छ गोरिङटन भिलेज हल लन्डन वे एसफर्ड केन्टमै हुन गएको छ यही केन्टमा र समय चाहिँ दिउँसोको 1 बजीदेखि हुनेछ. आयोजक चाहिँ इच्छोक अफ पर्वत रहेको छ इकोस अफ पर्वत रहेको छ बेसिकली यहाँ नेपालीमा भएको कारणले गर्दाखेरि यस इकोस अफ पर्वतले चाहिँ आयोजना गरिरहेको छ र कार्यक्रममा यो समय मनोरञ्जनकै क्रममा फेरि पनि अर्को गीत राख्नेछु. दीक्षिता कार्कीकी फिचरिङ साका रहेको छ अहिले भेट्न आऊ.

अहिले भेट्न आओ दीक्षित थकारकी फिचरिङ साकार बीएफबीएस गोर्खा रेडियो र कार्यक्रम दिवा कोसेलीको अब पनि हामी फाइनल आवरमा छौ. यसैको साथमा कार्यक्रमबाट पनि बिदा लिने समय आइ नै सकेको छ. हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ दिवा कोसेली 1 बजेदेखि 4 बजेसम्म. र अब पनि 4 बजेको समाचार पश्चात तपाईँले पाउन सक्नुहुनेछ इभिनिङ सो कार्यक्रम गोधुली योगदायको साथमा एज युजुअल. र 15 मिनटको बीबीसी नेपाली न्यूज पछाडि रहनेछ श्रोता. र जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु, इन्जोय गर्न सक्नुहुनेछ. र हामी फेरि पनि भोलिको दिनमा भेट्ने नै छौँ यो कार्यक्रम दिवा कोसेली आफ्टरनुन सोमा हुनेछौ. र अहिलेलाई पनि यो मिठो गीत रहेको छ सज्जन राजवेदीको आवाजमा मुस्कान. इन्जोय गर्नुहोला र यो साँझको पल पनि तपाईँको राम्रोसँग बितोस् भन्दै म सुने पनि आई विल बी साइनिङ अफ फर नाउ. भोलिको दिनमा भेट्नेछौ. नमस्ते, बाई बाई.

0: માં અને સ્માર્ટ સ્પીકર માં ઓન હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો રેડિયો
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन?
2: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वाहार चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
1: भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
3: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्र लाग्दैन हामीहरू।
1: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसङ्गमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाईँ सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाईँ सुरु भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले सङ्घीय फौज विरुद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लडाकु बलले सङ्घीय सरकारले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध सुरु भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी सुरुमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौ।
2: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको चाहिँ देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
1: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठुलो विनाशकारी बाढीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
2: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
1: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
2: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
1: उपलब्धिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
2: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। बाढीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। अब लागौं हालैको भोटेकोसी त्रिशुली बाढीले प्रभावित भएको नुवाकोटतर्फ। बाढीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजीरोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्र लाग्दैन। हामीहरू कमसे कम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ छौँ, दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
5: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
7: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टक र टोटल 1,60-68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ? सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ? त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
5: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब खेलकुदको एउटा प्रसङ्ग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजीभन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाडीलाई 9-1 अङ्कले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिसन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाडीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही सहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरू सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
9: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्ची जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पुम्दीका रञ्जन बराल।
10: पहिलो क्वान्टी 5 म जान पाउँदाखेरि एकदमै एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला।
11: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
8: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः सुरु हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
4: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको सुरुवात गरेको आरोप लगाएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर छेवाङ लामाले गाउनु भएको यो गीत हामीले सुन्दै थियौँ. त्योभन्दा अगाडि एउटा प्रमो ब्रेक, त्योभन्दा अगाडि चाहिँ झुमा लिम्बूले गाउनु भएको एउटा गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. आरामै हुनुहुन्छ होला यहाँहरू सबै. सबैलाई गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु. म योगराज राय. आज सेप्टेम्बर महिनाको 23 तारिक बुधबार आज मिड विकमा आएका छौँ. कार्यक्रम गोधुलीको साथ उपस्थित भएको छु. यहाँहरू सबै सबैलाई वार्म वेलकम गर्न चाहिँ चाहन्छु. है त युकेमा अहिले 4:26 गएको छ अनि नेपालमा 9:12 गइसकेको छ भने ब्रुनाईमा 11:27 जाँदा सुन्दै हुनुहुन्छ. आजको कार्यक्रम 5 समाचार पछि भने 1 RGR चाहिँ आज ट्रेल वकर टिम बोथ जेन्ट्स अनि लेडिज टिमलाई चाहिँ आज बटालियनका मेम्बर्सहरू चाहिँ फलिन भएर परेड स्क्वाडमा उहाँहरूलाई कङ्ग्रेचुलेसन दिने कार्यक्रम रहेको थियो अनि अवार्ड विनरहरूलाई पनि अवार्ड दिनुभएको थियो. हजुर आज चाहिँ त्यहाँ खिचेका फोटोहरू तपाईँले हेर्नुभयो होला. एक दुईजना भाइहरूसँग मैले कुराकानी गरेको छु. 2 टिमले भाग लिनुभएको थियो र उहाँहरूसँग गरेको कुराकानी छोटो छ, तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ. सबै फोटोहरू त्यहाँ फेसबुक पेजमा हेर्नुभयो होला होइन. र जस उहाँहरूसँग गरेको छोटो कुराकानी 5:09 जाँदा सुनाउनेछु. त्यसपछि 5:28 जाँदा चाहिँ 2 पार्ट्समा क्विन्स गोर्खा सिग्नल्सको 77th Regimental बर्थडे गत उहाँहरूले चाहिँ शनिबार मनाउनु भएको थियो. फोटोहरू पक्का पनि तपाईँले फेसबुक पेजमा हेर्नुभयो होला. हाम्रो शिरीष बहिनी त्यतातिर जानुभएको थियो. उहाँले चाहिँ रेकर्ड गरेर ल्याउनु भएको कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ 2 पार्टमा आज. है त अनि 6:28 जाँदा आज 2 पार्ट्समा तपाईँले टिपन टापन कार्यक्रम एज युजल र मैले सुन्न चाहिँ सक्नुहुन्छ प्रत्येक चाहिँ बुधबार अनि आइतबार बिहान सुन्दै आउनु भएको छ. आज म अनि बहिनी शिरीषको साथमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. है त यिनै छन् आजको एट्र्याक्सनहरू. अनि अफकोर्स तपाईँहरूको रिक्वेस्ट गीतहरू आयो भने त्यो गीतहरूबाट तपाईँलाई इन्टरटेन गराउनेछु. अनि बेलायतमा थुप्रै थुप्रै कार्यक्रमहरू अब त बिस्तारै अब जो समरबाट हामी विन्टरतिर प्रवेश गर्दैछौँ कार्यक्रमहरू अलिकति कम्ती हुन्छन्. हुन त अब बेलायतमा जो इन्डोर कार्यक्रमहरू थुप्रै नै हुने गर्छन् तर मेन प्रोग्रामहरू चाहिँ भनौँ कार्यक्रमहरू चाहिँ यो वर्षको लागि चाहिँ सकिएको छ. अरू प्रोग्रामहरू भन्दा पनि अरू प्रोग्राम पनि भइरहेको छन्. मेन चाहिँ सकियो, अब अरू चाहिँ छैन भन्नु खोजेको होइन. प्रोग्राम चाहिँ अलिकति समयमा बढी हुन्छन् र त्यो मात्रै मैले भन्न खोजेको. है त हजुर यति भन्दै अब भने मनको कुरा यो गोपाल पुन मगरले गाउनु भएको गीत रहेछ र उहाँले नै संगीतबद्ध गर्नुभएको बम मगरको चाहिँ यो शब्द रचनामा यो गीत म सुनाउन चाहिँ

0: छड्के सलाम।
1: हामीलाई सिनियर गुरुजीहरू युके आएर फर्किनुहुन्थ्यो नि, अनि उहाँहरूले सुनाउनुहुन्थ्यो कि ए युकेमा त ड्राइभिङ गर्दा एक्सिलेटरमा ढुङ्गा राखेर हिँड्ने हो भाइ भन्नुहुन्थ्यो, अनि बेलुकाको खाना खाएर फुटबल खेल्न जाने भन्नुहुन्थ्यो। हामीलाई त सरप्राइज थियो कि। अब त्यतिखेर मेरो फ्यामिलीको अभियसली भन्नुपर्दा आर्मी ब्याकग्राउन्ड थिएन, होइन, साथीहरूकै लैलैमा पहाडमा खोला खेल्न जाने भन्ने चलन थियो। अनि साथीहरूसँग खोला खेल्ने समयमा चाहिँ लो भोलि गल्ला जाने भनेर हावाहावामै गल्लामा गयौँ, अनि गल्लामा जाँदा जाँदा प्रोसेस हुँदा हुँदै भर्ती पनि भयो। हामीलाई जिटिआरमा होमगार्ड भन्ने सुनेको थिएँ मैले, किनभने रहेछ भन्दाखेरि मलाई पनि थाहा भएन कि त्यो के भनेको भन्ने मिनिङै थाहा थिएन मलाई। होमगार्ड भन्थ्यो के हो के हो, तर कुरो के रहेछ भने जिटिआरको चाहिँ पल्टन मुभ नहुने, अरूको चाहिँ पल्टन मुभ भएकोले गर्दा उनीहरू चाहिँ हङकङमै बसिरहने अथवा एउटै ठाउँमा बसिरहने होमगार्ड भनेको रहेछ।
2: त्यति बेला हङकङ र यहाँ युकेको पैसा कति फरक थियो? हामी पनि गुरुजीहरू यता युके आएर हङकङ फर्किँदा मेसिन खुवाउनुहुन्थ्यो कि पैसा धेरै हुन्छ भनेर।
1: अब मैले याद हुँदाखेरि त्यतिखेर चाहिँ फेरि के थियो भने सुगा र मुगा भन्ने थियो, सुगा र मुगा भनेको म्यारिड र अनम्यारिड भन्ने।

0: यो
1: छड्के सलाम.
2: हजुर, निकै इन्ट्रेस्टिङ कुरा तपाईँले सुन्दै हुनुहुन्थ्यो. स्टाफ सार्जन भिठा र प्रकाश रावत दाई हुनुहुन्छ, उहाँ वैन्यू बसोबास गर्नुहुन्छ. एक्स जिटिआर भन्थे त्यति बेला, अब अहिले त क्युएजिएलआर भन्छ होइन. गर्दा उहाँसँग गरेको कुराकानी छड्के सलाम भोलिबाट चाहिँ एपिसोड सुरु हुन्छ र प्रत्येक बिहिबार प्रत्येक चाहिँ जस ट्युसडे तपाईँले आफ्टरनुनमा सुन्ने प्रयासै गर्नुहोला है. त 4:35 गइसकेको छ. हाम्रो विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्लानफोर्डबाट, उहाँले एउटा गीत मगाउनु भएको छ. अनि हाम्रो चाहिँ मिनी कालीकोट राई बहिनी हुनुहुन्छ आशोडबाट, र उहाँले पनि माइली चलचित्रबाट एउटा गीत मगाउनु भएको छ. हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, गुड आफ्टरनुन यो क्लास बाई लिसनिङ है भनेर भन्नुभएको छ. दिदी थ्याङ्क यू भेरी मच, गीत सुन्न चाहनुहुन्छ नि यसो जानकारी गराउनु होला है. तपाईँको रोजाको गीतहरू सुनाउँदा पनि किसिम सन्तुष्टि मिल्छ, गर्दा तपाईँलाई जसलाई सुन्न मन लाग्छ जस जानकारी गराउनु होला. र आज चाहिँ जस 5 समाचारपछि 1 hr को आज चाहिँ जस ट्रेल वकरमा जसले भाग लिनुभयो उहाँहरूलाई चाहिँ त्यहाँ कङ्ग्रेचुलेसन गर्ने कार्यक्रम रहेको थियो. त्यस सम्बन्धी हाम्रो भाइहरूसँग चारजना भाइहरूसँग छोटो कुराकानी छ, त्यो सुन्ने प्रयास गर्नुहोला. अनि 5:28 जाँदा क्विन्सका सिग्नल्सको 77th रेजिमेन्टल बर्थडेमा चाहिँ रेकर्ड गरेको हाम्रो शिरीष बहिनीले तयार पार्नुभएको त्यो कुराकानी चाहिँ सुन्न सक्नुहुन्छ. हाम्रो फेसबुक पेजमा जानुभयो भने त्यहाँ थुप्रै थुप्रै फोटोहरू देख्न सक्नुहुन्छ. र बिहान चाहिँ हाम्रो 1 hr का गाखा मेजर बहिनी लगायत अरू बहिनीहरू आउनुभएको थियो र उहाँहरूको ट्रेल वकर सम्बन्धी गरेको कुराकानी भोलि तपाईँहरूले सुन्न सक्नुहुन्छ. अनि जस स्टेसनमा खिचेको फोटोहरू पनि त्यहाँ फेसबुक पेजमा राखेको छ, तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ. काठमाडौँ अनि ब्रुनाईले पनि अपलोड गरेको फोटोहरू तपाईँले त्यहाँ देख्न चाहिँ सक्नुहुन्छ है. त हाम्रो तारप्रसाद चेमजङ दाजु सेवारोयोग भाइ लोकप्रिय बेबेस गोर्खा रेडियोमा मिठो मिठो गीत सुन्दै इन्जो लिँदैछु. आज दीपक लिम्बूको भाइको कुनै पनि एउटा गीत भन्नुभएको रहेछ, डेफिनेटली तपाईँको गीत म सुनाउने छु. क्युमा नम्बर 3 हुनुहुन्छ है त दाइ. अहिलेलाई भने पेन्सन पट्टा चलचित्रबाट यो गीत राख्न चाहिँ चाहन्छु, जुन गीतलाई चाहिँ हाम्रो ब्लानफोर्ड सेटबाट हाम्रो विष्णु गुरुङ भाइले चाहिँ अनुरोध गर्नुभएको छ. शान्तिश्री परियार र सुरज तमुले गाउनु भएको छ, शब्द सङ्गीत सुरज लिम्बूको छ. पेन्सन पट्टा चलचित्र अहिले बेलायतमा पनि स्क्रिनिङ भइरहेको छ. आदरणीय श्रोताहरू यो गीत सुनाऊ है त, इन्जोय गर्नु होला. ल त विष्णु भाइ, हाउ आर यु टुडे?

0: गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: BF

हजुर, सागर आले गाउनुभएको यो नयाँ गीत नै थियो, इन्जोय गर्नुभयो होला। र अघि हाम्रो चाहिँ प्रकाश राउत दाईले चाहिँ यो कुराकानी गर्दै हुनुहुन्थ्यो हाम्रो चाहिँ छड्के सलाम कार्यक्रममा, र यो सुगा र मुगाको कुरा उठाउनु भएको थियो। इन्ट्रेस्टिङ, मलाई यो शब्द थाहा थिएन। हाम्रो भुवन दाई फानबुराबाट लेख्नुहुन्छ, नमस्ते योग भाइ, सुन्दैछु हजुरको प्रोग्राम। सुगा र मुगाको कुरा उठाउनु भएको थियो, 1985 कुरा उठाउनु भयो, अथवा 1985 म युके एक चर्च मा सेकेन्ड जिआर पल्टन थियो, म म्यारिटले 300 पाउन्ड पाउने थियो। हजुर, 300 पाउन्ड भनेको त त्यो जमानामा धेरै हो। अनम्यारिड टोलीले 170 पाउन्ड झन्नै, अब भनौँ न जस हाफ नै बढी पाउनुहुन्थेछ, महिनामा पाउँथ्यो। एक पाइन्ट बियरलाई 80p थियो, ओ माई गड, एक पाइन्ट बियरलाई 80p भने चाहिँ अहिले 5 पाउन्ड समथिङ, 4 पाउन्ड, 5 पाउन्ड, 4 पाउन्ड मात्रै पाउँदैन होला अहिले, 5 पाउन्ड समथिङ, 6 पाउन्डसम्म पर्छ होला। गर्दा हेर्नुहोस् त जमाना कहाँबाट कहाँ पुग्यो होइन। कति पहिला त 50 पिए पनि खाएको भन्दै हुनुहुन्थ्यो पहिला पहिला चाहिँ अब साफहरू गुरुजीहरूले गर्दा। अब त्यति बेला हुन त पैसा कम्ती थियो, त्यसले गर्दा पनि अब सामानहरूको भाव चाहिँ यस अलिकति सस्तो थियो। गर्दा दाई थ्याङ्क यू भेरी मच, र यो सुगा र मुगाको कुरा उठाउनु भयो, त्यही त अब हामी पनि अब हङकङमा हुँदा चाहिँ कोर्समा आउनुहुन्थ्यो हाम्रो गुरुजीहरू, विशेष गरेर आफ्नो एउटै अब ट्रुपको स्क्वाडनको आउनु भएन, ट्रुपको अब मा भनौँ न ट्रुपको भन्दा स्क्वाडनको भन्दा ट्रुपको आउँदा चाहिँ हुँदा चाहिँ युकेमा धेरै पैसा हुन्छ भनेर धेरैले युके चाहिँ आउने उहाँहरूले चाहिँ अब 69 स्क्वाडन थियो, धेरै प्रयास गर्नुहुन्थ्यो, अनि उहाँहरूले मेसिन खाएको चाहिँ याद छ। दाईले धेरै धेरै चाहिँ यो कुरा सेयर गर्नुभयो, थ्याङ्क यू भेरी मच। अब हामी पनि 1995-1994 कपडोले 1000 पैसा पाउँथ्यो, अब सिपाहीको 200-300 हुन्थ्यो, अनि 1000 पैसा वाउ के गर्नुहुन्छ होला भनेर त्यस्तो हामीले चाहिँ सोच्थ्यौँ। अहिले त अब सिपाहीकै अब धेरै हुन्छ होइन। गर्दा त्यति बेला अब पैसाको भ्याल्यु थियो, अहिले पनि भ्याल्यु छ पाउनुको त, तर अब नेपालको कुराकानी गर्ने हो भने त्यति बेला सामानहरू पनि कम्ती थियो, जग्गाहरू पनि अब सस्तोमा पाउँथ्यो, तर अहिले पैसा धेरै छ, अब जग्गाको भाउ पनि एकदमै महँगो भयो नि त होइन। अब यहाँ युकेमा घरकै कुराकानी गर्नुपर्दा पहिला पैसा कम्ती थियो, घर सस्तो थियो, अहिले पैसा बढी छ, घर महँगो छ, गर्दा त्यही नै हो होइन। गर्दा थ्याङ्क यू भेरी मच तपाईँको स्टोरी सेयर गर्नुभएकोमा। हाम्रो निर्मल परिवेश राई बहिनी हुनुहुन्छ, उहाँले पनि एउटा गीतको लिङ्क पठाउनु भएको छ, कैलाश भाइले पनि तपाईँहरूको गीत हामी पालै पालो चाहिँ सुन्दै जानेछौँ है त। अहिलेलाई भने पालो आएको छ हाम्रो मिनी कालीकोटे राई बहिनीको, र उहाँले चलचित्र चाहिँ माइलीबाट यो एकदमै चर्चित गीत उहाँले अनुरोध गर्नुभएको छ, यो गीत म सुनाउने चाहिँ छु। र यो गीत कुमार सानु र देविका प्रधानले गाउँदै हुनुहुन्छ, सहदेव ढुङ्गानाको शब्द अनि सङ्गीत शम्भुजित बासकोटाको रहेको छ। र यो गीत चाहिँ सुनाऊ, र त्यसपछि एउटा गीत सुनाउँदै हामी समाचारतर्फ लाग्नेछौँ है त। ल त बहिनी, सुन्दै हुनुहुन्छ होला, इन्जोय यर सङ है त।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको सी बाढीमा परि बेपत्ता भएकाहरू तीन महिनासम्म पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढीमा परि 4655 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उनीहरूको खोजी जारी छ तर आउँदो मंगिर 10 गतेसम्म खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अगाडि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने गरी तयारी अगाडि बढ़ाइएको हो। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागि छ। सांसदहरूले मुलुकमा बढ़दो महँगी प्राकृतिक विपद पछिको पुनस्थापनामा देखिएको सुस्थता र संचार क्षेत्रका समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। चाडपर्वको मुखमा भइरहेको मूल्य वृद्धि र बाढ़ी पीड़ितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन्। सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। उहाँले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढ़ीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्व तयारीबारे प्रश्न गर्नु भएको छ। यस्तै सांसद बुद्ध रत्न महर्जनले विपद प्रभावित परिवारहरू अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत र पुनस्थापना प्याकेज घोषणाको माग गर्नुभएको छ। सांसद भरत प्रसाद पराजुलीले बाढ़ीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रष्ट पार्नुपर्ने माग गर्नुभएको छ। यातायात व्यवसायले भोलिदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले आग्रह गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्वीप अपरेशनका क्रममा 58 जना विदेशी नागरिक पक्राउ परेका छन्।
4: सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपालमा प्रवेश गरेका तर अन्य काममा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। त्यसमध्ये व्यावसायिक यौन कर्मी सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्नेसम्म रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 जनालाई भिसा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। साथै बंगलादेशका नागरिकहरू भिजिट भिसामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिसा अवधि गुज्रेर अनलाइन सट्टेबाजीमा सक्रिय भएको पनि पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला थमेल दरबारमा क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय थिए। उनीहरूले विभिन्न नाइट क्लब, पब र बारहरूलाई सम्पर्क स्थल बनाउँदै स्वदेशी र विदेशी ग्राहकसँग रकम लिने गरेकाले नियन्त्रणमा लिएको एआईजी चतुर्वेदीले बताउनु भएको छ।
3: नेपाली कांग्रेसले तहगत संरचनामा महिला, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म 8 तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला, युवा, दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 जना उपसभापति मध्ये 1 जना महिला हुनुपर्ने व्यवस्था छ। 7 जना प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला, 1 दलित र 1 जना 30 वर्ष मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। वडामा 5 जना मनोनित गर्दा समुदाय, अल्पसंख्यक, अपाङ्गता, युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ। गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सुरक्षा निकायको नाम, पोशाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाको सम्बन्धमा नवीकरण गर्नु अघि जानकारी गराउन भनेको छ। मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले यस्ता संस्था नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जन संशोधन गरि नगरेको र गरिएको भए यसबारे जानकारी गराउन पनि भनेको छ। बागमती प्रदेशमा तहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासन सम्बन्धी आफ्ना सेवा अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने भएको छ।
4: कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार हिजोदेखि उद्योग दर्ता प्रक्रिया अनलाइनबाट शुरू गरिएको छ। यस्तै यही असोज 10 गतेदेखि उद्योग प्रशासन सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ। अब उद्योग दर्ता नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानूनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तन लगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट हुनेछ। बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरेर प्रदेशका 13 जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागेको हो।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: हजुर डेजी बराइलीले गाउनु भएको यो कालजयी गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। एउटा चेलीको लागि विवाह गएर जानुभएको चेलीको लागि माइती कति महत्त्वपूर्ण हुन्छ, कति इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा त जो जस्तै तपाईँले भोग्नु भएको छ थाहा होला। अब हामीलाई पनि अलिअलि थाहा छ र हाम्रो दिदीहरू पनि अब जस घर जानुहुन्थ्यो त्यसपछि त्यो माइत आउँदा उहाँहरूको त्यो भनौँ न अनुहारमै त्यो झल्किन्थ्यो कि उहाँहरू कति खुसी हुनुहुन्छ भनेर, होइन त्यो एकदमै खुसी लाग्छ। मेरो भाउजू दिदीहरूको कुराकानी गर्दा अब भाउजू पनि अब माइत जानु यति दिन छ भनेर जस उहाँलाई त्यो चाहिँ माइती जाने दिन गन्दै बस्नुहुन्थ्यो त्यो मलाई स्टिल याद छ। अनि एकदमै खुसी हुनुहुन्थ्यो होइन, अब डाँडा काँडा धेरै टाढा चाहिँ जानुपर्ने, वारी डाँडा पारी डाँडा होइन गाउँघरको त्यस्तै त हुन्थ्यो। र आजभोलि पनि अब एउटा चेलीले आफ्नो माइती घर छोडेर जानुभएको, आफ्नो बाउ आमा छोडेर जानु भनेको त्यो एउटा ठुलो भनौँ न त्याग नै जस्तो मलाई लाग्छ होइन। अनि अब हामी त सानो सानामा भाउजूहरू आउनुहुन्थ्यो, दिदीहरू आउनुहुन्थ्यो, खुसी लाग्थ्यो होइन। अब त्यो कोसेली आउँथ्यो नि त्यो ढाकीमा होइन, रोटीहरू लिएर आउनुहुन्थ्यो अनि त्यो कति बेला खाना पाइन्छ भन्ने नै हुन्थ्यो नि त। अनि रोटी त त्यति धेरै हुन्थेन, त्यो रोटी चाहिँ सबै आफ्नो दाजुभाइहरूले फेरि बाँड्नु पर्थ्यो, सानो टुक्रा होस् कि अब ठुलो टुक्रा होस् इट डजन्ट म्याटर, सबैलाई पुर्याउनु पर्ने हुन्थ्यो। अब हामी त केटाकेटी सानो टुक्रा मात्रै पाइन्थ्यो र त्यो पनि खाँदा यति साह्रो अमूल्य त्यो लाग्थ्यो कि होइन, त्यो सम्झना आउँछ। अनि हाम्रो फुपूहरू पछि विवाह गरे जानुभयो, हाम्रो फुपूहरू त धेरै हुनुहुन्थ्यो अनि उहाँहरू एकछिन अब माइतीलाई भेट्न आउँदा पनि उहाँहरूको खुसी यति साह्रो हुन्थ्यो कि त्यो माइती र चेलीको बन्डिङ के यति साह्रो थियो, त्यो भेट्दा एक किसिमले भेट्दा चाहिँ त्यो रमाइलो हुन्थ्यो। आजभोलि पनि त्यो बन्डिङ छ तर अब जति पहिला थियो त्यति होला जस्तो मलाई लाग्दैन, किनकि माइती जाने भनेको त वर्षमा एकपटक दुईपटक त हुन्थ्यो, गर्दा अब माइती आउँदा चाहिँ उहाँहरू एकदमै त्यो हुन्छ नि गर्वले छाती चाहिँ फुलाउनुहुन्थ्यो। अनि भान्जाहरू हुनुहुन्थ्यो नि अब हाम्रो मामा, अब मामाहरू भान्जाहरू आउनुहुन्थ्यो हाम्रो बाबाहरूको, अनि त्यो मामाको घरमा आउँदा त्यो भान्जाहरू पनि यति साह्रो खुसी हुनुहुन्थ्यो कि मेरो मामा यस्तो, मेरो मामाले यस्तो गर्नुभयो, मेरो मामाको कुरा सुन्दा यस्तो प्राउड लाग्छ भनेर त्यो भान्जाहरूले एकदमै मामाहरूले यति साह्रो प्रेस गरेको याद आउँछ कि, गर्दा त्यो मामा भान्जा भेट्नुभएको चाहिँ ठुलो कुरा हो। मैले पनि कहिलेकाहीँ कुराकानी गरिरहेको छु हुन्छ होइन, त्यो मामाहरूको सम्झिँदा त एकदमै खुसी लाग्थ्यो कि मामालाई भेट्यो कि त पैसाकै कुरा आउँथ्यो केटाकेटीमा होइन। अब आजभोलि ठुलो भएपछि त्यो महत्त्व हुँदैन, मामालाई भेट्न नै ठुलो कुरा हो, तर त्यति बेला चाहिँ मामा भनेपछि पैसा पाइन्छ भनेर केटाकेटीमा चाहिँ त्यो पैसाको पछाडि हुन्थ्यो र एकदमै जस माउली जाँदा पनि यति रमाइलो हुन्थ्यो कि त्यो जतिवटा घर थियो त्यो घर चार्दा चार्दा खाँदा खाँदा खाँदा होइन एकदम रमाइलो हुन्थ्यो, त्यो एउटा ठुलो उत्सव जस्तै हुन्थ्यो। हजुर अलिकति यो गीतको प्रसङ्ग जोडेँ अन्यथा नसम्झिनु होला। हाम्रो निर्मला परिवेश राई बहिनीले पनि यहाँ भोइस म्यासेज छोड्नु भएको रहेछ, उहाँको नयाँ गीतको पनि कुराकानी गर्नुभएको छ र उहाँ चाहिँ पालीमा अलिकति पछि हुनुहुन्छ। अप नेक्स्ट हाम्रो चाहिँ तारा प्रसाद चेम्जोङ दाजुको चाहिँ गीत म सुनाउनेछु, तर त्योभन्दा अगाडि चाहिँ वान आवर जिएलका चाहिँ ट्रेल वर्कर टिमका चाहिँ चारजना भाइहरूसँग कुराकानी गरेको थिएँ। वान आवर जिएलका टिमले चाहिँ एउटा टिमले चाहिँ उहाँ सेकेन्ड हुन चाहिँ सफल हुनुभयो, 9 घन्टा 50 सेकेन्ड जस्तो मलाई 50 मिनट जस्तो लाग्छ त्यहाँ पुरा गर्नुभयो। आज उहाँलाई चाहिँ कङ्ग्रेचुलेसन दिने कार्यक्रम रहेको थियो, चारजना भाइहरूसँग म यहाँ कुराकानी गर्दैछु। नमस्ते भाइ, अनि भाइको नाम चाहिँ?
1: मेरो नाम चाहिँ राइफलम्यान सुरज फगामी मगर। हजुर, म चाहिँ टिम ग्रिनको मा चाहिँ जस ट्रेल वकर फिनिस हानेको थिएँ। हाम्रो टाइमिङ चाहिँ 11 आवर्स 14 मिनट्स थियो, जस 100 किलोमिटर फिनिस हान्यो। अनि
0: तपाईँहरू कुन पोजिसनमा आउनुभयो?
1: हामी 11th पोजिसन आएको थियो।
0: अनि कस्तो लागेको छ तपाईँको अनुभव सुनाउ न।
1: हजुर, यो चाहिँ फर्स्ट टाइम यति धेरै माइलेज कभर गरेको, ट्रेनिङतिर पनि त्यति साह्रो हानेको थिएन, जस ट्रेनिङ पनि एकदमै प्रोडक्टिभ नै भयो अनि फिनिस पनि गऱ्यो, प्लस आज बटालियनले चाहिँ जस कङ्ग्रेचुलेट गर्नुभयो, एकदमै खुसी लाग्छ। होपफुली नेक्स्ट टाइम पनि स्म्यास हान्ने विचार छ।
0: ल भाइको नाम चाहिँ?
2: मेरो नाम चाहिँ राइफलम्यान सन्तोष तामाङ।
0: कतिको प्राउड हुनुहुन्छ आज बटालियन सिओ साहब जिएम साहबहरू आएर तपाईँलाई कङ्ग्रेचुलेट गर्नुभयो?
2: हजुर, एकदमै प्राउड छु भनौँ, बटालियनलाई रिप्रेजेन्ट गरेर कुद्नु पाउँदा चाहिँ एकदमै खुसी छु, अनि यसरी कङ्ग्रेचुलेट गर्दा चाहिँ मलाई एकदम प्राउड लाग्यो।
0: पहिलोचोटि हो?
2: हजुर, मेरो चाहिँ पहिलोपट्टि।
0: अब यहाँ सेकेन्ड आउनु दुईजना भाइहरू हुनुहुन्छ, भाइ नमस्कार।
3: नमस्कार।
0: भाइको पूजा?
3: मेरो नाम चाहिँ राइफलम्यान सुशान्त लिम्बु हो, मेरो चाहिँ यो सेकेन्ड टाइम हो।
0: यसपटक सेकेन्ड आउनुभयो, पहिलोचोटि आउँदा चाहिँ?
3: पहिला चाहिँ हामी 11th भएको थियो अनि रुट पनि मिस भएको थियो, यसपालि चाहिँ हाम्रो ट्रेनिङ जस रेकी पनि राम्रै भयो अनि त्यही भएर सेकेन्ड आउन सफल भयो।
0: पहिला चाहिँ कतिमा सक्नु भएको थियो? यसपटक 9 आवर्स 50 मिनटमा सक्नु भएको रहेछ।
3: पहिला हाम्रो 11th आवर 50 मिनट लागेको थियो, यसपालि चाहिँ 9 आवर 50 मिनट।
0: त्यो त म्यासिभ इम्प्रुभमेन्ट होला होइन।
3: हजुर।
0: अनि भाइको पूरा नाम चाहिँ?
4: नमस्ते, म ल्यान्डस्कोपर मनस्थान हो
0: राइट ओके अनि यसपटक पहिलोचोटि हो
4: मेरो फोर्थ टाइम हो
0: फोर्थ टाइम
4: हजुर
0: भनेपछि तपाईँ त मोस्ट एक्सपिरियन्स रनर हुनुहुँदो रहेछ होइन
4: हजुर त्यही भन्नु पऱ्यो
0: जितेको रेकर्ड सक्छ होइन
4: जितेकै छैन मैले 2022 चाहिँ थर्ड भएको छ
0: अब सेकेन्ड अब फेरि दौडिने कि नदौडिने
4: अभियसली नेक्स्ट इयर फेरि दिनु पर्ला
0: ओके राइट यसपटक के भयो होला हुन त तपाईँले एकदम फास्ट गरेको हो होइन तर क्युएजालाको टिमले फेरि अझै फास्ट गर्नुभयो होइन
4: अलिकति बिचमा अलिकति साह्रो पर्यो थियो एकजना हाम्रो भाइलाई हामीले जो ट्रेनिङ जे गरेको थियो त्यही ट्रेनिङलाई अलिकति फोकस गरेर चाहिँ हामी कुदेको तर बिचमा अब सबैले साह्रो पर्छ तर साह्रो पर्दा पर्दै जो कम्प्लिट चाहिँ गर्ने भइयो त्यसमै खुसी छु
0: अब यता भाइतिर जाउँ सुरज भाइतिर तपाईँले ट्रेनिङ चाहिँ कम्बाइन गर्नुभएको रेड र ग्रिनले
1: होइन दाइ अब हामी एज अ वानमै ट्रेनिङ गरेको अलमोस्ट 3 months जस दुइटा टिम भए पनि जस छुट्टा छुट्टी त्यस्तो ट्रेनिङ चाहिँ भएन एज अ वानमै गरेको हजुर
0: तपाईँहरूको कोही इन्जुर त भएन नि त होइन
1: नो एकदमै अहिलेसम्म चाहिँ जस गुड टु गो फिट एन्ड फाइन भनौँ
0: अनि भाइ चाहिँ ट्रेनिङ कस्तो रहेको थियो अनि कस्तो चाहिँ अपेक्षा राखेर जानुभएको थियो
2: ट्रेनिङ चाहिँ एकदम राम्रो थियो भनौँ अब हामीले 2x60 हानिसकेका थियौँ अनि अलिक कन्फिडेन्ट नै थियो भनौँ तर अलि बिचमा चाहिँ मलाई मेरो टिममा चाहिँ 3 सबै राम्रै थियो तर मलाई चाहिँ अलिक साह्रो पऱ्यो त्यही भएर चाहिँ अलि ठिकै भनौँ अब कम्प्लिट चाहिँ गरियो साह्रो पर्दा पनि
0: भनेपछि अझै तपाईँहरू अगाडि आउन सक्नुहुन्थ्यो
2: हजुर त्यही भनौँ
0: के भयो तपाईँको चाहिँ खुट्टाको प्रब्लम हो कि
2: मेरो चाहिँ मसल क्राम्प भनौँ न
0: हजुर भनेपछि कुन चेकपोइन्ट पुग्यो त्यस्तो भयो
2: मेरो 4th-5th चेकपोइन्ट पुग्दा चाहिँ मसल क्राम्प भयो त्यसपछि अल द वे 7 नै भयो भनौँ त्यसपछि चाहिँ निको भयो भनौँ
0: ल भाइ अनि तपाईँले जुन ट्रेनिङ गर्नुभएको थियो त्यो अनुसार चाहिँ अब सेकेन्ड आउनुभएको थियो एकदमै राम्रो कुरा थियो 117 होइन
3: हजुर जोस पोहोर पनि जोस राम्रै गरेको थियो ट्रेनिङ यसपाल पनि जोस हाम्रो ट्रेनिङ चाहिँ प्रोडक्टिभ खाले हुन्छ जोस गुर्जीहरू एक्सपिरियन्स हुनुहुन्छ 4-5 कुदिसकेको गुर्जीहरू हुनुहुन्छ जोस राम्रो वेले गराउनुहुन्छ
0: रुटहरू चाहिँ पहिला नि कुद्नु भएको रहेछ सिमिलर नै थियो होला अब तपाईँलाई अनुभव नै हुनुहुन्थ्यो होइन
3: हजुर जोस रुटहरू सिमिलरै हो जोस रेकी जोस रुटहरू चाहिँ हामी पहिला कुदे पनि जोस रेकी गर्न चाहिँ कुद्नुभन्दा अगाडि चाहिँ एकचोटि नभए दुईचोटि जान्छौँ हामी
0: भाइ तपाईँ त एकदमै एक्सपिरियन्स रहेछ यो लङ डिस्टेन्स कुद्नको लागि चाहिँ के चाहिँदो रहेछ फिटनेस भएर मात्रै त भएन मेन्टल भएर मात्रै भएन सबै कुरा मिल्नुपर्छ होला होइन
4: मेन त फर्स्टमा ट्रेनिङ चाहियो अनि ट्रेनिङ पछि बल्ल अनि अन द डेमा चाहिँ हामीलाई अलिक डेडिकेसन पनि चाहिन्छ डेडिकेसन बिना चाहिँ अब मान अब हाम्रो कुन कुनै भाइले एक दुईजना भाइले चाहिँ अब साह्रो पर्दा पनि 100 कम्प्लिट गर्नुभएको छ त्यो चाहिँ धेरै राम्रो गर्नुभएको छ त्यो डेडिकेसन बिना चाहिँ त्यो चाहिँ असफलै हो यदि मेरो त्यो ठाउँमा भएको चाहिँ अरूले चाहिँ 40 छोड्थ्यो भन्ने कुरा चाहिँ मलाई विश्वास छ
0: यसपल्ट के हो जसलाई अल द वे लिड गरे कि कस्तो छ तपाईँ अगाडि पछाडि कस्तो भएको थियो तपाईँको
4: इनिसियली हाम्रो चाहिँ 30 चाहिँ जेलारसँग हामीसँग नियरली 400-500 ग्यापमा थियौँ तर हाम्रो एकजना भाइलाई चाहिँ 40 अलि साह्रो ब्लक लगाएर चाहिँ डाँडा काँडा चाहिँ अब हिँड्नै मात्र पनि दौडै नसक्ने भएर चाहिँ ओह्रालोमा चाहिँ हामीले कभर गरेको हाम्रो प्लानिङ चाहिँ 9-5 थियो तर अभागे बस अलिकति यसपालि चाहिँ अलिकति अनलक्की भनौँ अब अलिकति
0: भनेपछि उहाँ त्यस्तो नभएको एकदमै कसले जित्छ भन्ने थाहा थिएन
4: त्यस्तो नभएको भए चाहिँ मेरो विश्वासमा विश्वास लाग्छ मलाई चाहिँ 1-1 जेलार र 1-8 चाहिँ 1-1 हुन्थ्यो भन्ने मलाई चाहिँ एकदम विश्वास छ
0: भनेपछि अर्को वर्ष नि कुद्ने
4: हजुर त
0: मेडल लिएरै छाड्ने फर्स्टको
4: मेडल भन्दा नि ट्रफी लगाएर
0: ट्रफी ओके चारैजना भाइलाई कङ्ग्रेचुलेसन हजुर छोटो कुराकानी थियो आज चाहिँ बटालियनको मेम्बर्सहरू भेला भएर उहाँलाई कङ्ग्रेचुलेसन दिनुभएको थियो र त्यति बेला गरेको कुराकानी फोटोहरू त्यहाँ चाहिँ फेसबुक पेजमा राखेको छ तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ 5:19 गइसकेको छ केही बेलामा हामी क्विन्सका सिग्नल्सको 77th र रेजिमेन्टल बर्थडेको कुराकानी सुनेछौँ भनी सुरेशबाट अहिलेलाई भने हाम्रो ताराप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ दीपक लिम्बूले गाउनुभएको कुनै पनि गीत भन्नुभएको छ एउटा यो गीत राखिदिएको छु आशा छ दाईलाई मन पर्छ होला र त्यसपछि भने एउटा प्रोमो ब्रेक पछि भने हाम्रो कैलाश लिम्बू भाइको गीत सुनाउनेछु है त र त्यसपछि कुराकानी हुनेछ अनि निर्मला परिवेश राई बहिनीको गीत पनि हामी सुन्नेछौँ दीपक लिम्बू गाउँदै हुनुहुन्छ यो गीतलाई सिन्धु मल्लको सिन्धु राणाको शब्द अनि सङ्गीत चाहिँ रेशमलाल चौधरीको रहेको छ दाइ हजुरको लागि यो गीत अनि आरामै हुनुहुन्छ होला र सुनेर इन्जोय गर्नु होला है त

SBS गोर्खा रेडियो। आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै

0: सलाम।
1: हामीलाई सिनियर गुरुजीहरू युके आएर फर्किनुहुन्थ्यो नि, अनि उहाँहरूले सुनाउनुहुन्थ्यो कि ए युकेमा त ड्राइभिङ गर्दा एक्सिलेटरमा ढुङ्गा राखेर हिँड्ने हो भाइ भन्नुहुन्थ्यो, अनि बेलुकाको खाना खाएर फुटबल खेल्न जाने भन्नुहुन्थ्यो। हामीलाई त सरप्राइज थियो कि। अब त्यतिखेर मेरो फ्यामिलीको अभियसली भन्नुपर्दा आर्मी ब्याकग्राउन्ड थिएन, होइन, साथीहरूकै लैलैमा पहाडमा खोला खेल्न जाने भन्ने चलन थियो। अनि साथीहरूसँग खोला खेल्ने समयमा चाहिँ लो भोलि गल्ला जाने भनेर हावाहावामै गल्लामा गयौँ, अनि गल्लामा जाँदा जाँदा प्रोसेस हुँदा हुँदै भर्ती पनि भयो। हामीलाई जिटिआरमा होमगार्ड भन्ने सुनेको थिएँ मैले, किनभने रहेछ भन्दाखेरि मलाई पनि थाहा भएन कि त्यो के भनेको भन्ने मिनिङै थाहा थिएन मलाई। होमगार्ड भन्थ्यो के हो के हो, तर कुरो के रहेछ भने जिटिआरको चाहिँ पल्टन मुभ नहुने, अरूको चाहिँ पल्टन मुभ भएकोले गर्दा उनीहरू चाहिँ हङकङमै बसिरहने अथवा एउटै ठाउँमा बसिरहने होमगार्ड भनेको रहेछ।
2: त्यति बेला हङकङ र यहाँ युकेको पैसा कति फरक थियो? हामी पनि गुरुजीहरू यता युके आएर हङकङ फर्किँदा मेसिन खुवाउनुहुन्थ्यो कि पैसा धेरै हुन्छ भनेर।
1: अब मैले याद हुँदाखेरि त्यतिखेर चाहिँ फेरि के थियो भने सुगा र मुगा भन्ने थियो। सुगा र मुगा भनेको म्यारिड र अनम्यारिड भन्ने थियो।
0: छड्के सलाम।
2: हजुर, छड्के सलामको छोटो झलक सुन्दै हुनुहुन्थ्यो हाम्रो प्रकाश रावत दाजु, हुनुहुन्छ एक्स जिटिआरको सदस्य, र उहाँसँग गरिएको अब छड्के सलाम यो हप्ताबाट चाहिँ करिब दुई महिनासम्म एपिसोडमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। है त, निकै इन्ट्रेस्टिङ कुराहरू छन् र यसो सुन्ने प्रयास चाहिँ गर्नुहोला। है त, 5:31 गइसकेको छ र हाम्रो कैलाश भाइको गीत हामीले सुन्दै थियौँ। विशाल राई र अमृता लिम्बूले गाउनु भएको, लीलाराज काम्बाङ भाइको शब्द, अनि सङ्गीत चाहिँ अनिल कोइ राईको रहेछ। आशा छ हाम्रो भाइले आशा छ भन्दा पनि उहाँले सुनेर पनि थ्याङ्क यू दिइसक्नु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। है त, हजुर, यति भन्दै अब भने क्विन्स रखा सिग्नल्सको बर्थडेको कुराकानी सुन हाम्रो शिष बहिनीले तयार पार्नुभएको, र यसपछि भने हाम्रो चाहिँ निर्मला परिवेश राई बहिनी हुनुहुन्छ, उहाँको भोइस म्यासेज प्ले गर्नेछु अनि उहाँको गीत पनि। अनि धेरै लामो समयबाट अल द वे योर्कबाट हाम्रो शोभा राई दिदीले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि सुन्नेछौँ। है त दिदी, आशा छ सुन्दै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै अब यो सिग्नल्सको बर्थडे तर्फ हामी कुराकानीलाई सुन्न तर्फ लागौ।
3: हजुर, त आदरणीय श्रोतावृन्द, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, र अब भने ब्रामकोटतर्फ लाग्ने बेला भएको छ, जहाँ गेम कक ब्यारिक्सभित्र गत शनिबार 19 सेप्टेम्बरको दिनमा क्युजिएसले आफ्नो 77 जन्मदिवस मनाएको थियो, र त्यस अवसरमा तयार पारिएको सामग्री तपाईँको लागि प्रस्तुत गर्ने बेला भएको छ। बिहानको समयमा चाहिँ बर्थडे परेड भएको थियो भने दिउँसोको समयमा स्पोर्ट्स एक्टिभिटिज गरेर क्युजिएसले आफ्नो जन्मोत्सव भव्यताको साथमा मनाएको छ। यही अवसरमा त्यहाँ पुगेर केही व्यक्तित्वहरूसँग गरेको कुराकानी, त्यहाँबाट लिएर आइएका केही सरसामग्री तपाईँको सेवामा आज प्रस्तुत गर्ने मेरो तयारी छ। त उक्त कार्यक्रमको शुभारम्भमा चाहिँ बर्थडे सेलिब्रेसन अन्तर्गतको बर्थडे परेड भएको थियो, र बर्थडे परेडमा क्युजिएसका गोर्खा मेजर शुभराज सुनवारले सम्प्रेषण गर्नुभएको सन्देश म प्रस्तुत गर्न गइरहेको छु सबैभन्दा अगाडि। र यो सन्देश धेरै साल अगाडि जति बेला क्युजिएस फर्म भएको थियो त्यति बेला तत्कालीन मेजर जनरलले प्रवाह गर्नुभएको सन्देश थियो, त्यसलाई हुबहु प्रत्येक साल जन्मदिवसको अवसरमा वाचन गर्ने गरिन्छ र नयाँ पिँढीलाई उक्त सन्देश हस्तान्तरण गर्दै जाने परम्परा रहिआएको छ। यही सिलसिलामा हाम्रो क्युजिएसका गोर्खा मेजर शुभराज सुनवारले उक्त सन्देशलाई सम्प्रेषण गर्नुभएको थियो नयाँ पिँढीको लागि, यसलाई नै तपाईँको सेवामा राख्दैछु। तत्पश्चात भने तपाईँहरूले सुन्न सक्नुहुन्छ कर्नल अफ द रेजिमेन्ट क्युजी सिग्नल्स मेजर जनरल माइक फेयर्सले सम्बोधन गर्नुभएको सानो स्पिच, यसतर्फ तपाईँलाई अब लिएर गइहाल्छु म।
4: आजको दिन गर्वको दिन हो अनि अनन्त कालसम्म रहिरहनेछ, किनभने आजको दिनमा गोर्खा रोयल सिग्नल्सका ठुला र साना युनिटहरूबाट डिटाचमेन्टहरू यहाँ आएर आफ्नो रेजिमेन्टल ब्याज पहिरिनका लागि भेला भएको छन्। अनि यो ब्याज हजुर महारानी साइबाबाट मजदुरी बक्सेको छ, जसले रोयल कोर अफ सिग्नल्स र ब्रिगेड अफ गोर्खासको नाता एकदम नजिक बनाएको छ। इतिहासको हिसाबले तपाईँहरू भर्खरै जन्मिएका बालकहरू हुनुहुन्छ, तर परम्परा र पुर्ख्यौली पुरानो छ अनि यसबाट पाएको अंश अमूल्य छ। तपाईँहरूको नयाँ ब्याजमा महारानीको फौजको पुरानो सिग्नल सर्भिसको ब्याजमा रहेको वायुपंक्षी देवदूतको मूर्तिसँग नेपालको गौरवमय रणवीर परम्परा बोकेको राष्ट्रिय हतियार कसखुकुरीको चिन्ह जोडिएको छ। यी सबैको शिरमा राजमुकुट राखिएको छ, जसले हाम्रो महारानीप्रति भक्ति जाहेर गर्दछ। यसकारण अब उपरान्त तपाईँहरूको शिरमा शोभा तथा हृदयको गौरवता तीन गुणा बढेको छ। कुनै पनि मानिसलाई मान प्रतिष्ठा र गर्व यसै प्राप्त हुँदैन, तर त्यसको लागि

उकालीमा पसिनाको भारी पनि बोकियो, ओरालीमा शीतल हावा तापियो, सँगसँगै हिँडेर जीवनयात्रा काटियो, खोला खोल्सा झै चाल मार्दै समुद्र नै भइयो। दाजु नमस्ते, सेवा सबै सबै श्रोतालाई पनि नमस्कार भन्न चाहन्छु। आज पनि बेबेस खोल्न चाहिँ सके भनौँ न, मेरो समय म्यानेजमेन्ट गरे। यो गीतको आज भिडियो रेकर्ड भइसक्यो अनि गीत पनि रेकर्ड भइसक्यो, भिडियो चाहिँ खिचिसक्यो दाजु, बिस्तारै आउँदैछ भन्नु पर्यो, जानकारी पनि दिन मन लाग्यो। अनि यो उदय दाजुको चाहिँ गीत जोगी, यो गीत आज मेरो लागि अनि सबै सबैको लागि, जो जसले मनपर्नुहुन्छ हजुरको लागि पनि, सक्नुभयो भने राखिदिनुहोस् है दाजु। थ्याङ्क यू सो

0: SBS गोरखा रेडियो हो। चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याण।
1: यो SBS गोरखा रेडियो हो।
0: चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालीस वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: BFBS गोर्खा रेडियो।
2: हजुर त आदरणीय श्रोतावृन्द, BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र आज यो प्रस्तुति अन्तर्गत QGSको 77 जन्मोत्सवको अवसरमा तयार पारिएको सामग्री हामी सुनिरहेका छौँ र यही सिलसिलामा QGSका हालका गोर्खा मेजर शुभराज सुनारज्यूसँग कुराकानी गर्ने मौका मिलेको थियो र मैले उहाँलाई BFBS गोर्खा रेडियोमा स्वागत गर्दै हाम्रो भलाकुसारीलाई सुरुवात गरेकी थिएँ।
3: हजुर दिदी धन्यवाद, नमस्ते। अनि तपाईँहरूलाई पनि एज अलवेज BFBSले जहिले सपोर्ट गर्नुहुन्छ तपाईँहरूलाई, अनि विशेष गरेर तपाईँ यसरी टाढादेखि आइदिनु भयो हाम्रो प्रोग्रामलाई सपोर्ट गर्नलाई, त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
2: भाइ अब आजको प्रोग्राम फर्स्ट इभेन्ट त सकिएको छ, फर्स्ट हाफ अफ द सो भनेर भनौँ, कस्तो भयो सोफा?
3: हजुर एकदमै राम्रो भयो आज, विशेष गरी हामीले यो सहभागिता भनेको हामीले चौतर्फीबाट हाम्रो सब युनिट स्क्वाडनको साफहरू अनि भाइहरू प्लस दिदी बहिनीहरू अनि हामीले जुन एउटा निमन्त्रणा पठाइदिएको पहिलेको हाम्रो रिटायर्ड मेम्बरहरूलाई अनि बाहिरको हाम्रो चेन अफ कमान्डको सिओदेखि लिएर सबै साफहरू आइदिनु भयो अनि समग्रमा भन्नुपर्दाखेरि वेदरदेखि लिएर हामीले चाहेको प्रोग्राम जुन प्रस्तुति एउटा हामीले दिन खोजेको थियौँ आफ्नो समय तालिका अनुसार त्यो सबै चलिराखेको छ अनि हामीले अहिलेको फर्स्ट फेजमा जुन एउटा प्रडक्ट हामीले दिन खोजेको थियौँ एकदमै सफल अनि एकदमै राम्रो भएको दिदी, थ्याङ्क यू।
2: हजुर त भाइ अब यो अवसरमा चाहिँ अलिकति मैले तपाईँलाई अलिकति यो QGSको बर्थडे भएको हुनाले अभियसली अब QGSको जुन उत्पत्तिको कुरा पनि आउँछ, आज अब 77 वर्ष भयो होइन QGS फर्मेसन भएको, अलिकति त्यसको जर्नी हामीसँग सेयर गर्नुहोस् न।
3: हजुर यो तपाईँले 77 वर्षको लामो एउटा इतिहासलाई हेर्नुहुन्छ भने हामीले जुन किसिमको उतार चढाव अनि छलाङहरू मारियो त्यो छलाङ भनेको प्रगतिको कुराहरू मात्रै हो। 1948 सुरु भएको हाम्रो अहिले हामी 2026 आउँदाखेरि धेरै अरू उतार चढावहरू छन्। अब हामीले 1996 अगाडिको जुन एउटा एरा थियो त्यो भनेको पल्टनको लागि अलिकति दुःखद कुरा थियो, दुःखद यस अर्थमा कि उहाँहरू चाहिँ अब हङकङदेखि यता युकेमा सर्नु पर्दाखेरि अलिअलि भएको रेजिमेन्टहरू अलिक उहाँहरूले डिसब्यान्ड भएर बाहिर जानुपर्ने भयो अनि हामीले एकदमै सानो भयो। 1997 हामीले इस्टाब्लिस गरेको ब्राम्पकोटमा यही ठाउँमा हो अनि यो रेजिमेन्टल हेडक्वार्टर क्विन्स कोर्टका सिग्नल्सको घर पनि हो, त्यहाँ जम्मा एउटा स्क्वाडन मात्र थियो त्यति, त्यो स्क्वाडनमा हामीले सुरु गरेको जम्मा 100 तल मान्छेहरू थिए, त्यति सानो अंशबाट हामीले सुरु गरेर अहिले आउँदाखेरि हामी 36 अफिसर साहबहरू हुनुहुन्छ हामीसँग अनि त्योभन्दा चाहिँ 700 माथि हाम्रो सिपाही सिनियर सियो जुनियर सियो भाइहरू सबै हुनुहुन्छ अनि अब अझै आगामी दिनहरूमा 28 साल 29 सालतिर चाहिँ हामीले त्यो नम्बर धेरै बढ्दै जानेछ अनि यो क्रममा हेर्दाखेरि हामीले धेरै प्रगति पायौँ। त्यो प्रगति भनेको नम्बरमा मात्र होइन कि जुन एउटा क्वालिटी अनि हामीले दिनुपर्ने सिपाहीले दिनुपर्ने हाम्रो डिफेन्सलाई ओभरअलमा आर्मीलाई दिनुपर्ने हाम्रो कोरलाई दिनुपर्ने डेलिभरी अनि आर्मीको केपेबिलिटी हुन्छ त्यो केपेबिलिटी हामीले एक्सेप्सनली राम्रो गरेर मात्रै डेलिभर पक्रिन आएको हो। पहिले हाम्रो बाबुबाजेहरूले जुन कुराको एउटा एकदमै प्राचीन तरिकाबाट गर्नुहुन्थ्यो तर त्यो प्राचीन कुरालाई आधुनिक रूपमा अहिलेको समयमा हाम्रो भाइहरूले त्यत्तिकै राम्रो काम गर्नुभएको छ, त्यत्तिकै योगदान गर्नुभएको छ। यो अर्थमा हेर्दाखेरि हामी धेरै लामो समय आइसक्यौँ, यसो हेर्दाखेरि 77 मात्रै भन्ने खालको हुन्छ तर हामीले जुन प्रगति हेर्दाखेरि चाहिँ ब्रिगेड अफ गोर्खाज एज वेल एज आर्मीको कन्टेक्स्टमा हामीले लाग्नु पर्दाखेरि एज अ गोर्खा मेजर म चाहिँ प्राउडली भन्न सक्छु कि यो हामीले निकै राम्रो गरिरहेको छौँ, हाम्रो पल्टन एकदमै राम्रो छ अनि राम्रो भइरहेको छ दिदी।
2: भाइ अब एज अ GM तपाईँको फर्स्ट टाइम अब यो बर्थडे इभेन्ट भनेर भनौँ होइन, हुन त अब एभ्री इयर तपाईँहरू बर्थडे इभेन्टमा त अब भाग लिनु नै हुन्छ एज अ QGS मेम्बर होइन, तर अब GMको हिसाब किताबले अब यो रन गर्नुपर्दा अर्गनाइज गर्नुपर्दाखेरि तपाईँको अनुभव त फरक नै होला, त्यसमा पनि अलिकति प्रकाश पार्दै तपाईँको जर्नी पनि अलिकति बताइदिनुहोस् न भाइ. आजसम्म आइपुग्दाखेरि अब यो तपाईँको टेन्योरमा तपाईँले अब कुनै न कुनै लक्ष्य लिएर आइएको हुन्छ, अब जुन थियो तपाईँलाई हस्तान्तरण गरेर त्योभन्दा अलिक बेटर बनाएर छोड्छु भन्ने पनि हुन्छ तपाईँको अब गोल्स एन्ड तपाईँको चाहिँ भनौँ न डिजायर्स भनौँ, अब क्युजिएस क्युजिएसलाई केही दिउँ एज अ जिएम भन्ने त्योहरू छन् भने अलिकति हामीसँग सेयर गर्नु मिल्छ भाइ यो समयमा.
3: हजुर, हाम्रो यो व्यक्तिगत भन्दा पनि अहिले जुन अभिभार मैले सम्हालेको छु त्यो अभिभार भनेको हामीले चाहिँ सामूहिक रूपमा अनि हाम्रो पल्टनको लागि गरिने हो. पल्टनमा गर्दाखेरि गोर्खा मेजर भन्ने हाम्रो ब्रिगेड अफ गोर्खासको हिस्ट्रीमा अनि हाम्रो स्ट्रक्चरमा एकदमै युनिक एउटा अपोइन्टमेन्ट, अनि त्यो अपोइन्टमेन्टको अर्थ के हो भने त्यसको जिम्मेवारी हामीले राम्ररी बुझ्यौँ भने हाम्रो बाजे बराजुहरूले जुन लेभलको पहिले इतिहासलाई कायम गरेर उहाँहरूले एउटा बहादुरी कमाएर अनि हामीले गर्नुपर्ने कल्चर परम्परा र कायदाको कुराहरू छ त्यो कायदालाई हामीले सँगसँगै लिएर मोडर्न ब्रिटिस आर्मीको टेक्निकल चेन्जेसलाई उनीहरूसँग हामीले चाहिँ त्यत्तिकै घुलमिल तालमेल मिलाइवरी हामीले जुन एउटा गोर्खा सोल्जर्सको रूप अनि उहाँहरूलाई एउटा सिपाहीपना र गोर्खाली कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले दिनुपर्ने खोज्ने एउटा अर्थ हो. यो अर्थमा बर्थडे सेलिब्रेसन गर्ने, अब दसैँ सेलिब्रेसन गर्ने अनि हाम्रो विभिन्न धर्म र चाडपर्वको कुराहरू हाम्रो पण्डितजीबाट लामा गुरुहरूबाट जुन एउटा धर्महरू अनि हाम्रो आफ्नै परिवारभित्र त्यो परिवार भनेको पल्टनको परिवारभित्र उहाँहरूको लागि चाहिँ वेलफेयरको कुराहरू सबै कुराहरू एउटा हामीले सपोर्ट सहायता गर्नु पर्ने त्यो नै जिम्मेवारी हो. अनि त्यो अर्थमा हेर्दाखेरि हामीले धेरै नै कुराहरू गर्नुपर्ने हुन्छ अनि यसको अभिभार निकै ठुलो छ दिदी जस्तो लाग्छ मलाई चाहिँ मेरो बुझाइमा. अब जहाँसम्म व्यक्तिगत कुराहरू छ, व्यक्तिगत कुराहरूमा अब मैले अब 67 अब 97 सालदेखि भर्ती हुँदा गर्ने हो भने निकै लामो छ, अहिले 20-30 वर्ष निकै पार गरियो, त्यो बिचबिचमा अब धेरै कुराहरू भयो. तर मैले अहिले निचोडमा भन्नुपर्ने हो भन्दाखेरि चाहिँ अब एकदमै पोजिटिभ एक्सपिरियन्स, अनि यो पोजिटिभ एक्सपिरियन्सले गर्दाखेरि मैले आफ्नो पल्टन र आफ्नो सिपाहीहरूलाई अनि भाइहरूलाई साहबहरूलाई अनि दिदीबहिनीहरूलाई केही गर्नु सक्छु कि भन्ने एउटा मेरो आकाङ्क्षा अनि त्यही अनुसार चाहिँ मेरो एउटा तीव्र चाहना पनि छ अनि त्यही अनुसार मैले काम पनि गरिराखेको छु. सायद अब यो आगामी दिनहरूले मात्रै बताउने कुरा हो, मैले चाहिँ अलिकति समग्रमा यही यसरी नै गर्छु यस्तै भन्ने मैले अलिकति सक्न चाहिँ अलिकति ठिक पनि नहोला कि जस्तो लाग्यो दिदी मलाई. हजुर,
2: वी आर बिङ भेरी मोडेस्ट विच आई क्यान अन्डरस्ट्यान्ड भाइ. होइन, अब भर्खरै 12 वर्कर सक्यो लास्ट विक मात्र, अब कि त्यसमा पनि निकै नै व्यस्त गर्दाखेरि कस्तो रह्यो भाइ 12 वर्कर यसपटकको हाम्रो?
3: हजुर, हामीले धेरै साहबहरूसँग कुरा गऱ्यौँ. कति साहबहरू चाहिँ हाम्रो कर्णल रेजिमेन्ट साहबदेखि लिएर अरू विभिन्न हाम्रै पल्टनको क्याबेजको साहबहरूले पनि त्यसमा भाग लिएर पैसा उठाएर कुदेर गर्नुभयो, त्यो एउटा पाटो हो. अनि अर्को पाटो भनेको फेरि हामीले हाम्रो हेडक्वार्टर ब्रिगेडमा अब गोर्खासमा नै एउटा जुन राम्रो टिम हालेर त्यो बलियो टिमलाई हामीले प्रदान गरेर आफ्नो पल्टनले कसले चाहिँ राम्रो प्रदर्शन दिन सक्छ त्यो पनि एउटा हो. त्यसमा अर्थमा हामीले निकै राम्रो गऱ्यौँ. अनि तर त्योभन्दा पनि ठुलो हामीले उठेर हेर्ने हो भने चाहिँ गोर्खा वेलफेयर ट्रस्टलाई हामीले कसरी सपोर्ट गरिन्छ. अब क्विन्स गोर्खा सिग्नल्स द वान एन्ड वनले हामीले चाहिँ ओभरआर्चिङ हामीले धेरै ठुलो कामहरू चाहिँ हामीले नै जिम्मेवारी हामीमै छ गोर्खा वेलफेयर ट्रस्टसँग. त्यो भन्दैमा हामीले सबै कुरा हाम्रो भनेको होइन, तर यसमा हाम्रो चाहिँ ब्रिगेडको सहभागिताले निकै राम्रो छ. अनि हामीले अहिलेसम्म हजुर लगि नै सुन्ने भन्नु सक्नुभयो 225 स्टिल पैसा चाहिँ बढिराखेको छ. अनि त्यो भनेको एउटा स्ट्रगलिङ एमाउन्ट के अरे पैसा फन्डिङ हो अनि एकदमै सफल. अब कुनै सफल भन्नाले मान्छेलाई अब त्यस्तो कुनै पनि अब फेटालिटीहरू भएन अनि उहाँहरूले एकदमै सहभागी गरेर आफ्नो चाहनाअनुसार नै समयमा सक्नुभयो अनि वेदरले पनि हामीले एकदमै साथ दियो. अब ठुलो कुरा भनेको डर भनेको हामीले चाहिँ एउटा सेफ्टीको आस्पेक्टबाट कसैलाई केही हुन्छ कि त्यस्तो कुनै इन्सिडेन्ट हुन्छ कि भन्ने हो, तर त्यो नभइकन हामी सबै समग्र रूपमा फर्क्यौँ अनि त्यो सफलता चाहिँ एकदमै अद्भुत छ दिदी. अनि हामीले सबैले त्यसलाई चाहिँ अहिले चाहिँ सम्झेर फेरि अर्को वर्ष कसरी राम्रो गर्नु गरिन सकिन्छ भन्ने तयार छौँ दिदी हामी. हजुर
2: हजुर, ल भाइ थ्याङ्क यू सो मच तपाईँको समयको लागि. अन्त्यमा एज अ जिएम हाम्रो क्युजिएसको बर्थडेमा क्युजिएसका दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई एउटा सन्देश दिनुहोस् अनि हामी छुट्टिन्छौँ.
3: हजुर, मैले भन्नु पर्दाखेरि हाम्रो सबै साहबहरूलाई नेपालमा बसेर एनएसटीकोमा बिएसटीमा अनि ओभरसिजमा सबै साहबहरू हुनुहुन्छ भाइहरू हुन्छ जो जो भाइहरू साहबहरू चाहिँ आजको जुन यो हाम्रो ब्राह्मकोटमा आएर चाहिँ तपाईँहरूलाई उपस्थित भएर हामीलाई समग्र रूपमा मनाउने के अरे समय पाउनु भएन, त्यो उपलक्ष्य नभएको खण्डमा पनि तपाईँहरूले बाहिरबाट निकै राम्ररी मनाउनुहुन्छ मलाई थाहा छ, विश्वास छ. अनि हाम्रो बर्थडे स्पिचले जम्मा 3 कुराको एउटा ठुलो हामीलाई चाहिँ के दिन्छ भने कसरी त्यसलाई चाहिँ अगाडि बढ्ने हामी गोर्खाली सिपाही भनेको के हो भन्ने कुरा सिकाउँछ. त्यो भनेको हाम्रो चाहिँ एउटा आइडेन्टिटीको कुरा गर्छ, यसले आइडेन्टिटी भनेको आफ्नो परिचयको कुरा गर्छ, हामीले लगाउने क्याबेजको कुरा गर्छ. अर्को कुरा भनेको त्यसले चाहिँ हाम्रो लोयल्टी अनि हाम्रो बिहेभियर टुवर्ड्स द ब्रिटिस आर्मी एज अ गोर्खा सोल्जर कस्तो हुनुपर्छ भन्ने कुरा गर्छ. अनि सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा सन्देश त्यसले के दिन्छ भने दिदी हाम्रो टेक्निकल एक्सलेन्स अनि टेक्निकल मास्टरीको कुरा गर्छ. त्यो 3 कुरालाई हामीले सदैव आत्मसात गरेर त्यसलाई नै हामीले चाहिँ नबिर्सिकन अगाडि बढ्नुपर्छ। हाम्रो सबै दाजुभाइ दिदीबहिनीहरू समग्र रूपमा चारैतिर छरेर भए बस्नुभएका सबै क्विन्स गोर्खा सिग्नल्सको रिटायर्ड अनि सोयाबिन सबै सोल्जर्स मेम्बर्सहरूलाई चाहिँ ह्याप्पी 77 अनि तपाईँहरूलाई अल द बेस्ट। हाम्रो क्याब ब्याच क्विन्स गोर्खा सिग्नल्सको क्याब ब्याच तपाईँहरूले सम्झिनुहोस् होला, त्यही सम्झेर आफ्नो क्याबेजलाई हेरेर राम्ररी काम गरिदिनु होला। अनि हामीले कुन रूपमा हेड क्वार्टर क्विन्स गोर्खा सिग्नल्सले कसरी चाहिँ सपोर्ट गर्न सक्छ तपाईँहरूलाई त्यो कुरा चाहिँ मलाई पनि पठाइदिनु होला, त्यो भन्न चाहन्थेँ तिमीलाई। हजुर,
2: थ्याङ्क यू सो मच भाइ, धन्यवाद।
4: हजुर, क्विन्स काका सिग्नल्स काका मेजरसँग अन्तमा हाम्रो बहिनीले कुराकानी गर्दै हुनुहुन्थ्यो। अघि हाम्रो चाहिँ शोभा दिदीको गीत राख्छु भनेको थियो, अलिकति समयको पाबन्दी रह्यो र अब भने एउटा गीत राख्दै म समाचारतर्फ लान्छु। विवेक श्रेष्ठले गाउनु भएको दिदीको गीत चाहिँ समाचारपछि लगत्तै आउँछ है, म नकाटिकन पुरा गीत सुनाउन चाहन्छु दिदीको लागि र त्यति बेला सुन्ने प्रयास गर्नु होला। अलिकति लामो छ मिनट जतिको लामो भएको कारणले गर्दा दिदीको गीत म पुरै सुनाउने गरेँ, अठोट गरेँ। जे होस् योबाट आउनु भएको छ अनि आज 6:28 जाँदा चाहिँ कार्यक्रम ठिपन टापन हेल्थ रिलेटेड मेटेरियल्स तपाईँले सुन्न सक्नुहुन्छ म अनि बहिनी शिरीषको साथमा।

0: Pe Line Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसले तहगत संरचनामा महिला युवा अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म 8 तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला युवा दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 उपसभापति मध्ये 1 महिला हुनुपर्ने व्यवस्था छ। 7 प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला 1 दलित र 1 30 मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। ओडामा 5 मनोनित गर्दा समुदाय अल्पसंख्यक अपाङ्गता युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। हरेक पार्टी संरचनामा प्रत्यक्ष वा मनोनित गर्दा महिला छनौट अनिवार्य गरिएको छ। भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरू 3 पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढीमा परि 4655 अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उनीहरूको खोजी जारी छ, तर आउने मंगिर 10 खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अघि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने तयारी अघि बढ़ेको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2083 तत्काल लागू हुने भनिएको छ। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागि हो। सरकारले सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तन सक्ने बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। शुक्रबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती:
4: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेका अवस्था छ। नम्बर 1 सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटक अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
3: अब खबर फटाफट।
5: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 12 एन्टिस्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरूष कुमिते 84 माथिको तौल समूहमा कास्य पदक।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिसमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ।
3: हवस् त, खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, आदरणीय श्रोताहरू, जगदीश समल र चाहिँ रेजिनाजी मालले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो चाहिँ हेमकुमार राईज्यू हुनुहुन्छ, डुवार्जी, कहिले क्यान्टो पनि बसोबास गर्नुहुन्छ। उहाँले लेख्नुभएको अस्ति हाम्रो भान्जाको विवाहमा चाहिँ उहाँ फेल्तामा भेटघाट भएको थियो, उहाँ अनि दिलाई भेटघाट भएको थियो। र अनि महेश खड्काको चाहिँ यो सङ्गीतमा यो गीत हामीले सुन्दै थियौँ। एकदमै एकताका निकै बस्ने गीत हो र कालजयी गीत हो। आशा छ हेमकुमारजीले अरू पनि गीतहरू लेख्दै हुनुहुन्छ होला। शुभकामना। यो गीत चाहिँ यर्कमा हुनुहुने हाम्रो दिदी हुनुहुन्छ शोभा राई, उहाँको लागि राखेको थिएँ। आशा छ दिदीले यो सुन्ने मौका चाहिँ पाउनुभयो होला, अलिकति पछि पर्यो पालोमा। आशा छ दिदीले माइन्ड गर्नुहुन्न होला। यो बिचमा हाम्रो धनवीर पुन दाजु हुनुहुन्छ र उहाँले एउटा गीतको लिङ्क पठाउनु भएको छ। यो गीत डेफिनेटली म सुनाउँछु दाजु, र तपाईँले यसो प्रतीक्षा गर्दै गर्नु होला है। त अरू श्रोताले पनि गीतहरू सुन्न चाहनुहुन्छ भने एक दुईवटा गीतको चाहिँ स्पेस छ, तपाईँले अनुरोध गर्न चाहिँ सक्नुहुन्छ। आजको अन्तिम कार्यक्रम टिपन टापन आज बुधबार हो, म अनि बहिनी सिरिजको साथमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, अहिलेलाई भने केही जानकारी राखौँ। यो नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल हुँदैछ, 27 तारिक हो, र तपाईँहरू चाहिँ एम्पायर हलमा जान सक्नुहुन्छ। यो आउँदो आइतबारको म कुराकानी गर्दैछु र यस सम्बन्धी कुराकानी तपाईँले दुईपटक सुनिसक्नु भएको छ। र मुभी स्क्रिनिङ हुँदैछ 10:30 दिउँसो 2:30 बजेसम्म, त्यसपछि अवार्ड सेरेमनी हुन्छ 3:00 to 8:00 तपाईँहरूले एम्पायर हलमा कलाकारहरूलाई भेट्ने, आर्टिस्टहरूलाई भेट्ने अनि डिनरको साथमा तपाईँले इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है। त जो तपाईँहरू फिल्म मात्रै हेर्न चाहनुहुन्छ भने 15 pounds, फिल्म प्लस डिनरको लागि 50 pounds, अनि भिआइपी पासको लागि 100 pounds, अनि भिभिआइपी पासको लागि चाहिँ 200 pounds तपाईँले तिर्न चाहिँ सक्नुहुनेछ है। त इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। अनि अर्को चाहिँ यो बेजिङ स्टोक नेपाली समाजको चाहिँ दसैँ धमाका कार्यक्रम हुँदैछ विशेष कलाकारहरूको साथमा, र कलाकारहरूमा चाहिँ हाम्रो तारा लक्ष्म लिम्बू हुनुहुन्छ, नेपाली तारा सिजन 2 प्रथम उपविजेता हुनुहुन्छ, र उहाँ र निता थापा मगर उहाँ चाहिँ द भोइस सिजन 7 चाहिँ विजेता हुनुहुन्छ। उहाँ अहिले चाहिँ यस यहाँ युकेमै हुनुहुन्छ, विभिन्न ठाउँमा कार्यक्रमहरू गरिराख्नु भएको छ। 10 October शनिबारको दिन है, त 4:00 to 9:00 हुन्छ, पप्ली फिल्ड सेन्टर यो चाहिँ हुँदैछ बेजिङ स्टकमा, त्यहाँको पोस्टकोड RG24 9AE तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। हजुर, यो त अर्को जानकारी। अनि यो आउँदो चाहिँ फ्राइडे 25 September दिन हो, यहाँ लेमन लिप चाहिँ रिटर्नमा अवस्थित छ, र त्यहाँ चाहिँ जो उहाँको प्रस्तुति हुँदैछ हाम्रो रुपी सिन्जाली मगरको है। त 8:00 to 11:00 कार्यक्रम छ, तपाईँहरू जान सक्नुहुन्छ अनि जो मजाले इन्जोय गर्न सक्नुहुन्छ। अनि 7th गोर्खा राइफल्सको चाहिँ युके मेमोरियल अनावरण कार्यक्रम हुँदैछ, 10 October दिन हो, 4:00 to 8:00 कार्यक्रम रहनु भएको छ। यो चाहिँ लन्डनमा हो, सन्ट पोल्स कथिडलमा हुँदैछ है। त र धेरै धेरै 7 years चाहिँ जस मेम्बर्सहरूको अपेक्षा चाहिँ त्यहाँ गरेको छ, गर्दा तपाईँहरू त्यहाँ जान चाहिँ सक्नुहुन्छ। विस्तृत जानकारी लागि नवीन शिवा साप हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, र उहाँसँग मैले पनि यस विषयमा कुराकानी गर्ने चाहिँ प्रयास गरिरहेको छु, अलिकति बिजी भएर कन्ट्याक्ट गर्न उहाँलाई पाएको छैन। उहाँको नम्बर 0778651648 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है। त हजुर, मद्दत समूहको चाहिँ आज यो मन्थली मिटिङ थियो, यो सायद त सम्पन्न भइसक्यो। त्यसै पनि अर्को चाहिँ तमु पेलु सङ्घ युकेको चाहिँ सामुदायिक भवन समुद्घाटन र महायज्ञ हुँदैछ है। त यो चाहिँ 3 हुँदैछ, 30 October 1 November हुँदैछ है। त र 30 October चाहिँ विशेष पूजा आजा हुन्छ, यो 11:00 सुरु हुन्छ 5:00, अनि स्याटरडे 31 October चाहिँ, हजुर यो सेप्टेम्बर होइन अक्टोबरको कुरा है, आदरणीय श्रोता मैले सेप्टेम्बर भनिसकेँ, 30 October विशेष पूजा भयो, अनि 31 October चाहिँ भवन उद्घाटन तथा पूजा र प्रवचन हुन्छ, अनि 1 November चाहिँ पूजा तथा प्रवचन र समापन कार्यक्रम हुन्छ। प्रवेश शुल्क चाहिँ निशुल्क छ, र निशुल्क खानापिना अनि दान पनि तपाईँले जस दिन सक्नुहुन्छ, अनि दाता सम्मान र सांस्कृतिक प्रस्तुति हुनेछ है। त हजुर, कार्यक्रम अहिलेलाई यति नै गरौँ होला। शान्ति श्री परियार र साथीहरूले गाउनुभएको गीत राखौँ, र त्यसपछि भने एउटा प्रोमो ब्रेक अनि हाम्रो धनवीर पुन दाजुको गीत हामी सुन्नेछौँ, अनि टिप्पन टापन तर्फ हामी जानेछौँ है। त

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio。हजुर साप्ताहिक कार्यक्रम टिपन टावरबाट नमस्कार, म योगराज राईको यो कार्यक्रम आज चलाउनको लागि सञ्चालन गर्नको लागि चाहिँ म अनि बहिनी शिरीष उपस्थित भएका छौँ। सबै सबैलाई नमस्कार। ल बहिनीलाई पनि नमस्कार है।
1: नमस्कार दाई, धेरै लामो समयपछि टिपन टापनमा आउने मौका पाइयो, धेरै धेरै धन्यवाद मौकाको लागि दाजुलाई, अनि सम्पूर्ण आदरणीय श्रोतावृन्दमा मेरो पनि नमस्कार भन्न चाहे।
0: अब तिस पनि यसपटक थाहै नपाई नै गयो यो बाढी पहिरोको कारणले गर्दा, रातो साडी लड्काउने मौका यसपटक पाइएन होला होइन?
1: होइन दाजु, अब रातो साडी लड्काउनको लागि त किन र केले रोक्न सक्छ र रोक्न सक्ने कुरा आएन। अब तिज मनाउने भन्ने कुरा चाहिँ विशेष गरिकन यसको जुन सामाजिक पाटो भन्दाखेरि पनि धार्मिक पाटो बढी महत्त्वपूर्ण छ होइन। अब धार्मिक पक्षलाई हेर्नु पर्दाखेरि व्रत बस्ने काम त अब जुनसुकै अवस्थामा गरिन्छ नै बसिन्छ नै, बस्ने मान्छेले बस्छन् नै, मैले भन्न खोजेको कुरो चाहिँ त्यो हो। त्यसर्थमा खासै अब रातो साडी लगाउनको लागि चाहिँ व्यवधान त छैन दाइ कुनै पनि होइन, तर यति हो पहिला पहिलाको तुलनामा जुन तिजको रमाइलो एउटा तिज आउने बित्तिकैको रौनक जुन हुन्छ नि होइन, त्यो चाहिँ न हामीले बाहिर समाजमा देख्न पायौँ, कम्युनिटीमा देख्न पायौँ, न त आफ्नो मनमा नै त्यस्तो महसुस भयो। तर धार्मिक रूपमा जुन यसको एउटा चाहिँ सिग्निफिकेन्स छ त्यसलाई चाहिँ हामीले पालना गऱ्यौँ भनेर भन्न चाहे दाजु।
0: हजुर, त्यही त नेपालको घटनाले गर्दा अब तिजको गीतहरू यसपटक कम्ती मात्रै बजे, जुन कुरा तपाईँले सायद फिल गर्नुभयो होला। ल बहिनी, अब विषयवस्तुतर्फ लागौँ है त। अनलाइन खबरबाट आजको सामग्री तिनवटा मात्रै सामग्री छ, अलिकति लामो लामो भएको कारणले गर्दा अलिकति कम्ती सामग्री चाहिँ समावेश गरेका छौँ। एक दिनमा कति भात खाँदा चाहिँ ठिक हुन्छ त यस सम्बन्धी हामी चर्चा गर्नेछौँ, अनि उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ, धेरैले खाइराख्नु भएको होला नखाँदा के हुँदो रहेछ, त्यस सम्बन्धी हामी चर्चा गर्नेछौँ। भने मधुमेहमा आलु चामल र गुलियो खानै नहुने होइन भनेर चाहिँ एउटा शीर्षक छापेको छ अनलाइन खबरले स्वास्थ्य सम्बन्धीको जानकारीमा, त्यस सम्बन्धी चर्चा गर्नेछौँ। ल बहिनी, भातकै कुराबाट सुरु गरौँ।
1: हजुर, त एक दिनमा कति भात खानु ठिक हुन्छ भन्ने प्रश्न सायद तपाईँ हामी मध्ये धेरैले कुनै न कुनै समयमा सोधेको प्रश्न अथवा सोचेको प्रश्न पक्कै पनि हुनसक्छ, किनभने हाम्रो मेन स्टेपल फुड भनेको नै भात हो, नेपालीको भान्साघरमा बढी भात नै पाक्छ। त चामल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको उमेर, शारीरिक सक्रियता, स्वास्थ्य अवस्था र तौल घटाउने वा बढाउने लक्ष्यमा निर्भर गर्दछ। यदि तौल सामान्य छ र दैनिक कामकाजी हुनुहुन्छ भने एकपटकमा करिब एक कप पकाएको चामल खान सकिन्छ।
0: यदि तौल घटाउने प्रयासमा हुनुहुन्छ भने आधा कपदेखि त्योभन्दा केही कम पकाएको चामल अर्थात् करिब 80 देखि 100 ग्राम चामल पर्याप्त हुन सक्दछ। यदि धेरै शारीरिक मेहनत गर्ने व्यक्ति हुनुहुन्छ, जस्तै खेलाडी वा मजदुरी जस्तो शारीरिक श्रम गर्ने व्यक्ति हो भने शरीरलाई बढी ऊर्जाको आवश्यकता हुन्छ। यस्तो अवस्थामा दिनमा 2 देखि 3 पटकसम्म एक कप चामल खान सकिन्छ।
1: सामान्यतया शारीरिक रूपमा सक्रिय र तौल सामान्य भएका व्यक्तिले खानामा चामललाई सन्तुलित मात्रामा राख्न सक्छन्, तर तौल घटाउने प्रयास गरिरहेका वा

0: शाकाहारी वा प्रोटिन कम खाने बानीले चाहिँ खानाको सन्तुलन बिगार्न सक्छ।
1: उदाहरणका लागि ठूलो प्लेट भरि भात, थोरै दाल र थोरै तरकारी खाने भन्दा मध्यम मात्रामा भातसँग पर्याप्त दाल, हरियो तरकारी, सलाद र आवश्यकता अनुसार प्रोटिनयुक्त खानेकुरा समावेश गर्नु राम्रो विकल्प हुन सक्छ।
0: कार्बोहाइड्रेटसँगै प्रोटिन, चिल्लो वा फाइबरयुक्त खाना खाँदा कार्बोहाइड्रेट पच्ने गति केही ढिलो हुन सक्छ। यसले खाना खाएपछि रगतमा ग्लुकोजको मात्रा तीव्र वृद्धि हुनबाट रोक्छ।
1: चामल कार्बोहाइड्रेटको स्रोत हो र कार्बोहाइड्रेट शरीरको लागि आवश्यक ऊर्जाको प्रमुख स्रोत हो। भात खानु आफैमा समस्या भन्दा पनि कति मात्रा खाने, कुन प्रकारको भात खाने र भातसँग के खाने भन्ने कुरामा बढी निर्भर हुन्छ। विश्व स्वास्थ्य संगठनले पनि स्वस्थ आहारको आधारमा सन्तुलन, विविधता र उचित मात्रालाई महत्त्व दिएको छ।
0: अब सेतो चामल कि ब्राउन राइस, चामल छनौट गर्दा यसको प्रकारमा ध्यान दिन सकिन्छ। सेतो चामल प्रशोधन गर्दा यसको बाहिरी तह हटाइने भएकाले यसमा ब्राउन राइसको तुलनामा फाइबर कम हुन्छ। ब्राउन राइस भने कम प्रशोधित हुने भएकाले फाइबर लगायत केही पोषक तत्वहरू सेतो चामलको तुलनामा बढिरहन्छन् यसमा।
1: WHO-ले पनि कार्बोहाइड्रेटको स्रोतका रूपमा परिष्कृत खाद्य पदार्थ भन्दा साबुत अन्न, दाल, फलफुल र तरकारीलाई प्राथमिकता दिन सुझाएको छ। ब्राउन राइस साबुत अन्नको एउटा उदाहरण हो।
0: यसको अर्थ सेतो चामल खानै हुँदैन भन्ने चाहिँ होइन। खानाको समग्र सन्तुलन राम्रो छ र मात्रा उपयुक्त छ भने सेतो चामल पनि खान सकिन्छ, तर सम्भव भएसम्म फाइबरयुक्त अन्नलाई आहारमा समावेश गर्नु उपयोगी हुन्छ।
1: तौल घटाउन चाहनेले कति चामल खाने त? तौल घटाउने क्रममा भात पूर्ण रूपमा छोड्नुपर्छ भन्ने धारणा सही होइन। तौल घटाउन मुख्य कुरा शरीरले प्रयोग गर्ने भन्दा बढी ऊर्जा खानाबाट नलिनु र समग्र खानाको गुणस्तर सुधार्नु हो।
0: त्यसैले भातको मात्रा केही घटाएर त्यसको ठाउँमा हरियो तरकारी, सलाद, दाल, गेडागुडी, अन्डा, माछा वा आवश्यकता अनुसार अन्य प्रोटिनयुक्त खाना समावेश गर्न सकिन्छ।
1: अनि फाइबरयुक्त खानेकुराले लामो समयसम्म पेट भरेको महसुस गराउन सहयोग गर्दछ। त्यसैले तौल घटाउने क्रममा केवल भात घटाउने भन्दा समग्र प्लेटलाई सन्तुलित बनाउनु बढी महत्त्वपूर्ण हुन्छ।
0: मधुमेह भएका व्यक्तिले भात खान मिल्छ त भन्ने अर्को प्रश्न बारम्बार आएको हामी सुन्छौँ। त मधुमेह भएका व्यक्तिले भात खानै हुँदैन भन्ने कुरा चाहिँ सही होइन। तर भात कार्बोहाइड्रेटको स्रोत भएकाले यसको मात्रा र खानाको समग्र संरचनामा विशेष ध्यान पनि दिनुपर्छ। मधुमेह भएका व्यक्तिमा कार्बोहाइड्रेटको आवश्यक मात्रा व्यक्ति पिच्छे नै फरक हुन सक्छ।
1: उमेर, तौल, शारीरिक सक्रियता, औषधि तथा स्वास्थ्य अवस्था अनुसार मात्र निर्धारण गर्नुपर्ने हुन्छ। त्यसैले मधुमेह भएका व्यक्तिले चिकित्सक वा डाइटिसियनको सल्लाह अनुसार भातको मात्रा निर्धारण गर्नु राम्रो हुन्छ।
0: खाना खाँदा प्लेटको ठुलो भाग भातले मात्र भरिनुभन्दा आधा भागमा स्टार्च कम भएका तरकारी, एक चौथाइमा प्रोटिन र एक चौथाइमा भात जस्ता कार्बोहाइड्रेटयुक्त खाना राख्ने तरिका उपयोगी हुन सक्छ।
1: ब्राउन राइस वा अन्य फाइबरयुक्त अन्न खोज्नु पनि विकल्प हुन सक्दछ। तर ब्राउन राइस पनि जति मन लाग्यो त्यति खान मिल्छ भन्ने होइन, यसमा पनि मात्रा महत्त्वपूर्ण हुन्छ।
0: भात खाएपछि पनि छिट्टै भोक लाग्छ भने के गर्ने? कतिपय मानिसलाई ठुलो प्लेट भात खाएपछि पनि केही समयमै फेरि भोक लाग्ने गर्छ। यसको एउटा कारण भनेको खानामा फाइबर र प्रोटिनको मात्रा कम हुन सक्छ।
1: यदि खानामा मुख्यतः भात मात्र छ र तरकारी, दाल तथा प्रोटिन कम छ भने खाना सन्तुलित नहुन सक्दछ। त्यसैले भातको मात्रा बढाउँदै जानुभन्दा त्यससँग दाल, तरकारी, सलाद तथा प्रोटिनयुक्त खानेकुरा थप्नु उपयोगी हुन्छ।
0: फाइबरयुक्त खानेकुराले पेट भरिएको महसुस गराउन सहयोग गर्छ। WHO-ले 10 वर्षभन्दा माथिका व्यक्तिका लागि दैनिक कम्तीमा 25 ग्राम प्राकृतिक फाइबर लिने लक्ष्य राख्न पनि सुझाव दिएको छ।
1: भातलाई स्वस्थ रूपमा खान केही सामान्य कुरामा ध्यान दिन सकिन्छ। पहिलो प्लेटमा भातको मात्रा धेरै राख्नुको सट्टा तरकारी र सलादको मात्रा बढाउने। दोस्रो, सम्भव भएसम्म फाइबरयुक्त अन्नलाई खानामा समावेश गर्ने।
0: अनि तेस्रो भनेको भातसँग दाल, गेडागुडी, अन्डा, माछा वा अन्य प्रोटिनयुक्त खानेकुरा खाने। चौथो, भातसँगै धेरै तेल, घिउ वा भुसोयुक्त परिकार खाने बानी कम गर्ने। अनि पाँचौँ, भातसँगै चिनी मिसिएका पेय पदार्थ वा धेरै गुलियो खानेकुरा लिने बानी कम गर्ने।
1: हजुर, भातको कुरा थियो आदरणीय श्रोता। अब यो भात त दिनमा एकपल्ट खाएन भने त होइन, कस्तो चित्तै नबुझ्ने कि बहिनीलाई कस्तो हुन्छ? भात नखाए पनि ठिकै हुन्छ?
0: यो ठिकै हुन्छ दाई, मलाई त भात नखाए पनि पहिला चाहिँ अब भात खाने बानी थियो, किनभने नेपालमा त अब त्यही नै खाइन्छ नि त होइन। हुर्किँदाखेरि हामी ठुलो हुँदै गर्दाखेरि भातै खाएर हुर्कियौँ हामी, भात दाल तरकारी भनेर भनौँ न। अब त्यो बानी एकैचोटि छोड्न त सकिँदैन, तर छोड्छु भन्दाखेरि पनि अब बाहिर जहाँ बस्यौँ त्यही अनुसारको चाहिँ अब खानपानको प्रभाव पर्नु स्वाभाविक नै हो होइन। अनि समय पनि हेर्न पर्यो, हामी कति व्यस्त छौँ, भात पकाएर बस्ने समय पनि कसैलाई हुँदैन यहाँनिर। त्यो कारण गर्दाखेरि भात नखाँदाखेरि पनि हुने भइसक्यो अहिले चाहिँ दाई, धेरै वर्ष भइसक्यो म भात चाहिन्छ नै भन्ने छैन, तर भनौँ न अब सप्ताहको सातै दिन

0: भाते नखाकन बस्ने भन्ने चाहिँ अब सक हुँदैन पनि त्यो मिल्दैन पनि त्यो गरिँदैन पनि तर सप्ताहमा जो मिनिमम पनि 4 to 5 दिन चाहिँ चामल खाइँदैन दाइ मेरो हाउस होल्डमा चाहिँ तपाईँको पनि अब अहिले त पुरै यो चेन्ज भइसकेको छ तपाईँ भात नखानुभएको त भयो होला दाजु गोडा एक वर्ष
1: होइन खान्छु नि कहिले कहिले खान्छु कि त्यो तातो खानु मन लाग्छ है कहिले कहिले त खान्छु खाँदै नखाने त होइन तपाईँले यो ढिकी र मिलमा कुटेको चामलमा के अन्तर पाउनुहुन्छ त ढिकीको त्यति साह्रो खानु भएन होला काठमाडौँमै तपाईँ हुर्किनु
0: मलाई दाइ त्यो ढिकीबाट कुटेको हो कि मिलबाट कुटेको
1: केही
0: लागु छैन किन भन्नुहुन्छ भने यो चाहिँ अब म नेपालमा पनि होइन अब भनौँ न काठमाडौँमा मेरो मम्मीले सबै ग्रोसरी गर्नुहुँदाखेरि नेपालमा त बोराको बोरा चामल ल्याउने चलन हुन्छ त होइन 1 क्विन्टल भन्दाखेरि चाहिँ यो 100 केजी होइन 100 केजी चामलको बोरा त्यसरी 2-3 बोरा एक केजी आउँथ्यो हाम्रो घरमा त अनि त्यो स्टोर हुन्थ्यो अब त्यो कहाँबाट आउँथ्यो कुनबाट कुटेको त्यो ढिकीबाट त ढिकी डेफिनेटली भएन होला दाइ अब कहिले काहीँ गाउँ जाँदाखेरि भनौँ न अब यस्तो दसैँहरूको चाडमा मेरो बाजे बोजू हुन्जेलसम्म चाहिँ हामी गाउँ जान्थ्यौँ हाम्रो ठुलो परिवार थियो सबै परिवार काठमाडौँबाट सबजना गाउँ जानुपर्ने कि होल फ्यामिली अब भनौँ मेरो बाबाको 5 जना दाजुभाइ अनि हामी अब 5 जना दाजुभाइको परिवार भनौँ न 5 वटा परिवार कतिजना मान्छे हुन्छ भन्नुहोस् न तपाईँ है लहरै लहरको लागेर जान्थ्यौँ सायद त्यति बेला चाहिँ ढिकीमा कुटेको खाइयो भने भिन्दै कुरो
1: ढिकी थियो कि थिएन त घरमा
0: अब गाउँको घरमा ढिकी त हुँदैन त भइहाल्छ नि थियो ढिकी भनेको त खुट्टाले यस्तो यस्तो अनि जाँतो चाहिँ घुमाउने ढिकी थियो नि कि नहुनु मलाई याद छ अहिले हामी त सानसानै थियौँ तर ढिकी त थियो हो अब त्यो ढिकीबाट पनि कुटेर चामल अब रेडी भइसकेको हुँदाखेरि हामी
1: जाँदाखेरि भएन अब
0: तपाईँलाई कस्तो लाग्छ तपाईँलाई याद छ त्यो ढिकी
1: होइन हामी त ढिकीकै चामल खाएर हुर्केको
0: त ढिकी फरक हुन्छ
1: होइन अब यो मिलमा कुदेको चाहिँ अलिक स्मुथ हुन्छ होइन ढिकीको चाहिँ अलिकति कस्तो भन्नु त्यो ठपक्क वडा होइन तर ढिकीको चाहिँ स्टार्च बढी हुन्छ नि त अब मिलको चाहिँ त्यो हुँदैन साइनी हुन्छ नि त
0: गर्दा
1: हामीले त्यो ढिकीमा कुटेको चामलको चाहिँ एकपटक यसो धोएर फेरि त्यो चौलानी निकालेर हामीले सुपमा हाल्थ्यौँ नि त तरकारीमा तर अब मिसिनमा कुचेको चाहिँ त्यति साह्रो हुँदैन एनिवे चामलको कुरा सुन्दै हुनुहुन्थ्यो अब यो बिचमा ब्याक टु ब्याक 2 गीत सुनाऊ र त्यसपछि हामी उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ त्यो प्रसङ्ग जोड्नेछौँ हजुर आदरणीय श्रोताहरू तपाईँले पार्ट 1 सुन्दै हुनुहुन्थ्यो र यहाँ गीत पनि सुरु भइसकेको अवस्था छ र यो गीत म केही बेरमा फेरि प्ले गर्नेछु यो गीत चाहिँ हाम्रो टङ्क सेचन दाजु हुनुहुन्छ फानहामबाट र उहाँले चाहिँ यो गीत उहाँले अनुरोध गर्नुभएको छ दिपा लामाले गाउनुभएको गीत हो तारा प्रकाश लिम्बूको सङ्गीत अनि होमा लिम्बूजीको कलमबाट सृजित यो गीत उहाँले अनुरोध गर्नुभएको छ यो गीत सुनाऊ त्यसपछि भने एउटा प्रोमो ब्रेक अनि हामी चाहिँ नरेन्द्र प्यासीले गाउनुभएको गीत सुनेछौँ नुतन भूषालज्यूको शब्द रचनामा त्यसपछि सेकेन्ड पार्ट चाहिँ हामी कुराकानी गर्नेछौँ है त

SBS गोर्खा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

0: हजुर, यो गोर्खा रेडियो नै हो. अहिले टिपन टापन सुन्दै हुनुहुन्छ, म अनि बहिनी सिरिजको साथमा दुईवटा गीत सुन्दै हुनुहुन्थ्यो. वेलकम ब्याक भन्दै अब उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ यो शीर्षकबाट हामी कार्यक्रमलाई अगाडि बढाउँ. उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ. रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अङ्गलाई असर गर्न थाल्दछ. त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्दछ. तर आम बुझाइ के छ भने उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर खानु पर्छ.
1: यही कारण उनीहरू हतपत औषधि सुरु गर्न नै चाहँदैनन्. औषधिले विभिन्न साइड इफेक्ट हुन्छ भनेर पनि मान्छेहरू औषधि खान डराउँछन्. उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई औषधि किन दिएको हो भन्ने कुरा पहिले जान्न जरुरी छ.
0: उच्च रक्तचाप भन्नाले शरीरलाई चाहिने रक्तचाप भन्दा बढी रक्तचाप लामो समयसम्म भइरह्यो भने त्यसलाई नियन्त्रणमा ल्याएर शरीरलाई चाहिने जति मात्र रक्तचाप कायम राख्न औषधि खानु पर्दछ.
1: उच्च रक्तचापको औषधिले नै रक्तचापलाई नियन्त्रणमा राख्ने भएकाले औषधि निरन्तर खाइरहनु पर्छ. झट्ट छोड्न मिल्दैन. उच्च रक्तचापको औषधि बाँचुन्जेलको लागि भन्दा पनि बाँच्नलाई नै खाने हो भनेर बुझ्नुपर्छ.
0: कुनै अवस्थामा भने औषधि छोड्न पनि मिल्छ. अन्य स्वास्थ्य समस्याको कारण पनि रक्तचाप बढेको हुन सक्दछ. जस्तो कसैको रक्तचाप बढ्नुको कारण मृगौलाको समस्या हो भने जसको उपचार गरेपछि अथवा त्यसको उपचार गरेपछि रक्तचाप नियन्त्रण भएर औषधि छोड्न मिल्छ.
1: कसैमा रक्त नली साङ्गुरिएर रक्तचाप बढेको छ भने साङ्गुरिएको नलीलाई खोलेपछि रक्तचाप नियन्त्रण भएर औषधि छोड्न मिल्छ. कुनै औषधिको सेवन गरिरहँदा रक्तचाप बढेको छ भने त्यस्तो औषधि बन्द गरियो भने रक्तचापको औषधि पनि नचाहिन सक्छ.
0: रक्तचाप नियन्त्रणमा नहुँदा शरीरका प्रमुख अङ्गहरू जस्तो मुटु, मृगौला, मस्तिष्क, आँखा, रक्त नलीमा आदिमा असर गर्ने भएकोले रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खानुपर्दछ. यदि औषधिको सामान्य साइड इफेक्ट हेरेर नखाने हो भने यसले मुटु मस्तिष्कलाई पुर्याउने क्षति अझ भयानक हुन्छ.
1: त्यसैले औषधि खानु भन्दा नखानेको साइड इफेक्ट धेरै छ. उच्च रक्तचापको औषधिका केही सामान्य साइड इफेक्टहरू छन्, तैपनि यस्तो केही प्रतिशत मानिसलाई मात्र हुने हो. साधारण सुकाखोकी लाग्ने, खुट्टा अलिअलि सुनिने लगायतका समस्या भने देखिन सक्छन्.
0: तर उच्च रक्तचापको कारण हुने जति पनि नराम्रो असर छन् त्यसको तुलनामा औषधिको साइड इफेक्ट न्यून हो र औषधिको यी सामान्य साइड इफेक्टलाई पनि चिकित्सकको सल्लाह लिएर व्यवस्थापन पनि गर्न सकिन्छ.
1: रक्तचाप नियन्त्रण भएन भने मुख्यतया पाँच अङ्ग, मुटु, मृगौला, मस्तिष्क, आँखा र रक्त नलीलाई असर गर्छ. उच्च रक्तचाप भएका र नियन्त्रण नभएका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मृगौला बिग्रिने र आँखामा क्षति हुने सम्भावना भने अत्याधिक हुन्छ.
0: हजुर, माथिल्लो सिस्टोलिक रक्तचाप 90 देखि 120 भित्र र तलको डायस्टोलिक रक्तचाप 60 देखि 80 सामान्य मानिन्छ. कसैको सिस्टोलिक 120 भन्दा माथि भएर डायस्टोलिक 80 भन्दा माथि भयो भने बढी भएको मानिन्छ.
1: तर माथिल्लो 140 भन्दा माथि पुगेको छैन, तल्लो पनि 90 भन्दा माथि गएको छैन भने चाहिँ औषधि खानु पर्दैन. जीवनशैली र खानपानमा सुधार ल्याएर नियन्त्रण गर्न सकिन्छ. तर सामान्य भन्दा रक्तचाप माथिल्लो 140 भन्दा माथि र तल्लो 90 भन्दा माथि पुग्यो भने चाहिँ औषधि खानुपर्ने हुन्छ.
0: रक्तचापको औषधि सेवन गरिरहेको व्यक्तिले सबैभन्दा महत्त्वपूर्ण कुरा त समय समयमा रक्तचाप जचाइरहनु पर्दछ. जीवनशैलीमा पनि ध्यान दिनुपर्दछ. नियमित व्यायाम गर्ने, बढेको तौललाई नियन्त्रण गर्ने, धुम्रपान त्याग्नु पर्दछ र औषधिको केही साइड इफेक्ट भयो भने औषधि पनि फेर्नुपर्ने हुन सक्छ.
1: औषधिको साइड इफेक्टले पनि औषधि सेवन नगर्दा जस्तै समस्या देखिन सक्छ. त्यसैले मुटु र मृगौलामा असर परेको छ कि छैन भनेर जचाइराख्नुपर्छ. सबैभन्दा धेरै त चिन्ता कम गर्नुपर्छ. यस्तो गर्दा कहिलेकाहीँ औषधिको मात्र घटाउन पनि सकिन्छ.
0: अब प्रेसर नाप्ने सही तरिकाको बारेमा जानकारी गरौँ. तपाईँहरूमा पनि अब यो ब्लड प्रेसरको नाप्ने मेसिन घरमा छ भने यो लागू हुन सक्छ. कुनै काम गरेर हिँडेर दौडेर आउने बित्तिकै रक्तचाप नाप्नु हुँदैन. 10 मिनट आराम गरेर मात्र नाप्नु पर्दछ. प्रेसर नाप्न बस्दा खुट्टा झुन्डाएर बस्नु हुँदैन, भुइँमा टेकेको हुनुपर्दछ. यसरी नाप्दा नतिजा सही आउँछ. एकदमै पिसाब लागेको बेला, चिया कफी खाने बित्तिकै, चुरोट खाने बित्तिकै र धेरै चिन्ता तनाव भएको बेला प्रेसर नाप्दा पनि सही नतिजा आउँदैन.
1: चिन्ता मुक्त भएको बेला नाप्नुपर्छ. बाक्लो कपडा लगाएर भन्दा पातलो कपडा लगाएर प्रेसर नाप्नुपर्छ. प्रेसर नाप्ने डिजिटल यन्त्रले पनि राम्ररी नै प्रेसरलाई चाहिँ नाप्ने गर्छ. तर नाप्दा आत्तिने, हात चलाउने गरियो भने चाहिँ सही नतिजा नआउन सक्छ.
0: हजुर, उच्च रक्तचापको बारेमा चर्चालाई सुन्दै हुनुहुन्थ्यो. अब भने आजको अन्तिम सामग्रीतर्फ लागौँ. मधुमेहमा आलु, चामल र गुलियो खाने नहुने होइन भन्ने शीर्षकमा आजको अर्को सामग्री हामी प्रस्तुत गर्दैछौँ. कुनै चिकित्सकले बिरामीलाई आलु चामल खाँदै नखाऊ भनेका हुँदैनन्. मधुमेह नियन्त्रण गर्नका लागि खानासँगै जीवनशैली परिवर्तन गर्नुपर्दछ. कुनै दिन थोरै आलु खाँदैमा बिरामीको अवस्था बिग्रिहाल्ने भन्ने हुँदैन. आलु खाएको दिन अरू कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने प्रोटिन र फाइबरयुक्त खाना खायो भने ब्यालेन्स मिल्दछ।
1: मधुमेहको समस्या भएका व्यक्तिले आलु चामल र गुलियो खानेकुरा खानै नहुने चाहिँ होइन, कहिलेकाहीँ थोरै मात्रामा खान मिल्छ। आलु नै आलुले बनेको परिकार भने खान हुँदैन, एकदमै कम मात्रामा आलु मिसिएको खानेकुरा भने खान मिल्छ, तर सुगर लेभल नापेर खानु राम्रो हुन्छ।
0: हजुर, मधुमेहका बिरामीले खानै नहुने कुराहरू पनि छन्। खानै नहुने कुरामा चुरोट, जाँट, रक्सी र सुर्ती आदि हुन्। साथै चामल, आलु र गुलियो खानेकुरा त खान मिल्दो रहेछ भनेर दैनिक आलुको परिकार जेरी रसबेरी भने खान हुँदैन, कहिले काहीँ थोरै मात्र खान मिल्छ।
1: कुनै चाडपर्व, पारिवारिक जमघटको बेलामा घरमा गुलियो खानेकुराहरू बनेका हुन्छन्। त्यो बेलामा परिवारका अन्य सदस्यले मजाले खाने अनि मधुमेहका बिरामीलाई भने यो पनि नखाऊ त्यो पनि नखाऊ भनिन्छ। यस्तोमा बिरामीलाई मैले खान पाइनँ भन्ने चिन्ताले झन् सुगर बढ्न सक्छ।
0: हजुर, त्यसैले कहिलेकाहीँ एकदमै थोरै गुलियो खानेकुरा पनि खान मिल्दछ। घरमा कसैको जन्मदिन बनाएको छ, सबैले केक खाएको छ भने मधुमेहको समस्या भएका व्यक्तिले पनि एक टुक्रा केक खाएर एकछिन नाचेर खुसी भएर क्यालोरी सर्च सुगरलाई बढ्न नदिन सक्छन्। तर सबैले केक खाए मैले खान पाइनँ भन्ने तनाव लिएर सुते भने भोलिपल्ट झन् सुगर बढ्दो रहेछ है आदरणीय श्रोताहरू।
1: मधुमेहको समस्या भएका व्यक्तिले घर बाहिर बनेको खानेकुरा पनि बार्नु राम्रो हुन्छ। घरमा पाएको ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ। घर बाहिर बनेको मिठाई तथा प्याकेट बन्द खानेकुरामा के मिसाइएको छ, कसरी बनेको छ भन्ने कुरा थाहा हुँदैन।
0: तर घरमै बनेको खानेकुरामा त के मिसाइएको छ भन्ने कुरा थाहा हुन्छ र यो खानेकुरा यति मात्रामा खाँदा सुगर बढ्दैन भन्ने कुरा आंकलन गर्न पनि सकिन्छ।
1: मधुमेहका बिरामीले सबै खाले फलफुल खान मिल्छ तर मात्रा भने मिलाउनु पर्छ। तर उच्च ग्लाइसेमिक इन्डेक्स यानि कि रगतमा चिनीको स्तर बढाउने तत्व भएको फलफुल जस्तो कि आँप, केरा, खरबुजा, भुइँ कटहर यिनीहरू चाहिँ धेरै मात्रामा खाँदा सुगर लेभल बढ्छ। त्यसैले यस्ता फलफुल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ, फलफुल खानै हुन्न भन्ने चाहिँ भ्रम मात्र हो।
0: मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छोडेर रोटी खाने गर्दछन्। खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो। भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन। भात, रोटी, ढिँडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्दछ।
1: भात नखाने तर एकसँग पाँच छवटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ। त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ। भात रोटी कम खानुपर्छ, सागसब्जी सलाद बढी मात्रामा खानुपर्छ।
0: सेतो चामलको तुलनामा खैयो र उसिना चामलको ग्लाइसेमिक इन्डेक्स अलिक कम हुन्छ, त्यसैले सेतोको तुलनामा खैयो र उसिना चामल केही मात्रामा राम्रो हो। तर घरमा सेतो चामल मात्र छ, खैरो छैन भने सेतो नै खान सकिन्छ। कम मात्रामा खैरो चामल राम्रो हो भनेर धेरै मात्रामा खान मिल्दैन, त्यो पनि ठिक्क मात्रामा खानु पर्दछ।
1: मधुमेहका बिरामीले दैनिक रूपमा आफ्नो सुगर लेभल जाँच गर्ने बानी गर्नुपर्छ। यदि दैनिक सुगर लेभल जाँच गरियो भने नियन्त्रण गर्न सजिलो हुन्छ। सुगर जाँच गर्दा सुगर लेभल बढेको बेला खाना अलि धेरै बार्न सकिन्छ।
0: हजुर, यसबाट के थाहा पाउनुभयो भने सबै कुरा खान सकिन्छ तर थोरै थोरै खानु पर्यो होइन बहिनी।
1: हजुर, त्यस्तै नै बुझेँ मैले पनि दाजु। तपाईँ पनि मजाले ढिँडो खानुहुन्छ होइन? अब मजाले भन्दाखेरि श्रोताले धेरै खानुहुन्छ रहेछ यो भाइले भन्नु होला, त्यो चाहिँ होइन। मजाले इन सेन्स एकदम इन्जोय गरी गरी खानुहुन्छ। यस अर्थमा पनि अघि नै भातको कुरा गर्दाखेरि मैले त्यो भनेको थिएँ, दाइले भात खान छोड्नु भएको धेरै भयो भनेर। बिच बिचमा त खानुहुन्छ तर आई थिङ्क तपाईँलाई ढिँडो मनपर्छ नै होला, रादर देन तपाईँले बाध्यताले भन्दाखेरि पनि रहरले भन्दा पनि इच्छाले खानु भएको हो कि जस्तो लाग्छ मलाई त होइन दाइ।
0: अहिले त रमाइलो लाग्छ, अहिले त मिठो लाग्छ। अहिले त फाइभ स्टारको होटेल र टक्क लोकल चिकनको सुप र ढिँडोमा कुन रोज्छस् भन्नु, म त त्यही ढिँडो र चिकन नै रोज्छु।
1: आफै पकाउनुहुन्छ ढिँडो दाइ?
0: आफै पकाउँछु नि, पहिला चाहिँ पकाएको थिएन तर अब यो अलिक बाध्यता भएपछि पकाइँदो रहेछ।
1: दाइ त्यही त एनिवे ल दाई, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई मौका दिनुभएकोमा। र यो टिपन टापन गरिरहँदाखेरि कतिपय कुराहरू हामी आफैले पनि सिक्ने मौका पाउँछौँ कि होइन।
0: अब तपाईँले पनि हेल्थ टिप्स चलाउनुहुन्छ होइन प्रत्येक दिन गर्दा धेरै। ल बहिनी थ्याङ्क यू है त।
1: हस्, थ्याङ्क यू भेरी मच। ल त आदरणीय श्रोता बहिनी, अर्को पटक अब दाजुले कहिले बोलाउनुहुन्छ, कहिले मौका दिनुहुन्छ, त्यति बेला भेटौँला टिपन टापनमा। नमस्ते।
0: हजुर, मलाई पनि बिदा दिनुहोस्। नमस्ते। हजुर, टिपन टापनबाट त बिदा मागियो, अब एक्चुअल कार्यक्रमबाट बिदा माग्नु बाँकी नै छ। र यो बिचमा चाहिँ अल द वे डोनकास्टरबाट हाम्रो चाहिँ आरपी लिङ्गदेन दाजु हुनुहुन्छ, तर जिउ हुनुहुन्छ, उहाँले एउटा गीत मगाउनु भएको रहेछ। अब यो गीत सुनायो भने जस आधा कल्चो हुन्छ, भोलि चाहिँ अलिकति जस अगाडि मगाउनु होला है त। हजुर, यो तपाईँले हाम्रो बिएबिएसको म्यासेन्जरमा चाहिँ यसो साथी बन्नुभयो भने त्यहाँ एकदमै सजिलो हुन्थ्यो। हुन त अब यो इमेल पनि मैले खोलिरहेको हुन्छु अथवा हामीले चलिरहेका हुन्छौँ तर कहिले काहीँ मिस हुनसक्छ, गर्दा यो गीत चाहिँ सम्झ्यो भने भोलि म तपाईँलाई सुनाउनेछु, यदि बिर्स्यो भने फेरि मलाई सम्झाउनु होला है हजुर। आज सुनायो भने यो पक्का अन्याय हुन्छ, दुई मिनट मात्र बाँकी छ। त्यसले गर्दा आज यहाँ प्लेलिस्टमा भएको गीत नै छ, सुनिता बुढा छेत्री र ट्युसन अधिकारीले गाउनुभएको गीत रहेछ। यही गीत राख्दै भोलि थर्सडेको सम्मको लागि बिदा मागेँ। हस् त नमस्ते, आफ्नो ख्याल राख्नुहोला, बाई।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रधानमन्त्री बालन शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नु भएको छ। उहाँले नेपाली समयअनुसार बिहिबार मध्यरातमा महासभामा सम्बोधन गर्नुहुनेछ। सम्बोधन अघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यसूची छ। सम्बोधनमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट भएको क्षति र आफ्नो अधिकारबारे बोल्ने विषय छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिका पुग्नुभएका शाहले सामाजिक सञ्जालमा मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचना ध्यान दिन आग्रह गर्नुभएको हो। उहाँले वर्षा र रातिको समयमा राजमार्गमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म पदयात्रा र हिमालय क्षेत्रको भ्रमण स्थगित गर्न आग्रह गर्नुभएको छ। विभाग र स्थानीय प्रशासनले जारी गर्ने सूचना हेरेर आवश्यक सावधानी अपनाउन पनि आग्रह छ। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ। यसको प्रभावले आजै रातिदेखि देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असोज 8 बाह्र गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा लगातार वर्षा हुने सम्भावना छ। मधेस र कर्णालीमा पनि आगामी 2-3 भारी वर्षाको सम्भावना छ। लगातारको वर्षाले नदी र खोलामा पानीको सतह बढ्ने, पहाड़ी क्षेत्रमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान हुने जोखिम उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले पदयात्रा र पर्वतारोहण नगर्न विभागले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यान दिँदै विपद प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आग्रह गरेको छ। सुरक्षा निकाय र उद्धार टोलीलाई पनि उच्च सतर्कतामा राखिएको छ। कृषि मन्त्रालयले पाक्न लागेको धान जोगाउन किसानलाई आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ। पाथिभरामा यस वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ थमाधम थालेका छन्। होटल तथा यातायात व्यवसायीहरू समेत यसका लागि तयार भइसकेका छन्। तर सुकेटार काफ्लेपाटी सड़क एक दशक अघिदेखि उस्तै छ। हिउँदमा धुलाम्मे अनि बर्खामा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसायी समेत मारमा परेका छन्।
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहलपहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाडा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अट्टो चालक मुकेश शिवाको भनाइ छ।
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
4: सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनु हुन्छ स्थानीय बिमला बस्नेत।
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै, यो मुद्दो हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नुपर्ने यो बाटो।
4: सड़कको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ। समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुबान ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ।
7: ठेकेदारको चाहिँ प्रतियोगिता के छ भन्दाखेरि लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुङ्सिरसम्म गर्ने र त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ।
8: दिगो हिसाबले पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छ, ढलान परिवर्तन गर्नला छन्।
2: हाम्रो म्याले छ, मङ्सिर 30 गते सकिदैछ।
8: अ मङ्सिर
2: 30 गतेसम्म काम सम्पन्न गर्नुहुन्छ कि
8: सक्दैन? कहाँ सक्दैन, यो यो वर्षमा यो सालमा हामी सिद्ध्याउँछौं काम।
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सडकले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्।

पीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तहबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 7 गते तदनुसार सेप्टेम्बर महिनाको 23 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी र अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस पनि परेको छ। बुधबारको कार्यक्रम सधैँ तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा सुकमित गुरुङको आवाजमा रहेको यस गीतमा शब्द भने नरेन्द्र राज प्रसाईको रहेको थियो भने संगीत बुलु मुकारुङको र कुनै समय निकै नै लोकप्रिय र चर्चित भएको यो गीत हो र यही गीतबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने हामीले मनोविज्ञानसँग जोडिएको त्यसमा पनि नेपालमा पटक पटक आत्मदाहको घटनाहरू बढिरहेको छ। समाजमा आत्महत्याको सामाजिक अपराधको विभिन्न किसिमका आपराधिक गतिविधिहरू देखिन थालिसकेको छ र यसमा विशेष गरेर प्रविधिको पनि त्यत्तिकै ठुलो हात रहेको छ। अर्कोतर्फ मनोरञ्जनका साधनको रूपमा पनि प्रयोग गर्ने आनीबानीले गर्दाखेरि मानिसमा यस्ता खालका दुर्घटना बढिरहेको स्थिति रहेको छ। यही सन्दर्भसँग केन्द्रित रहेर आज भने हामीले वरिष्ठ कन्सल्टेन्ट साइकोस्ट्रिक्स हुनुहुन्छ, सहायका प्राध्यापक हुनुहुन्छ डाक्टर ईश्वरी खनाल हुनुहुन्छ र उहाँ मानसिक अस्पताल लगनखेलमा कार्यरत हुनुहुन्छ र आज भने उहाँसँग हामीले यही विषयसँग केन्द्रित रहेर कुराकानी गर्नेछौँ र यो कुराकानी सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: चलचित्र सिलसिलामा अभिनय रहेको थियो यसमा रेखा र अमिताभ बच्चन र आवाज भने स्वर्गीय किशोर कुमार र स्वर्गीय लता मङ्गेशकरको रहेको थियो। यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौं सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ र आजको सम्पादकीय भने लिएका छौं गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणबाट र शीर्षक छ संसदीय विशेष समिति। यो शीर्षकमा गोर्खापत्र राष्ट्रिय दैनिकले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, विक्रम सम्बत 2083 भदौ 10 गतेको रसुवाको भोटेकोशी नदीमा आएको हिमबाडी नेपालमा मात्र नभई विश्वमै जलवायु परिवर्तनको असरले पारेको दुष्प्रभावको भीमकाय परिघटना भएको छ। यसबारे संसारका वैज्ञानिक अध्ययनमा जुटिरहेका छन्। नेपालले जलवायु न्यायका निम्ति आवाज उठाउन व्यापक गृह कार्य गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न संयुक्त राष्ट्रले अमेरिका प्रस्थान गरिसक्नु भएको छ। उहाँले भोटेकोशी बाढीले नेपालले भोग्नु परेको पीड़ालाई विश्व मञ्चमा राख्नुहुनेछ। कार्यकारी तहमा गरिएका व्यापक गृह कार्यसँगै विधायिकाले समेत जलवायु परिवर्तनको असरलाई गम्भीर विमर्श गरिरहेको छ। त्यसै क्रममा प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययन गर्न संसदीय विशेष समिति गठन गरेको छ। जलवायु परिवर्तनको सामूहिक पीड़ालाई एकीकृत आवाजको रूपमा संस्थागत गर्न यो विधायकी कदम अत्यन्तै महत्वपूर्ण छ। समितिको स्वरूप सर्वदलीय छ। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता समेत रहेका गणेश पराजुली हुनुहुन्छ। संयोजक पराजुली सँगै रासोपाबाट निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजदा तामाङ, धनञ्जय रेग्मी, अच्युतम लामिछाने, रविन्द्र पटेल र मिङम ग्याबु शेर्पा हुनुहुन्छ। नेपाली कांग्रेसबाट मोहन आचार्य, सीता थपलिया, साथै नेकपा एमालेबाट डाक्टर पुष्पराज कणेल, गंगा श्रेष्ठ हुनुहुन्छ। त्यसै गरी नेकपाबाट रमेश कुमार मल्ल, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई र रापपाबाट सरस्वती लामा सदस्य हुनुहुन्छ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले सम्पादकीयमा लेख्दछ। नेपालको संसदीय इतिहासमा यस्तो अभ्यास नौलो भने होइन। 2072 वैशाख 12 गतिको भूकम्प पछिको उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको विदितैछ। महाविपत्तिमा विधायिकाले गहन अध्ययन गरे मार्ग दिशा प्रदान गर्न यस्तो समितिले विस्तृत अध्ययन गर्ने गर्छ। असोज 5 गते गठित विशेष संसदीय समितिले व्यापक अधिकार क्षेत्र प्रदान गरिएको छ। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषय समिति केन्द्रित हुनेछ। त्यसक्रममा समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा समितिले गर्नेछ। मूलत भोटेकोशी त्रिशुली विपत्तिको कारण तथा प्रभावको अध्ययन गर्ने जिम्मेवारी पनि समितिलाई तोकिएको छ। त्यसक्रममा विपत्तिको उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको विज्ञ तथा वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गरिनेछ। समितिले जलवायु परिवर्तन सँगको सम्भावित सम्बन्ध, सीमापार, जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्नेछ। यसै गरी समितिले खोज, उद्धार, राहत तथा पुनस्थापनाको समीक्षा गर्नेछ। विपत्तिले प्रभावित जनताको न्यायोचित सम्बोधनमा खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत वितरण, सुरक्षित अवस्था, बसोबास, आधारभूत सेवा, जीविकोपार्जन, पुनस्थापनाको समीक्षाको अधिकार समेत समितिलाई कार्यदिशा दिए भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, विधायिका नागरिक आवाजले मुखरित र संस्थागत गर्ने सार्वभौम थलो हो, त्यसैले पनि हुनुपर्छ। भोटेकोशी हिमबाडी प्रभावित नागरिक आवश्यकताका आधारमा तत्काल तथा मध्यकालीन सुधारका उपाय सिफारिस गर्ने अधिकार समेत समितिलाई प्रदान गरिएको छ। क्षतिग्रस्त आवास, सड़क, पुल, ऊर्जा, खानेपानी, सिंचाई तथा सार्वजनिक पूर्वाधारको पुननिर्माणका लागि जोखिम मूल्याङ्कन, सुरक्षित स्थान छनौट, प्राविधिक मापदण्ड, प्राथमिकता, वित्तीय स्रोत र समय सीमा सहितको मार्गचित्र सिफारिस गर्ने विस्तृत अधिकार क्षेत्र पनि समितिलाई दिएको छ। समितिले कार्बन उत्सर्जनको ऐतिहासिक तथा वर्तमान जिम्मेवारी, नेपालले भोगेको जलवायु जोखिम सम्बन्धी उपलब्ध प्रमाणको समीक्षा गर्नेछ। प्रभावित नागरिकको हानि तथा नोक्सानी अभिलेखीकरण जलवायु भित्तमा पाउँछ त अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दावी र धारणा प्रस्तुत गर्ने आधार समितिले सिफारिस गर्नेछ। त्यसै गरी हिमालय संरक्षण अनुकूल वित्तीय तथा प्राविधिक सहयोग संयुक्त अनुसन्धान र सीमापार जोखिम सूचना आदान प्रदानका लागि द्विपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उपाय समेत सिफारिस गर्ने अधिकार समितिले दिएको छ। तीनै तहका सरकार र सम्बद्ध निकाय बीच जिम्मेवारी स्रोत परिचालन तथा कार्यान्वयनगत समन्वय स्पष्ट गर्ने उपाय पनि समितिले अध्ययन गरी सिफारिस गर्नेछ। दिगो पुनः निर्माणको मार्गचित्र कानूनी संस्थागत र संरचनागत खाका समेत समितिबाट प्राप्त हुने विश्वास छ। समितिले प्राप्त कार्य देशलाई विस्तृत र गहन रूपमा पूरा गर्नु वञ्चनीय छ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि लागु छोटो विश्राम तर्फ।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: स्वर्गीय अरुण लामाको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने प्रस्तुत छ सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र इस्यु अफ द डेमा आज भने डाक्टर ईश्वरी खनालसँग कुराकानी गर्दैछौ। उहाँ मानसिक अस्पताल लगनखेलमा कार्यरत हुनुहुन्छ। उहाँ वरिष्ठ कन्सल्टेन्ट र साइकोस्ट्रिस्ट पनि हुनुहुन्छ र सहायक उप सहायक प्राध्यापक पनि हुनुहुन्छ र आजको बसाइमा हामीले उहाँसँग विशेष गरेर मनोचिकित्सासँग जोडिएको विषयमा कुराकानी गरेका छौँ। प्रस्तुत छ उक्त कुराकानी। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। पछिल्ला केही समयको घटनालाई हेर्ने हो भने नेपालमा आत्मदाहको घटना दिन प्रतिदिन बढिरहेको तथ्याङ्कहरू देख्न थालिसकेको छ। आत्महत्याको विषयमा त हामीले समाचारहरूमा सुनिरहेकै थियौं, तर शरीर आफैमा जलाएर आत्मदाह गर्नु त्यो कतिको डरलाग्दो कुरा हो। यसले मनोवैज्ञानिक असर कतिको पर्छ समाजमा र यसको पछाडि के कुराहरू लुकेको छ, कहाँ कहाँ कमजोरीहरू छन्, राज्यको उपस्थिति किन यसरी चाहिँ कमजोर भएको छ र मनोविज्ञानले यसलाई कसरी हेरिरहेको छ र मनोचिकित्सकीय भाषामा यसलाई कसरी बुझ्ने, छोटकरीमा कुराकानी गर्दैछौ डाक्टर ईश्वरी खनालसँग। उहाँ सूचना अधिकारी एवं प्रवक्ता पनि हुनुहुन्छ र वरिष्ठ कन्सल्टेन्ट साइकोस्ट्रिस्ट पनि हुनुहुन्छ र सहायक प्राध्यापक लगनखेल मानसिक अस्पतालमा कार्यरत हुनुहुन्छ। र पछिल्लो घटनाको गर्नु पर्दाखेरि यसो झ्वाट हेर्दा त्रिपुरेश्वरमा सोमबार एकजना बस चालकले गरेको आत्मदाहको कारण ट्राफिक प्रहरीसँगको विवाद देखिन्छ। ठ्याक्कै यस्तै खालको घटना केही समय अगाडि मुगुका गणेश नेपालीले पनि प्रहरीसँगको सामान्य भनावन पछि आत्मदाह गरेको घटना हाम्रो अगाडि त्यो ताजा नै रहेको छ। अब भने लागू यो विषयसँग केन्द्र रहेर कुराकानी गर्नको लागि धेरै बेर नपर्खौ। डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई। समय दिनुभएको पनि धेरै धन्यवाद छ। व्यस्त हुनुहुन्थ्यो भनेर अफ द रेकर्डमा भन्नुभएको थियो होइन, तैपनि समय दिनुभयो यसको लागि आभार व्यक्त गर्न चाहन्छौ रेडियोको तर्फबाट चाहिँ हाम्रो बिएबिस गोर्खा रेडियोको तर्फबाट। डाक्टर साहब मैले अलिकति सुरुमा भनौँ न न्यारेट गरेँ केही आजको विषयमा हामीले छलफलको चाहिँ होइन, यो जुन आत्मदाहको घटना हामीले पहिला यता कता सुनिन्थ्यो त्यतिको बाक्लो रूपमा चाहिँ आउँदैन, तर अहिले त अलिकति केही वाद विवाद भयो, केही अलिकति भयो कि अलिकति मान्छेले एकदमै भनौँ न आफ्नो जिन्दगी नै स्वाहा पार्ने खालको घटनाहरू देखिन थाल्यो। यसको पछाडि के कुराहरू बढी कारक तत्व मान्न सकिन्छ यसमा चाहिँ?
1: हो, यसमा पछिल्लोपट्टि चाहिँ हामीले विभिन्न ठाउँहरूमा देखिरहेको हुन्छौँ आत्मदाहको घटनाहरू भइरहेको हुन्छ। पहिला पनि अब यो फाटाफुटा हामीले देखिरहेको हुन्थ्यो, तर अहिलेको कस्तो छ भने यो मिडियाको सबै कुराहरूको पहुँचदेखि लिएर अनि त्यो सँगसँगै आत्मदाहको घटनाहरूलाई अरू पहिलेको भन्दा पहिला पनि गाउँमा हुन्थ्यो अथवा अन्य कुनै ठाउँहरूमा बेला बेलामा त भइ नै रहेको हुन्थ्यो, तर अहिले चाहिँ सबैको हाइलाइट भइरहेको हुन्छ, यो कुराहरूलाई चाहिँ देखिरहेको हुन्छ प्रत्यक्ष रूपमा। अनि त्यो सँगसँगै चाहिँ कस्तो हुन्छ भने चाहिँ एउटा घटना आत्मदाहको घटनाहरू घटिसकेपछि चाहिँ त्यसले अर्को घटनालाई चाहिँ उत्साहित
0: यसमा चाहिँ समाचार लेख्दाखेरि पनि विचार पुर्याउनु पर्ने अलिकति त्यो घटनालाई कुन तरिकाले भनौँ न प्रस्तुत गरेमा यस्ता खालको घटना नदोहोरियोस् भन्नको लागि पनि सचेत हुनुपर्ने कुरा पनि देखिन्छ होइन यसमा त?
1: संसारमा चाहिँ एकदम मुख्यतया चाहिँ संसारको भूमिका एकदमै धेरै हुन्छ। अब जस्तो कस्तो हुन्छ भने चाहिँ हाम्रो जुन आत्महत्याको घटनाहरू हुन्छ नि दिनहुँ हाम्रो दैनिक रूपमा चाहिँ दिसजनाले त आत्महत्या गरि नै रहेको छ, तर आत्महत्याको घटनालाई चाहिँ यदि मिडियामा आइरहेको हुन्छ कि ठुलै इस्युहरू सबै न्युजहरू त्यसैमा लागिरहेको हुन्छ, सबै कुराहरू आइरहेको हुन्छ। हिजो अस्ति पनि मैले भिडियोहरूदेखि हेरिरहेको थिएँ, अब त्यसमा दण्ड पनि आगो बोलेको देखाइरहेको थियो, त्यसमा चाहिँ पनि उसको परिवारकोदेखि लिएर उसको अन्य के कस्तो थियो उसको भन्ने कुराहरू खोजिरहेको हुन्छ, त्यो सबै कुराहरूको जरुरी छैन नि त।
0: मानवीयता हराउँदै गएको देखियो, अर्को मान्छेले चाहिँ भ्युज बढाउनको लागि पनि त्यो भनौँ न आफूसँग भएको अहिलेका एन्ड्रोइड मोबाइल भनौँ अथवा चाहिँ आइफोनदेखि लिएर विभिन्न किसिमका ब्रान्डेड फोनहरू छन् होइन, त्यसमा त भिडियो रेकर्डिङ गर्न पाउने, फोटो पनि खिच्न मिल्ने होइन, हरेक किसिमका त्यसमा चाहिँ सुविधाहरू छ होइन, त्यसैको दुरुपयोग पनि भएको देखिन्छ जस्तो लाग्छ।
1: मिडिया कन्ट्रोल गाइडलाइन नभइसकेपछि चाहिँ हाम्रो ठ्याक्क मिडियालाई त्यो कन्ट्रोल गर्ने गाइडलाइन नभइसकेपछि त्यो कुराहरू छिटो नै फैलिरहेको हुन्छ। छिटो फैलिरहेको अर्को के हुन्छ भने चाहिँ हजुरले सुरुमा मलाई सोधेको प्रश्न किन यसरी बढिरहेको छ, किन यसरी भइरहेको छ भनेर, अब मान्छेलाई चाहिँ निराश मान्छेहरू छ, विभिन्न कुराले गर्दाखेरि निराश छ अथवा उस्तै किसिमको उस्तै प्रकृतिको समस्याहरू त अन्य व्यक्तिलाई पनि हुनसक्छ, त्यस्तो किसिमको तनावहरू हुनसक्ला अथवा त्यस्तो किसिमको मानसिक स्थिति हुनसक्ला अथवा चाहिँ कुनै चाहिँ मानसिक स्वास्थ्यसँग जोडिरहेको कोही व्यक्तिहरू हुनसक्छ, त्यो बेलामा चाहिँ के हुन्छ झट्टै उसको बेलामा चाहिँ के गर्ने

0: 90% भन्दा बेसी मान्छेहरूले कुनै न कुनै चाहिँ मानसिक स्वास्थ्यसँग गुज्रिरहेको हुन्छ र यो सबै कुराहरू चाहिँ मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ भनेर भन्छौँ। अब ऊ पहिलेदेखि नै कोही मान्छे मानसिक स्वास्थ्यसँग गुज्रिरहेको मान्छेलाई उसलाई सामान्य केही कुराले गर्दाखेरि चाहिँ उसलाई डिसएपोइन्टमेन्ट भयो अथवा कुनै कुराले चाहिँ उसलाई प्रोभोक गर्यो भने चाहिँ उसले तुरन्त त्यो कुराहरू चाहिँ गर्न सक्ने, उसले आफ्नो इम्पल्सलाई चाहिँ कन्ट्रोल गर्न नसक्ने हुन्छ। त्यस्तो बेलामा के हुन्छ भने चाहिँ हाम्रो सिस्टम अथवा चाहिँ हाम्रो सर्वसाधारण अथवा सबैमा त्यो कस्तो हाम्रो त्यो वातावरण अझै पनि छैन, जो कुराले प्रोभोक भइरहेको हुन्छ उसलाई के कुराले प्रोभोक भयो त्यसलाई चाहिँ हाम्रो कन्ट्रोल गर्ने मेकानिजम नभएको हुनाले चाहिँ सबैको हाम्रो ट्राफिक बढी अथवा अन्य कसैको मात्रै होइन कि त्यसलाई चाहिँ अझ थप व्यवस्थापन गर्नलाई अथवा फेरि यस्ता घटनाहरू हुन नदिनलाई अथवा चाहिँ आम मानिसको पनि मानसिक स्वास्थ्यमा चाहिँ के असरहरू पर्छ भन्ने कुराहरूमा बस्दै जरुरी छ। त्यसमा
1: यसमा चाहिँ सामाजिक सञ्जाल जुन अहिले पछिल्लो स्थितिमा भनौँ न हरेकको हातमा छ, होइन, जस्तै तपाईँको ट्विटर छ, युट्युब च्यानल छ, अब भनौँ न भिडियो खिचेर चाहिँ तपाईँ टिकटकमा हालिने, होइन, यस्तो थुप्रै चाहिँ भनौँ न अब अहिले प्रविधिको विकासले गर्दाखेरि एकातिर समाज अधोगतितिर लागिरहेको छ, मानवीयता हराउन थालिसकेको छ। यो जुन अहिले सरसँग मैले छलफल गरिरहेको विषय त आम नेपालीसँग मात्र होइन कि यो त अरूसँग पनि जोडिएको विषय छ। विश्वभरि धेरै ठाउँमा यस्ता घटनाहरू घटिरहेका हुन्छन्, मानसिक तनावको कुराहरू हुन्छ। मानसिक अस्पतालमा चाहिँ यस्तो खालको घटनाको सन्दर्भमा तपाईँहरूले सहयोग गरिदिनु पर्यो, काउन्सिलिङ गरिदिनु पर्यो भनेर अहिलेसम्म राज्य पक्षबाट कतैबाट हालगुहार मागेको छ कि छैन? यस्ता घटनाहरू घटिसकेपछि चाहिँ
0: सर, यस्तो घटनाहरू घटिसकेपछि अलिक तत्कालको लागि चाहिँ हामीसँग छुट्टै त्यस्तो भनेर कसलाई कसलाई अब काउन्सिलिङ गर्ने त अथवा कसलाई भन्ने दियो कुराहरू बुझाउने अथवा के गर्ने भन्ने कुराहरू अब यसमा चाहिँ हामीले अब बेला बेलामा चाहिँ यसै गरी हजुरहरूले भनेको जस्तो मिडियामा आफ्नो कुराहरू राखिरहेको हुन्छ, मिडियामा अवेर गरिरहेको हुन्छ। यस्तो घटनाहरू भइसकेपछि फेरि हुन नदियोस् भनेर अब बिचबिचमा यो मिडिया कन्ट्रोल गाइडलाइनको बारेमा कुराहरू गरिरहेको हुन्छौँ, अनि त्यो सँगसँगै चाहिँ यो मानसिक स्वास्थ्यको अवेरनेसको प्रोग्रामहरू गरिरहेको अवेरनेसको बारेमा, अनि त्यो सँगसँगै मन्त्रालयको तर्फबाट एउटा सूचना संसारले पनि अब यसको यही वस्तुस्थितिसँग जोडिएको समाचारहरू सन्देशहरू प्रसारणहरू गरिरहेको हुन्छ। अनि त्यो सँगसँगै कोही अब त्यसमा समान किसिमका सोचहरू लिएको कोही व्यक्तिहरू आउनुभयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ उहाँहरूको उपचार पनि गरिरहेको हुन्छ। अब ओभरअलमा चाहिँ हामीले छुट्टै गएर कसैलाई चाहिँ अब कसलाई दिनु त होइन त्यो कुराहरू भन्दा पनि अब त्यस्तो कुराहरू चाहिँ
1: सोमबारको घटनालाई मनोविज्ञानको हिसाबले मनोचिकित्सा हिसाबले हेर्दाखेरि कस्तो घटनाको रूपमा यसलाई तपाईँहरूले बुझ्नु भएको छ, एनालाइसिस गर्नु भएको छ तपाईँ?
0: अब यसमा हेर्नु पर्दाखेरि यो घटना मात्रै नभएर जति पनि आत्मदाहको घटनाहरू हुन्छ त्यो भनेको चाहिँ छेडी ग्रुपको जति पनि घटनाहरू देखिएको छ छेडी ग्रुपको इम्पल्सलाई चाहिँ कन्ट्रोल गर्न नसक्छ।
1: त्यो त सकियो, तर यो जुन भयो नि त्यो प्रहरी पनि छ, सबै नियन्त्रणमै छ, सबैजना छ, होइन, तर यो घटनालाई चाहिँ हामीले भनौँ न एउटा मनोविज्ञानले हेर्ने अर्को हुन्छ, समाजले हेर्ने अर्को हुन्छ, अपराधले हेर्ने अर्को हुन्छ, होइन, सरहरूले चाहिँ जुन भनौँ न विद्याले जुन पाठले चाहिँ कसरी हेर्नु भएको छ, कसरी बुझ्नु भएको छ यो जुन भएकोलाई चाहिँ कसरी हेर्न सकिन्छ?
0: मेन कुरा त अब सर्वप्रथम त अब जसले चाहिँ त्यो घटना गर्नुभयो उहाँ चाहिँ के हुन्छ नि इम्पल्स कन्ट्रोल गर्न उहाँले सकिरहनु भएको छैन, इम्पल्स चाहिँ कन्ट्रोल गर्न सक्नु भएन, इम्पल्स कन्ट्रोल गर्न नसकिसकेपछि त्यो छोटो अवधिमा धेरै घटनाहरू हुनसक्छ, छोटो अवधिमा पनि थुप्रै घटनाहरू भइरहेको हुनसक्ला, गरिरहेको हुनसक्ला। त्यस्तो अवस्थामा हामीले संयम भएर त्यो बेलामा चाहिँ हामीले ट्राफिक अथवा जेनरल पब्लिक पनि जो छ होइन त्यो बेलामा कसैले चाहिँ गएर एप्रोच गरेर उसलाई फकाउने वातावरणहरू अथवा चाहिँ उसलाई यस्तो गर्नु हुँदैन भन्ने कुराहरू अथवा त्यही कुराले त्यो किनभने थेरिक सेकेन्डको मात्रै हुन्छ
1: सदनमा पनि कुरा उठिसकेको छ होइन, अनि मनोचिकित्सकहरूको आवश्यक छ, मनो चाहिँ परामर्शको आवश्यक छ भनेर नि यता कता समाचारहरू आइरहेको छ, विचारहरू पनि बाहिर आइरहेको छ होइन। अब यो त अहिले सरसँग गरेको कुराले त हामीले छोटो समयमा गरिरहेका छौँ होइन, तर यसले पनि धेरै नै मानिसहरूलाई यसले पनि राहत दिन्छ होइन, यो त नेपाल मात्र होइन कि विदेशमा पनि यस्ता आत्महत्याका मनोवैज्ञानिक चाहिँ असर परेका कुराहरू हामीले सुनिरहेका छौँ। सरहरूको चाहिँ दृष्टिकोणले हेर्दाखेरि होइन अब मनोचिकित्सकीय हिसाबले हेर्दाखेरि यस्ता जुन समाजमा संसारमा जुन दुष्प्रभावहरू देखिएको छ यो त प्रविधिको विकासै हो नि होइन, यसको मुख्य कारण तत्त्व त एउटा
0: अब प्रविधिले पनि त्यसमा एड गरिरहेको छ, त्यो सँगसँगै चाहिँ मेन्टल हेल्थको अवेरनेसको कुराहरूमा एकदमै कमी छ होइन, जेनरल पब्लिकलाई पनि मेन्टल हेल्थको अवेरनेसको बारेमा कमी छ, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ जस्तो अन्य कुराहरूमा होइन कुनै पनि जबमा अथवा अन्य कुराहरूमा हायर गर्दाखेरि अथवा त्यो कुराहरू गर्दाखेरि चाहिँ अब त्यो बेलामा चाहिँ मेन्टल हेल्थ स्ट्याटस उसको कस्तो छ के छ होइन, अब त्यो त एउटा गाडीमा प्यासेन्जर बोकेर हिँड्नुपर्ने गाडीको होइन त्यसमा चाहिँ ड्राइभरहरू अथवा चाहिँ सहचालकहरू जो हुनुहुन्छ उहाँहरूको बेला बेलामा चाहिँ कस्तो छ, जस मानसिक स्वास्थ्यको अवस्था कस्तो छ, त्यसलाई ओरिएन्टेसनहरू चाहिने हो अथवा कुनै सब्सटेन्सहरू अथवा लागुहरू केही इन्भल्भ छ कि छैन कि होइन के गरिरहेको छ भन्ने कुराहरू उहाँहरूको ओरिएन्टेसनको कुराहरू त्यो सँगसँगै चाहिँ बेला बेला ड्युटीमा खटिरहनु भएको ट्राफिक पुलिस हुनुहुन्छ होला अथवा अन्य सर्वसाधारणहरू हुनुहुन्छ, उहाँको मानसिक स्वास्थ्यको अवस्थाहरू के छ, यो सबैलाई चाहिँ आवश्यकता एकदमै धेरै छ नि
1: यसको फिल्ड। यो सबै चिजलाई हेर्दाखेरि कुनै एउटा चिजलाई मात्रै हामीले दोषी नठहराई

0: कारण चाहिँ सबै चिजको चाहिँ समीक्षा गरेर के गर्दाखेरि समाज सही गतिमा जान्छ, शिक्षाको कुराहरू आए, आफ्नो जिम्मेवारीको कुराहरू आए, कानुनको कुराहरू आए, फिल्डमा खटिने मान्छेहरूको यी सबै चिज भनौँ न, अब स्कुल कलेजको पनि यस्ता घटनाहरू घटिरहेका हुन्छन् होइन।
1: मनोसामाजिक रूपमा हेर्दाखेरि हामीले के भन्छौँ भनेपछि एउटा मात्रै कारणले गर्दाखेरि हुँदैन कि त हेर्दाखेरि चाहिँ उसले चाहिँ आफ्नो केही कुराहरू ट्राफिकसँग अथवा कस्तोसँग रिसोर्स गर्यो उसले त्यस्तो गर्यो जस्तो देखेता पनि हामीले चाहिँ के बुझ्छौँ भनेपछि चाहिँ यसमा चाहिँ यो तिनवटा कुराहरू हुन्छ। एउटा दैविक कारणहरू हुन्छ, दैविक भनेको चाहिँ पहिलेदेखि नै यो मानसिक स्वास्थ्यसँग कुनै हिसाबमा चाहिँ जोडिरहेको हुनसक्छ, उहाँको मात्रै कुरा होइन, अहिलेको मात्रै घटना मैले कुरा गरेन, ओभरअल आत्महत्या र आत्मदाहको कुराहरूमा कस्तो हुन्छ दैविक कारणहरू पहिलेदेखि नै जेनेटिक लोडिङहरू हुनसक्छ, परिवारमा हेर्दै जाँदाखेरि चाहिँ अन्य कसैमा पनि मानसिक स्वास्थ्यको समस्याहरू हुनसक्ला, ऊ आफैलाई पनि पहिलेदेखि नै कसैलाई चाहिँ समस्याहरू भइरहेको हुनसक्ला, यस्तो हुन्छ। र अर्को भनेको चाहिँ के हुन्छ मनोसामाजिक कारणहरू हुनसक्ला, मनोसामाजिक कारणहरूमा चाहिँ यस्ता यस्ता कुराहरू आउनु सक्छ, जस्तै अब कसैसँग झैझगडा हुन सक्ला, मनमुटाव हुन सक्ला, बिहान पनि उसले त्यस्तै कुनै किसिमको केही इन्सिडेन्टहरू भएको हुनसक्ला, जुन कुराहरू मनमा उसको आइरहेको हुनसक्ला, योभन्दा पहिला पनि त्यस्तो कुराहरू इन्सिडेन्टहरू थियो कि थिएन भन्ने कुराहरूको हुनसक्ला, यो सबै कुराहरूको मिश्रणले गर्दाखेरि अनि मात्रै मान्छेहरू चाहिँ के हुन्छ एउटा घटनासम्म पुग्न सकिरहेको हुन्छ। र त्यो क्षणमा चाहिँ हामीले सामान्यतया हाम्रो 30 सेकेन्ड मात्रै लाग्छ त्यो कुराहरू डिसिजन मान्छेलाई लिनलाई, 30 सेकेन्डमा हामीले केही कुराहरू कन्ट्रोल गर्न सकियो, कन्ट्रोल गर्ने केही मेकानिजम भयो भने चाहिँ तिमी केही हदसम्म चाहिँ त्यो घटनालाई चाहिँ बचाउन चाहिँ सकिन्छ।
0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो डाक्टर ईश्वरी खनाल, उहाँ मानसिक अस्पताल लगनखेलमा कार्यरत हुनुहुन्छ र उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने लागौं छोटो विश्रामतर्फ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

अखियों की झरों से इस गीत में आवाज रहेको थियो हेमलता को र संगीत भने रविन्द्र जैन को रहेको थियो र शब्द पनि रविन्द्र जैनकै र यसमा कास्ट कलाकार को रूप में सचिन र रंजिता को रहेको थियो र डायरेक्टर को रूप में हिरेन ना को रहेको थियो। निकै नै हेर्न लायकको चलचित्र रहेको छ, तपाईहरुले पनि हेर्न सक्नुहुनेछ, युट्युबमा पनि हेर्न सकिन्छ यो चलचित्रलाई र गीतहरू त त्यसै पनि त्यतिकै राम्रो रहेको छ र यो सांगीतिक कोशीली सँगसँगै अब नै लागू अर्को एउटा सांगीतिक कोशीली तर्फ। यो सांगीतिक कोशीली पनि लिएका छौं अनमोल पालेकरको आवाजमा रहेको यो गीत तपाईहरुको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईं अहिले बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। लागू यो सांगीतिक विश्राम तर्फ।

हवस् त यिनै गीत सङ्गीत र कुराकानी सँगसँगै आजको यो बसाइबाट बिदा लिने बेला पनि भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि आजको बसाइबाट बिदा हुन्छु। स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द भने चाँदनी शाहको रहेको छ भने यसमा सङ्गीत दीपक जङ्गमको रहेको छ र यो साङ्गीतिक कोसेली सँगसँगै म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma vanhos. Play BFBS. You. BFBS Gorkha Radio. Gorkha Radio.
1: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढाउन प्रस्ताव गरिएको छ। विधेयकले स्वास्थ्यकर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ। प्रचलित ऐनले स्वास्थ्यकर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो। ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्यकर्मीका रूपमा पहिचान गरेको थियो। प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्यकर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ। अहिलेको ऐनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो। त्यसमा हातपात भन्ने शब्द थपिएको छ। यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ। विधेयकले स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ। हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवानाको व्यवस्था गरेको थियो। अब भने 5 लाख जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्।
2: भारत तथा दक्षिण एसियाभित्रका क्षेत्रीय वायु सेवा कम्पनीहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले स्काईट्र्याक्स विश्व एयरलाइन्स अवार्ड 2026 दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट क्षेत्रीय एयरलाइन्स मध्ये दोस्रो स्थान हासिल गरेको हो। स्काईट्र्याक्सले सार्वजनिक गरेको भारत तथा दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्स 2026 सूचीमा मालदिवियन पहिलो स्थानमा छ। नेपाल एयरलाइन्स कर्मचारी सेवा सम्बन्धी अर्को विधामा पनि 10 स्थानमा परेको छ। भारत तथा दक्षिण एसियाका उत्कृष्ट एयरलाइन्स कर्मचारी 2026 सूचीमा नेपाल पनि परेको हो। यो विधामा एयर इण्डिया पहिलो, इन्डिगो दोस्रो र एयर इण्डिया एक्सप्रेस तेस्रो स्थानमा छन्। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेको शिवाडीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनु भयो।
3: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ अहिले पनि। डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ। तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ। यो हुनु बेलादेखि नै अब यो हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ। मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ। त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ। अब जुन देशमा विपद आएको छ त्यसको चाहिँ पुनर्निर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
2: एमाले सचिव महेश बस्नेतले पार्टीको आन्तरिक बहस मीडियामा लैजाने नेतालाई आचार संहिता बनाएर कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। उहाँले मतभेद पार्टीभित्रै विधिसम्मत संवादबाट समाधान गर्नुपर्ने तर्क गर्नुभयो। बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचनाप्रति आपत्ति जनाउनु भएको छ। उहाँले आगामी निर्वाचनमा नेतृत्व बलियो बनाउँदै जनमत फिर्ता गराउन र सरकारका कमजोरी विरूद्ध शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्न एमाले अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको 11 संशोधन 10 अगाडि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ। पोखरेलले संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। 10 संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवा लगायतका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी 11 संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ।
4: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0। यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 महिनामा 12 एन्टी स्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरुष कुमिते 84 किलोभन्दा माथिको तौल समूहमा कास्य पदक।
2: सांसदहरूले मुलुकमा बढ्दो महँगी प्राकृतिक विपद पछिको पुनर्स्थापनामा देखिएको सुस्थता र संचार क्षेत्रको समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्।
5: BFBS Kulkar Radio.

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीली सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: EFPSC Gurkha Radio।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: On the smart speaker. Ma pun host.
2: Playing BFBS.
0: You. BFBS Gotha Radio.
3: उहाँले फोकल्यान्ड अर्जेन्टिनाको राष्ट्रिय मुद्दा भएको भन्दै टापुका बासिन्दाको आत्मनिर्णयको अधिकारलाई अस्वीकार गर्नुभएको छ.
4: The principle of self-determination does not apply in this case, since the population was implanted by the occupying power on a territory whose sovereignty is in dispute. That principle exists to liberate colonized people, not to legitimize situations arising from colonization.
3: बेलायतले फोकल्यान्ड टापुको रक्षा गर्नुका साथै त्यहाँका बासिन्दाको आफ्नो भविष्य आफै तय गर्ने अधिकारको संरक्षण गर्ने बताएको छ. बेलायती नेता एन्डी बर्नहेमले यस विषयमा बेलायतको धारणा स्पष्ट रहेको बताउनु भएको हो. राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले पशुमा देखिने संक्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उहाँले कोविड 19ले पशुबाट शुरू भएको संक्रमणले मानव जातिमा ठूलो असर पार्न सक्ने देखाएको बताउनुभयो. कृषि र पशुपालन अर्थतन्त्रका आधारभूत खम्बा भएकाले व्यावसायिक पक्षलाई समेत ध्यान दिएर गहिरो छलफलपछि कानून बनाउनु पर्ने उहाँको भनाइ छ.
5: कृषि र पशुपालन यी अर्थतन्त्रका आधारभूत खम्बा हो कि होइनबाट नै हामीले बहस सुरु गर्नुपर्छ जस्तो लाग्छ. यदि हामीले कृषि र पशुपालन चाहिँ अर्थतन्त्रको दरिलो आधारभूत एउटा खम्बा हो भनेर मान्ने हो भने त्यही अनुसारको व्यावसायिक पाटोदेखि लिएर धेरै विषयमा हामीले डाउन गएर छलफल गरिन्छ र त्यसरी नै हामीले नियम कानुनहरू बनाउनु पर्छ भन्ने लाग्छ.
3: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ.
6: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नेवालीको नियम 140 11 र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियालीको 259 यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ. यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ. यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ. त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ. धन्यवाद.
3: रासुपा सांसद भरत पराजुलीले भोटेको सिबाडीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली,
7: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले र उहाँहरूको परिवारहरूमा अन्यल कायम छ. परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो. अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु. धन्यवाद.
3: सरकारले आन्तरिक रोजगारी प्रवर्धन गर्न कोशी प्रदेशबाट सिप तथा रोजगार मेला अभियान शुरू गर्ने भएको छ. युवा श्रम तथा रोजगार मन्त्रालयले असो 14 20 गतेसम्म इटहरीमा मेला आयोजना गर्न लागेको हो. मेलामा सिप सिक्न चाहनेलाई तालिम र दक्ष जनशक्तिलाई रोजगारदाताको माग अनुसार रोजगारीसँग जोडिने मन्त्रालयले जनाएको छ. उद्योग, कृषि, निर्माण र सेवा सहित 10 विधाका 65 स्टल रहने मेला क्रमशः 7 प्रदेशमा सञ्चालन गरिनेछ. परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताउनु भएको छ. संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्कमा शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ पीरेसँगको भेटमा उहाँले नेपालले शान्ति अभियानप्रतिको प्रतिबद्धता थप मजबूत बनाउने बताउनु भएको हो. मन्त्री खनालले अहिले करिब 12 शान्ति अभियानमा 4,300 भन्दा बढी नेपाली सैनिक तथा प्रहरी कार्यरत रहेको जानकारी दिनुभयो. राष्ट्रसंघको अनुरोध अनुसार नेपाल 10,000 शान्ति सैनिक पठाउन तयार रहेको उहाँको भनाइ छ. भेटमा उपमहासचिव पीरेले विश्व शान्तिमा नेपाल र नेपाली सुरक्षाकर्मीको योगदानको प्रशंसा गर्नुभएको थियो. मन्त्री खनालले आगामी अभियानमा नयाँ परिचालनका अवसरमा नेपाललाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ. बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ. हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: Pelaajan body.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली काँग्रेसले तहगत संरचनामा महिला युवा अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म 8 तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला युवा दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 उपसभापति मध्ये 1 महिला हुनुपर्ने व्यवस्था छ। 7 प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला 1 दलित र 1 30 वर्ष मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। ओडामा 5 मनोनित गर्दा समुदाय अल्पसंख्यक अपाङ्गता युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। हरेक पार्टी संरचनामा प्रत्यक्ष वा मनोनित गर्दा महिला छनौट अनिवार्य गरिएको छ। भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरू 3 पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढीमा परि 4655 अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उनीहरूको खोजी जारी छ, तर आउने मंगिर 10 खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अघि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने तयारी अघि बढ़ेको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2083 तत्काल लागू हुने भनिएको छ। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागि हो। सरकारले सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तन सक्ने बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। शुक्रबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती:
4: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेका अवस्था छ। नम्बर 1 सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटक अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
3: अब खबर फटाफट।
5: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 12 एन्टी स्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरुष कुमिते 84 माथिको तौल समूहमा कास्य पदक।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिसमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ।
3: खबर यति नै।
0: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालन शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नु भएको छ। उहाँले नेपाली समयअनुसार बिहिबार मध्यरातमा महासभामा सम्बोधन गर्नुहुनेछ। सम्बोधन अघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यसूची छ। सम्बोधनमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट भएको क्षति र आफ्ना अधिकारबारे बोल्ने विषय छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिका पुग्नुभएका शाहले सामाजिक सञ्जालमा मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचना ध्यान दिन आग्रह गर्नुभएको हो। उहाँले वर्षा र रातिको समयमा राजमार्गमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म पदयात्रा र हिमालय क्षेत्रको भ्रमण स्थगित गर्न आग्रह गर्नुभएको छ। विभाग र स्थानीय प्रशासनले जारी गर्ने सूचना हेरेर आवश्यक सावधानी अपनाउन पनि आग्रह छ। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ। यसको प्रभावले आजै रातिदेखि देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असोज 8 देखि 12 गतेसम्म कोशी बागमती गण्डकी र लुम्बिनीका धेरै ठाउँमा लगातार वर्षा हुने सम्भावना छ। मधेस र कर्णालीमा पनि आगामी 2-3 दिन भारी वर्षाको सम्भावना छ। लगातारको वर्षाले नदी र खोलामा पानीको सतह बढ्ने पहाड़ी क्षेत्रमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान हुने जोखिममा छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले पदयात्रा र पर्वतारोहण नगर्न विभागले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यान दिँदै विपद प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आग्रह गरेको छ। सुरक्षा निकाय र उद्धार टोलीलाई पनि उच्च सतर्कतामा राखिएको छ। कृषि मन्त्रालयले पाक्न लागेको धान जोगाउन किसानलाई आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ। पाथिभरामा यस वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ थमाधम थालेका छन्। होटल तथा यातायात व्यवसायीहरू समेत यसका लागि तयार भइसकेका छन्। तर सुकेटार काफ्लेपाटी सड़क 1 दशक अघिदेखि उस्तै छ। हिउँदमा धुलाम्मे अनि बर्खामा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसायी समेत मारमा परेका छन्।
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहलपहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाडा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अटो चालक मुकेश शिवाको भनाइ छ।
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
4: सडकको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीडा सुनाउनुहुन्छ स्थानीय बिमला बस्नेत।
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै, यो मुद्दो हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नुपर्ने यो बाटोले त कति अवरोध गरिरहेछ रहेछ नि।
4: सडकको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ। समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुबान ओलाङचुङगोला सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ।
7: ठेकेदारको चाहिँ प्रतिबद्धता के छ भन्दाखेरि लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्सेसम्म गर्ने र त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ।
8: दिगो हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न आछन् ढलाङ परिवर्तन गर्नला छन् हाम्रो म्यादै छ
2: मङ्सिर 30 गतेसम्म काम सम्पन्न गर्नुहुन्छ कि
8: सक्दैन कहाँ छ सक्दैन यो वर्षमा यो सालमा हामी सिद्ध्याउँछौँ काम
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन् केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सडकले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्
1: यो PFBS गोर्खा रेडियो हो

0: રાજધાનીય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: सरकारले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई हातपात कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तोडफोड गर्नेहरूको सजाय बढाउने कानून संसदमा दर्ता गराएको छ।
4: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढाउन प्रस्ताव गरिएको छ। विधेयकले स्वास्थ्य कर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ। प्रचलित ऐनले स्वास्थ्य कर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो। ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्य कर्मीका रूपमा पहिचान गरेको थियो। प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्य कर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ। अहिलेको ऐनले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो। त्यसमा हातपात भन्ने शब्द थपिएको छ। यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ। विधेयकले स्वास्थ्य कर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ। हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवानाको व्यवस्था गरेको थियो। अब भने 5 लाख जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्।
3: भारत तथा दक्षिण एसियाभित्रका क्षेत्रीय वायु सेवा कम्पनीहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले स्काईट्र्याक्स विश्व एयरलाइन्स अवार्ड 2026 दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट क्षेत्रीय एयरलाइन्स मध्ये दोस्रो स्थान हासिल गरेको हो। स्काईट्र्याक्सले सार्वजनिक गरेको भारत तथा दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्स 2026 सूचीमा मालदिवियन पहिलो स्थानमा छ। नेपाल एयरलाइन्स कर्मचारी सेवा सम्बन्धी अर्को विधामा पनि 10 स्थानमा परेको छ। भारत तथा दक्षिण एसियाका उत्कृष्ट एयरलाइन्स कर्मचारी 2026 सूचीमा नेपाल पनि परेको हो। यो विधामा एयर इण्डिया पहिलो, इन्डिगो दोस्रो र एयर इण्डिया एक्सप्रेस तेस्रो स्थानमा छन्। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेको शिवाडीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनु भयो।
5: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ अहिले पनि। डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ। तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ। यो हुनु बेलादेखि नै अब यो हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ। मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ। त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ। अब जुन देशमा विपदा आएको छ त्यसको चाहिँ पुनर्निर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
3: एमाले सचिव महेश बस्नेतले पार्टीको आन्तरिक बहस मीडियामा लैजाने नेतालाई आचार संहिता बनाएर कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। उहाँले मतभेद पार्टीभित्रै विधिसम्मत संवादबाट समाधान गर्नुपर्ने तर्क गर्नुभयो। बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचनाप्रति आपत्ति जनाउनु भएको छ। उहाँले आगामी निर्वाचनमा नेतृत्व बलियो बनाउँदै जनमत फिर्ता गराउन र सरकारका कमजोरी विरूद्ध शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्न एमाले अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको 11 संशोधन 10 अगाडि नै टुङ्ग्याउन निर्देशन दिनु भएको छ। पोखरेलले संशोधनको मसुदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। 10 संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवा लगायतका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी 11 संशोधनको मसुदा तयार भइरहेको मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
6: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाडी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 महिनामा 12 जनालाई एन्टी स्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरुष कुमिते 84 किलोभन्दा माथिको तौल समूहमा कास्य पदक।
3: सांसदहरूले मुलुकमा बढ्दो महँगी प्राकृतिक विपदपछिको पुनर्स्थापनामा देखिएको सुस्तता र संचार क्षेत्रको समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। हवस् त, खबर यति नै। नमस्कार।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio. Namaste. BFBS Gorkha Radio. Brunei Bata. Ma Dhanraj Rai upasthit bhayeko chu. Aajako prabhatkalin awaz liera. Tapaile yo karyakrammaa sadaiva Lal Shahi dailai paune garnuhunthyo bhane aaja ma upasthit bhayeko chu. हजुर यो मान के अरे प्रस्तुता घरिघरि फेरि नै तपाईँहरूलाई अचम्म लाग्छ होला श्रोता अचम्म भन्दा मान्नु होला हामी यस्तो सट्टा फट्टा गरिराखेका हुन्छौँ घरिघरि काम विशेष हुन्छ कतै बेला यो सिफ्टहरू मिलाउनु पर्ने हुन्छ ले गर्दाखेरि हामी कोही बेला अगाडि कोही बेला पछाडि परिरहेका हुन्छौँ र त्यसै क्रममा आज मेरो पालो परेको छ श्रोता हिजोदेखि तपाईँहरूले ब्रुनाईको सेवा अवरुद्ध भएको पाइराख्नु भएको छ र तपाईँहरूले ब्रुनाईको बाट हुने कार्यक्रममा सायद अङ्ग्रेज के अरे नेपाली सङ्गीतहरू निकै गीतहरू निकै सुन्नुभयो र यो चाहिँ हाम्रो ट्रान्समिटर र पावर आउटेजका कारणले गर्दाखेरि भएको हो ब्रुनाईमा त एप मार्फत मात्रै सुन्नुभयो होला त्यो पनि 89.5 मेगाहर्जको एफएम फ्रिक्वेन्सीमा त तपाईँहरूले कतिले सुन्नु मिलेन पनि कतिले भन्दा पनि कसैले सुन्नु मिलेन एप मार्फत अथवा इन्टरनेट मार्फत सुन्नुभयो भने चाहिँ तपाईँहरूले गीत सङ्गीतको कार्यक्रम सुन्नुभयो हजुर आज पनि स्थिति त्यस्तै छ र बिहानको 10 बजे ब्रुनाईको 10 बजे पछाडि भने हिजोकै जस्तो फेरि पनि तपाईँहरूले गीत सङ्गीतकै कार्यक्रम सुन्नुहुनेछ अनि त्यस पछि एप मार्फत नै फेरि नमस्ते युके सुन्नुहुनेछ ब्रुनाईका श्रोताहरूले भने ब्रुनाई बाहिरका श्रोताहरूले त अब नर्मल नै तपाईँहरूको एप मार्फत नै सुन्ने गर्नुहुन्छ प्राय र सोही क्रम आज पनि जारी हुनेछ ब्रुनाईबाट 10 बजे पछाडि कुनै पनि कार्यक्रम हुने छैनन् आज बिहिबार हो श्रोता 24 सेप्टेम्बर 2026 साल तदनुसार असोजको आठ गते पुगिसक्यौँ श्रोता विक्रम सम्वत 2083 सालको र हजुर आजको 3 घन्टे बसाइलाई तपाईँहरू समक्ष रमाइलो तरिकाले मनोरञ्जनपूर्ण तरिकाले प्रस्तुत गर्ने उद्देश्यसहित म उपस्थित भएको छु विभिन्न किसिमका जानकारीहरू ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि अपडेट भएर आएका जानकारीहरू राख्दै जानेछु गीत सङ्गीतहरू त सदा जस्तै हुने नै छन् त्यो पनि थरी थरीका गीत सङ्गीतहरू सुन्नेछौँ पूर्वेली पश्चिमेली अब लोकभाकाका गीतहरू पुराना नयाँ सबै मिश्रित गीतहरू सुनाउने कोसिस गर्नेछु र यदि तपाईँहरू चाहिँ हामीसँग जोडिन चाहनुहुन्छ भने अवश्य पनि त्यसमा कुनै रोकटोक छैन श्रोता तपाईँहरूले हामीलाई फोन गरेर सम्पर्कमा आउन सक्नुहुनेछ फोन नम्बर एकपल्ट रिमाइन्ड गरिहालौँ 3224167 अनि 3220098 र ब्रुनाई बाहिरका श्रोता तपाईँहरूले स्टुडियोमा फोन गर्न चाहनुहुन्छ भने 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नु होला वाट्सएपको नम्बर हामीले तपाईँलाई त्यति दिने गरेका थिएनौँ वाट्सएप पनि छ हामीसँग 8644931 यसलाई तपाईँले वाट्सएपमा बिएफबिएस गोर्खा रेडियो अथवा बिएफबिएस रेडियो हाल्नुभयो भने ब्रुनाईको वाट्सएपमा आइपुगिहाल्छ र इमेल bfbsgorkha@bfbs.com हो यहाँ पनि लेखेर तपाईँका अनुभूतिहरू सुनाउन सक्नुहुन्छ कसैका लागि सन्देश पठाउन चाहनुहुन्छ अथवा आफै गीत सुन्न रुचाउनुहुन्छ भने त्यहाँ पनि लेख्न सक्नुहुनेछ भने फेसबुक मेसेन्जर जुन चाहिँ अहिलेको धेरैभन्दा धेरै प्रचलित माध्यम हो त्यहाँ पनि तपाईँले चाहिँ पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ तपाईँले फेसबुकमा भेट्नु भएपश्चात त्यसलाई लाइक गर्नुहोस् अनि मेसेन्जरमा तपाईँ सिधै जोडिनुहुनेछ हामीसँग हजुर सुरज पण्डितले गाउनु भएको पहाड र उहाँलाई साथ दिनुभएको थियो गमेश जिरीले. अब यो देशभक्तिले भरिएको आधुनिक गीत जस्तो लाग्यो मलाई कि कुन जन्द्रको पर्यो श्रोता यो देशभक्तिले भरिएको गीत भनौँ. त्यहाँबाट हाम्रो कार्यक्रम सुरु भयो र अब ढिला नगरी अर्को गीत सुन्नतर्फ लागौँ. गीत सुनेपछि हामी अगाडि बढ्नेछौँ. माया नै माया सुबोध केसीले भन्दै हुनुहुन्छ.

Sobat Kesiko, maya ne maya, bhanne chune shrota. Japan ma bhairaeko 20 औं एसियाली खेलकुद game ma boxing ko sukhat shuruat bhayeko hamile samachar haru herirheka chhau bhanna maile chai herirheko chu tapai le padi saknu bhayo athawa padde hununcha preliminary round ma shandar jit ke Roka Magar bhanne mukkebaz ko bhanne euta ramro khabar sunyo ra hijo karate ma euta kashya padak jiteko pani hamile khabar haru suneka thiyau sarai राम्रो हाम्रो नेपालको समाचार सुन्न मौका पाइयो ब्रुनेमा बिहानको 7:18 गयो श्रोता र अब एकैछिन हामी लागौँ आजको मौसमी विवरणको चर्चा गर्नतर्फ हजुर सेरियामा अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ 30 डिग्री सेल्सियस अधिकतम तापक्रम र आज दिनभरि जसो नै मेघगर्जन सहित वर्षा हुने उच्च सम्भावना रहेको देखाइएको छ मन्द गतिको साथमा हावा चल्ने पनि जनाइएको छ गत केही दिनदेखि ब्रुनाईमा फेरि यो अस्थिको इन्डोनेसियाको हेजले ढाकेको जस्तै आकाश धुमिएको अवस्था छ कारण भने के हो खुलाइएको छैन कतै पनि न्युजहरूतिर साह्रै मेन्सन गरिएको छैन के कारणले तर धुमिएको छ पानी अलिअलि कोही कोही बेला पर्ने गरेको छ नत्र भने मौसम राम्रै छ श्रोता अहिले घाम देखिनुपर्ने घाम नदेखिएको अवस्था छ सेरिया ब्रुनाईमा नेपालमा बिहानको 5:04 गयो श्रोता 19 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ भारी वर्षा भइरहेको छ काठमाडौँमा मन्द गतिको हावाको साथमा भने आज दिनभरि जसो 17 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 22 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज दिनभरि नै काठमाडौँ उपत्यकामा भारी वर्षा हुने नै रहेको छ र कान्तिपुर टेलिभिजन पनि हेर्दैछु म यहाँ आजदेखि बिहिबारदेखि देशका धेरै ठाउँमा विभिन्न ठाउँभन्दा पनि धेरै ठाउँमा भारी वर्षात हुने चाहिँ प्रक्षेपण गरिएको छ र मौसम विज्ञान विभागले त्यही अनुसार पूर्व तयारीमा लाग्न चाहिँ अलि क्रिटिकल वार्निङ जस्तो दिएको चाहिँ छ श्रोता नेपालका श्रोता अन्य स्थानमा हुनुहुन्छ भने त आफ्नो चाहिँ सुरक्षा आफैले अपनाउनु होला सुरक्षित स्थानतिर बसिराख्नु होला बेलायतमा बिहानको बिहान भन्दा नि मध्यरातको 12:20 गएको छ श्रोता 12 डिग्री सेल्सियस तापक्रम रहेको छ लन्डनमा अहिले के अरे बादलले लन्डनको आकाश ढाकिएको छ अहिले भने मन्द गतिमा हावा चलिरहेको छ आज दिनभरिमा 12 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 22 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ भने दिउँसो पख भने बदली भई घमाइला अन्तरालहरू भएको पाउनुहुनेछ लन्डनको आकाश अनि त्यसका साथमा मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ हजुर सुन्नुभयो आजको लागि तीन ठाउँका मौसमी विवरणहरू र तपाईँहरूले सोही अनुसार नै आफ्नो तयारी गर्नुहोला अलिकति संयम सजगता अपनाउनुहोला संयमता भन्दा पनि भन्न चाहे श्रोता बद्री दुर्गा खरेललाई सुन्न जाउँ अब बोलाउँ भने तिमीलाई

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: BFPS गोर्खा रेडियो।

सीमा संग्रहलाई गाउनु भएको गीत सुन्ने श्रोता, लुकाउन सक्दिन मनमै छौ भन्ने मिठो श्रोता. आज विश्व समुद्री दिवस वर्ल्ड मेरिटाइम डे परेको रहेछ र अब के रहेछ भनेर यसो जान्ने बुझ्ने प्रयास गर्दा मैले यो जानकारी भेटाएँ, तपाईँसँग सेयर गर्ने अनुमति चाहेँ. हामीले दैनिक रूपमा प्रयोग गर्ने धेरै सामानहरू, चाहे मोबाइल फोन होस्, लुगा होस् वा खाद्य सामग्री, तीमध्ये अधिकांश कुनै न कुनै समयमा समुद्री मार्गबाट ढुवानी गरिएका हुँदा रहेछन् श्रोता. वास्तवमा विश्वव्यापी व्यापारको 80% भन्दा बढी हिस्सा समुद्री यातायात मार्फत हुने गर्दो रहेछ. हजुर, यही समुद्री यातायातको महत्त्वलाई उजागर गर्न चाहिँ हरेक वर्ष आजको दिन भन्दा पनि अन्तिम बिहिबारको दिन चाहिँ, सेप्टेम्बर महिनाको अन्तिम बिहिबारको दिन चाहिँ यो दिवस मनाइने गरिँदो रहेछ. र यो दिवस चाहिँ 1978 सालमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको इन्टरनेसनल मेरिटाइम अर्गनाइजेसन आइएमओले स्थापना गरेको रहेछ. अब यो दिवसले समुद्री सुरक्षा, वातावरण संरक्षण, दिगो ढुवानी प्रणाली तथा विश्व अर्थतन्त्रमा नाविक र सामुद्रिक क्षेत्रका कामदारहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने गर्दो रहेछ. आइएमएले सेफ, सिक्योर एन्ड इफिसियन्ट सिपिङ अन क्लिन ओसन्स भन्ने लक्ष्यसहित सुरक्षित र स्वच्छ समुद्री यातायातको प्रवर्धन गर्दै आइरहेको छ. आजको दिन समुद्रसँग सम्बन्धित सङ्ग्रहालय भ्रमण गर्ने, बन्दरगाहहरू अवलोकन गर्ने, समुद्री इतिहासबारे अध्ययन तथा समुद्री क्षेत्रको क्षेत्रका श्रमिकप्रति सम्मान व्यक्त गरेर मनाइन्छ. अब अघि सुरुमा हामीले छोटो इन्फर्मेसन लिइहाल्यो, हामीले प्रयोग गर्ने धेरै सामानहरू दैनिक रूपमै मोबाइल फोन होस्, लुगा होस्, खाने पानी खानेकुराहरू होस्, खाद्य सामग्री होस्, के चाहिँ समुद्री मार्गबाट हामी नआएको हुनसक्छ भनेर अनुमान लगाउन सकिँदैन. यसो सोच्दै गयो, त्यो पनि सायद समुद्रबाटै. अब झन् हामी त यहाँ ब्रुनाईमा छौँ, बेलायतबाट सामानहरू मगाउनु पर्छ, के अरे फ्लाइटबाट सधैँ आउन सम्भव हुँदैन, ले गर्दाखेरि 3 हप्ता 4 हप्ता कोही बेला त 6 हप्ता 8 हप्तामा पनि सामानहरू चाहिँ हामीले हात पार्ने गरेका छौँ. कोही बेला त हराएछ भनेर लस्ट एन्ड के अरे रिफन्डको प्रोसेस गर्ने सोच गर्दै गर्दाखेरि सामान टुप्लुक्क आइपुग्छ, रमाइलो लाग्छ त्यतिखेर. तपाईँ हामी सम्पूर्णलाई आजको यो वर्ल्ड मेरिटाइम डे, विश्व समुद्री दिवसको शुभकामना र यसको महत्त्व हामीले चाहिँ बिर्सन नहुने नै रहेछ श्रोता, मैले पनि यसो बुझ्दैछु अहिले. हजुर, अब रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरले गाउनुभएको मिठो गीत सुनौ मैया रानी.

म यहाँ रानी गीत सुन्ने श्रोता रामचन्द्र काफ्ले अनि दीपिका बयम्बु मगरले गाउनुभयो यो गीतलाई। अब एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि, र यो चाहिँ बिएफबिएस द बिग सल्युट च्यारिटीको यो सालको थिम अप समिटका लागि एउटा सानो कार्यक्रम आयोजना गरिएको छ ब्रिटिस फोर्सेस ब्रुनाईको जिम्नेजियमभित्र, र त्यो कार्यक्रम हो बिएफबी लेडिज जुम्बा, र आज हुन गइरहेको छ 24 सेप्टेम्बर बिहानको 10 बजेदेखि 11 बजेसम्म 1 घन्टाका लागि यो कार्यक्रम चाहिँ रन हुन्छ। र तपाईँहरू भाग लिँदै हुनुहुन्छ भने $2 क्यास चाहिँ बोकेर जानु होला कृपया, खुद्रा पैसा यहाँ चाहिँ कार्ड सिस्टम नहुनेले गर्दाखेरि क्यास लगेर जानुपर्ने हुन्छ। तपाईँहरूको लागि आज चाहिँ इन्स्ट्रक्टर चाहिँ को आउँदै हुनुहुन्छ भने पानाका क्लबको इन्स्ट्रक्टर हुनुहुन्छ, जुम्बा इन्स्ट्रक्टर कोन हुनुहुन्छ, उहाँले चाहिँ तपाईँहरूलाई लिड गरेर आजको यो तपाईँको 1 घन्टे जिम सेसनलाई चाहिँ रमाइलो गराउने प्लानमा छौँ हामी। बिएबिएसको हाम्रो दिदी दिदीहरू त हुनुहुन्न, बहिनीहरू 3 जना बहिनीहरू आउनुहुनेछ, र अङ्ग्रेजी सर्भिसबाट पनि आउनुहुनेछ। जानुहोस्, रमाइलो गर्नुहोस्, पसिना बगाउनुहोस्, अरूभन्दा पनि फिटनेस हुन्छ, च्यारिटी पनि हुन्छ इन द मिन टाइम। समय नझुटाउनु होला, 10 बजेदेखि 11 बजेसम्म नानी केटाकेटीहरू सबै स्कुलमा हुन्छन्, तपाईँहरू फुर्सदिलो हुनुहुन्छ, मौकाको फाइदा लिनुहोला। सुनिता थेगिमले गाउनु भएको गीत सुनौ अबको बसाइमा, ए माया सल्लाहघारीमा।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

हेमन्त राणाले गाउनु भएको आही माया बस्यो है माया बस्यो है मिठो गीत सुन्यो श्रोता। बिएफबिएस गोर्खा रेडियोकाले ब्रुनाईले त्यो पनि मझेरी कार्यक्रममा प्रश्न मेरो उत्तर तपाईँको भन्ने कार्यक्रम सञ्चालन गर्न थालेको छ यो हप्तादेखि। र पहिलो के अरे प्रश्न स्वरूप यो हप्ताका लागि एउटा प्रश्न तेर्स्याएको थिएँ मैले मझेरी कार्यक्रममा, र त्यो प्रश्न यहाँ पनि तपाईँहरू समक्ष फेरि पनि एकपल्ट रिभाइज गर्न मन पर्यो। विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? हजुर, यो हप्ताको लागि प्रश्न यही छ, सजिलो छ। थुप्रैजनाले उत्तरहरू पठाइराख्नु भएको छ, ब्रुनाई बाहिरका श्रोताले नि पठाइराख्नु भएको छ, हामी आभारी छौँ। तपाईँको उत्तर मिलिरहेको छ पनि, तपाईँले पर्सनल म्यासेजमा पाइसक्नु भएको छ, तर लक्की ड्रमा भने तपाईँको नाम अभाग्यवश हामीले हाल्न नसक्ने भएको छौँ, किनभने पुरस्कारका प्रकृति हेर्दाखेरि चाहिँ अब तपाईँहरूलाई त्यो पुरस्कार चाहिँ साह्रै काम नलाग्ने देखिएकाले गर्दाखेरि चाहिँ त्यो हुन गएको। तपाईँहरू हामी सबैलाई काम लाग्ने जता पनि पोस्ट गरेर पनि पठाउन मिल्ने अनि सबैलाई युजफुल हो भने हामी त्यो अनुसारले नै फेरि तपाईँहरूलाई पनि सामेल गराउनेछौँ अवश्य नै। ब्रुनाईका श्रोता, तपाईँले चाहिँ उत्तर पठाउँदै गर्नुहोस् है। अझै पनि मैले यो के अरे प्रभातकालीन आवाजमा किन भन्दैछु भने आज मझेरी कार्यक्रम हुँदैन ले गर्दाखेरि भोलि अन्तिम दिन हो, भोलिको कार्यक्रमको तेस्रो घन्टामा, मझेरीको तेस्रो घन्टामा अन्तिम क्षणमा हामी छिनो फान्यौँ गर्नेछौँ। उत्तर पठाउँदै गर्नुहोस्, पठाउनेहरूले पठाउनु भएको उत्तरहरू मिलि नै रहेका छन्। हजुर, अब हामी गीत सुन्छौँ श्रोता, र यो सञ्जीवनीले गाउनु भएको गीत सुन्दै सुन्दै पहिलो घन्टालाई हामी बिट मार्छौँ र यस पछाडि समाचार सुन्छौँ, त्यस पछाडि हामी कार्यक्रमको दोस्रो घन्टामा भेट्नेछौँ।